0: पट्ने आयोजना क्षतिग्रस्त हुने र पानीको स्रोत नै अनिश्चित बन्दै जाँदा ऊर्जा सुरक्षासँगै समग्र अर्थतन्त्रमा गम्भीर चुनौती देखिन थालेको छ। बढ्दो तापक्रम, घट्दैछ हिउँ, हिमताल फुट्ने खतरामा आयोजना, जलवायु जोखिमलाई नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, जलवायु उत्पादनको अवस्था, यो खबरका केही मुख्य बुँदाहरू हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको भनाइ छ, जलविद्युत मात्र होइन सिंचाई आयोजनाहरूमा समेत जलवायु परिवर्तनको असर देखिन थालेको छ। सुनसरीको एउटा सिंचाई आयोजनामा इन्टेकको पानी नै सरेको छ। पूर्व सचिव दिनेश घिमिरे भन्नुहुन्छ, हामीले दिनहुँ र महिनै पछि यसको प्रभाव अनुभव गरिरहेका छौं। विगतमा जलविद्युतलाई मात्र भरपर्दो ऊर्जा स्रोत मानिन्थ्यो, तर अब वैकल्पिक स्रोततर्फ पनि ध्यान दिनुपर्ने अवस्था छ। नेपाल ब्याङ्कर्स संघका पूर्व अध्यक्ष सुनिल केसीको भनाइ छ, संसारभरि नै जलवायु परिवर्तनले व्यावसायिक जोखिम सिर्जना गरिरहेकै छ। नेपालको सन्दर्भमा त अझ प्रत्यक्ष रूपमा हाम्रा हाइड्रो पावरहरू नदी प्रवाहमा आधारित भएको हुनाले त्यहाँ हुने परिवर्तनले विभिन्न किसिमका समस्याहरू निम्त्याउन थालिसकेको छ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। जलवायुको मारमा जलविद्युत, खरबौं लगानी संकटमा शीर्षकमा।
1: गुमनाम प्रतिपक्ष शीर्षकमा मध्याह्न राष्ट्रिय दैनिक खबर लेख्छ, सामान्य अवस्थामा वैशाख पहिलो साता नै संघीय संसदको वर्षीय अधिवेशन बोलाउने अभ्यास छ, तर यस वर्ष संसद अधिवेशन कहिले बस्छ टुङ्गो छैन। दुई तिहाई बहुमत प्राप्त रासुपा सरकारले संसद अधिवेशन बोलाउन छाडेर अध्यादेश ल्याइरहेको छ, तर विपक्षी दलहरू पनि संसद अधिवेशन बोलाएर विधेयक ल्याउन सरकारमाथि दबाव बढाउन सकिरहेका छैनन्। संसदको मुख्य प्रतिपक्ष दल नेपाली कंग्रेस आन्तरिक कलहमा छ। कंग्रेस संस्थापन पक्षका नेताहरू जरा अभियानका नाममा सदस्यता अध्यावधिको काम लिएर गाउँ गाउँ पसेका छन्। पूर्णबहादुर खड्का सहित पूर्व सभापति शेरबहादुर देउबा पक्षका नेताहरू आन्तरिक भेला र बैठकमै व्यस्त छन्। जनताका समस्या र सरकारका गतिविधिमा कंग्रेसको ध्यान जान नसकेको नेताहरूको टिप्पणी छ। कंग्रेस आफ्नै समस्यामा रुमल लिँदा मुलुक र जनताका समस्या सरकारसम्म पुर्याउन र सरकारका पछिल्ला निरङ्कुश शैलीप्रति खबरदारी गर्न नसकिएको कंग्रेसका एक पूर्व पदाधिकारीले बताएका छन्। यता राजनीतिक विश्लेषक गेजा शर्मा वाकले भन्छन्, सरकारबाट जनताले सुशासनसँगै संविधान प्रदत्त नागरिक अधिकार, विधिको शासन, विकास, समृद्धि र भ्रष्टाचार अन्त्य खोजेका छन्। त्यसबाहेक सरकार च्युत भयो भने प्रतिपक्षले बलियोसँग जनआवाज उठाउनै पर्छ। यता नेकपाका नेता शक्ति बस्नेतको भनाइ छ, प्री बजेट सुकुम्बासी समस्या लगायतका समस्या सामयिक विषयमा छलफल गर्नुपर्ने भए पनि सरकारले संसद छल्ने कोसिस गरिरहेको छ।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन में 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आज हुने निर्वाचनमा 73 पदका लागि 137 उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचनमा छुट्टा छुट्टै प्यानल सहित 2 समूह प्रतिस्पर्धामा छन्। महासंघको 60 साधारण सभा उद्घाटन सत्र सोमबार ललितपुरमा सम्पन्न भएको छ। निर्वाचन काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।
3: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानमा तानिनु भएको छ। सरकारले अध्यादेश मार्फत सम्पत्ति शुद्धिकरण निवारण ऐन संशोधन गरे लगत्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सोमबार बिहान मुख्यमन्त्री बानियासँग सम्बन्धित विभिन्न स्थानमा छापा मारेको हो।
2: बागमती प्रदेश सरकारले सुकुम्बासीलाई राखिएको भक्तपुरस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। भक्तपुर प्रादेशिक अस्पताल र खोप नगरपालिका अस्पतालको प्राविधिक सहयोगमा जिल्ला स्थित जनस्वास्थ्य कार्यालयले आइतबार र सोमबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो। स्वास्थ्य परीक्षणका क्रममा केही विस्थापित सुकुम्बासीमा मानसिक समस्या देखिएको छ।
3: पोखरा बस पार्कका सुकुम्बासी आन्दोलित भएका छन्। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन 35 दिने सूचना जारी गरेपछि विरोधमा उत्रिएका पोखरा बस पार्कका सुकुम्बासीले सोमबार प्रदर्शन गरेका हुन्।
2: सोमबार दिउँसो परेको अप्रेल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 घुमाउने खोलाको बीचमा 5 हाइस माइक्रो र इलेक्ट्रिक गाडी फसेका छन्। सोमबार दिउँसो रोशीको माथिल्लो क्षेत्र लगायतको स्थानमा परेको अप्रेल वर्षापछि रोशी खोलामा आएको बाढीका कारण यी गाडीहरू खोलामा फसेका हुन्।
3: पश्चिम एसियाका मुलुकमा निम्तिएको तनावको असरले नेपालमा विदेशी पाहुनाको आगमनमा गिरावट आएको छ। अघिल्लो वर्ष 2025 अप्रेलको तुलनामा यो वर्ष 2026 अप्रेलमा विदेशी पाहुनाको आगमनमा 7% घटेको पर्यटन बोर्डले बताएको छ।
2: नेपालका लागि सिनियर राजदूत चुआङ माओ मिङले तातुपानी नाका, इको पहिरो सड़क लगायतका संरचनाको स्थलगत निरीक्षण गरेका छन्। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार सिनियर राजदूत चुआङ खासा हुँदै सो क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए।
3: सरकारले भारतबाट जी2जी सरकार मार्फत 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न सहमति दिएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल जी2जी मार्फत खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको नेपाल सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: अब शेयर बजार पछिल्ला 4 कारोबार दिन नेप्सी परिसूचक निरन्तर घटेको छ। वैशाख 15 गतेदेखि निरन्तर घटेको बजार 92.35 अङ्क तल आइसकेको छ। वैशाख 14 गते सोमबार 2796.43 बिन्दुमा रहेको नेप्सी परिसूचक वैशाख 21 गते सोमबारसम्म आइपुग्दा 2704.08 बिन्दुमा पुगेर बन्द भएको छ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशको खबर। भारतका विभिन्न राज्यमा हालै सम्पन्न विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा भारतीय राजनीतिमा निकै ठूलो परिवर्तन देखा परेको छ। विशेष गरी पश्चिम बंगाल, तमिलनाडु, केरला, त्यसै गरी असम र पुदुचेरीको चुनावी नतिजाले नयाँ सन्देश दिएको छ। यी सबै राज्यमध्ये सबैभन्दा धेरै चर्चा र चासोको केन्द्रमा पश्चिम बंगाल रहेको छ। वर्षौंदेखि भारतीय जनतालाई पार्टीलाई आफ्नो राज्यमा छिर्न नदिएको पश्चिम बंगाल अन्तत भाजपाको पोल्टामा पुगेको छ। लगातार 15 वर्षदेखि एकछत्र शासन गरिरहेकी मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस यसपटक नराम्ररी पराजित भएको छ।
3: अब खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले मंगलबार ओमान विरूद्ध खेल्दैछ। संयुक्त अरब इमिरेट्स पनि सहभागी यस त्रिदेशीय श्रृंखलाको यो अन्तिम खेल हो।
2: अब विचार विश्लेषण। निजी क्षेत्रलाई दबाव समूहबाट विकास साझेदारमा रूपान्तरण गर्ने आधार बनाएको छु। शीर्षकमा कान्तिपुर दैनिकमा चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लेख्नुहुन्छ। निजी क्षेत्रले जहिले पनि राजनीतिक स्थायित्व, स्थिर सरकार र नीतिगत स्थायित्व चाहन्छ। न्यून ब्याज दर र नीति अनुकूल रहेकाले नेपालमा अहिले लगानीका लागि उपयुक्त वातावरण छ। आउने बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ। निर्माण जारी रहेका पूर्वाधारको काम सक्नुपर्छ। आन्तरिक उत्पादनलाई प्रवर्धन गरी आयात प्रतिस्थापन गर्ने खालको बजेट ल्याइनु। अहिले हामी काठ आयात गरिरहेका छौं, यसको निर्यात गर्ने वातावरण बन्नुपर्छ। गिट्टी बालुवाका कारण हाम्रा खोला नाला पुरिसकेका छन् तर निकाल्न दिइएको छैन। यसमा नियमन गर्ने प्रक्रिया पूरा गरेर बिक्री गर्न सके राज्यलाई आमदानी हुन्छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: आइलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल वैशाख 22 गते मंगलबार, सन् 2026 मे 5 तारिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
0: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
1: काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
2: संवैधानिक परिषद सम्बन्धी अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्री बीच असहज अवस्था, सरकारले पुनः पठाएपछि जारी गर्ने राष्ट्रपतिको तयारी।
1: दुई दिनको बिदाले ठूला सरकारी अस्पताल अस्त व्यस्त, बिरामीको चाप, महँगो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य।
2: अबको समय विदेशबाट फर्किने श्रमिकको संख्या बढ्ने विज्ञको दावी, विदेशमा सिकेको सिप नेपालमै उपयोगी हुने विश्वास।
4: उहाँ आर्जन गरेको सिपले पक्कै पनि नेपालमा पनि जुन सिप छ त्यो काम लाग्छ।
1: भारतको पश्चिम बंगाल र आसाममा भाजपालाई बहुमत, तमिलनाडुमा अभिनयबाट राजनीतिमा आएका विजय थलपतिको उदय।
2: र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै क्यानले टिकट दर घटायो। आइपिएल क्रिकेटमा मुम्बईले लखनऊलाई हरायो।
5: गुणस्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
6: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
5: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
5: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।

0: खबरको सिलसिला। सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपति र प्रधानमन्त्री बीच असहज स्थिति बनेको छ। सरकारले सिफारिस गरेका 8 अध्यादेश मध्ये राष्ट्रपतिले 7 प्रमाणीकरण गरिसक्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति आइतबार फिर्ता पठाएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश सरकारले कुनै परिवर्तन नगरी पुनः राष्ट्रपति समक्ष सिफारिस गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले स्थायी स्थितिमै अध्यादेश पुनः पठाउने निर्णय गरेको हो। शीतल निवास स्रोतका अनुसार अध्यादेश प्राप्त भएकोले त्यसको अध्ययन गरेर जारी हुने सम्भावना छ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त गेवाली सरकारले दोस्रो पटक यथास्थितिमै अध्यादेश पठाएपछि राष्ट्रपतिले रोक्न नमिल्ने संविधानको मर्म रहेको बताउनुहुन्छ। संविधानको धारा 114 संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा केही गर्न आवश्यक परे मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ। त्यस्तो अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गर्नुपर्ने र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुने व्यवस्था छ। सदनले स्वीकृत नगरेमा राष्ट्रपतिले जुनसुकै बेला खारेज गर्न सक्ने, निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र स्वत निष्क्रिय हुने प्रावधान छ। संवैधानिक परिषद प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने निकाय हो, जसमा सभामुख, प्रधान न्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख गरी कुल 6 रहने व्यवस्था छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले पुनः पठाएपछि जारी गर्ने राष्ट्रपतिको तयारी, राष्ट्रपति र प्रधानमन्त्री बीच अध्यादेशले असहज अवस्था शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन्।
1: सरकारले कालापानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमि रहेको अडानलाई दोहोर्याएको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो लिम्पिया धुरासम्मको भूमि नेपालको रहेकोमा सरकार स्पष्ट रहेको बताउनु भएको छ। साथै उहाँले सीमा समस्याको समाधान वार्ताबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाउनु भएको छ। भारतले नेपालको दावीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अस्वीकार गरेको भोलिपल्ट नेपाल सरकारको प्रतिक्रिया आएको हो। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन बीच कैलाश मानसरोवर यात्राको तयारी गरिएपछि परराष्ट्र मन्त्रालयले त्यसको विरोध जनाउँदै अस्ति दुवै छिमेकीलाई कूटनीतिक नोट पठाएको थियो, जसमा महाकाली नदी पूर्वका लिम्पिया धुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार अडिग रहेको उल्लेख थियो। यसैबीच प्रमुख प्रतिपक्षी काङ्ग्रेसले लिपुलेख, लिम्पिया धुरा र कालापानी क्षेत्रबारे भारत र चीन बीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उच्चस्तरीय कूटनीतिक वार्ता र संवाद मार्फत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्न भारत र चीन दुवैलाई कांग्रेसले आग्रह गरेको छ।
0: सरकारले आइतबार सार्वजनिक बिदा लागू गरेपछि देशका ठूला सरकारी अस्पतालहरूको सेवा प्रवाह गम्भीर प्रभावित भएको छ। बिदाको व्यवस्थापनले बिरामीको चाप एकै दिनमा केन्द्रित हुँदा उपचार सेवा अस्तव्यस्त बनेको हो। सीमित स्रोत साधन र जनशक्तिका कारण सबै बिरामीलाई तत्काल सेवा दिन सम्भव नभएकोले अवस्था अनुसार प्राथमिकता निर्धारण गर्दै उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालहरूले बताएका छन्। संविधानले नै स्वास्थ्य सेवालाई आकस्मिक तथा अत्यावश्यक सेवाका रूपमा परिभाषित गरेको छ। कानूनले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सेवा अवरुद्ध हुन नहुने व्यवस्था गरेको छ, तर सरकारले आइतबार बिदा लागू गरेसँगै अस्पतालको नियमित सेवा समेत प्रभावित भइरहेको हो। पहिलादेखि नै शनिबार सार्वजनिक बिदाका कारण अस्पतालमा बिरामीको चाप उच्च हुने गरेकोमा अहिले आइतबार पनि सेवा बन्द हुँदा सोमबार बिरामीको संख्या थ्यागी नसक्नु भएको छ। परिणामस्वरूप 100 बिरामी समयमै उपचार नभई प्रभावित भइरहेका छन्। भिडका कारण टिकट काटेका बिरामी पनि जाँचबाट वञ्चित भइरहेका छन्। आइतबार पनि ओपिडी बन्द गर्ने निर्णयपछि सरकारी अस्पतालमा सोमबार बिरामीको चाप अनि महँगो शुल्क तिरेर बिरामी निजी अस्पतालमा जान बाध्य छन्। 2 दिनको बिदाले अस्तव्यस्त ठूला सरकारी अस्पताल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा विदेशमा काम गर्दा सिकेको सिप नेपालमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे गरिएको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: उडास्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
3: सोडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853
4: मनमा धेरै विचार खेल्छ, मन आत्तिएको छ वा डराएको छ, शान्त ठाउँमा बस्नुहोस् र गहिरो सास तान्नुहोस्। मानसिक स्वास्थ्य समस्या निको नहुने समस्या होइन, उचित उपचार, माया, ममता र साथ सहयोगले निको हुन्छ। समयमै उपचार सुरु गरौ।
3: नेपाल रेड क्रस सोसाइटी चितवन जिल्ला शाखा एवं माडी स्थित उपशाखाहरू साथै माडी नगरपालिकाद्वारा सञ्चालित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग परियोजनाद्वारा जारी जनचेतनामूलक सन्देश।
6: माया कुमारी ढकाल, शीतलपुर माडी, त्यही पनि छाडे यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु, तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550-50934।
8: शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ।
3: सिङ्गो नेपाल र सारा नेपालीको आवाज।
9: र
0: छ। यतिन्जेल हामीले संवैधानिक परिषद सम्बन्धी अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्री बीच असहज अवस्था सरकारले पुनः पठाएपछि जारी गर्ने राष्ट्रपतिको तयारी, भारतको प्रतिक्रियापछि नेपाल सरकारले कालापानी लिपुलेख र लिम्पियाधुरा नेपाली भूमि रहेको दोहोर्यायो, नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत र चीनलाई काङ्ग्रेसको आग्रह, दुई दिनको विदाले ठूला सरकारी अस्पताल अस्तव्यस्त लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको 3 दशक भन्दा बढी भइसकेको छ। 2051 सालपछि वैदेशिक रोजगारी व्यवस्थित बन्दै गएसँगै लाखौं नेपाली युवा खाडीका देश मलेसिया कोरिया लगायत विभिन्न देशमा श्रम गर्न पुगे। उनीहरूले पठाएको विप्रेषण अर्थात रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ। अहिलेको विश्व परिवेश, कतिपय उमेर, स्वास्थ्य र पारिवारिक कारणले फर्किरहेका छन् भने कतिपय विदेशमा सिकेको सीप र अनुभव नेपालमै उपयोग गर्न चाहिरहेका छन्। साथै महेश गेवालीले श्रमिक सञ्जालका सदस्य भीम श्रेष्ठलाई विदेशबाट फर्किएका श्रमिकले आफूले सिकेको सीप नेपालमै कसरी उपयोग गर्न सक्छन् भनेर सोध्नु भएको छ।
9: उहाँहरूले सिप लिएर आउनुहुन्छ, पैसा पनि लिएर आउनुहुन्छ। कतिपय साथीहरू टेलरिङमा जानुहुने साथीहरू फर्किनु भएको छ, यहाँ आएर उहाँहरूले आफ्नै टेलर सप खोलेर काम गरिरहनु भएको छ। त्यसले उहाँहरूको आफ्नो जीविको पनि उपार्जन भयो, व्यापार पनि भयो, होइन, रोजगारी सृजना भयो, अरूलाई पनि रोजगारी सृजना भयो। कृषि पेसामा जानुभएको छ, उहाँ सिकेको कुरालाई आएर यहाँ कृषिमा चाहिँ लगानी गरेर जीविको उपार्जन गरिरहनु भएको छ। र कोही साथीहरू चाहिँ अब यो खुद्रा पसलमा चाहिँ एज अ क्यासियरको रूपमा जानुभएको छ, अथवा कपडा पसलमा चाहिँ काम गरिरहनु भएको छ भने त्यहाँबाट फर्केर आइसकेपछि यहाँ आफ्नै कपडा पसल खोलेर पनि बस्नुभएको छ, रिटेल पनि राख्नुभएको छ, अथवा यहीँ भएका सुपर मार्केटहरूमा पुनः फेरि काम पनि गरिरहनु भएको छ। भनिसकेपछि उहाँ आर्जन गरेको सिपले पक्कै पनि नेपालमा पनि जुन सिप छ त्यो काम लाग्छ, एज जागिरी खोज्नको लागि पनि त्यसले सहयोग गर्यो भनेदेखि। अर्को कुरा चाहिँ लगानी गर्दाखेरि पनि आफूले सिकेको कुरा चाहिँ त्यहाँ लगानी गर्नु पर्छ।
10: फर्केर आएका श्रमिकहरू हुनुहुन्छ, उहाँहरूले लिएर आएको त्यो आम्दानीलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ, अथवा कुन क्षेत्रमा लगानी गर्न सकिन्छ, अथवा कसरी उपयोगितामा लगाउन सकिन्छ।
9: हामी पहिलादेखि नै सुन्दै आएको कुरा पनि हो यो कृषि पैदावारमा चाहिँ हामीहरू इन्डिपेन्डेन्ट हुन्छौँ भन्छौँ भन्ने कुराहरू छ। कृषि क्षेत्रमा हाम्रो सम्भावना राम्रो देख्छु मैले, त्यो गर्न सकिने अवस्था छ। त्यसपछि अर्को चाहिँ हाम्रो टुरिज्म पनि एउटा एकदमै राम्रो क्षेत्र हो। वैदेशिक रोजगारमै भएका जति पनि श्रमिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो फाइनेन्सियल सेक्टरहरूमा पनि उहाँहरूले काम गरिरहेको पाइन्छ। त्यसले भलै अब लार्ज स्केलमा नगरे पनि त्यस्तो किसिमको भलै त्यो स्किल मिसम्याच होला, होइन, तर पनि त्यतापट्टि चाहिँ लगानी गर्न सकेर राज्यले त्यो किसिमको कुराहरू गरिदियो भनेदेखि श्रमिकहरू सायद त्यतापट्टि चाहिँ जानुहुन्छ होला।
10: वैदेशिक रोजगारीबाट फर्केर देशमा केही गर्न चाहने श्रमिकहरूका लागि चाहिँ अलिकति प्रोत्साहन गर्न सरकारले के गर्नुपर्छ,
9: त्यसको लागि चाहिँ अब सोसल सेक्युरिटीमा चाहिँ कसरी उहाँहरूलाई चाहिँ लाने त, जस्तो अब केही समय काम गरेर फर्किसकेपछि सेभिङ भए तापनि त्यसले जिन्दगीभरि नपुग्ने हुनसक्छ। सो त्यसको लागि चाहिँ राज्यले यो सामाजिक सुरक्षा कोष लगायत सोसियल सेक्युरिटी अथवा सोसियल प्रोटेक्सन मेकानिजम छ नि, यसलाई चाहिँ अझ प्रभावकारी तरिकाले अगाडि बढायो भनेदेखि एउटा त यो सामाजिक आर्थिक त्यसपछि मनोवैज्ञानिक रिइन्टिग्रेसनको कुराकानी भयो, र उहाँहरूलाई चाहिँ जीवन सुरक्षा चाहिँ गर्ने भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई बनाउन व्यवस्थापनको लागि चाहिँ।
10: यो श्रमिकहरूले पनि विशेष गरी विदेशमा कमाएको जति पनि रकम छ उहाँहरूले जुन उपभोगभन्दा पनि उत्पादनमुखी क्षेत्रमा चाहिँ लगानी गर्नुपर्छ भन्ने कुराहरू पनि बेला बेला चर्चामा आउँछ, यो किन जरुरी छ?
9: उपभोगजन्य कुरा भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्यो भनेदेखि चाहिँ त्यसले आर्थिक अवसर रोजगारीको अवसरहरू सृजना गर्छ र पैसा कमाउन सहयोग गर्छ।
0: श्रमिक सञ्जालका सदस्य भीम श्रेष्ठसँग विदेशबाट फर्किएका श्रमिकलाई कसरी उत्पादन र उद्यमसँग जोड्न सकिन्छ भन्ने बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: असार साउनको धान रोपाईमा मल आपूर्ति सहज गर्न सरकारले भारतबाट G2G सम्झौता मार्फत 60,000 टन युरिया र 20,000 टन डिएपी ल्याउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले G2G सम्झौता गरी मल ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। असार र साउनको रोपाईमा करिब 2,00,000 टन अनुदान बापतको रासायनिक मलको माग हुने गरेको छ। तर कृषि सामग्री र साल ट्रेडिङको गोदाममा अहिले 1,47,000 टन मात्रै मौजदात रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
11: कृषि मन्त्र नार्कसँग
12: माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान या साँझ पखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
3: वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खर्कटामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एव माडी नगरपालिका, वडा नम्बर 8 कार्यालय परिवार।
6: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 5 50 50 934।
13: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
13: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर।
1: महिला विधवाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन 2074 दफा 214(2)मा भएको व्यवस्था खारेज गरेको हो। मुलुकी देवानी संहिता 2074 दफा 214(2)मा विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्तो विधवाले अघिल्लो पति तर्फका छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैले लिन पाउने व्यवस्था रहेको छ। महिला कानून र विकास मञ्च र आफ्नो तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि हिजो सुनवाई गर्दै सर्वोच्च अदालतले व्यवस्था खारेज गरेको हो।
0: अब विदेशको खबर। भारतको पश्चिम बंगाल र असम राज्यमा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले बहुमत सीट जितेको छ। हिजोदेखि सुरु भएको मतगणना अनुसार पश्चिम बंगाल र असम राज्यमा भारतीय जनता पार्टी भाजपा, पुडुचेरी प्रदेशमा भाजपा सम्मिलित एनडीए गठबन्धन र केरला राज्यमा भारतीय राष्ट्रिय कंग्रेस सम्मिलित यूडीएफ गठबन्धन अघि छन्। तर सबैभन्दा रोचक नतिजा तमिलनाडु राज्यमा देखिएको छ। त्यहाँ अभिनयबाट राजनीति मा प्रवेश गरेका विजय थलपति नेतृत्वको तमिलागा भेट्री कड्रम टीबीके को उदय भएको छ। दुई परम्परागत शक्ति द्रविड मुनेत्र कडगम डीएमके र अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम एआईएडिएमके कर्मशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। विजयको उदयले तमिलनाडुमा दुई द्रविडियन पार्टीहरू डीएमके र एआईडिएमके को वर्चस्वको राजनीतिमा ब्रेक लागेको छ।
1: अब खेल खबर। विश्वकप क्रिकेट लिग टू एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा बिहान 9:30 बजेदेखि सुरु हुनेछ। घरेलु मैदानमा ओमान र युएसँगको यो श्रृङ्खलाको आज अन्तिम खेल खेलेपछि नेपालले लिग टू अङ्क तालिकाका शीर्ष दुई टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ। यसैबीच नेपाल क्रिकेट संज्ञानले त्रिवी मैदानमा चलिरहेको आइसिसी क्रिकेट विश्वकप लिग टू एक दिवसीय श्रृङ्खलाको टिकट मूल्य घटाएको छ। नेपाल युए र ओमान सहभागी श्रृङ्खला हेर्ने दर्शकको संख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो। क्यानले यो श्रृङ्खला अन्तर्गत आज नेपाल र ओमान बीचको अन्तिम खेलको टिकट मूल्य 200 रुपियाँ तोकेको छ। यसअघि 400 रुपियाँ थियो। यस्तै यही वैशाख 29 गतेदेखि सुरु हुने नेपाल स्कटल्यान्ड र अमेरिका बीचको श्रृङ्खलाको टिकट मूल्य पनि 200 रुपियाँ नै तोकिएको क्यानले जनाएको छ।
0: खेलकै अर्को खबरमा, आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई 6 विकेटले हराएको छ। वाङखेडेमा लखनऊले दिएको 229 रनको लक्ष्य घरेलु टोली मुम्बईले 18 ओभर 4 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले 5 विकेट गुमाएर 228 रन बनाएको थियो। आइपिएलमा मुम्बई 10 खेलमा 6 अङ्कका साथ तालिकाको 9 स्थानमा छ भने लखनऊ 9 खेलमा 4 अङ्कका साथ तालिकाको पुछारमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएकाले पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशको चैनपुर, तुम्लिङटार र तमोर नदी आसपासको क्षेत्रमा 50 मिलिमिटरसम्मको वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो दिनभर देशैभर वर्षा भए पनि बेलुकादेखि वर्षा गराउने प्रणाली पूर्वतिर्फ सर्दै गएको थियो। गैराती देशभर सामान्य बदलिरह्यो। नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव छ। साथै दक्षिण भूभाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको महाशाखाले जनाएको छ। यो हप्ताभर वर्षा गराउने प्रणाली सक्रिय रहने भएकोले हुरी बतास, चट्याङ र ठूलो वर्षाबाट हुन सक्ने क्षति कम गराउन आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन्।
1: सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई थुनामा राख्ने अनुमति दिने काठमाडौँ जिल्ला अदालतको आदेश प्रारम्भदेखि नै बदर गरेको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अदालतबाट भएको 2 पटकको म्याद थप बदर गरिदिएको हो। धितोपत्र ऐनको व्यवस्था अनुसार धरोटी वा जमानत दिन नसके मात्र गोल्छालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेको हो।
0: अब पालो उखानको।
1: दुई थरको झगडा तेस्रोको लाभ।
0: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: संवैधानिक परिषद सम्बन्धी अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्री बीच असहज अवस्था, सरकारले पुनः पठाएपछि जारी गर्ने राष्ट्रपतिको तयारी।
0: दुई दिनको विदाले ठूला सरकारी अस्पताल अस्तव्यस्त, बिरामीको चाप, महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता।
1: अबको समय विदेशबाट फर्किने श्रमिकको संख्या बढ्ने विज्ञको दावी, विदेशमा सिकेको सिप नेपालमै उपयोगी हुने विश्वास।
0: भारतको पश्चिम बंगाल र आसाममा भाजपालाई बहुमत, तमिलनाडुमा अभिनयबाट राजनीतिमा आएका विजय थलपतिको उदय।
1: र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै क्यानले टिकट दर घटायो। आइपिएल क्रिकेटमा मुम्बईले लखनऊलाई हरायो।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन चुनावमा कम्युनिस्ट पार्टीहरूको पराजय तथा निरन्तर ओह्रालो लागिरहेको विषयसँग सम्बन्धित छ। यहाँ लेनिन र कार्ल मार्क्स कुराकानी गर्दैछन् अनि दार्शनिक समेत रहेका कार्ल मार्क्स लेनिनलाई भन्दैछन्, निष्ठा गुमाएपछि रहने कम मात्रै हो लेनिन भाइ, कम्युनिस्ट होइन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी दिनेश निरौलासँगै हामी पनि बिदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौ। नमस्कार।
14: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बोमा उपस्थित भइसकेको छु। नेपाली बहस तपाईँ देशभरका 350 बढी रेडियो नेपाली नेटवर्क .com र त्यसै गरी हाम्रो पात्र .com पनि सुन्न सक्नुहुन्छ र सुनिराख्नु पनि भएको छ। र काठमाडौँ रेडियो एनआरएन 99.1 मेगाहर्जबाट सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र धेरै नेपालीहरूले सुन्ने कार्यक्रम पनि हो नेपाली बहस, जहाँ हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा चर्चा हामी परिचर्चा गर्ने गर्दछौ। र नेपाली बहसमा हामीले तपाईँलाई जानकारी दिन चाहन्छौ, यतिखेर नेपालको राजनीतिक अवस्था, नेपालको कूटनीतिक अवस्था, कूटनीतिक क्षमता र नेपालमा गर्न खोजिएको सुधारका विषयमा हामी बहस चर्चा गर्दैछौ। र यतिखेर सरकारले जुन ढङ्गले सम्पत्ति शुद्धिकरण अभियान थालेको छ, लुकाइएका सम्पत्तिहरू, राज्यको स्रोत दोहन गरेर अकुत रूपमा कमाइएका सम्पत्तिहरू, राज्यमा भएका भ्रष्टाचारहरू, राजकीय पदमा बहाल भएर अस्वाभाविक रूपमा कमाइएका सम्पत्तिहरूमा राज्यले जुन छानबिन गर्ने भनेको छ, 2062-63 यताका सम्पत्तिहरू छानबिन गर्ने क्रम पनि छ र कतिपयका घरमा छापा हान्ने, कार्यालयमा छापा हान्ने काम पनि भएको छ र प्रहरीले अनुसन्धान जारी गरेको छ। नेपालबाट विदेशमा समेत विभिन्न माध्यमबाट रकमहरू ओसार प्रसार गरिएको, लगिएको, सम्पत्तिहरू लुकाइएको भन्ने खालका पनि धेरै सूचनाहरू यतिखेर सरकारसँग छन् र सरकारले त्यो विदेशमा लगेर लुकाएका सम्पत्तिको पनि छानबिन गर्ने बताएको छ। विदेशमा लुकाएका सम्पत्तिको अनुसन्धान कसरी हुन्छ त? सम्भव छ नेपालबाट कसैले अवैध रूपमा सम्पत्ति विदेश पुर्याएको तथ्य प्रमाणित भए फिर्ता ल्याउन उचित सिफारिस हुन्छ? के पहल गर्नुपर्ने हो? गरिन्छ? विदेश पुगेका नेपालीसँग पनि अथाह सम्पत्ति देखिएको छ, त्यसको पनि खोजबिन गरिन्छ भनेर जाँचबुझ आएका प्रवक्ता गणेश केसीले यतिखेर बताइरहनु भएको छ। आदरणीय श्रोता, सम्पत्ति जाँचबुझ गर्न कुन कानुन समातिन्छ, समातेको छ त्यो हेर्नुपर्छ। 2046 पनि पम्फादेवीले स्विजरल्यान्डमा सम्पत्ति लुकाएको र त्यसलाई ल्याउने भनेकै हो, तर त्यो गफै मात्र भयो, पूर्व न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बताउनु भएको छ। द्विपक्षीय पारस्परिक कानुनी सम्झौता, विदेशी स्थित बैङ्कहरूले कायम राख्ने गोपनीयता र नेपालमा अपराध गरेर विदेश पुगेका व्यक्तिले कानुनी दायरामा ल्याउन नसकेको अवस्थामा अनुसन्धान प्रक्रिया जटिल त बन्दैन, आज प्रश्न छ। तर नेपालभित्रको पनि अकुत सम्पत्ति कमाएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुहोस्। धेरै व्यक्तिहरू छन् जसले राज्यलाई दोहन गरेका छन्, तिनीहरूको सम्पत्ति पहिला छानबिन होस् र विदेश गएका, विदेश लुकाएकाहरूको पनि सम्पत्ति छानबिन हुनुमै छ र हुनुपर्छ। र संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा सरकारले पुनः पठाएपछि जारी गर्न राष्ट्रपतिलाई बाध्यात्मक परिस्थिति सिर्जना भएको छ। अब संवैधानिक परिषदमा 3 निर्णय लिन सक्ने गरी जुन कम्फर्टेबल खोजेको छ बालिन सरकारले, त्यसमा अब राष्ट्रपतिले केही पनि गर्न नसक्ने स्थिति छ। संवैधानिक बाध्यता छ त्यसलाई, राष्ट्रपतिले पठाएर कतै केही समयमै क्षणभरमै बर्खास्त अर्थात् खारेज गर्न सक्ने एउटा अवस्था रहन सक्ला, तर राष्ट्रपतिले त्यो रिस्क यतिखेर नलिने सम्भावना पनि देखिन्छ। दोहोऱ्याएर पठाएपछि राष्ट्रपतिले रोक्न मिल्दैन, अध्यादेशको जस अपजस र जवाबदेहिता सरकारको हुने कुरामा पनि यतिखेर बहस भएको छ। र अहिले न्यायालयमा जुन नियुक्ति प्रक्रियाका विषयमा निकै ठुलो चर्चा उठेको छ, यो चर्चाका बावजुदमा सरकारले अब कम्फर्टेबल खोजेको हो त, न्यायालयमा न्यायाधीश नियुक्तिमा कम्फर्टेबल खोजेको हो, 3 नियुक्ति गर्न पाउने, 6 हुन्छन् संवैधानिक परिषदमा, यहाँलाई थाहा छ, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, प्रधान न्यायाधीश। तर आजको दिनमा बालिन सरकारले 4 को कोरममा 3 निर्णय गर्न सक्ने गरी जुन किसिमको कम्फर्टेबल खोजेको छ, यो कम्फर्टेबलले गर्दाखेरि न्यायालयमा हिजो दलीयकरण भयो भन्ने जुन किसिमको स्थिति थियो र आज चाहिँ फेरि अर्को दलीयकरण हुन खोजिरहेको त छैन भन्ने खालका विषयहरू पनि यतिखेर उठेका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौँ। भारत र चीनलाई पठाएको कूटनीतिक नोट औपचारिक रहेको सरकारले बताएको छ। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्रा सम्बन्धी विषयमा नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट औपचारिक रूपमा पठाएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले चीन र भारतलाई कूटनीतिक नोट पठाएको पनि बताएका छन्। अब के हुन्छ, नेपाल भारत र चीन त्रिदेशीय सीमा जुन किसिमले त्यहाँ रहेको छ त्यसको विवाद समाधान हुन्छ त, सरकारले त्यसको विवाद समाधान गर्न सक्छ त, कूटनीतिक पहल गर्न सक्छ त, एपिजेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई बुझाउन सक्छ त, आज धेरै बहसहरू छन्। सीमाका मुद्दाहरू, सीमाका घाउहरू फेरि बल्झिएका छन्। आज हामी सीमाको कुरा गर्न चाहन्छौँ। त्रिदेशीय सिमानामा जुन ढङ्गले आज एकलौटी रूपमा चीन र भारतले आफ्नो निर्णय गरेर जहाँ
15: नेपालका अध्यक्ष एवं पूर्व मन्त्री उपेन्द्र यादव हुनुहुन्छ, उपेन्द्र यादवजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
16: धन्यवाद।
15: फागुन 21 गतिले दिएको चोट बिस्तारै सन्चो हुँदैछ कि अझै चर्किँदैछ?
16: अब यो यसलाई यसलाई तपाईँहरूले आफ्नो दृष्टिकोणले नै भन्नुहोला, हामी भन्छौँ यसलाई।
15: धन्यवाद। फागुन 21 गतिले दिएको चोट बिस्तारै सन्चो हुँदैछ कि अझै चर्किँदैछ?
16: अब यो यसलाई यसलाई तपाईँहरूले आफ्नो दृष्टिकोणले नै भन्नुहोला, हामी भन्छौँ यसलाई अवसर र चुनौती दुवै कुराहरू दिएका छन्।
15: होइन, अवसर र चुनौती त भयो, तर यो पालाको जुन ढङ्गले होइन तपाईँले जुन परिणाम आज आएको छ जनता समाजवादी पार्टी नेपालको, यो परिणाम त अप्रत्याशित हो नि त होइन? स्वतन्त्र पार्टीलाई उसले चाहिँ आफ्नो गतिलाई, आफ्नो गतिविधिहरूलाई, आफ्नो एक्सनलाई चाहिँ कसरी अगाडि बढाइरहेको छ, कसरी हेर्नु भएको छ?
16: अब भर्खर त सुरु भएको छ, सुरुका गतिविधिहरू एउटा केही न केही गरौँ, केही नयाँ होस्, केही फरक होस् भनेर प्रयास गरेको देखिन्छ। त प्रयासमा विधि प्रक्रिया परिपक्वता र अनुभवको कमीको प्रभाव पनि सँगसँगै देखिएको छ।
15: यहाँहरूको समर्थन छ अहिलेको सरकारलाई?
16: होइन, राम्रा काममा हाम्रो समर्थन रहन्छ, हामी नकारात्मक सोचका होइनौँ, तर देशको अहित हुने कार्य हो भने त्यस्तो कार्यमा समर्थन गर्न सकिँदैन।
15: राष्ट्रको हितमा त छैन नि त होइन, सरकार चाहिँ सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर सम्पत्ति शुद्धिकरणदेखि लिएर
16: कुराहरूमा पनि के छ भन्दाखेरि, सुकुम्बासी समस्या के हो, त्यससँग जोडिएको समस्या, सुकुम्बासी समस्या गरिबीसँग जोडिएको, सुकुम्बासी समस्या शिक्षासँग जोडिएको, सुकुम्बासी समस्या बेरोजगारीसँग जोडिएको, सुकुम्बासी समस्या हल गर्नका लागि एक ठाउँबाट उठाएर अर्को ठाउँ, अर्को ठाउँबाट उठाएर अर्को ठाउँ दिँदैमा हल त हुँदैन, त्यसको समाधानको खाका के हो त्यो नै सरकारले अगाडि प्रस्तुत गरेर त्यसपछि सुकुम्बासीको लगत खडा गरेर अनि त्यसलाई दीर्घकालीन रूपमा ती समस्यालाई कसरी हल गर्ने हो, त्यो समाधान सुकुम्बासीलाई ल्यान्डलेस होमलेसको अवस्थाबाट, जबलेसको अवस्थाबाट, निर्धनताको अवस्थाबाट कसरी उकास्ने हो र कसरी एउटा चाहिँ मानवीय जीवनमा अगाडि ल्याउने हो, यी सबै कुराको खाका
15: होइन त जिउ, सुकुम्बासी भन्दा त हुकुमवासी धेरै रहेछ नि त होइन, त्यस्ता बस्तीमा बस्ने अव्यवस्थित बसोबासीहरू होइन, हुकुमवासीहरूको अलिकति बढी रहेछ क्या त्यहाँ बोल्नु।
16: मैले भने नि कि सुकुम्बासी को हो त्यसको पहिचान गरेर र सुकुम्बासी गैर सुकुम्बासी छुट्याएर सुकुम्बासीको वास्तविक जीवनको समस्यालाई कसरी हल गर्ने त, एक ठाउँबाट उठाएर अर्को ठाउँ, अर्को ठाउँबाट उठाएर अर्को ठाउँ लगेर हल हुन्छ, यसको दीर्घकालीन समाधान खोज्नुपर्छ
15: सरकारले, व्यवस्थापन गर्छ
16: समाधान। गरिबी, बेरोजगारी, अशिक्षा, दरिद्रता, असहायपनबाट उब्जिएका हुन् भने जुन रोग हो त्यो रोगकै उपचार गर्नतर्फ पनि लाग्नुपर्छ।
14: होइन, हिजोका सरकारहरूले त भोट ब्याङ्क बनाए होइन, सुकुम्बासी बस्तीलाई चाहिँ व्यवस्थित गर्न चाहेनन्, आयोगहरू बने, धेरै आयोगहरू बने, अरबौँ खर्च भयो, तर यो समस्या जिउका त्यो रह्यो।
16: 40 वर्षदेखि सुकुम्बासीका नाममा धेरै योजनाहरू, धेरै कार्यक्रमहरू, जग्गा बाँड्ने कामदेखि लिएर अन्य खन्न भए, तर ती सबै कार्यहरूबाट सुकुम्बासी सुकुम्बासी नै रहे, गरिब गरिबै रहे, दरिद्र दरिद्रै रहे, तर ठुला बडा हुने खाने पहुँचवालाले फाइदा लिएका हुन्, यो यथार्थ हो।
14: तर समस्या जिउका त्यो रह्यो, तर बालिन सरकारले जुन किसिमले यसको तयारी र प्रक्रिया पुगेन भन्ने हो यहाँको भनाइ भनेको, तयारी
16: क्लियर के हो, यसको विकल्प के हो त? सुकुम्बासी समस्या हल गर्नुपर्छ, यसमा कुनै विमत छैन, तर सुकुम्बासी समस्याका जरो के हो, त्यो जरोलाई कसरी चाहिँ त्यसो अन्त्य गर्ने, त्यो समस्यालाई त्यतातर्फ पनि ध्यान र स्पष्ट खाका स्पष्ट रोडम्यापको अभाव देखिन्छ।
14: भ्रष्टाचारले ठिलठिलो भएको देशमा सम्पत्ति शुद्धिकरण र छानबिन गर्ने जुन एउटा तयारी गरेका छ सरकारले, पूर्व प्रधानमन्त्रीहरूदेखि लिएर धेरैका चाहिँ सम्पत्तिहरू छानबिन हुँदैछन्, यो सकारात्मक कदम हो होइन? सम्पत्ति कमाइया
16: छानबिन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, पहिलो कुरा त के हो भने अहिलेसम्म भएका भ्रष्टाचार काण्डहरू काण्डै काण्ड सुन्यो, मिडियाहरूमा आए, चर्चामा आए, तिनका छानबिन भएनन्, र चाहिँ के छ भने सत्ताका दुरुपयोग गरेर हकुत सम्पत्ति जम्मा गरे, त्यसका छानबिन हुनु भनेको कुरा नराम्रो होइन, तर त्यसमा राजनैतिक पूर्वाग्रह र आग्रहबाट प्रेरित हुनु भएन, त्यसको निष्पक्षता त्यो चाहिँ पनि आग्रह पूर्वाग्रहले हुन्न भन्ने कुराको प्रत्याभूति गराउनु पर्छ।
14: सीमामा आज कडाइ छ होइन, सयमा रुपियाँभन्दा माथिको चाहिँ कर नतिरेर सामान ल्याउन नमिल्ने छ, यसले के प्रभाव पारेको छ अहिलेको यो पछिल्लो सरकारको नीतिले जनताहरूलाई, नागरिकहरूलाई?
16: सीमामा जुन किसिमका कार्यहरू भयो त्यसबाट सीमा क्षेत्रका गरिब जनताहरू अत्यन्त प्रताडित भएका छन्, यसले सीमा क्षेत्रमा बसेका जनताको जीवनलाई अप्ठ्यारोमा पारेको छ, र यो कार्य गर्नुभन्दा अगाडि धेरै सोच्नु पर्थ्यो, हतारमा हतार हतारमा लिएको यो निर्णय सही होइन।
14: तर यसले प्रभाव पारेको छ सीमामा बस्ने नागरिकहरूलाई,
16: निश्चित रूपमा एकदमै कुप्रभाव पारेको छ, त्यहाँका जनतालाई निकै कष्ट पुगिराखेको छ।
14: सरकारले गरेको यो निर्णय विवेकपूर्ण रहेन त्यसो भए, सोचबुझ ढङ्गले
16: विवेकपूर्ण पनि रहेन र मलाई लाग्छ अहिले आवश्यक पनि थिएन,
14: तर सरकार यसबाट पछि हट्ने सङ्केत छैन।
16: होइन, सरकारले पछि हट्न पर्छ, हटे अलिक पछि पनि अलिक हटिरहेको छ, र यस्तो निर्णय गर्नु गलती हो।
14: अध्यक्षज्यू, अघि मैले भनेको थिएँ नि तपाईँहरूलाई अब धेरै अहिले घाउै घाउ छ होइन, बिस्तारै अब सन्चो हुँदै जाँदै होला, तपाईँहरूले औषधि उपचार गर्दै हुनुहुन्छ होला आफ्नो पार्टीभित्र पनि, तर मधेस प्रदेश सरकारले दिएको समर्थन जनमत पार्टीले त अब फिर्ता लिने भयो नि त होइन? फेरि
16: खै त्यो स्पष्ट आइसकेको छैन, त्यहाँ दोहोऱ्यो दोहोरो कुरा आइरहेको छ, त्यो त्यो बुझ्न बाँकी छ।
14: होइन, जनमत पार्टीका सचेतक चन्दन सिंह सहित 10 प्रदेश सभा सदस्यहरूले
16: नेपाली
14: नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश कार्यालयमा बुझाइसकेको छ।
16: दलको नेताको चाहिँ के छ भन्दाखेरि होइन भन्ने छ, त्यस कारणले स्पष्ट होस् न के हो भनेर, समर्थन फिर्ता लिने, समर्थन गर्ने, सरकार बनाउने, यो खेल त नेपालमा कुनै नयाँ कुरा त
14: होइन। संसद दलका नेता महेश प्रसाद यादवले चाहिँ होइन सरकारबाट समर्थन फिर्ता नलिएको चाहिँ बताउँदै गर्दाखेरि अर्को समूहले त फिर्ता लिइसकेको बताएको छ नि त होइन, जनमत पार्टीका 13
16: के हो त्यो कुरा हेर्नुपर्छ।
14: संसद दलको नेता बाहेकका 10 सदस्यहरूले समर्थन फिर्ता लिइसके जस्तो उहाँहरूको आन्तरिक विवाद त होला, तर सत्ता ढल्ने भयो होइन फेरि प्रदेशको जनमतले दलको नेताबाट हटाउँदैछ महेश प्रसाद यादवलाई भन्ने कुरा
16: त्यो सम्भावना चर्चामा आएका छन्।
14: अस्थिर भन्ने भएन मधेस प्रदेश सरकार जहिले पनि, यो पटक पटक अस्थिरता भयो क्या प्रदेश सरकारमा, सुशासन डेलिभरी दिने ठाउँमा जनताका काम गर्ने
16: एउटा पार्टीको बहुमत नभएको अवस्थामा यो अप्ठ्यारा हुन्, र यता पछि दोस्रो चुनावपछि अस्थिरता देखिएको छ, योभन्दा अगाडिले स्थिर सरकार हामीले दिएका थियौँ, 5 सरकार चलेको थियो, तर यसपालि चाहिँ कसैको बहुमत नभएको, धेरैवटा पार्टी मिलाएर बनाउन सरकार बन्न पर्ने यस्तो अवस्थामा कसलाई केमा चित्त बुझ्या हुँदैन, कसको के कुरा मिल्या हुँदैन र सरकारको यो दायित्वमाथि असर पर्ने नै हो।
15: फेरि लिपुलेख दुख्यो हदैज्यू, के छ तपाईँहरूको यसमा धारणा?

0: अडान चाहिँ हुन सकेन
1: प्रधानमन्त्री स्तरीय छलफल भन्दाखेरि कूटनीतिक प्रयासबाट हुने कुरा हो तर कमजोरी देखिएको छ
0: तर चाहिँ अब मानसरोवरमा जान चीन र भारतले त्यहाँ बाटो ट्र्याक खोलिसकेका छन् होइन नेपाललाई उपेक्षा
1: गरिरहेको यसलाई प्रचारबाजी गर्नुभन्दा पनि कूटनीतिक प्रयासबाट नै यस्ता समस्याहरू हल गर्दा
0: होइन सरकारका मन्त्रीहरूका सम्पत्ति के साह्रो धेरै भएको उहाँहरूको पनि छानबिन गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ होइन तपाईँका पार्टीको धारणा आधिकारिक रूपमा अहिलेको सरकारप्रतिको यहाँहरूको खास धारणा चाहिँ के हो
1: छैन हामी कुनै पूर्वाग्रही छैनौँ उहाँहरूले बहुमत पाउनुभएको छ जनादेश पाउनु भएको छ उहाँहरूले राम्रो काम गरून् र अलिक परिपक्व र बुद्धि विवेक पुर्याएर विधि प्रक्रिया अप्नाएर गरून् स्टन्टका लागि मात्रै नगरौँ भन्ने हाम्रो हो
0: स्टन्ट देखिया छ अहिले
1: कता कता स्टन्टहरू पनि अलिक बढी आइरहेको छ
0: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्रामी छ विश्रामपछि पुनः उपस्थित हुनेछ
2: वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना
3: यस वडा कार्यालयको चालु आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल टोल विकास संस्था योजना उपभोक्ता समिति शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय महिला बाल र युवा क्लब नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ
2: वीरेन्द्र भण्डारी वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार
4: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
5: खै के गर्ने गर्ने दिदी
6: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन्न घुमा मा फार्म देखुन्न घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
9: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
10: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा
11: नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयरी बैंक सबैका लागि बैंक डिशोम फाइबरनेट
0: यतिखेर हाम्रो बेसमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियान नेपालका संयोजक एवं अभियन्ता दुर्गा प्रसाई हुनुहुन्छ दुर्गा प्रसाईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
12: नमस्ते
0: होइन तपाईँले फेरि अब सेनालाई सुकुम्बासी बस्तीमा होइन लिपुलेक पठाउनुपर्छ सीमामा पठाउनुपर्छ भनेर भन्नुभएछ होइन अब सीमामा नेपाली सेनालाई पठाउनु सम्भव छ र आजको दिनमा
12: होइन यस्तो कुरो यो सर्वप्रथम त तपाईँको नेपाली बहसलाई र सम्पूर्ण श्रोताहरूलाई सुन्दै हुनुहुने श्रोतालाई नमस्कार
0: लाखौँले सुन्दै हुनुहुन्छ होइन तपाईँको आवाज
12: अब यो तपाईँले चाहिँ कस्तो खालको प्रश्न गर्नुभयो भने अमिताभ बच्चनलाई कलाकार भनेको के हो भनेर जस्तो नि त्यो त नेपाली सेना

0: सुकुम्बासी बासी बस्तीमा होइन, सेना भनेको के हो भने देश हो, सेना भनेको के हो भन्दाखेरि वतन हो, सेना भनेको इज्जत हो, सेना भनेको शान हो। जुन देशमा सेना छैन नि त्यो देश रहँदैन। सेना भनेको अन्तिम हो, देश हो। र तपाईँले के बुझ्नुहोस् भने सेना कहाँ जाने त, सुकुम्बासी बस्तीमा जाने होइन। त्यो सेनालाई जुन तरिकाले दुरुपयोग गरियो अहिले, अब मैले सुनेको यहाँ विभिन्न कुरा सुन्दैछु, सुरक्षा निकायले गर्यो उसले गर्यो भनेर घुमाउरो कुरा आइरहेछ। तर जुन हाम्रो भूमि लुट्यो, आज हाम्रो भूमि गयो जाँदैछ, त्यो ठाउँमा आजको तड्का र स्थिति के के हो त, हाम्रो भूमि फिर्ता ल्याउने हो कि त्यो देशभरिका सुकुम्बासीले जति भूमि ओगटेका थिए नि त्योभन्दा बढी भूमि त उता गइसक्यो लिपुले काला पानीमा, होइन गइसक्यो नि।
1: तर सरकारले कूटनीतिक प्रयास गरिरहेको छ नि त, होइन?
0: होइन, कूटनीति प्रयासको पनि अहिले कुरो आयो, फेक चिठी भनेर आयो सही बिनाको।
1: तर चाहिँ सरकारले फेरि यसको स्पष्टीकरण दिइसकेको छ,
0: कूटनीतिक विज्ञप्ति निकालेको अरे, कुनै सही नै छैन अरे, शिशिर खनालले निकालेको त्यो समाचार आइरहेछ। त्यसले गर्दाखेरि सेना भनेको अन्तिम इज्जत हो, देशको विश्वास हो। त्यसले गर्दाखेरि सेनाले के गर्नु पर्यो भन्दाखेरि प्रधानमन्त्री, रक्षा मन्त्री, प्रधानमन्त्रीले सम्हालेको छ, रक्षा मन्त्री उहाँले निर्देशन दिनु पर्यो। सेना मर्न पनि तयार हुनु पर्यो आफ्नो भूमि रक्षाको लागि। सेना भनेको के हो तपाईँले बुझ्नुभयो, भूमि रक्षाको लागि हो, देश रक्षाको लागि,
1: राष्ट्रको ब्याकबोन हो सेना,
0: राष्ट्रको मेरुदण्ड हो। अनि मेरुदण्ड नै नभएपछि त मान्छे रहन्छ, रहँदैन नि।
1: यो संस्थालाई दुरुपयोग गर्न खोजेको आवाज भएको हो त्यसो भए,
0: यो संस्थालाई चाहिँ यति चरम दुरुपयोग गरियो, अब यो कुरै नगरौँ। राजदरबार जल्ला पनि एकछिन, राजदरबार काण्डमा पनि हेर्नुहोस्, सिंहदरबार काण्डमा पनि हेर्नुहोस्, सर्वोच्च सिंहदरबार त्यो अस्ति जेएनजी मुभमेन्टको पनि हेर्नुहोस्, र त्यहाँदेखि अहिले अनि सुकुम्बासी बस्तीमा सेनाको माइकिङ हेर्नुहोस् देखि लिएर आज लिपुले कालापानी सेना जाँदैनन् भनेदेखि किन सेना रोकिए त, बालनजीले जुन कमसेकम पनि सेनालाई आदेश दिएर कमसेकम 10,000 सेना त पठाउँदा हुन्थ्यो होला नि
1: त। बिओपी बसेको छ नि त, होइन, सशस्त्रले हेरिरहेछ नि त माथि,
0: सशस्त्रले सशस्त्रले सेना रुक्ने भयो नि, मान्छेले नि दाई हुने भयो नि, बोको किन बोको पाल्दा हुन्थ्यो नि, किन गोरु किन्छ 1,00,000 हालेर, बोकाले दाई हुने भए गोरु किन किन्नु 1,00,000 हालेर, सशस्त्रले हुने भए सेना चाहिँ किन पाल्नु त। मेरो कुरा तपाईँलाई आयो फेरि, सेनापतिहरूलाई रिस उठ्ला अर्कै कुरा हो, रिस उठ्नु अर्कै कुरा हो, तर देशको कुरा हो नि त,
1: होइन? सरकारले अहिले चाहिँ जुन ढङ्गले चाहिँ आफ्नो एक्सनहरू चालिरहेछ नि, सुकुम्बासी बस्तीलाई हेर्नुहोस् त, यो विगत लामो समयदेखि 40 वर्षदेखि जुन किसिमले झगडिएको सुकुम्बासी समस्या थियो, आज समाधान हुँदैछ, होइन, समाधान उन्मुख छ।
0: अनि मान्छे ऊ डोजर लगाएर खेदेको तपाईँहरूलाई समाधान लाग्छ भने त राम्रो कुरो हो। मेरो चाहिँ कुरा के हो भन्दाखेरि व्यवस्था गर्नु चाहिँ राम्रो कुरा हो, होइन? अब हिजो पोखरामा जुलुस निस्कियो, देशैभरि निस्कियो, जब जतिखेर राजसभाका मान्छेहरूका घर सुमुन डोजर पुगेपछि अनि घर जब सुकुम्बासी टोलमा ती निस्किसकेपछि, सुकुम्बासी टोल भनेको सरकारी जग्गामा निस्किसकेपछि अनि डोजर रोकियो, रोकियो नि त, होइन? मेरो भनाइ के थियो भन्दाखेरि तिमी बाल मन्दिर सफा गर न, पहिला बाल मन्दिर खाली गर, तल जगतमा महारानीको छ, तल कनकमुनिले ओगटेर बसेको त्यो खाली गराऊ, होइन, ललिता निवास खाली गराऊ। अब त्यस पछाडि तपाईँको चाहिँ नर्विक हस्पिटलले चाहिँ जग्गा जग्गा खाएको छ, त्यो खाली गराऊ, खाली गराउनु पऱ्यो नि त। त्यहाँ चाहिँ आँखा नपुग्ने, अनि खोलाको डिलमा यो सुकुम्बासी भएका छन्, हुकुम्बासी होलान् धेरै होलान्, हुकुम्बासी धेरै होलान्, थोरै सुकुम्बासी होलान्, ल तिनलाई पहिला छुट्याएर गर्नु पर्थ्यो। अब भत्काइसकेपछि अहिले सुनेको अब नभत्काउने अरे, त नभत्काउने भएदेखि यो चाहिँ किन भत्काएको त, अब प्रश्न उठ्छ कि उठ्दैन? त्यो व्यवस्था गर्नु थियो, छानबिन गर्नु थियो भने पहिला छानबिन गरेर अनि त्यहाँबाट भत्काएको भए हुन्थ्यो नि। अब सोसियल मिडियामा भर र मुख छान्ने मान्छे राखेर आमा चकारी गाली गरेर कहिलेसम्म सत्ता चलाउने हो यिनीहरूले?
1: सही बाटोमा छैन सरकार, सही बाटोमा, सुशासनको बाटोमा छैन आज।
0: सुशासनको बाटोमा हो भने त यतिखेर यिनीहरूले भ्रष्टाचारको फाइल खोल्नु पर्थ्यो, होइन?
1: छानबिन हुँदैछ।
0: जसले भ्रष्टाचार गरेका थिए 35 वर्षसम्म देश लुटेका थिए, होइन? अब तस्करी गरेका थिए, नक्कली नोटको कारोबार भएको थियो, सुनको कारोबार भएको थियो। त्यो डिप स्टेट छ नेपालभित्र, डिप स्टेट एउटा, त्यो डिप स्टेटलाई चाहिँ नि समातेर कारवाही गर्नु पर्थ्यो। जस्तो तपाईँलाई म के भन्छु भने, लिजमा लिएका जग्गाहरूमा, लिजमा लिएका जग्गाहरूमा कम्पनी बनाएर अनि त्यहाँबाट चाहिँ 25 वर्ष 30 वर्षलाई लिजमा लिएको छ जग्गा, अनि त्यहाँबाट त्यो जग्गा त 25-30 वर्ष पछाडि त नेपाल सरकारको नाममा जान्छ, अनि त्यस्ता जग्गाहरू आइपिओ जारी गरिदिएको छ, डुब्दै गरेका कम्पनीहरूको आइपिओ जारी गरेको छ, होइन? यस्ता कुराहरू हेर्नुपर्ने,
1: वास्तविक सुकुम्बासीहरूलाई त राहत दिन्छौँ भनेको छ सरकारले, होइन? व्यवस्थापन गर्छौँ, राहत दिन्छौँ, होइन? उहाँहरूलाई चाहिँ सही ठाउँमा राख्छौँ, अब त बाढी आउँछ, पहिरो आउँछ,
0: राम्रो काम गरेकोलाई त हामीले फेरि सहयोग गर्नुपर्छ, दिँदाखेरि राम्रो हो। सुकुम्बासीलाई घर बनाइदिउन्, होइन? सुकुम्बासी भनेका पनि कसका हुन्छ, यहाँ भुटानी पनि शरणार्थी पाएका हुन्, रोहिङ्गियाहरूले पनि शरणार्थी पाएका छन्, तिब्बतीयनहरूले पनि शरणार्थी पाएका शरण पाएका छन्, होइन? भनेपछि नेपाली हुन् नि त, सहकारीको कारणले चाहिँ नि भूमिविहीन भए, सुकुम्बासी भए, लघुवित्तको कारणले भए, ब्याङ्कको कारणले भए, अब ब्याङ्कले अरू 80% मान्छे ब्याङ्क लघुवित्त सहकारीको कारणले चाहिँ नि यहाँ के हुँदैछ थाहा छ, व्यापार व्यवसाय नचलेर सुकुम्बासी हुँदैछन्। हो त्यसलाई कसरी रोक्ने, होइन? त्यसै त्यसलाई कसरी रोक्ने, होइन? देशमा नर्स पाउँदैन, डक्टर पाउँदैन, त्यसलाई कसरी प्रायोरिटी दिने, बढाउने, त्यतातिर त्यो चाहिँ सुशासन हो क्या? सुशासन डोजर बाटोमा कुदाउँदै पुलिस र सेना राखेर डोजर कुदाएर घर भत्काउँदैमा सुशासन होइन क्या? तपाईँहरूलाई त्यस्तो सुशासन लाग्छ भने त ठिकै हो, होइन? त्यो गाली गर्नेहरूलाई अब एकछिनलाई, अब कस्तो देखियो भने यहाँ अर्काको घर कतिखेर भत्काउँछ भनेर आएर बाटोमा रुँगेर ताली बजाउन रेडी भएको मान्छे देखियो भनेपछि, भनेपछि कस्तो बुद्धि, कस्तो आइक्यू, कस्तो गिरी भएका मान्छेहरू छन् नेपालमा।
1: होइन, बाली शाहले त हिजो एउटा स्ट्याटसै लेख्नु भएको छ नि त प्रधानमन्त्रीले, होइन? हामीले हिजो सबै अध्ययन गरेर, अनुसन्धान गरेर कहाँ कहाँ के छ, मिचिएका जग्गाहरू मात्रै खाली गर्न खोजे हो भन्ने छ क्या उहाँहरूको आशय चाहिँ।
0: त्यो चाहिँ हिजो मेरो एउटा स्ट्याटस, अस्तिको दिन मैले एयरपोर्टमा आएर बोलेपछि लिपुले कुकुर आयो, हिजो बिहान मैले फेरि अर्को स्ट्याटस हालेपछि बालनजीको आयो, होइन? यता आइराख्छन्। तर मेरो के हो भन्दाखेरि, बालनजीलाई सुझाव, उहाँ देशको प्रधानमन्त्री हो, सबैको प्रधानमन्त्री हो, सबैको
1: हो,
0: मेरो पनि प्रधानमन्त्री हो, मैले प्रधानमन्त्री होइन भनेको छैन, तर जुन हिसाब किताबले तपाईँले गर्नुभएको छ, जस्तो म एउटा कुरा भन्छु, लिपुलेख कालापानीको तपाईँले प्रश्न सोधिराख्दाखेरि उहाँलाई नि बार बार केपी ओलीलाई चाहिँ लिपुलेख र कालापानीको विषयमा कुरा उठाउनु भएको हो नि त, ग्रेटर नेपालको नक्सा त हाम्रो बालनजीले राख्नु भएको हो नि त, नगरको मेयर हुँदाखेरि, काठमाडौँ नगरको मेयर हुँदाखेरि, हो कि होइन? हामीले त राखे होइन नि त, भनेपछि त्यो खोज्न अब चाहिँ सुरु गर्नुपर्ने हो नि त।
1: होइन, तपाईँले भनेको यो शक्तिशालीहरूको अवैध संरचना किन अछुतो भन्नुभएको छ, कस कसको छ यस्तो अछुतो चाहिँ, कहाँ कहाँ हान्न खोजे?
0: बाल मन्दिर हेर्नुहोस्,
1: ए
0: गोकर्ण रिसोर्ट हेर्नुहोस्,
1: ए
0: तपाईँको चाहिँ ललिता निवास हेर्नुहोस्, अब त उहाँहरू आउनु भएको छ नि ललिता निवास, नर्विक हस्पिटलको जग्गा हेर्नुहोस्, तल रातो बङ्गला भएको चाहिँ जगदम्बा महारानीको 752 रोपनि,
1: तपाईँले भन्नु तपाईँका पार्टीका नेताहरू आफैले अतिक्रमण गरेर बनाएका महलहरू कहिले भत्किन्छन् भनेर चाहिँ उहाँहरूका पनि छन् त्यस्ता?
0: होइन, मेरो पार्टी भनेको कुन पार्टी?
1: अनि तपाईँका पार्टीका भनेको चाहिँ तपाईँले स्टाटसमा लेख्नु भएको छ नि राष्ट्रपालाई इङ्गित गरेर, उहाँहरूको पार्टीका नेताहरूका पनि,
0: उहाँका पार्टी हो, उहाँका पार्टीका पनि छन् नि त, केपी छनौलको रहेछ, अर्को कुरा छ, अर्को कुरा छ, के भत्किनु पर्यो, होइन? त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने, जो होचो उसैका मुखमा घोचो, होइन? अब कस्तो कस्ता मान्छेहरू रोए हेर्नुहोस् त, ती के छ स्थिति, नभएर त रोए होला नि, त्यत्तिकै त रोएनन् होला, ढुकुम्बासी त भागेछन् ठिक छ, रुने मान्छे त सुकुम्बासी रहेछन् नि त, ढुकुम्बासी होइन रहेछन् नि त, हामीले त रुने मान्छेको पक्षमा बोल्नु त पर्यो नि त, हामीले बोल्यो भनेदेखि गाली गरेका छ हामी आमा चकारी, सोसियल मिडिया कब्जा गरेर त्यो एल्गोरिदम कब्जा गरेर फाँसीबाटमा गएको छ, कोही बोल्ने मुनै गर्दैन, ए गाली मात्रै गर्छन्, के बोल्नु भन्छन् मान्छे, अब तपाईँले अहिले सरकारले 1500 मान्छे खाली गर्दैछ झोले भनेर, त 35 वर्षदेखि यो देशमा झोलेहरूले नै शासन चलाए पार्टीले, भनेपछि अब बालनजीहरूले पनि त ल्याउने, कुन झोले हो त, को ल्याउने हो त,
1: हिजोको राजनीतिक नियुक्तिहरू थिए, अब प्रतिस्पर्धाबाट जाने, मेरिटोक्रेसीबाट जाने, खुला प्रतिस्पर्धा गर्ने भन्नुभएको छ उहाँहरूले,
0: होइन उहाँहरूले पनि त प्रतिस्पर्धै गराएको थियो पहिला, के गरेर त भिसी छानी त 3 जनाको नाम सिफारिस हुन्थ्यो,
1: कुनै कुनै ठाउँमा त ब्रिफ ब्रिफ केस यसो लगेर भेटे चढाएर मात्रै हुन्थ्यो भन्ने
0: खालको पनि थियो, अब त हुन थालेको छ, ब्रिफ केस बोक्ने मान्छे पनि तयारी भइसक्यो, अब त बाहिरै घुस बुझाउँछन्,
1: यता राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि त्यो हुँदैछ,
0: किन भएको छैन,
1: होइन त लाउने आरोप मात्रै त होला नि, यसको प्रमाणित त छैन अहिलेसम्म,
0: होइन भोलि पर्सि थाहा भइहाल्छ नि, उनीहरू के उनीहरू मुख नभएका मान्छे हुन् त, होइन राष्ट्रिय स्वतन्त्र पार्टीमा सुकुम्बासी निस्किएन नि त, सुकुम्बासीमा घर बनाएका मान्छे
1: निस्किए, सार्वजनिक जग्गा अतिक्रमण गरेका धेरै निस्किए नि,
0: हो निस्किए होइन, त्यस्तै निस्किन्छन्, बिस्तारो निस्किन्छ,
1: ए भनेपछि अहिले पनि राजसभालाई खुसी पार्नुपर्छ होइन त, त्यसो भए
0: राजसभालाई खुसी पारेन भने तपाईँको के हुन्छ,
1: संवैधानिक परिषदमा 3 जनाले निर्णय गर्न पाउने गरी जुन कम्फर्टेबल बनाउन खोजिरहनु भएको छ बालेन्द्र शाहले, होइन यसलाई अध्यादेश राष्ट्रपतिले अस्ति फिर्ता पठाउनु भयो, फेरि पठाएको छ सरकारले, अब त फिर्ता पठाउन गाह्रो छ, उहाँले चाहिँ जारी नै गर्नु होला, यो कम्फर्टेबल किन चाहन्छन् जो प्रधानमन्त्री आए पनि न्यायालयमा,
0: त्योभन्दा त बरु 1 जनाले गर्ने बनाउँदा राम्रो, किन बहुमत गर्ने,
1: प्रधानमन्त्रीले सिधै तोक्ने,
0: मेरो चाहिँ भने के भने एजुकेटिभ पावर एक्सर्साइज गर्ने प्रधानमन्त्री भएपछि नि एक्लै प्रधानमन्त्रीले तोक्दा भइगयो, किन 5 जनाको सल्लाह लिनु, 5 जनाको राय चाहिँ किन लिनु, अल्पमत र बहुमत किन बनाउनु, त्यहाँ पार्टी किन समावेश गराउनु, देशै चलाउने भएपछि राष्ट्रपतिलाई किन सोध्नु, त्यो राष्ट्रपतिलाई पनि थुनिदिनु नि,
1: अनि राष्ट्रपतिलाई त अहिले थुन्न मिल्दैन, बाल बाल राष्ट्रपतिलाई
0: किन मिल्दैन, त्यहाँबाट एजुकेटिभ पावर एक्सर्साइज गर्ने प्रधानमन्त्रीले किन थुन्न मिल्दैन,
1: महाभियोगसम्म लाउने तयारी गर्नु होला, यदि फेरि फिर्ता आयो भने
0: महाभियोग लगेर थुनिदिनु नि, रामचन्द्र पौडेलकै छोराको 6 वटा घर छ लन्डनमा, त्यहाँबाट पैसा आएर कमाए,
1: उहाँहरूको त कमाइ होला नि त लन्डनमा, बेलायतमा राम्रै हुन्छ नि त इन्कम होइन दुर्गा प्रसाईजी,
0: बेलायतमा राम्रै हुन्छ, बेलायतमा गएका मान्छेले यहाँ 100-100 बिघा जग्गा किनेका छन्, हातमुख जोड्न गाह्रो छ,
1: त्यो राष्ट्रपतिका छोराकै घर चाहिँ लन्डनमा 5 वटा
0: हो, सम्पत्ति शुद्धिकरण गरौँ न, नेताका गरौँ त, नेताका छोराछोरी सबै उहाँहरूले सम्पत्ति शुद्धिकरण गर्ने हो भने अस्ट्रेलियामा कतिजनाका नेताहरूले घर किनेका छन्,
1: होइन नेपालबाट पनि, नेपालबाट ओसार पसार भएको छ, विदेशतिर गएको छ पैसा नेपालबाट,
0: 32-35 खर्ब रुपियाँ पैसा बाहिर गएको छ
1: नेपालबाट, एउटा छानबिन समिति बनाएको छ नि, एउटा उच्च स्तरीय जाँचबुझ समिति, यसले चाहिँ बाहिर ल्याउन सक्ला यी सबै तथ्यहरू,
0: केही पनि ल्याउन सक्दैन, पैसा जति बाहिर छ लङ्गा सुन्छ कान मेरो बुझे, पैसा लगाएको कसैले देखेन, सबै हुन्डीबाट पठाइहाले पैसा,
1: होइन यो जाँचबुझ आएका प्रवक्ताले भनेको म सुन्दै थिएँ कि नेपालबाट कसैले पनि अवैध रूपमा सम्पत्ति विदेश पुर्याएको तथ्य प्रमाणित भए फिर्ता ल्याउन उचित सिफारिस हुन्छ, के पहल गर्नुपर्ने हो गर्छौँ, विदेश पुगेका नेपालीसँग पनि अथाह सम्पत्ति देखिएको छ त्यसको पनि खोजबिन गर्छौँ भनेर लेख्नु भएको रहेछ क्या,
0: अब त्यो एउटा जीवी राईलाई ल्याउन सकेन, अब यो गाउँका मान्छे उहाँ गाडिएर बसेका मान्छे होइन कसलाई ल्याउने, त्यो त्यो फोकटे कुरा नगरौँ न, यिनीहरूको अब जाँचबुझ समिति भनेको बिचरा ती राजेन्द्र सिंह भण्डारी, राजेन्द्र भण्डारी भनेको राम्रो मान्छे हुन् होइन, तर अब विजय र बुढा मान्छे, यो जाँचबुझ समिति भनेको चार्टर एकाउन्टेन्ट राख्नु पर्थ्यो, वकिलहरू राख्नु पर्थ्यो, सुन्नुहोस् कुरो, जाँचबुझ समिति बनाउनु पनि चार्टर एकाउन्टेन्ट राख्नु पर्थ्यो,
1: त्यो भैरव लम्सालको आयोग, त्यतिखेर भैरव लम्सालको आयोगले पनि धेरै कुराहरू तथ्यहरू के लागेको थियो, तर त्यो खै कता हरायो, अहिलेसम्म सरकारले बाहिर ल्याउन सकेका छैन, त्यहाँ पनि
0: धेरै जाँचबुझ आयोग त बन्यो त, अनि अस्ति जाँचबुझ आयोग बनेन 23 र 24 अनि मानव अधिकारको चाहिँ नि जाँचबुझ आएको त्यो लिली थापालाई चाहिँ मैले सल्युट गर्छु क्या, त्यो एउटा महान महिला रहेछ, त्यसले सार्वजनिक गर्छु भनेदेखि यो देशमा लिली थापा भनेको एउटा महान एउटा देवीको रूपमा प्रकट भइरहेछन् क्या, उहाँलाई चाहिँ म सल्युट गर्छु, उहाँले त्यो चाहिँ त्यो मानव अधिकारको चाहिँ बरु यो एक दिनको जिन्दगी हो सार्वजनिक गरिदिनुपर्छ क्या, गर्छु चाहिँ भन्दै हुनुहुन्छ, उहाँले गर्नुभयो भनेदेखि चाहिँ म उहाँलाई एउटा चाहिँ नि उहाँका मुखमा एउटा लड्डु लगेर हालिदिन्छु, मलाई त्यति उहाँको कुराबाट चाहिँ खुसी भएको छु म,
1: हस् प्रसाईजी यहाँको समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
0: नमस्ते नमस्ते,
1: उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाई। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम्बम बिदा चाहन्छु, नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश।

0: नमस्कार मारिको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भारत प्रेसले स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। नगर कार्यपालिकादेखि एउटा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा सुरुवात भएको यो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमानझोलामा सञ्चालन भयो। अब मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगर कार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा आउँदो वैशाख 27 गते आइतबार म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने भएको हो। दौडौ माडी जितौ भोलि भन्ने नारासहित आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टा छुट्टै दूरी तय गरिएको छ। पुरुषहरूका लागि सेरुवादेखि बसन्तपुरसम्म 7 किलोमिटर र महिलाहरूका लागि बर बजारदेखि बसन्तपुर बजारसम्म करिब 8 किलोमिटर दूरीमा दौड आयोजना हुने प्रारम्भिक तयारी रहेको समितिका प्रतिनिधि एवं एथलेटिक्स प्रशिक्षक कृष्ण चौधरीले बताउनुभयो। कार्यक्रम तालिका अनुसार वैशाख 26 गति बेलुका 5 बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने, प्रतियोगिताको उद्घाटन बिहान 7 बजे हुने र दौड सुरुवात बिहान 7:30 बजे गरिने चौधरीले बताउनुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ₹7,000, ₹5,000 र ₹3,000 एवं सहभागिताको प्रमाणपत्र रहने उहाँले जनाउनुभयो। माडीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामदुरा चयन हुनु भएको छ। वन समूहको उपाध्यक्षमा गुणबहादुर रुम्बा, सचिवमा लक्ष्मण सुनार, सहसचिवमा नन कुमारी सुनार र कोषाध्यक्षमा चन्द्रमाया विष्ट चयन हुनु भएको छ। यसै सदस्यहरूमा चन्द्रमाया नेउपाने, सूर्य बोट, बुद्धिबहादुर प्रजा, माया घिमिरे, अमृत दुरा र तकमाया राई चयन हुनु भएको छ। नवलपुर कैनाकोट नगरपालिका स्थित भिरकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ। सफा सुन्दर हरियाली कैनाकोट निरन्तर शनिबार अभियानले सोमबार नवलप्रासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे मार्फत प्रधानमन्त्री वारेन्द्र शाहलाई ज्ञापन पत्र बुझाएको हो। पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास बखानलाई कवि डाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ। कवि डाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति बखानका लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभयो। उक्त पुरस्कारको राशि 15,000 रुपियाँ, सम्मान पत्र तथा दोसल्ला रहेको छ। बखान उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखान सिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो। पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हुनुहुन्छ। सातामा 2 दिन बिदा भएसँगै चितवनका पर्यटकीय क्षेत्रहरू चलायमान बनेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन्। गोष्ठीहरू र विवाहका लागि पनि पर्यटक चितवन आउने गर्दछन्। गत वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीहरूको भनाइरहेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083लाई कुनै पनि मार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले उक्त अध्यादेशलाई हुबहु अगाडि बढाउने निर्णय गरेको हो। आइतबार मात्र राष्ट्रपतिले उक्त अध्यादेशमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सरकारलाई फिर्ता पठाएका थिए। तर सरकारले राष्ट्रपतिको सुझाव अनुसार कुनै परिवर्तन नगरी पुरानै मस्यौदालाई पुनः सिफारिस गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रायोजनका लागि भन्दै सो निर्णय गरेको हो। अर्थमन्त्री डाक्टर सोरेन बाङ्लीले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री बाङ्लीले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आगामी स्थानीय तह निर्वाचनमा स्वार्थ पहुँच र सेटिङको आधारमा टिकट लिने व्यवस्था अन्त्य गरेको बताएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले राजसपाको तर्फबाट उम्मेद्वार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीबाट उत्तीर्ण हुने पर्ने बाध्यकारी व्यवस्था अनुमोदन गरेपछि स्वार्थ पहुँच र सेटिङबाट टिकट लिने अवस्था अन्त्य भएको सो पार्टीले जनाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तीन विपक्षी दलले उचित व्यवस्थापन बिना सरकारले सुकुम्बासीका घरमा डोजर चलाएको विषयमा आपत्ति जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले सोमबार सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरिएको संघीय संसदको अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि आपत्ति जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकार कडा नै स्पष्ट रहेको बताउनु भएको छ। सोमबार मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले विवादस्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सहकारी ठगी प्रकरणमा राजसपा सभापति रवि लामिछाने र आफूसँग जोडिएको समाचारले गाली बेजती भएको भन्दै उनकी पत्नी निकिता पौडेलले हालेको मुद्दा काठमाडौँ जिल्ला अदालतले दावी नपुगेको भन्दै खारेज गरिदिएको छ। निकिताले अनलाइन खबर र जनआस्था लगायतका विभिन्न मिडियाका 29 विरुद्ध हालेको रिटमा दावी नपुग्ने भन्दै सोमबार खारेज गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आफ्नो निजी निवास र व्यवसायिक कार्यालयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको विषयप्रति आपत्ति जनाउनु भएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विभागको उक्त कार्यालय आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताउनु भएको हो। हेटौडा र काठमाडौँका घरमा समेत छापा मारिएपछि मुख्यमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सरकार विरुद्ध कडा उत्रिनु भएको छ। उहाँ आक्रामक शैलीमा सामाजिक सञ्जालबाट कडा टिप्पणी गरिरहनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउन सेनाको परिचालनको विषय, सरकारले पुनः राष्ट्रपति कार्यालयमा सिफारिस गरेर पठाएको अध्यादेशको विषयमा तथा सुकुम्बासी समस्या समाधानको विषयलाई जोड दिँदै स्टाटसको वर्षा नै गराउनु भएको हो। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसे विजयको पार्टीले तामिलनाडु विधानसभा चुनावमा फराकिलो अग्रता लिएको छ। उहाँको पार्टी टिभीकेले मुख्यमन्त्री एमके स्टालिनको पार्टी डिएमकेलाई रुझानमा पछाडि पारेको हो। अभिनेता विजय तामिलनाडुको साथसाथै हिन्दी भाषी क्षेत्रहरूमा पनि निकै लोकप्रिय हुनुहुन्छ। एक्जिट पोलहरूले उहाँको राम्रो प्रदर्शनको अपेक्षा गरेका थिए तर नतिजाका रुझानमा भने आश्चर्यजनक आइरहेका छन्। अब उहाँ तामिलनाडु प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
2: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
3: बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। विशाल भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद।
3: के छ, स्वास्थ्यमा सन्चै हुनुहुन्छ विशालजी?
4: एकदम ठिक छ, राम्रो छ।
3: तर अहिलेको अवस्थामा चाहिँ पार्टीलाई अलिकति बिसन्चो छ हैन पार्टीलाई के ट्रिटमेन्ट हुँदैछ उपचार गर्दै हुनुहुन्छ
4: निर्वाचन परिणाम पछिको अवस्थालाई लक्षित गरेर सायद एमजीले यो प्रश्न गर्नुभयो होला स्वाभाविक हो निर्वाचन परिणाम हाम्रो लागि अलिकति प्रतिकूल आयो त्यसपछि हामी हाम्रो पार्टीका अध्यक्षलाई पक्राउ गरियो पक्राउसँगै उहाँ सर्वोच्च अदालतबाट रिहा त हुनुभयो तर उहाँको स्वास्थ्य अलिकति प्रतिकूल थियो त्यस कारणले उहाँको चाहिँ अब अपरेसन गरियो अपरेसन पछि पनि उहाँको सामान्य इन्फेक्सन देखिएको कारणले अहिले उहाँ घरमा उपचारमै हुनुहुन्छ अब उहाँको उपचार सकिएपछि हामी व्यापक रूपमा समीक्षा गरेर पार्टीलाई फेरि दुरुस्त रूपमा अगाडि बढाउँछौँ त्यस्तो खासै चाहिँ समस्या त्यस्तो केही देखिएको छैन अहिले
3: होइन पार्टीलाई त अपरेसनै गर्नुपर्छ भन्ने आइरहेछ नि त अहिले त त्यो सामान्य त्यो औषधिले ट्रिटमेन्टले त्यो सुई घोचेर मात्रै हुँदैन अब चाहिँ अपरेसनै गर्नुपर्छ भन्ने खालको आवाज चाहिँ उठिरहेछ नेकपा एमालेभित्र
4: कतिपय मानिसहरूले त्यसलाई धेरै ठुलो भयावह समस्याको रूपमा चित्रण गरेर कतिपय मान्छेहरू आतंकितै भएको पनि अवस्था छ जसले पहिलादेखि नै नेकपा एमालेलाई कमजोर भइदिए हुन्थ्यो भनेर हेप्ने कमजोर भएकोमा खुसियाली व्यक्त गर्ने त्यो पनि अब स्वाभाविक हो त्यो पङ्क्ति पनि छँदै नै छ त्यो पङ्क्तिले त अब भन्ने नै भइहाल्यो भनेर तर एउटा कुरो के हो त भने लोकतन्त्रमा एकपल्टको निर्वाचन परिणाम चाहिँ सदा सदाका लागि त्यही हुन्छ यही अन्तिम हुन्छ त्यसपछि कहिल्यै त्यो बद्लिँदैन भन्ने प्रकारको धारणा राख्ने मान्छेहरू पनि समाजमा एकथरी छन् जस्तो तपाईँलाई बताऊँ 64 सालमा निर्वाचन परिणाम यसै गरी हाम्रो लागि प्रतिकूल आयो आइसकेपछि एक थरी मान्छेहरूले के भन्यो भनेदेखि अब देशमा एउटा मात्रै कम्युनिस्ट पार्टी सम्भव छ एउटा देशमा उस्तै प्रकृतिका धेरैवटा पार्टी हुँदैनन् माओवादीले यति राम्रो परिणाम ल्यायो अब एमआरएलाई लगेर माओवादीमा चाहिँ मिसाउनु पर्छ भनेर कान्चुने मान्छे होइन धेरै ठुल्ठुला मान्छेहरूले भनेको मेरो आफ्नै कानले सुनेको छु तर हामीले पार्टीलाई व्यवस्थित गऱ्यौँ लाग्यौँ खट्यौँ पार्टीलाई चाहिँ सुदृढ गऱ्यौँ फेरि 70 सालको चुनावमा पुग्दा नपुग्दै एमाले बलियो शक्ति दोस्रो शक्ति काङ्ग्रेसको हाराहारी शक्ति भएर आयो अब 49 सालको स्थानीय चुनावको कुरा गर्नुहुन्छ भने हामी यस्तो नमजासँग हार्यौँ कि त्यतिखेरका गाविसहरूमध्ये धेरै जसोमा मुस्किलले 15-20% मात्रै होला नत्र भने अधिकांशमा हामीले हार्यौँ जिल्ला विकास समिति हार्यौँ अनि मान्छेहरूले के निष्कर्ष निकाल्यो भने विश्व कम्युनिस्ट आन्दोलनमा यत्रो धक्का लागेको छ पूर्वी युरोपमा सोभियतसँग कम्युनिस्टहरूको सत्ता ढले अब कम्युनिस्टहरूको विचार नै असान्दर्भिक भइसक्यो अब कुनै हालतमा जित्दैन भन्ने प्रकारको कुरा मान्छेहरूले गरे फेरि हामीले 51 सालको निर्वाचनमा एमाले सबभन्दा ठुलो पार्टी भएर आयो भनेपछि निर्वाचन परिणामहरू त परिवर्तनीय भइरहन्छन् यो त
3: हिजोको अवस्था एउटा थियो हिजो व्यवस्था परिवर्तन गर्नुपर्ने थियो होइन हिजो निरङ्कुशता ढाल्नुपर्ने थियो हिजो पञ्चायतहरू ढाल्नुपर्ने थियो राणा शासनको अन्त्य गर्नुपर्ने थियो हिजो व्यवस्थाको कुरा थियो क्या अब चाहिँ युवा पुस्ता जसरी अगाडि आएको छ अब अवस्थाको कुरा आएको छ अब राष्ट्रियताको कुरा आएको छ अब चाहिँ भ्रष्टाचार अन्त्यको कुरा आएको छ सम्पत्ति होइन छानबिन हुने कुराहरू आएका छन् यसले गर्दाखेरि हिजोको र आजको त धेरै डिफ्रेन्स छ तर अब चाहिँ एउटा पुस्तान्तरणको एउटा आदिबेहरी र युवा पुस्ताको चाहिँ जुन किसिमले राजनीतिमा इन्ट्री भएको छ त्यसले गर्दाखेरि के असर त पर्यो नि त होइन
4: एउटा तपाईँले भनेको सच्चाइ के हो भने विश्वव्यापी रूपमा पपुलिस्टहरू अलिकति उदाएको जस्तो देखिन्छ जहाँ चाहिँ पुरानो राजनीतिक योगदान भएका धेरै ठुला ठुला परिवर्तन क्रान्तिमा ऐतिहासिक योगदान गरेका पुरानो एउटा इतिहास गर्म्य बोकेका पार्टीहरूलाई परास्त गरेर कतिपय सामान्य नयाँ शक्तिहरू अलिकति सोसियल मिडियालाई प्रभाव पार्न सक्ने यो अल्गोरिदमको माध्यमबाट मान्छेहरूको धारणालाई चाहिँ रातारात बदल्न सक्ने त्यो खालको चाहिँ शक्तिहरू विश्वका कैयौँ ठाउँहरूमा उदाएको देखिन्छ
3: यहाँले थाहा छ नि त सिने स्टार विजयले चाहिँ होइन तामिलनाडुमा भूकम्पै ल्याएका छन् आज होइन राजनीतिमा तपाईँले राम्रोसँग हेर्नु भएको छ होइन भारतको चाहिँ राजनीतिलाई हेर्ने हो भने उनी अब मुख्यमन्त्रीको नजिकमा छन् क्या भन्ने
4: अब त्यो प्रकारको चाहिँ अब लहर एउटा चलेको छ यदा कदा कहिले काहीँ विश्वमा चाहिँ एकै प्रकृतिका चाहिँ त्यो जनलहर आउने गरेका छ अहिले त्यस्तो देखिन्छ तर यो विश्वमा देखिएको यो ट्रेन्ड पनि अन्तत यही मात्रै अन्तिम भन्ने कुरा पनि होइन. हामीले केजरीवाल देखाएका छौँ नयाँ दिल्लीमा लगातार तिनपल्ट त्यहाँको बिजेपी सशक्त पार्टीलाई चाहिँ शून्य जस्तै सिटमा करिब करिब झारेर चाहिँ क्लिन स्विप गरेको त्यो केजरीवालको पार्टी आम आदमी पार्टी अहिले फेरि यो निर्वाचनमा चाहिँ परास्त भएर शून्यमा झरेको स्थिति देखियो हामीले. यस्ता कुराहरू भइरहन्छन्, परिवर्तनीय हुन्छन्, हामीले त्यसबाट अतालिनुपर्ने केही कुरा छैन. नेकपा एमाले ठुला ठुला चाहिँ समस्याहरू सिर्जना गरिएको छ अहिले मान्छेहरूलाई
3: सुकुम्बासीको व्यवस्थापन त गर्नुपर्छ, वास्तविक सुकुम्बासीहरूलाई व्यवस्थापन गर्नुपर्छ, हुकुम्बासीहरूलाई चाहिँ साइड लाउनु पर्छ, राज्यको होइन त्यो श्रेष्ठता त्यो सम्पत्तिहरूलाई दोहन गर्ने त्यसैपछि अतिक्रमण गर्ने नदीनालाहरूलाई अतिक्रमण गर्ने यस्तो अवस्था ल्याउनेहरूलाई त कारवाही गर्नुपर्छ भनेर हिजोदेखि पनि आवाज उठाएको थियो. यहाँले पनि धेरै आयोगहरू भन्यो देशमा होइन, अरबौँ रुपियाँ खर्च पनि भयो तर व्यवस्थापन हुन सकेन. बालेन सरकारले त रातको दिनमै होइन सबै राप्सा पार्ने तयारी त गर्यो नि त होइन.
4: एउटा कुरो के हो भने विगतमा आयोगहरूले गरेनन् भन्ने प्रकारको जुन कुरा गरिएको छ नि ती आयोगहरू वास्तवमा कसैका घर भत्काउनका लागि गठन गरिएका आयोगहरू थिएनन्. तिनीहरू कस्तो थियो भने अव्यवस्थित बसोबासीहरूलाई चाहिँ जहाँ यदि हामीले त्यहाँका पीडितहरूलाई स्थानान्तरण गर्नुपर्छ भने अर्को ठाउँमा चाहिँ धनी पूर्जा वितरण गर्ने कुरा जस्तो 51 सालमा नेकपा एमालेको सरकार गठन भएको बेला केशव प्रसाद बडालको नेतृत्वमा आयोग बन्यो. त्यो आयोग अहिले सडकमा रोएको तपाईँले रोएको देखिरहनु भएको छ, कतिपय आमाहरू रोइरहेको देखिन्छ, कहीँ मेरो बस्ने ठाउँ छैन भनेको कतिपय बुढाबुढीहरू रोएको देखिरहेका छौँ हामीले हिजो अस्ति पनि सडकमा. त्यो
3: सुन्नमा त के आयो भने बालिन सरकारले जुन किसिमले आफ्नो शासकीय सय होइन बुदाहरूमा चाहिँ तयारी गरेको थियो 60 दिनमा लगत सङ्कलनदेखि लिएर यसको चाहिँ निर्कुल गर्ने र 1000 दिनमा सबै व्यवस्थापन गर्ने भन्ने ढङ्गले चाहिँ अगाडि सारेको थियो तर सुकुम्बासी बस्तीमा निकै ठुलो ताण्डव मचाउने गरी घुसपेट गराउने गरी एक किसिमको तयारी गरिँदै थियो. त्यहाँ चाहिँ रगतको खोला बगाउनेसम्मका पनि खेलहरू आन्तरिक षड्यन्त्रहरू हुँदै थिए. त्यो कुरा सरकारले गोप्य सूचनाबाट जानकारी प्राप्त गर्यो र त्यस पछाडि अगाडि नै बस्तीलाई चाहिँ रापसाप गर्नुपर्ने परिस्थिति सिर्जना भएको रहेछ भनेर चाहिँ बालुवाटारसम्मदेखि लिएर यो प्रधानमन्त्री निवास प्रधानमन्त्री कार्यालयसम्म पनि त्यो सूचना पुगेछ. त्यो कारणले गर्दाखेरि यो हटाउनु परेको भनेर हिजो मलाई राजसभाका सचेतकले भन्दै हुनुहुन्थ्यो क्या प्रकाश परियार.
4: झुट कुरा हो खेमजी, किनभने त्यो प्रकारको कुनै प्रमाण उहाँहरूसँग तथ्यहरू देखाउनु भयो भने पत्याउला, होइन भने आफूले गरेको यो ताण्डव नृत्यको जस्टिफाई गर्नका लागि काल्पनिक कुराहरू गरेर हुँदैन. त्यो एकदमै कपोलकल्पित कुरा हो मलाई लाग्छ. त्यो प्रकारको
3: चाहिँ
4: होइन थियो भने उहाँहरूले भन्नु पर्यो यहाँनिर यसरी भएको थियो भन्नु पर्यो, तथ्य बिगर कुरा गर्न मिलेन. अर्को कुरा तपाईँ देखिरहनु भएको छ बालबच्चाहरू यहाँ त्यहाँ बसेर एकताल निश्चित ठाउँमा पढ्दै थिए, उनीहरू कहाँ पढ्न जाने ठेगान छैन, अहिले लगेर कहाँ राखिएको छ अरे, खै कुन ठाउँमा राखिएको छ, तर त्यहाँ हेर्न नमिल्ने तपाईँहरू जस्ता पत्रकारहरू मिडियाहरू जान नमिल्ने रे, यो कुन प्रकारको तानाशाही व्यवस्था हो यो चाहिँ, जहाँ यहाँका सुकुम्बासी जस पुराना ठाउँबाट विस्थापित गरिएका सुकुम्बासीहरू बसेको ठाउँ हेर्न कसैले नमिल्ने भनेपछि कसरी राखिएको छ के गरिएको छ त्यो बुझ्न नपाउने यो प्रकारको चाहिँ तानाशाही व्यवस्था चाहिँ वास्तवमा हामीले ल्याउन खोजेको होइन. उहाँहरू त हामीले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामै उहाँहरू आज निर्वाचित भएर आउनुभएको हो. ती मूल्यहरूलाई त कसैले पनि छोड्न मिल्दैन. यदि तपाईँ एकछिन कल्पना गर्नुहोस् केपी शर्मा ओली वा प्रचण्ड वा शेरबहादुर देउवाका पालामा चाहिँ यस किसिमको हामीले चाहिँ सुकुम्बासीहरूलाई चाहिँ निकाल्न खोजेको घर भत्काउन खोजेको भए तयारी बेगर यत्रो ध्वंस गर्न खोजेको भए गरेको भए कति ठुलो विरोध हुन्छ एकछिन कल्पना गर्नुहोस् त. हिजो चाहिँ हामीले मिडियाको क्षेत्रमा धेरै ठुलो अराजकता भयो भनेर मिडिया काउन्सिल विधेयक ल्याउन खोज्दाखेरि बालुवाटारसम्म मान्छे प्लेकार्ड बोकेर गए, तपाईँले देखिरहनु भएको छ. ती मान्छेहरू त्यसपछि फेरि लगातार बोल्न थाले, वास्तवमा मिडियाको क्षेत्रमा सोसियल मिडियामा चाहिँ अराजकता भयो, कुनै न कुनै कानुन चाहियो भन्नु भने हामीले धेरै दूरदर्शिका साथ गर्न खोजेका थियौँ. तर के भने राम्रो काम गर्न खोज्दा खोज्दै पनि के भाष्य खडा गरियो भने दलहरू सबै भ्रष्टाचारी हुन्, नेता सबै चोर हुन्, उहाँहरूले लेखेको त त्यही हो नि त, उहाँहरूले त्यही भन्नुभयो. यस्तो खालको सोसियल मिडियाबाट चाहिँ बदनाम गरियो कि पार्टीहरू पुराना पार्टीहरू भनेका सबै खराब हुन् ल. म आज चुनौतीका साथ भन्छु नेकपा एमालेका जो कोही नेता भनेको उहाँहरूले छानबिन गर्नुहोस्।
3: छानबिन हुँदैछ क्या अब त्यो नआतिन्न त भाइ, नआतिन्नु न, छानबिन हुँदैछ सबैको।
4: जे आक्षेप लाउनु भएको छ त्यो आक्षेप लगाएका कुराहरू पुष्टि गर्ने गरी एक एक छानबिन गर्नुहोस् उहाँहरूले।
3: विशाल भट्टराईजी सम्पनि छानबिन गर्दैछ सरकारले, होइन एक्सन लिँदैछ।
4: मैले के भन्न खोजेको
3: भने बोल्दै हुनुहुन्न भने क्या यो कैलाश मान सरोवरमा चीन र भारतले होइन अब यात्रुहरूलाई ओसार्ने काम सुरु गरिसकेका छ अनि तपाईँहरू त कतै कहीँ बोलेको सुनिएन त किन हो?
4: होइन हामी त हामी नेकपा एमाले त अहिले छोड्नुहोस् न, जुन बेला केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो प्रधानमन्त्री भएका बेला सिंहदरबारभित्र बसेर क्या त्यो खालि प्रतिपक्षमा बसेर होइन क्या त्यहाँ बसेर बोलेको त्यहाँ बसेर गम्भीर चाहिँ भारतको हस्तक्षेपका विरुद्ध चाहिँ प्रधानमन्त्रीज्यूले संसदमा आएर रोस्टममा समेत उभिएर च्यालेन्ज गर्नुभएको छ। हरेक चोटि उहाँहरूले गरेका गतिविधिलाई डिप्लोमेटिक नोट पठाएर भेटमा यतिसम्म कि हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले साङ्घाई सहयोग सङ्गठनको बैठकमा भाग लिन जाँदाखेरि चिनिया प्रधानमन्त्री चिनिया राष्ट्रपतिको उपस्थितिमा उहाँले चाहिँ त्यसमा आपत्ति गर्नुभएको छ। ल यिनीहरूसँग अहिले चाहिँ हिम्मत छ, अहिले देख्नु भएको छ नि डिप्लोमेटिक नोट पठाइयो भनिएको छ, जबकि त्यसमा सिरानमा लेखाएको छ चाहिँ सार्वजनिक रूपमा आएका प्रश्नहरूको जवाफ दिएको भनेर भनेको छ, कुनै डिप्लोमेटिक नोटको कुरा पनि गरेका छैन, जवाफ दिएको भनेको छ। त्यो जवाफ कसलाई गएको हो कहाँ दिएको हो थाहा छैन। हिजो अस्ति के भनिन्थ्यो भने तल कसैको सही नभएको, यस्तो सही नभएको कसको हो यो व्यवहारिसे पत्र भन्दा उहाँहरू नै खुब पोस्ट गर्नुहुन्थ्यो, अहिले त्यस्तै आउँदो रहेछ आखिरी आउन त भनेपछि एउटा कुरो के हो भने प्रत्येक कुराको हिजो हाम्रा गतिविधि आजसँग तुलना गरेर हेर्नुहोस् ती प्रत्येकमा बदनाम गर्ने उद्देश्य राखेर बदनियत राखेर सोसियल मिडियालाई मिसयुज गरेर
3: ठुलो हिजोको राजनीतिक दल प्रतिपक्षी दल पुरानो दल अनि खै त कैलाश मानसरोवरको बारेमा बोले
4: होइन हामी त बोलिरहेको छौँ, प्रत्येक हाम्रो नेताहरूले बोलिरहनु भएको छ सार्वजनिक रूपमा। अब चाहिँ हामी बोल्न नबोल्ने भने सरकारमा बसेर सिंहदरबारभित्रबाट संसदको रोस्टमबाट बोल्ने पार्टीले तपाईँको बोल्न सक्दैन भन्ने कुरा कसले पत्याइदिनु?
3: सुगौली सन्धिमा चाहिँ होइन यो महाकाली नदीले चाहिँ सीमाङ्कन गरेको छ, लिम्पिया धुराले चाहिँ सीमाना छुट्याएको छ, त्यो कारणले गर्दाखेरि नेपालको भूमिमा त दुई मत रहेन, तर चाहिँ यसलाई चाहिँ कसरी चाहिँ समाधान गर्ने भन्ने कुरामा चाहिँ अलिकति तयारी नपुग्या हो।
4: कमसे कम पनि सरकारले चाहिँ कम्तीमा चाहिँ उहाँहरूले के हैसियत राख्न सक्नुपर्छ भने भारतीय प्रधानमन्त्रीसँग समय मागेर उहाँहरूले कम्तीमा चाहिँ त्यहाँ गएर कुराकानी गर्नुपर्छ, विज्ञ टोली पठाउनु पर्यो, वार्ता सम्वाद अगाडि बढाउनु पर्यो, अर्थात् चिनतर्फ पनि उहाँहरूले त्यो प्रकारको प्रयत्नहरू जारी राख्नु पर्यो। अब कसैसँग पनि भेटघाट नगर्ने, कसैसँग पनि नबोल्ने, कहीँ कहीँ कोही आफ्नो कुरा नराख्ने, केवल यहाँ जनताका चाहिँ घरहरू भत्काउने कुरा ले मात्रै त समाधान दिँदैन होला। ठिक छ भत्काउनु पर्थ्यो, तर एउटा विकल्प दिएर सबै कुराको तयारी गरेर भत्काउनु पर्थ्यो होला नि त। सारा मान्छेहरूका चाहिँ आज चाहिँ तयारी बेगरका घरहरू, एकजना आमाले रुँदै भनिरहनु भएको थियो कमसे कम चाहिँ एक महिना अगाडि भने भए केही गर्थ्यौँ होला नि त हामी, अब कहाँ जाने त, बस्ने ठाउँ पनि छैन, हाम्रो खाने पैसा पनि छैन। अर्को एकजना महिला सडकमा रोएर भन्दै त दसौँ लाख ऋण तिरे ऋण लिएर चाहिँ यहाँ यति चाहिँ हामीले बसेका थियौँ, अब यसपछि कहाँ जाने हाम्रो ठेगान छैन भने हिजो अस्ति काठमाडौँमा तरकारी बेच्ने फलफुल बेच्नेहरूलाई त्यसै गरी उहाँहरू मेयर हुँदाखेरि चाहिँ खेद्नुभयो। भनेपछि यो खालको के भने गरिबी अन्त्य गर्ने होइन गरिब अन्त्य गर्ने खालको जुन चरित्र उहाँहरूले देखाइरहनु भएको छ यसले परिणाम राम्रो दिँदैन। सरकारले न्याय दिने काम गर्नुपर्छ, सरकारको काम भनेको अन्याय गर्ने होइन, यो प्रकारको चाहिँ व्यस्तति सिर्जना गरेर आफ्नै मतदाताहरूप्रति जुन अपमान गर्नुभएको छ त्यो एकदमै निन्दनीय छ, यो तरिकाले चाहिँ कुनै पनि हालतमा हुँदैन।
3: हस् विशाल भट्टराईजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेकपा एमालेका नेता विशाल भट्टराई श्रोता नेपाली बहसमा छोटो
1: स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
2: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
5: अध्यादेशले मचाएको खैला बैला बालेन सरकारको काम र समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। बालेन सरकारले सिफारिस गरेको अध्यादेशका बारेमा राष्ट्रपतिले परामर्श गर्न बोलाउनु भएका कानुनविद मध्येका एक वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई आउनुहोस्। सुरु गरौं टीकाराम भट्टराईसँग जनता जान्न चाहन्छन्। टीकाराम भट्टराईजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
6: धन्यवाद।
5: देश कानुनी राज्य अनुसारै चलिरहेछ नि, होइन?
6: कानुनी राज्य अनुसार पूर्ण रूपमा चलेको छैन, आंशिक रूपमा मात्रै चलेको छ।
5: जस्तो सुकुम्बासी हटाएपछि नै एकजना व्यक्तिको मृत्यु नै भयो, उहाँले आत्महत्या गर्नुभएको हो या के हो, अहिलेसम्म खुलेको छैन,
6: दुःखद कुरा
5: होइन? समस्याकै रूपमा आएको हो यो सुकुम्बासी बस्ती हटाउने कुरा।
6: समस्या त निश्चित रूपमा हुन्छ नि, यो सुकुम्बासी हटाउने कुरामा चाहिँ हाम्रो संविधानले नै आवासको अधिकार दिएको छ कि, मौलिक हकको रूपमा। अनि सर्वोच्च अदालतले नै योभन्दा अगाडि व्याख्या गरेर के भनेको छ भने, वैकल्पिक व्यवस्थापन गरेर उनीहरूलाई हटाऊ भनेको छ। भनेपछि अहिले वैकल्पिक व्यवस्था पनि भएन र संविधानले प्रत्याभूत गरेको मौलिक हक जुन छ, आवासको अधिकार जनतालाई दिनुपर्छ, त्यो आवासको अधिकारको व्यवस्थापन नगरिकन यो सुकुम्बासी हटाउने काम भएको छ। त्यसैले हतारमा गर्ने विधि प्रक्रिया संविधान कानुन नजिर नहेर्ने उहाँ जुन प्रवृत्ति छ नि, यो चाहिँ सरकार निरङ्कुशतातर्फ जाँदैछ कि भन्ने लक्षणहरू यसबाट देखिन्छ। र
5: विगतमा सुकुम्बासीको नाममा धेरै राजनीति गरियो, अब उहाँले चाहिँ सुकुम्बासीको नाममा भोट ब्याङ्क बनाउन चाहनु भएन क्या, त्यो राजनीतिक संस्कारलाई ब्रेक गरिदिनु भयो।
6: म झापा पाँचको मान्छे हुँ, संयोगवश प्रधानमन्त्री त्यही क्षेत्रबाट निर्वाचित हुनुभएको छ। झापा पाँचको रतुवा खोलाका, दमक नगरपालिकाको रतुवा खोलाका बगरमा बसेका सुकुम्बासीहरूसँग उहाँले उम्मेदवारको रूपमा बोलेको भिडियो अहिले भाइरल भएको छ त। कसले भोट ब्याङ्क बनाएको रहेछ, उहाँले पनि त्यही प्रक्रिया अवलम्बन गर्नुभयो। सत्ता भोट माग्दा एउटा सुकुम्बासीप्रतिको दृष्टिकोण, प्रधानमन्त्री भएर आइसकेपछि सुकुम्बासीप्रतिको अर्को दृष्टिकोण।
5: अनि सुकुम्बासीलाई सुकुम्बासी नै बनाइरहने त
6: हो, मिल्दैन।
5: सुकुम्बासीको नाममा हुकुम्बासीलाई राजनीति गर्न दिने
6: मिल्दैन, मिल्दैन ऋषिजी, मैले भनिसकेँ त्यो मिल्दैन। सुकुम्बासीहरूलाई, जो वास्तविक सुकुम्बासी छन्, जो गरिब छन्, निमुखा छन्, आवाजविहीन छन्, तिनको संरक्षण गर्ने दायित्व सरकारको हो। त्यही भएर संविधानमा मौलिक हक राखिएको, मौलिक हक टाठाबाट सुकिला मुकिला तपाईँ हाम्रो लागि मात्रै होइन के, उनीहरूका लागि हो वास्तवमा मौलिक हक भनेको। त्यसैले मौलिक हकको कार्यान्वयन र संरक्षण गर्ने सरकारको दायित्व। यो सुकुम्बासी प्रकरणमा ऋषिजी, सञ्चार माध्यमप्रति पनि मेरो गुनासो छ। अहिले सञ्चार माध्यममा भनौँ, उठिहालो पत्रकार साथीहरू रिसाउनुहुन्छ होला, आफूलाई मूलधारका भन्ने सञ्चार माध्यमहरूमा गोर्खा पत्र र नेपाल टेलिभिजन हुने प्रतिस्पर्धा बढेको छ। सहजतापूर्वक सुकुम्बासी बस्ती खाली, शान्तिपूर्ण ढङ्गले सुकुम्बासी बस्ती खाली, आफै हिँड्न थाले सुकुम्बासीहरू,
5: निजी वास्तविकता हो नि, होइन?
6: निजी क्षेत्रका
5: मिडिया छन् त,
6: निजी सेनाका बन्दुक, प्रहरीका बन्दुक, लाठी, अनि भोलि बिहान छोडिनुहोस् भने म डोजरले तेरो उठाइदिन्छु भनेर, अनि रुँदै रुँदै आफूसँग भएका थोत्रा थाम्रा काँधमा हालेर हिँडेकालाई शान्तिपूर्ण खाली भनेर लेख्ने मिडिया गोर्खा।
5: अनि सरकारले त सुकुम्बासीकै लागि सुकुम्बासी बस्ती हटाएको होइन र भने,
6: तपाईँ उता नजोड्नु, म सञ्चार माध्यमको कुरा गर्दैछु क्या।
5: अनि राम्रो भन्नु पर्यो नि,
6: प्रहरी र सेना,
5: प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्ट रूपमा लेख्नु भएन सुकुम्बासी बस्तीलाई कति समस्या थियो, कति असहजता थियो, वर्षायाममा बाढी बस्तीमा पस्थ्यो।
6: स्क्रिनिङ गरेर डोजर लाउने कि डोजर लाएर स्क्रिनिङ गर्ने, यति हो कुरा। पहिला त स्क्रिनिङ गर्नु पर्थ्यो होला नि त। अनि रुँदै रुँदै हिँडेका टाउकोमा थोत्रा छाम्रा हालेर हिँडेको लाइन देखाएको छ, शान्तिपूर्ण रूपमा खाली गरे भनेपछि, यो मलाई चिन्ता के हो भने, नेपालका निजी क्षेत्रका कतिपय सञ्चार माध्यमहरू म दोहोऱ्याउँछु, नेपाल टेलिभिजन र गोर्खा पत्र भन्ने होडबाजीमा छन्, यसले डेमोक्रेसीलाई कमजोर बनाउँछ, मेरो चिन्ता त्यहाँनिर हो कि।
5: यो सरकारले अरू जे जस्तो काम गरिरहेछ नि, के कसरी अघि बढ्नुपर्छ, कहाँ चुकिरहेछ सरकार?
6: मैले भने सरकारको छिटो गर्नुपर्छ, सर्भिस डेलिभरी राम्रो गर्नुपर्छ, फास्ट गर्नुपर्छ भन्ने कुरा असाध्य राम्रो छ, तर सरकारले संविधान र कानुनको प्रक्रिया पुर्याउने कुरामा चुकेको छ। अहिले त्यति मात्रै हो गुनासो, त्योभन्दा बढी गुनासो यो सरकारसँग छैन।
7: जस्तो उहाँहरूले धमाधम व्यक्तिहरूलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दालाई अगाडि बढाउने विभिन्न काम गरिरहनु भएको छ नि।
6: त्यो सम्पत्ति शुद्धिकरण अथवा गर्ने व्यक्तिहरू अथवा अपराध क्रियाबाट सम्पत्ति आर्जन गर्नेहरू, भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्नेहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ। हिजोका सरकारहरू त्यो मामिलामा चुकेकै हुन्, म त्यो पनि भन्छु चुकेकै हुन्। भ्रष्टाचार हाम्रो देशको विकासको बाधक हो र नेपाली जनताले हिजोका स्थापित दलहरूलाई दण्डित गरेको एउटा कारणमध्ये भ्रष्टाचारमा ती सरकार र नेताहरू लिप्त भए भन्ने कारण पनि हो। तर त्यसो गरिरहँदाखेरि मैले फेरि पनि भने कानुनको यथोचित विधि प्रक्रिया ड्यु प्रोसेस अफ ल पुरा नगरिकन गर्नु हुँदैन। त्यही भएर उहाँहरूले गरेको गिरफ्तारीलाई सर्वोच्च अदालतले अवैध भनिदियो। धेरै होइन, हाम्रो पूर्व गृहमन्त्रीले होइन 11 विकेट 9 विकेट भनेर लेख्नुहुन्थ्यो नि, होइन गुड मर्निङ भनेर लेख्नुहुन्थ्यो नि, त्यो त सबै अदालतले क्विट गरिदिइसक्यो। त अहिले
7: गृहमन्त्री सुदन गुरुङ हुँदाखेरि त 1-2 गर्दै काउन्ट डाउन गरेर 10 सम्म पुर्याउनु भएको थियो। अहिले पनि थप 5 जना व्यक्तिहरूलाई पक्राउ परिसके त
6: अपराध क्रियामा संलग्न मान्छेहरूलाई अनुसन्धानको दायरामा ल्याउने कुरालाई हामी पनि सहयोग गर्छौँ।
7: उहाँ आफै माथि पनि प्रश्न उठ्दाखेरि अनुसन्धान गर्ने बाटो खुला गरिदिनु भयो, नैतिकता देखाउनु भयो,
6: त्यो राम्रो गर्नुभयो। तर अनुसन्धान चाहिँ कहाँ पुगेछ? एकचोटि हाम्रो सत्तारूढ दलको सभापतिले ल्याएर सोधिदिनुहोस् न, सुदन गुरुङ माथिको अनुसन्धान चाहिँ कहाँ पुगेछ अहिले? नेपाली जनताले जान्न चाहन्छन्, तपाईँको जनता जान्न चाहन्छन् कार्यक्रम होइन, मेरो सरकारलाई प्रश्न हो, सुदन गुरुङ माथिको अनुसन्धान कहाँ पुग्यो?
7: अब उहाँहरूले गर्दै हुनुहुन्छ,
6: ठिक छ,
7: अन्य व्यक्तिको पनि गर्दै हुनुहुन्छ, सुदन गुरुङको पनि गर्दै हुनुहुन्छ,
6: गर्नुभयो।
7: प्रश्न उठेपछि राजीनामा दिने या राइट टु रिकल प्रयोग गर्ने? जस्तो यसबीचमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट दीपक कुमार शाहलाई पनि फिर्ता बोलाउनु भयो।
6: राइट टु रिकलको गलत ठाउँमा प्रयोग गर्नु हुँदैन, राइट टु रिकल भनेको अर्कै कुरा हो। तपाईँको त्यो सुदन गुरुङ र अर्को कसलाई फिर्ता बोलाउनु भयो? दीपक कुमार शाहलाई फिर्ता गर्नुभयो। विवादमा आएपछि फिर्ता गर्ने कुरा यो अहिले मात्रै होइन, तपाईँ अब उमेर कति भयो, उमेर सोध्न मिल्दैन ऋषिजी, यहाँ बडा हेन्डसम देखिनुहुन्छ होइन। शैलजा आचार्य कृषि मन्त्री हुनुहुन्थ्यो, यो संविधान आई भनेको बहुदलीय व्यवस्था आइकन 47 सालमा उहाँले राजीनामा गर्न सुरुवात गर्नुभएको, उच्च नैतिक चरित्र देखाएर कृषि मन्त्रालयमा भ्रष्टाचार छ भन्ने कुरा उहाँ आफैले बोल्नुभयो, उहाँ आफै कृषि मन्त्री हुनुहुन्थ्यो, अनि आफै मन्त्रीबाट आफै भ्रष्टाचार छ भने चाहिँ बस्न मिल्दैन भन्ने प्रेसले उठायो, उहाँले राजीनामा गर्नुभयो। गोकुल बास्कोटाले पनि गरेकै हो, शेरबहादुर तामाङले पनि गरेकै हो। हिजो पनि विवादमा आउँदाखेरि मन्त्री पदबाट राजीनामा गर्ने चलन थियो, सायद अहिलेको सत्तारूढ दलको सभापति रवि लामिछानेले चाहिँ राजीनामा गर्नु भएन होला, उहाँले चाहिँ उहाँको विषय आउँदाखेरि राजीनामा गर्नु भएन होला,
7: उहाँको पद त अदालतले नै खाइदिएको थियो नि विगतमा,
6: त्यो चाहिँ छुट्टै हो विषयमा खाइदिएको थियो। तर उहाँ सहकारी ठगी प्रकरणमा सूर्य थापाको रिपोर्ट आइसकेपछिको कुरा मैले गरेँ, त्यसले गर्दाखेरि मन्त्री भनेको हामीलाई शासन गर्ने, हाम्रो अधिकार प्रयोग गर्ने उच्च नैतिक चरित्रवान व्यक्तिहरू हुनुपर्छ। कुनै विवादमा मुछिनु भयो भने राजीनामा गर्ने कुरा राम्रै भयो, अहिलेकाले पनि गर्नुभयो, हिजोकाले पनि गर्नुभएको थियो, भोलिकाले पनि गर्नुपर्छ भन्छु म, त्यो राम्रै कुरा हो।
7: जस्तो यो सरकारले 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, त्यो त राम्रो काम हो नि,
6: राम्रो कुरा हो, त्यो राम्रो कुरा हो, यसमा कुनै प्रतिशोध आउनु हुँदैन। राम्रोसँग छानबिन गरेर गलत ढङ्गले कसैले सम्पत्ति आर्जन गरेको छ भने कानुनी कारवाही गर्नुपर्छ, त्यसले सुशासन तर्फको यात्रालाई सहयोग गर्छ, सबै जनताले त्यसलाई सहयोग नै गर्छन्, त्यो राम्रो कुरा हो।
7: व्यक्तिहरू जोसुकै भए पनि अनुसन्धान चाहिँ हुनु पर्यो,
6: एकदम एकदम,
7: अहिले त त्यो त उहाँले देखाइसक्नु भयो नि त,
6: त्यही त
7: हाई प्रोफाइल व्यक्तिहरूलाई पनि पक्राउ गर्ने, अनुसन्धान गर्ने,
6: त्यही त पक्राउ गर्न अनुसन्धान गर्न पाइन्छ, कानुनले दिएकै अधिकार हो नि। हिजो पनि पक्राउ परेको थियो, आज मात्रै हो र सूर्यनाथ उपाध्यायको पालामा तपाईँको एकैचोटि 19 जना उच्च पदस्थ कर्मचारीकोमा एक रातमा छापा मारेर उहाँले गिरफ्तार गरेर अनि मुद्दा चलाउनु भएको थियो, त्यो इतिहास पनि छ, त्यो अहिलेको मात्रै होइन क्या, हिजोको पनि थियो। केपी ओलीका पालामा पनि भ्रष्टाचार गर्ने मान्छेहरूलाई मुद्दा चलेको थियो, शेरबहादुरको पालामा पनि थियो, प्रचण्डको पालामा पनि थियो, कमी बेसी भयो होला छुट्टै कुरा हो, अहिलेको सरकारले पनि गरेका छ, त्यो गर्न पाउँछन्, गर्नुपर्छ, गर्दा नेपाली जनताले संविधान सभा मार्फत बनाएको संविधान र प्रचलित कानुनले तोकेको विधि प्रक्रिया पुर्याएर गर्नुपर्छ, त्यो गर्ने कुरामा हामी सबैको सहयोग रहन्छ, जनताले उहाँहरूलाई धन्यवाद नै भन्छन्।
7: उहाँहरूले अब विगतका सबै प्रकारका फाइलहरू खोल्ने, भ्रष्टाचारका फाइलहरू खोलेर एक्सन लिने,
6: ठिक छ, राम्रो कुरा हो। भ्रष्टाचारको फाइल पालेर राख्ने, कारवाही नगर्ने, अनि आफ्नो मान्छे छ भने उसको फाइल लुकाउने, त्यस्तो कहिले पनि गर्न पाइँदैन। अपराध
7: विगतमा गरियो, अब नगर्ने,
6: त्यो राम्रो कुरा हो, त्यसलाई हामीले समर्थन गर्नुपर्छ।
7: भनेपछि सरकारले राम्रो काम गरिरहेको
6: छ, राम्रो काम गरे,
7: धेरै काम,
6: राम्रो काम गरेको हदसम्म जनताले सरकारलाई सहयोग गर्छन्, गर्नुपर्छ।
7: जस्तो उहाँहरूकै सम्पत्तिको स्रोतको विषयमा पनि प्रश्न उठाएको थियो,
6: अब यही अहिले जुन राजेन्द्र सिंह भण्डारीको आयोग बनेको छ त्यो परिभाषाभित्र उहाँहरू पनि स्वतः पर्नुहुन्छ, त्यसैले त्यो आयोगले उहाँहरूको सम्पत्तिको पनि छानबिन र खोजबिन गर्नुपर्छ। उहाँहरू पनि स्क्रिनिङको घेरामा अब परिसक्नुभयो, त्यसैले त्यो मार्फतै उहाँहरूको गर्नुपर्छ। तर उहाँहरूलाई चाहिँ सत्तारूढ भएको कारणले गिरफ्तार नगरिकन छानबिन गर्ने, अनि प्रतिस्पर्धी दलहरूका नेताहरूलाई चाहिँ गिरफ्तार गरेर गर्ने भनियो भने त्यसलाई चाहिँ प्रतिशोध भनिन्छ, प्रतिशोध सरकारले सामु भएको।
7: संविधान संशोधन चाहिँ के कुरामा जरुरी देख्नुहुन्छ तपाईँ? जस्तो अहिले त कार्यदलै बनाउनु भएको छ उहाँहरूले, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा उहाँले संयोजन गर्दै हुनुहुन्छ।
6: संविधान संशोधन आवधिक रूपमा गर्ने कुरा हो यो। संविधान संशोधनमा हाम्रो संविधानको धारा 265 र 274ले अलग अलग व्यवस्था गरेको छ। धारा 265ले संवैधानिक आयोगको बारेमा प्रतिनिधि सभाले 10 वर्ष, यो संविधान जारी भएको मितिले 10 वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने शब्द प्रयोग भएको छ। त्यसैले संवैधानिक आयोगहरूको पुनरावलोकन गर्ने प्रतिनिधि सभाले नै गर्नेछ, त्यो सरकारलाई गर्ने अधिकार छैन। त्यहाँबाट एउटा संविधान संशोधनको बाटो खोलेको छ। अर्को संविधानको धारा 274ले संविधान संशोधनको कुरा गरेको छ। विगत 10 वर्षको संवैधानिक अभ्यासमा कतिपय अप्ठ्याराहरू आइपरेका छन्, कतिपय त्रुटिपूर्ण अभ्यासहरू देखिएका छन्। ती त्रुटिपूर्ण अभ्यासलाई र ती अप्ठ्याराहरूलाई सहज बनाउनको लागि संविधान संशोधन आवश्यक छ। तर संविधान संशोधन भनेको विषय जहिले पनि राष्ट्रिय सहमतिको विषय बन्नुपर्छ। एउटा दलको मात्रै विषय बन्यो भने त्यसले संविधान संशोधन गर्ने कुरालाई अवरोध सिर्जना गर्छ। यो सरकारलाई, यो सरकारले यो विषयलाई राष्ट्रिय सहमतिको विषय बनाउँदै संविधान संशोधन गर्यो भने त्यो राम्रै हुन्छ। संविधान संशोधनको आवश्यकता हामी सबैले योभन्दा पहिले नै महसुस गरिसकेका हौँ, धेरैचोटि लेखेका हौँ, बोलेका हौँ हामी।
7: संविधान संशोधनका लागि राष्ट्रिय सभा बाधक बन्छ भनिरहेका छन् नि, त्यो त असहज हुन्छ नि होइन?
6: त्यो हामीले अनुमान गर्नु हुँदैन क्या। मैले अघि भनिहालेँ, संविधान संशोधन राष्ट्रिय सहमतिको विषय हो। एउटा पार्टीको घोषणा पत्र लागू गर्ने कुरा मात्रै संविधान संशोधनको विषय बन्नु हुँदैन। उदाहरणको लागि अहिलेको सरकारले निर्वाचित राष्ट्रपति चाहन्छ, उसको घोषणा पत्र वाचा पत्र भन्नुहुन्छ उहाँहरूले, वाचा पत्रमा त्यो छ। त्यो कुरामा संसदमा उपस्थित भएका दलहरूलाई उहाँहरूले सहमत गराउन सक्नुहुन्छ कि सक्नुहुन्न, एउटा। अर्को, संविधान सभाले संसदीय व्यवस्था धारा 74 नेपालको व्यवस्था चाहिँ शासकीय स्वरूपले संसदीय व्यवस्थामा आधारित हुनेछ भनेर लेखेको छ। संविधान सभाले संसदीय व्यवस्था पास गर्यो, संविधान सभाभन्दा ठुलो अर्को संविधान बनाउने कुनै पनि बडी छैन। यो संसदले चाहिँ संविधान सभाले टुङ्ग्याएको त्यो शासकीय स्वरूप परिवर्तन गर्न पाउँछ कि पाउँदैन भन्ने अर्को बहसको विषय छ। त्यसले गर्दा मैले अघि पनि भने, संविधान सभा मदर हो, संसद चाइल्ड हो, चाइल्डले मदरको हत्या गर्न पाउँदैन। संसदीय शासन व्यवस्था यो संविधानको आधारभूत संरचना हो। लोकतन्त्र, मानवाधिकार, संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, समावेशिता, सङ्घीयता यो संविधानका आधारभूत विशेषता हुन्। यी आधारभूत विशेषता बाहेकका अरू सबै विषयहरू संशोधनीय छन्, संशोधन गर्न सकिन्छ। तर संशोधन गर्दा एउटा राजनीतिक पार्टीले मेरो मात्रै घोषणा पत्र भूमि हुनुपर्छ भन्यो भने त्यो राष्ट्रिय सहमतिको संशोधन हुँदैन। राष्ट्रिय सहमतिले संविधान संशोधन भएन भने त्यो फेरि अर्को कलहको बीजारोपण हुन्छ र त्यसले मुलुकमा थप अस्थिरता, थप द्वन्द्व, थप विद्रोह निम्त्याउँछ। त्यसैले यो सरकारले सतर्कतापूर्वक संविधान संशोधनका विषयलाई राष्ट्रिय सहमतिको विषय बनाएर अगाडि बढ्नुपर्छ।
7: यो सरकारले ट्रेड युनियन खारेज गर्ने, कर्मचारी सङ्गठनहरू खारेज गर्ने,

0: 34 ले सामूहिक सौदाबाजीका लागि ट्रेड युनियन खोल्न दिने भनेको छ। ट्रेड युनियनमा प्रतिबन्ध लगाउनु भनेको संविधानको धारा 34 ले दिएको अधिकारमा प्रतिबन्ध लगाउनु। त्यसैले उहाँहरूले
1: ट्रेड युनियनका नाममा अनावश्यक राजनीति भयो, बखेडा झिक्यो भन्ने उहाँहरूको छ नि त छम्याई।
0: चामलको भात धेरै खायो भने सुगर हुन्छ। कोही मान्छेलाई सुगर भयो भने भात खान कम गर्ने कि त्यो मान्छेलाई मारिदिने प्रश्न त यो। सुगर भएको मान्छेलाई मारिदिउँ नि त, सुगर बढायो नि त। गलत अभ्यास सङ्गठनहरूले गरेका छन्, अनुशासनमा छैनन् कर्मचारीहरू, आफ्नो ड्युटी आवरमा दलीय झन्डा बोके, सदस्यता लिए, नियन्त्रण गर, विभागीय कारवाही गर। अहिलेको निजामती ऐनमै पनि राजनीतिक गतिविधिमा संलग्न हुनुहुँदैन भनेर लेखेको छ अहिले पनि। त्यही व्यवस्थालाई कडाइपूर्वक लागू गरे भइगयो नि, तर प्रतिबन्ध लगाउँछु भन्ने कुरा चाहिँ संविधान सम्मत होइन।
1: आज त मे 1 पनि हो, मजदुर दिवस
0: हो।
1: मजदुरहरूको हक अधिकारका लागि चाहिँ के गर्न जरुरी देख्नुहुन्छ तपाईँ?
0: हेर्नुहोस्, नेपालमा मजदुरहरूको हक अधिकारको नारा लगाएर नै काङ्ग्रेस र कम्युनिस्ट पार्टी जन्मिए। 5 सालमा काङ्ग्रेस जन्मियो, 6 सालमा कम्युनिस्ट जन्मियो। मनमोहन अधिकार र गिरिजा प्रसाद कोइराला विराटनगरको जुट मिलमा हडताल गरेका कारणले गिरफ्तार हुनुभयो, अनि उहाँहरूलाई हत्कडी लगाएर यो अहिले हामी यो सिन्धुलीको बाटो हुँदै उदयपुर हुँदै विराटनगर जान्छौँ नि, त्यही बाटो लिएर आएको थियो र त्यो बिपी राजमार्ग त्यही कारणले राखेको, हत्कडी लगाएर हिँडाउँदै लिएर आएको थियो उहाँ मजदुर हडताल गरे बापत जुट मिलमा। भनेको नेपालको मजदुर आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्ग हो। त्यसैले अहिले पनि आधारभूत वर्गका, मजदुर वर्गका, सर्वहारा वर्गका, श्रमजीवी वर्गको रूपान्तरण अहिले पनि भइसकेको छैन, पटक्कै भएको छैन भन्ने होइन, अहिले पनि रूपान्तरण भइसकेको छैन। राजनीतिमा उनीहरूको जति उपस्थिति हुनुपर्थ्यो त्यति भएको छैन। हाम्रो संविधानले राम्रो व्यवस्था के गर्यो भने मजदुरको, किसानको, आदिवासीको, जनजाति, महिला, मुस्लिम, थारू सबैको प्रतिनिधित्वको समावेशी सिद्धान्तलाई अवलम्बन गर्यो। तर त्यो प्रतिनिधित्वको नाममा हुने खाने र टाठा बाठाहरू नै, मजदुरका नाममा हुने खाने, महिलाका नाममा हुने खाने, जनजातिका नाममा हुने खाने मान्छेहरू नै त्यो प्रतिनिधित्वमा आए, संसदमा, संविधान सभामा आए, रिजर्भेसनको कोटा पनि उनीहरूले नै पाए। त्यसैले आज मे 1 हो, तपाईँले राइटली यो कुरा उठाउनु भएको छ, आज अन्तर्राष्ट्रिय मजदुर दिवस हो। मजदुरहरूलाई राज्यको नीति निर्माण तहमा पुर्याउनका लागि कङ्ग्रेस कम्युनिस्टले प्रयास गरे, संवैधानिक व्यवस्था गरे, कानुनी व्यवस्था पनि गरे, तर आधारभूत वर्गका मान्छेहरूलाई त्यहाँ पुर्याएनन्। त्यो नाममा हुने खाने टाठा बाठा र सुकिला मुकिलाहरू नै गए। त्यो भएर तिनको जीवन स्तरमा अहिले पनि सुधार हुन सकेको छैन। यो सरकारले र सबै राजनीतिक दलहरूले मजदुर वर्गको जीवन स्तरमा रूपान्तरण ल्याउनका लागि उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिनुपर्छ। उनीहरूले ध्यान दिएका छैनन्। त्यतातर्फ यो आजको मजदुर दिवसले सरकारलाई सोच्न बाध्य तुल्याओस्। सबै राजनीतिक दलहरूले आफ्नो वर्ग आधार सम्झिएर त्यो वर्गको उत्थानका लागि पर्नु। म शुभ
1: नेपाल बुद्ध भूमिको देश, शान्ति भूमिको देश, आज बुद्ध जयन्ती पनि। प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, साँचो अर्थको क्रान्ति चाहिँ ज्ञानबाट सुरु हुन्छ। अब ज्ञानबाट क्रान्ति सुरु हुँदैछ होइन?
0: ठिकै छ, प्रधानमन्त्रीको त्यो एउटा राम्रो आदर्श वाक्य हो, त्यसलाई विरोध गर्नुपर्ने अन्यथा आलोचना गर्नुपर्ने कुनै पनि कारण छैन। गौतम बुद्धको सन्देश संसारभर फैलिएको छ, नेपालमा जन्मिएका हुन्, हामीलाई गौरव पनि छ। उनी शान्तिका दूत मानिन्छन् र नेपालमा शान्ति स्थापना गर्नका लागि गौतम बुद्धका सन्देशहरूको अहिले पनि त्यति नै उपादेयता र औचित्य अहिले पनि छ। मुलुकमा अशान्ति नफैलियोस्, मुलुकको सार्वभौमिकताको रक्षा होस्, नेपालमा विदेशी शक्तिहरू खेलबाड गर्ने हामीले त्यो ग्राउन्ड तयार पारिदिउँ भने यो बुद्धको देश भन्ने कुरा छायामा पर्नेछ।
1: यसअघि बुद्ध भूमि लुम्बिनीमा कार्यकारी प्रमुख प्रधानमन्त्री चाहिँ सधैँ जाने प्रचलन थियो, यो पटक बालेन्द्र शाह जानु भएन।
0: त्यो किन जानु भएन थाहा छैन, उहाँ बिरामी हुनुभयो कि अस्वस्थ हुनुभयो कि त्यो उहाँको कुरा हो, तर राष्ट्र प्रमुख बुद्ध जयन्तीमा, सरकार प्रमुख बुद्ध जयन्तीमा जानु चाहिँ राम्रो हुन्थ्यो। अब किन जानु भएन, उहाँ धेरै कार्यक्रमहरूमा नजाने उहाँको प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री रिबन काट्न जानै पर्छ सबै ठाउँ भन्ने होइन, त्यो आलोच्य विषय हो, तर यस्तो महत्त्वपूर्ण कुरामा बुद्ध जयन्तीमा उहाँ जानु भएको भए राम्रो हुन्थ्यो। म अहिले भन्दै थिएँ ऋषिजी कि आज बुद्ध जयन्तीको दिन हो,

0: नेपालको कारणले अशान्ति विश्वभर फैलिने वातावरण तयार नहोस्, छिमेकी मुलुकहरू नेपाललाई क्रीडास्थल नबनाउन्, अहिलेको सरकारले त्यस्तो वातावरणको सृजना नगरिदियोस्, फ्री तिब्बतको नाउँमा यहाँ कुनै पनि गतिविधिहरू नहुन्, यहाँको युरेनियम उत्खनन गर्ने नाममा कुनै पनि शक्ति राष्ट्रहरूले नेपालको सार्वभौमिकतामाथि हमला नगरून्, कुनै पनि सैन्य रणनीतिमा वा गठबन्धनमा नेपाल सामेल नहोस्, नेपालका शक्तिशाली राष्ट्रहरूले हाम्रा छिमेकी मुलुकहरूले नेपाललाई बुद्ध जन्मेको देशको रूपमा सधैँभरि हेरिरहन् र त्यो हेर्ने वातावरण सरकारले तयार पारिदियोस्।
1: नेपाल अहिले भूराजनीतिक दृष्टिकोणले कुन ठाउँमा छ? अहिले नेपालमा चाहिँ अमेरिकी दूतहरू धमाधम आइरहेका छन्। अहिले पनि अमेरिकी विशेष दूत सर्जियो गोर नेपालमा हुनुहुन्छ। उहाँले नेपालको दुईजना मन्त्रीहरू अर्थमन्त्री डाक्टर सोनी मगले र परराष्ट्र मन्त्री शिशिर खनाललाई भेटिसक्नु भएको छ। नेपालमा अमेरिकी चासो बढेको हो?
0: नेपालमा अमेरिकी चासो बढेको भनेर सार्वजनिक रूपमा चर्चा भइरहेको छ। नेपालको एउटा महत्त्वपूर्ण दौत्य सम्बन्ध र दाता राष्ट्र पनि हो अमेरिका, हामीले अन्यथा भन्नु हुँदैन। तर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र अधिक चासो र अधिक सक्रियता अमेरिकाको होस्, चिनको होस्, भारतको होस्, कुनै पनि हाम्रा लागि त्यो स्वीकार्य हुँदैन। अहिलेकै सरकारलाई पनि त्यो चार्ज कतिपय अवस्थामा लागेको छ। हिजो जेएनजी मुभमेन्टका क्रममा फ्री तिब्बतवाला मानिसहरू संलग्न भएका कुराहरू सार्वजनिक रूपमा देखिएका छन्। त्यस्तो भयो भने अघि मैले भने जस्तै चीन वा अमेरिका समर्थन वा विरोध गर्ने कुनै पनि शक्तिहरू यहाँ देखा पर्यो भने हाम्रो नेसनल सेक्युरिटी र नेसनल सोभरेन्टीमा प्रश्न चिन्ह उठ्छ। त्यो वातावरण सरकारले बनाइदिनु हुँदैन। पृथ्वीनारायण शाहले भने जस्तै हामी साँच्चै दुईटा शक्ति राष्ट्रहरू बिचको तरुल को रूपमा हामी रहनु पर्छ।
1: अमेरिकी विदेश दूत आउनुको रहस्य चाहिँ के हुन सक्छ त?
0: अब त्यो
1: सिधा भन्दाखेरि
0: त्यो त मलाई थाहा छैन, उहाँका के एजेन्डा हुन्, के लिएर उहाँ आउनु भएको छ, त्यो सरकारले अब उहाँ आइसकेपछि त्यो प्रश्न पार्ला। तर सार्वजनिक चर्चामा आए जस्तै यदि युरेनियम उत्खनन गरेर उत्तरी चेकपोस्टमा त्यो अमेरिकालाई युरेनियम उत्खनन गर्ने मनाङ मुस्ताङमा अमेरिकालाई दिने अनि त्यो नाममा अमेरिकी शक्ति त्यहाँ बस्ने अनि त्यो अमेरिकी शक्ति त्यहाँ बसेपछि चाइनालाई त्यसको प्रतिरोध र प्रतिवाद गर्ने हो भने हामी यो भूराजनीतिको अप्ठ्यारो अवस्थामा जान्छौँ र नेपालको कारणले गर्दाखेरि अशान्ति मचिन सक्छ। हामी सबैले कामना पनि गरौँ, सरकारलाई दबाब पनि दिउँ, कुनै पनि शक्ति राष्ट्रको निर्देशनमा यो सरकार नचलोस्। चन्द्र सूर्य झण्डा र हाम्रो राष्ट्रिय स्वाभिमान र हाम्रो राष्ट्रिय एकतामा कसैले पनि खेलवाड नगरून्।
1: चन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ भेट दिनु भएन अथवा भेट्न चाहनु भएन, यो चाहिँ राम्रो होइन त?
0: मैले अघि नै भने समान स्तरका कूटनीतिज्ञ वा सरकार प्रमुखलाई भेट्ने कुरा जसरी अरू विकसित मुलुकका प्रधानमन्त्रीले वा मन्त्रीले गर्छन् त्यो अभ्यासको थालनी गर्नुभएको बालेन्द्र शाहले भने त्यो असाध्य राम्रो कुरा हो। यसलाई निरन्तरता दिनुहोस्, मलाई शुभकामना छ।
1: संसद चाहिँ अब कसरी अगाडि बढ्ने सोचिरहनु भएको छ तपाईँले?
0: अहिले
1: चाहिँ अगाडि बढ्ला त अहिले विपक्षीहरू कमजोर छन्।
0: अहिले कस्तो देखिएको छ भने मलाई खड्किएको कुरा, संसद बसेर अस्ति पहिलो अधिवेशन समाप्त भयो, नेपाली जनताले संसदमा प्रधानमन्त्री बोलेको सुन्न पाएन, प्रधानमन्त्रीको आवाज संसदमा रेकर्ड भएन, यो मलाई अलि रहस्यमय लागेको छ। अब संसद विपक्षीहरू कमजोर छन्, सानो सङ्ख्यामा छन् होइन, तर जतिसुकै सानो सङ्ख्यामा भए पनि प्रतिपक्षी भनेको प्रतिपक्ष नै हो,
1: शीर्ष नेताहरू नै छैनन्,
0: शीर्ष
1: प्रधानमन्त्रीहरू नै छैनन्,
0: हो त्यो छैन,
1: चण्ड बाहेक
0: हो। तर संसदमा दलहरू त संसद बाहिर छन्, तिनका प्रतिनिधि सानो सङ्ख्यामा भए पनि छन्, सरकारले पनि विपक्षीहरूको समेत विश्वास जितेर काम अगाडि बढ्नुपर्छ र सरकारले गलत गरेको कुरामा प्रतिपक्षीहरूले जनताको आवाज संसद मार्फत उठाउन सक्नुपर्छ। नागरिक सबै प्रतिपक्षी हुन्।
1: रासोपा, रवि लामिछाने र बालेन्द्र शाहको भविष्य चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ?
0: म त्यसरी भविष्यवाणी गर्न चाहन्न होइन, यत्रो ओभरवेल्मिङ
1: राजनीतिक भविष्य कुरा,
0: यो ओभरवेल्मिङ मेजोरिटी ल्याएर यो सरकार बनेको छ, राम्रोसँग पाँच वर्ष यसले शासन गरोस्, मुलुकमा सुशासन आओस्, संवैधानिक सर्वोच्चता कायम रहोस्, विधि र प्रक्रिया नबिचिकन सरकारी अगाडि बढोस्, म त यो सरकारको संवैधानिक सर्वोच्चताको यसले समर्थन गरेसम्म त्यसको समर्थन गर्ने व्यक्ति हुँ। सरकारले राम्रोसँग काम गरोस्, यसको भविष्य राम्रो होस्।
1: शर्मा ओली, गगन थापा, शेरबहादुर देउबाहरू है अब निकै रक्षात्मक अवस्थामा पुग्नुभयो नि त।
0: जनताले जुन स्थान उहाँहरूलाई दिएका छन् त्यो स्थानमा बस्नु नै श्रेयस्कर हुन्छ। जनताले सबैको हैसियत निर्धारण गरिदिन्छन्, उहाँहरूको हैसियत जनताले निर्धारण गरिदिएका हुन्, उहाँहरूले चित्त बुझाउनु पर्छ।
1: हस्, समय र संवादका लागि यहाँलाई धन्यवाद।
0: यो अवसरको लागि तपाईँलाई पनि
1: हस्, नमस्कार।
2: गुणस्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
3: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550509।
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7063।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
3: It's 8 o'clock. अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा रिदम सिंहको नमस्कार। नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि 47 जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन सोमबार साँझ 5 बजेसम्म 47 जनाको आवेदन परेको हो। सेवनको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले वैशाख 15 गते सूचना जारी गर्दै 7 दिनभित्र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन भनेको थियो। धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित सिफारिस समितिले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको 7 दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न समितिले भनेको थियो। धितोपत्र सम्बन्धी ऐन 2063 दफा 7 को उपदफा 2 बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार, विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन र कानून क्षेत्रमा कम्तीमा 7 वर्ष काम गरेको लब्ध प्रतिष्ठित व्यक्तिले आवेदन दिन पाउने भनिएको थियो। धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र सम्बन्धी ऐन अनुसार नेपाली नागरिक भएको, 30 वर्ष पूरा भई 65 वर्ष ननागेको, उच्च नैतिक चरित्र भएको तथा धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार, विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा 7 वर्ष पेशागत अनुभव हासिल गरेको हुनुपर्नेछ। सरकारले सार्वजनिक खरिद प्रक्रियामा हुने भ्रष्टाचार, ठेक्का सेटिङ र गुणस्तरहीन कामलाई नियन्त्रण गर्न सार्वजनिक खरिद ऐन 2063 ऐतिहासिक संशोधन गरेको छ। सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 मार्फत पहिलो पटक खरिद प्रक्रियामा हुने अनियमिततालाई फौजदारी अभियोग अपराधको रूपमा कडाईका साथ अघि बढाउँदै दोषीलाई जेल सजायसम्म पुर्याउने गरी कानूनी बाटो प्रशस्त गरिएको छ। संशोधित ऐनले विशेष गरी ठेक्का प्राप्त गर्न सक्कली कागजात पेश गर्ने, मिलेमतो सेटिङ गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायी तथा उनीहरूलाई सघाउने कर्मचारीमाथि कठोर प्रहार गरेको छ। यसअघि त्यस्तो कार्य गर्ने धरौटी जफत हुने र अधिकतम रूपमा कालो सूचीमा राख्ने मात्रै व्यवस्था रहेको थियो। आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट छलफलको पहिलो दिन सोमबार सम्पन्न गरेको छ। बिहान 11 बजेदेखि शुरू भएको छलफल साँझ 7:30 बजेसम्म निरन्तर चलेको थियो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिका अनुसार शुरू भएको छलफल आज पनि जारी छ। पहिलो दिन गृह मन्त्रालयसँग छलफल शुरू गरिएको थियो। त्यसपछि कर्मशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग विस्तृत बजेट छलफल गरिएको थियो। सरकारले पिउने पानीको गुणस्तर र लेबलिङमा नयाँ र कडा मापदण्ड तोकेपछि पानी उद्योगीहरू यति बेला धमाधम सुधारका काममा जुटेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 30/2082 सूचना जारी गर्दै पिउने पानीको बोतल र जारको लेबलिङ तथा गुणस्तर नियमनमा नयाँ र कडा मापदण्ड लागू गरेको बताएको थियो। विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग, नेपाल बोतल वाटर उद्योग महासंघ र नेपाल खानेपानी उद्योग महासंघको संयुक्त छलफलपछि बजारमा उपलब्ध पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बोतलको बिर्कोमा नेक्सिल वा बाह्य प्लास्टिक लेयर प्रयोग पूर्णत निषेध गरेको र सोही अनुरूप उद्योगी व्यवसायीलाई काम गर्न निर्देशन दिइएको बताइएको छ। सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना विकासका लागि मेरुदण्ड मानिएको पश्चिम सेती, बजाङ, बनलेख, दोधारा 400 केभी प्रसारण लाइन निर्माणका लागि 6 कम्पनी छानिएका छन्। सार्वजनिक निजी साझेदारी 3P मोडेलमा निर्माण हुन लागेको उक्त आयोजनामा 6 प्रवर्धक कम्पनी बीच लगानी बाँडफाँडको टुङ्गो लागेको छ। कम्पनीले यसअघि 23/2082 उक्त आयोजना निर्माणका लागि लगानीको आशय पत्र माग गरेको थियो। 8 कम्पनीको आवेदन परेको
भएकोमा 6 कम्पनी छानिएको बताइएको छ। करिब 20 अर्ब रुपियाँ लागत अनुमान गरिएको उक्त आयोजनामा सरकारी निकायको 51% र निजी क्षेत्रका लगानीकर्ताको 49% सेयर रहने गरी संरचना तयार पारिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रवक्ता नगेन्द्र चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार छानिएका 6 कम्पनीले 30% सो पुँजी र 70% ऋण जुटाएर प्रसारण लाइन निर्माण गर्नेछन्। आयोजना सरकारी पक्षबाट राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको 26% सेयर रहनेछ। त्यसै गरी चिलिमे जलविद्युत कम्पनी लिमिटेड र चैनपुर सेती जलविद्युत कम्पनी लिमिटेडको समान 12.5% अंश रहने सुनिश्चित भएको जनाइएको छ। निजी क्षेत्रतर्फबाट 3 कम्पनी छनौट भएको बताइएको छ। यसमा समृद्धि इनर्जी लिमिटेडको सबैभन्दा बढी 35.1% लगानी रहनेछ भने नाङदी ग्रुप पावर लिमिटेडको 7% र सिउरी न्याङदी पावर लिमिटेडको 6.9% सेयर रहनेछ। र आज अमेरिकी डलर र युरोको भाव बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर 1 को खरिद दर 151.85 रुपियाँ र बिक्री दर 152.45 रुपियाँ पुगेको छ। सोमबार खरिद दर 151.56 रुपियाँ र बिक्री दर 152.16 रुपियाँ रहेको युरोको आज खरिद अमेरिकी डलरमा आज वृद्धि भएको हो। यस्तै युरोको खरिद दर 177.68 रुपियाँ र बिक्री दर 178.38 रुपियाँ कायम गरिएको छ। यस्तै आज पाउन्ड स्टर्लिङ खरिद दर 205.65 रुपियाँ र बिक्री दर 206.46 रुपियाँ कायम गरिएको छ। यस्तै स्विस फ्रान्क 1 को खरिद दर 193.70 रुपियाँ र बिक्री दर 194.46 रुपियाँ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.04 रुपियाँ र बिक्री दर 109.47 रुपियाँ तोकिएको छ। जापानी एन 10 को खरिद दर 9.66 रुपियाँ र बिक्री दर 9.70 रुपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: जहाँ हजारों किसिम का जड़ीबुटी पाइन्छन्, हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेक घर घर में पुर्याउँदै छ। वैदिक आयुर्वेद सेवा प्रणाली को विश्वास प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जड़ीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो नि भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो, मैले सो आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त्यो आश नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने, डक्टरी औषधि खाँदिनँ यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
2: मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ, र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक अम्लपित्त पानी आउने पेट दुख्ने एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने चेक गराउने औषध खाने गरिरहेको थिएँ, त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ, त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु, विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले पुबुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ हुने दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरू अरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।

0: विदेशान लाग्यो रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले देखाउन घुमा, मा फाउन देखाउन घुमा क्या। यदि दिदी कता गयो कता गयो होइन, घर वरिपरि हेर्छ नि, गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले ल आइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
6: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509034।
7: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
9: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
8: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
9: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
8: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
9: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7738, मोबाइल 98550-88002। दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
10: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
7: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 056-493-5880, मोबाइल 98550-26440।
10: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: एस एफ एम 93.2 MHz
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना। बिपी राजमार्गमा अलपत्र, 89 जना यात्रुको उद्धार। अटेर गरी गाडी चलाउने 5 जना चालक पक्राउ। भन्सारमा कडाईपछि सुनौली क्षेत्रमा नेपालतर्फ व्यापार व्यवसाय चलायमान। अघिल्लो महिना अप्रिलमा 1,07,000 पर्यटक नेपाल भित्रिए। लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत चिनको सहमतिप्रति काङ्ग्रेसको आपत्ति। सीमा सम्बन्धी विवाद कूटनैतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड। युएईको सरकारी तेल ट्याङ्करमा आक्रमण, खाडी क्षेत्रमा तनाव बढ्यो। र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। आज कोशी र गण्डकी प्रदेशको केही ठाउँ तथा बाँकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च क्षेत्रमा हिमपातको पनि सम्भावना छ। आज पश्चिमी स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। यससँगै हिजो दिउँसो र बेलुका पनि हल्कादेखि मध्यमसम्मको वर्षा र कतै हावाहुरी चलेको थियो। आज दिउँसो देशका पहाडी र हिमाली भागमा बादल लाग्नेछ। आज पनि काठमाडौँमा दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले बताउनुभयो। बिहान काठमाडौँको न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस मापन भएको छ। आज राति बागमती प्रदेशको केही ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। प्री मनसुनमा मेघगर्जन, चट्याङ, हावाहुरी जस्ता गतिविधि हुने भएकोले सावधानी अपनाउन मौसमविदको आग्रह छ। अहिले वर्षा गराउने प्रणाली पूर्वतिर सरेको छ। यो हप्ताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने भएकोले पानी पर्ने र रोकिने क्रम कायमै रहने मौसमविदले बताएका छन्। हुरी बतास, चट्याङ र ठूलो वर्षाबाट हुन सक्ने क्षति घटाउन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। काभ्रेको रोसी खोलामा पानीको बहाव बढेसँगै घुमाउनेमा फँसेका 89 जना यात्रुको उद्धार गरिएको छ। साथै फँसेका 5 गाडीलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो पानी परेपछि रोसी गाउँपालिका साथ घुमाउनेमा 89 जना यात्रु तथा 5 गाडी फँसेकोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी टोलीहरूले सुरक्षित ठाउँमा रोक्दा रोक्दै अटेर गरेर चलाएको भन्दै 5 चालक पनि पक्राउ परेका छन्। 54-51-63-55-531 बागमती प्रदेश 01-006-75-96 र बागमती प्रदेश 08-001-00-77 नम्बरको गाडीलाई सुरक्षित ठाउँमा पुर्याएको नेपाल प्रहरीले जनाएको छ। यात्रुको जीवधनलाई खतरा पुर्याई गाडी चलाएको आरोपमा पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। हिजोदेखि बिपी राजमार्ग अवरुद्ध छ। यो राजमार्ग अझै खुल्न सकेको छैन। हिजो बेलुका 5 बजेदेखि आवागमन बन्द गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बिपी राजमार्ग अन्तर्गत काभ्रेको नमबुद्ध नगरपालिका कटुन्जेको चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्म सडक खण्डमा आवागमन बन्द गरिएको हो। वर्षाका कारण रोसी खोलामा ठूलो बाढी आएकोले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले गाडी सञ्चालनमा रोक लगाएको प्रहरीको भनाइ छ। राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न र अर्को सूचना नआएसम्म यो खण्डमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्य नियन्त्रण गर्न सरकारले केही दिन यता सीमा नाकामा कडाई गरेपछि रूपन्देहीको सुनौली क्षेत्रका उद्योग व्यवसाय चलायमान बन्न थालेका छन्। घरायसी प्रयोजनको नाममा भारतबाट 100 रुपियाँभन्दा बढी मूल्यका सामान खरिद गरी नेपाल ल्याइँदा भन्सार महसुल अनिवार्य गरिएपछि सुनौली नाका क्षेत्रको नेपालतर्फका व्यापारी एवं व्यवसायीले आफ्नो व्यापार व्यवसाय चलायमान बनेको बताएका हुन्। यसबाट राजस्व बढ्नुका साथै स्थानीय व्यवसायलाई राहत मिल्ने उनीहरूको भनाइ छ। स्वदेशी बजारको प्रवर्धन हुनु अनि सामान किनमेल गर्न भारत जाने नेपाली नागरिकको प्रवृत्तिमा पनि स्वत कमी आएको उनीहरूको अनुभव छ। सुनौली क्षेत्रमा वारीतर्फ नेपाली बजार हुँदा पनि यसअघि खासै चहल पहल थिएन। चेम्बर अफ कमर्स रूपन्देहीका अध्यक्ष सचिन रोक्काले 100 रुपियाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने कार्य उद्योगी व्यवसायका लागि सकारात्मक भएको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्वदेशमा व्यापार व्यवसाय फस्टाउँदा यसले देशकै अर्थतन्त्रमा पनि योगदान पुग्ने बताउनु भएको छ। भैरव वनसारकारले बेलिया रूपन्देहीका वनसार अधिकृत तथा सूचना अधिकारी उद्धव ढुङ्गानाले 100 भन्दा बढीको सामान ल्याउनेलाई सम्झाई बुझाई भन्सार तिर्नुपर्छ भन्ने चेतना बढाएर भन्सार लिइरहेको बताउनुभयो। सर्वसाधारण यात्रुले आफ्नै घरका लागि न्यूनतम परिणाममा ल्याउने सामानलाई भने व्यवहारिक रूपमा हेर्ने गरिएको उहाँले बताउनु भएको छ। तर कानून अनुसार सामान ल्याउने बाहेकलाई भन्सार लगाउने गरिएको पनि ढुङ्गानाले बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सन् 2026 अप्रिल महिनामा 107,934 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्षको अप्रिलमा 116,490 पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्ष अप्रिलको तुलनामा यस वर्ष त्यही महिनामा पर्यटक आवागमन घट्नुमा मध्य पूर्वमा चलिरहेको द्वन्द्वको असर मुख्य कारण मानिएको छ। बोर्डका अनुसार दक्षिण एसिया सार्क क्षेत्रबाट सबैभन्दा धेरै 33,432 पर्यटक भित्रिएका छन्। नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतबाट 15,196 र दोस्रोमा चीनबाट 11,700 पर्यटक आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। महाकाली पूर्वको लिपुलेक हुँदै कैलाश मान सरोवरको यात्रा सञ्चालन गर्ने भारत चीनको सहमतिप्रति नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भारत चीनको सहमतिप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको पार्टीका सहमहामन्त्री उदय शमशेर राणाले बताउनु भएको छ। उहाँले लिपुलेक, लिम्पिया धुरा र कालापानी नेपाली भूमि भएको विषयमा पार्टी विगतदेखि नै संस्थागत अडानमा स्पष्ट रहेको उल्लेख गर्नुभयो। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले 2072 सालमा पहिलोपटक कूटनीतिक नोट पठाएको पनि उहाँले स्मरण गराउनुभयो। सीमा सम्बन्धी विवाद कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा काङ्ग्रेसको जोड छ। यसैबीच सरकारले कालापानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमि रहेको अडानलाई दोहोर्याएको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो लिम्पिया धुरासम्मको भूमि नेपालको रहेकोमा सरकार स्पष्ट रहेको बताउँदै सीमा समस्याको समाधान वार्ताबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनु भएको छ। भारतले नेपालको दावीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दा त्यसलाई अस्वीकार गरेको भोलिपल्ट हिजो नेपाल सरकारको प्रतिक्रिया आएको हो। परराष्ट्र मन्त्रालयले अस्ति आइतबार दुवै छिमेकी देशलाई कूटनीतिक नोट पठाएको थियो। नेपाल उद्योग वाणिज्य महासङ्घको हिजोदेखि सुरु भएको साधारण सभा अन्तर्गत आज मतदान हुँदैछ। यो साधारण सभाबाट अहिले वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुहुनेछ। बाँकी पदाधिकारीका लागि मतदान हुन लागेको हो। 4 उपाध्यक्ष र सदस्यसहित 73 पदमा 137 जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुँदैछ। मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार 2,000 भन्दा धेरै प्रतिनिधिले मतदान गर्नेछन्। आज हुने मतदानको नतिजा बुधबार मात्रै घोषणा हुनेछ। अब विदेशको खबर। अमेरिकाले नौसैनिक अभियान सुरु गरेपछि खाडी क्षेत्रमा तनाव बढेको छ। युएईको सरकारी तेल ट्याङ्करमा आक्रमण भएको छ। युएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्याङ्करमा आक्रमण भएको जनाएको बीबीसीले उल्लेख गरेको छ। फुजैराह तेल बन्दरगाहमा भएको आक्रमणबाट ठूलो आगलागी भएको र 3 जना घाइते भएका छन्। युएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले 12 ब्यालिस्टिक क्षेप्यास्त्र, 3 क्रुज मिसाइल र 4 ड्रोन रोकेको जनाएको छ। अमेरिका इरान युद्ध विरामपछि पहिलोपटक युएईमा मिसाइल अलर्ट बजेको छ। अहिले अवस्था सुरक्षित रहेको र स्थानीय बासिन्दाले सामान्य गतिविधि गर्न सक्ने युएई सरकारले भनेको छ। युएईमा पछिल्लो आक्रमण इरानले गरेको आशंका गरिएको छ, तर इरानले युएईलाई निशाना बनाउने कुनै योजना नभएको जनाएको छ। इरानले हर्मुज जलमार्गमा देखिने कुनै पनि सैन्य जहाजलाई निशाना बनाइने चेतावनी दिँदै आएको छ। फुजैराह युएईको पूर्वी तटमा स्टेट अफ हर्मुज भन्दा बाहिर पर्छ। ओमानमा पनि स्टेट अफ हर्मुजको किनार नजिकैको बुखा क्षेत्रमा एउटा आवासीय भवनमा आक्रमण भएको खबरमा उल्लेख छ। अमेरिकाले हिजो मात्रै 7 इरानी साना डुङ्गामा आक्रमण गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ हर्मुजमा इरानका 7 डुङ्गामा आक्रमण भएको बताउनु भएको छ, तर इरानले अमेरिकी आक्रमणको प्रचार पूर्ण रूपमा गलत भएको दावी गरेको छ। अब खेल खबर। विश्वकप क्रिकेट लिग टू एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ। खेल तिर्वी क्रिकेट रङ्गशाला किर्तिपुरमा अहिले केही बेरपछि सुरु हुनेछ। घरेलु मैदानमा ओमान र युएईसँगको यो श्रृङ्खलाको आज अन्तिम खेलपछि नेपालले लिग टू अङ्क तालिकामा शीर्ष दुई टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ। नेपालले यसअघि शनिबार भएको खेलमा युएईलाई 37 र शुक्रबार भएको खेलमा 6 हराएको थियो। त्यस्तै बुधबार भएको खेलमा नेपाल ओमानसँग 102 रनले पराजित भएको थियो। 8 टोली रहेको लिग टूमा नेपाल 23 खेलमा 16 अङ्कसहित 7, युएई 24 खेलमा 14 अङ्कसहित 8 र ओमान 27 खेलमा 31 अङ्कसहित तेस्रो स्थानमा छ। यसैबीच नेपाल क्रिकेट सङ्घ क्यानले तिर्वी मैदानमा चलिरहेको आइसिसी विश्वकप क्रिकेट लिग टू एक दिवसीय श्रृङ्खलाको टिकट मूल्य घटाएको छ। नेपाल युएई र ओमान सहभागी श्रृङ्खला हेर्ने दर्शकको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो। क्यानले यो श्रृङ्खला अन्तर्गत आज नेपाल र ओमान बीचको अन्तिम खेलको टिकट मूल्य 200 रुपियाँ तोकेको जनाएको छ। यसअघि टिकट मूल्य 400 रहेको थियो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना। बिपी राजमार्गमा अलपत्र 89 यात्रुको उद्धार। अटेर गरी गाडी चलाउने 5 चालक पक्राउ। वनसारमा कडाईपछि सुनौली क्षेत्रमा नेपालतर्फ व्यापार व्यवसाय चलायमान। अघिल्लो महिना अप्रिलमा 1,07,000 पर्यटक नेपाल भित्रिए। लिपुले कुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत चीनको सहमतिप्रति काङ्ग्रेसको आपत्ति। सीमा सम्बन्धी विवाद कूटनैतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड। युएईको सरकारी तेल ट्याङ्करमा आक्रमण। खाडी क्षेत्रमा तनाव बढ्यो। र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै

0: सुन्न त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556 94 33 4 93 5 55।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्ती हटाउने अभियानको क्रममा सरकारले 500 भन्दा धेरै बालबालिका पढ्ने 3 सामुदायिक विद्यालयको भवन पनि भत्काएको छ। सार्वजनिक जग्गामा रहेका भक्तपुरको मध्यपुर थिमीमा रहेको मनोहरा सरस्वती आधारभूत विद्यालय, काठमाडौँको बालाजुमा रहेको बुद्ध ज्योति उद्यान आधारभूत र बाल कल्याण आधारभूत विद्यालयको कक्षा कोठा डोजर लगाएर हटाइएको छ। यी विद्यालयमा कक्षा 8 पठन पाठन हुँदै आएको थियो। सरस्वतीमा 275, बुद्ध ज्योति र बाल कल्याणमा समान 120 विद्यार्थी अध्ययनरत थिए। यसैबीच काठमाडौँको किर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 बालबालिका आजदेखि विद्यालय जाने भएका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर 14 रहेको जनकल्याण माध्यमिक विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको हो। यो विद्यालय बालबालिका रहेको ठाउँबाट पैदल दूरीमा रहेको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ। नदी किनारको अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरी गाउँ र सिनामङ्गल सहित विभिन्न ठाउँबाट ल्याइएका 66 परिवारको 203 अहिले राधास्वामी सत्सङ्ग आश्रममा रहेका छन्। त्यसमध्ये 52 बालबालिका विद्यालय जाने उमेरका छन्। शिक्षा विभागको वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार 11 छात्रा र 19 छात्र छात्रावासमा बसिरहेका छन्। भक्तपुरको होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीमा मानसिक तथा मनोसामाजिक समस्या देखिएको छ। 2 स्वास्थ्य शिविर सञ्चालनको क्रममा होल्डिङ सेन्टरहरूमा रहेकामा विस्थापित सुकुम्बासीको मानसिक समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। त्यहाँ रहेका मध्ये केही सुकुम्बासी चिन्ताबाट ग्रसित देखिएका, 3 अनिद्रा तथा 4 सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन्। शिविरमा ब्रेन स्ट्रोक भएका 1 उच्च रक्तचापका केही बिरामीका साथै 3 मुटु रोगी समेत पहिचान गरिएको छ। भक्तपुर प्रादेशिक अस्पताल र खोप नगरपालिका अस्पतालको प्राविधिक सहयोगमा जनस्वास्थ्य कार्यालयले हिजो र अस्ति स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। र उपन्यासकार रेबी बज्राचार्यको उपन्यास प्यारी छोरी माया लोकार्पण गरिएको छ। सिर्जना अभियान समाजले प्रकाशन गरेको उपन्यास महिला तथा बालबालिकामाथि हुने हिंसा र यौन शोषणको विषयमा केन्द्रित छ। हिजो ललितपुरको पाटनमा आयोजना भएको समारोहमा कथाकार ध्रुव मधिकर्मी, अधिवक्ता विष्णु बस्याल र सामाजिक अभियन्ता राजाराम तण्डुकार लगायतले कृति लोकार्पण गर्नुभएको हो। कृतिमाथि समीक्षा गर्दै कथाकार मधिकर्मीले उपन्यासले स्वच्छ र हिंसामुक्त समाजको पक्षमा सन्देश दिएको बताउनु भएको छ। उपन्यासकार बज्राचार्यले देश विदेशमा महिलामाथि भइरहेका हिंसा र विभेदका घटनाले आफूलाई प्रभावित पारेकोले त्यसलाई साहित्यमा उतारेको बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना। बिपी राजमार्गमा अलपत्र 89 जना यात्रुको उद्धार। अटेर गरी गाडी चलाउने 5 जना चालक पक्राउ। सुकुम्बासी बस्ती हटाउने क्रममा 3 सामुदायिक विद्यालयका भवन भत्काइयो। राधास्वामी आश्रमका 52 जना बालबालिका आजदेखि विद्यालय जाने। र भक्तपुरको होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीमा मानसिक समस्या। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
1: स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
3: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
1: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
2: स्वदेश FM 93.2 मेगाहर्ज।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
1: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 40 4935 80 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालाई र कर्मचारी तन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पाठीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्नुभएको छ। धेरै पत्रकार नेता र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेश मार्फत यी प्रकृतिका विकृतिहरूलाई हटाउने निर्णय लिएको उहाँले स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारी तन्त्रमा दलको झोला बोक्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। विद्यालयमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा बढी राजनीतिक दलका स्लिपर सेल बनेको प्रधानमन्त्रीको आरोप छ। योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइएका कारण जनताको विश्वास प्रणालीप्रति कमजोर भएको समेत उहाँले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारी तन्त्रबाट राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि गरेको उहाँले दावी गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, चाहने हो भने आजकै दिनमा ठूला संगठन बनाउन सकिन्छ, तर अर्को दलको संगठन थप्दैमा सुधार हुँदैन भन्ने कुरा विगतले देखाइसकेको छ। उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ। सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत 33 पदाधिकारीलाई एकसाथ पदमुक्त गरेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 दफा 2 उपदफा 1 बमोजिम मन्त्री परिषदबाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाएको जानकारी दिएको हो। विज्ञप्ति अनुसार यी पदाधिकारीहरू 2083 वैशाख 19 गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका छन्। मन्त्रालयले अध्यादेशको नयाँ व्यवस्था अनुसार मन्त्री परिषदको सिफारिशमा नियुक्त भएका यी पदाधिकारीलाई हटाउने निर्णय गरेको हो। मुलुकको पहिलो सड़क सुरुङ मार्ग नागढुङ्गा आगामी जेठदेखि परीक्षणका रूपमा सञ्चालनमा आउने भएको छ। नागढुङ्गा सुरुङ मार्गमा आगामी जेठदेखि परीक्षणकालीन रूपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मत सम्भारका लागि गत बुधबार युसिन एआरटी जेबीसँग सम्झौता भइसकेको छ। युसिन चिनिया र एआरटी नेपाली कम्पनी हुन्। 1,10,40,00,000 रुपियाँमा 5 सुरुङ मार्ग सञ्चालन र व्यवस्थापनको ठेक्का पाएको छ। युनिस एआरटी जेबीका प्रबन्ध निर्देशक रामचन्द्र तिमिल सिन्हाका अनुसार जेठमा परीक्षणका रूपमा सुरुङ मार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। कार्यतालिका अनुसार वैशाख 21 गतेदेखि नै फिल्डमा परिचालन हुने योजना थियो। निर्माण कम्पनीले सुरुङ मार्ग हस्तान्तरण नगर्दा फिल्डमा परिचालन हुन नसकिएको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: मा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमत पार्टी सरकारबाट फिर्ता भएसँगै फेरि मधेस सरकारको जग हल्लिएको छ। जनमत पार्टीले प्रदेश सरकार प्रतिको आफ्नो समर्थन फिर्ता लिएको औपचारिक पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाएको थियो। प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालले सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीका प्रमुख सचेतक चन्दन कुमार सिंहको हस्ताक्षर सहितको पत्र प्राप्त भएको जानकारी दिनुभएको छ। प्रदेश सभामा 12 सदस्य रहेको जनमत पार्टीले अहिले सरकारमा पनि सहभागी छ। उसले अर्थ र खेलकुद तथा समाज कल्याण मन्त्रालय सहित 2 मन्त्रालय सम्हालिरहेको छ। जनमत पार्टीका तर्फबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवा खेलकुद तथा समाज कल्याण मन्त्री रहेका छन्। तर अर्थमन्त्री समेत रहेका संसदीय दलका नेता महेश यादवले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ। सिंह र यादवको फरक भनाइले जनमत पार्टीभित्र मतभेदको संकेत गरेको छ। र संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको संसद समन्वय बोर्डको बैठक आज बस्दैछ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कंग्रेस संसदीय दलको विधान संशोधन र परिमार्जन सहित 2083 धारा 21 बमोजिम गठन भएको संसद समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो 3 बजे बस्न लागेको हो। बैठक कंग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव दुलालले बताउनुभयो। कंग्रेसले बैठकमा उपस्थित हुन बोर्डका सदस्य हटलाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
1: यस वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार। वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनाऊ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम, ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
2: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाषे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 5 50 50 934।
5: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
5: के रे नानी त भर्खर 17 की लागि होइन र
6: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ
5: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
6: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: जिल्लास्तरीय सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको जरुरी सूचना।
1: वडा कार्यालयको चालू आर्थिक वर्षको वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम आज वैशाख 22 गते मंगलबार बिहान 11 बजेपछि वडा कार्यालय परिसर खरकट्टामा सञ्चालन हुने भएकोले वडाका राजनैतिक दल, टोल विकास संस्था, योजना उपभोक्ता समिति, शैक्षिक स्वास्थ्य र सुरक्षा निकाय, महिला बाल र युवा क्लब, नागरिक समाज एवं समस्त वडावासीलाई सार्वजनिक सुनवाईमा सहभागी हुनुभई आफ्ना प्रश्न, जिज्ञासा र सुझाव राखिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वीरेन्द्र भण्डारी, वडा अध्यक्ष एवं माडी नगरपालिका वडा नम्बर 8 कार्यालय परिवार।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल।

0: एलर्जी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: नेपाल सरकार विज्ञापन बोर्ड। हेलो
1: हेलो बुढी, के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर् त, तलाई हेरौँ।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा? टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ, टेक माइनलाई, टेक माइनलाई।
4: नेपालीपनको आभास, नेपाली मनको आवाज।
5: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
4: स्वदेश FM 93.2 मेगाहर्ज।

0: मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 98 5570 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4043 5880 र 98 5570 26 44
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेख्नु भएको छ। संसद छलेर चल्ने सरकार भन्दै उहाँले
5: Go to the remote control tab.
4: सम्बोधन गरेको पत्रमा साम्पाङले सीमा सुरक्षा सुकुम्बासी समस्या र सरकार किन मौन भन्दै उहाँले प्रश्न गर्नु भएको छ। कूटनीतिक नोट पछाएर झारा टार्ने काम भएको भन्दै उहाँले नेपाल भारत चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गर्नु भएको छ। सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो। सीमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सीमानामै खटाउनु पर्ने उहाँको तर्क छ। विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरन्त रोक्न माग गर्दै उहाँले लेख्नु भएको छ। राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। उच्च अदालत पाटनले मारवाड़ी सेवा समितिले कब्जा गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गा खाली गराउने मार्ग प्रशस्त गरेको छ। अदालतले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै उक्त जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको हो। न्यायाधीश द्वय खड्ग बहादुर केसी र रमेश प्रसाद गेवालीको संयुक्त इजलासले सोमबार गरेको फैसला अनुसार साबिक पशुपति वडा नम्बर 2 अन्तर्गतका कित्ता नम्बर 83 र 85 रहेको करिब 9 भन्दा बढी जग्गामा समितिको दावी अस्वीकार गरिएको छ। यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ। यसअघि काठमाडौँ जिल्ला अदालतले 2081 असोज 16 गते दिएको फैसलामा पनि उक्त जग्गामा समितिको मोहियानी हक नलाग्ने उल्लेख गरिएको थियो। सो फैसला विरुद्ध समितिले 2081 मंगसिर 21 गते उच्च अदालतमा मुद्दा दायर गरेको थियो, तर उच्च अदालतले पनि तल्लो अदालतकै निर्णयलाई सदर गरेको हो। रासायनिक मल वितरणका लागि नयाँ कार्यविधि 2082 कार्यान्वयनमा ल्याइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि 2082 कार्यान्वयनमा ल्याएको छ। 2082 साउन 7 गते स्वीकृत भई लागू भएको यस कार्यविधिले लागत सहभागिताका आधारमा किसानहरूलाई सहुलियतपूर्ण दरमा मल उपलब्ध गराउने लक्ष्य राखेको छ। संविधानमा व्यवस्था गरिएको खाद्य सम्बन्धी हकलाई कार्यान्वयन गर्न र कृषि उत्पादन वृद्धि गरी देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ यो नयाँ कानूनी ढाँचा तयार गरिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: तथा शेयर शॉट गिफ्ट वॉशिंग मशीन में छ केजी एरियल मैजिक डिश वॉशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन फ्री स्टैंडिंग ओवन में प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद कर सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाँकी खबर सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना मातहतका विभिन्न सार्वजनिक निकायमा कार्यरत 20 पदाधिकारीलाई पदमुक्त गरेको छ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 को दफा 2 को उपदफा 1 बमोजिम ती पदाधिकारीहरूलाई पदमुक्त गरिएको जानकारी दिएको हो मन्त्रालयका अनुसार निर्णय 2083 वैशाख 19 गतेदेखि नै लागू हुने गरिएको छ सबैभन्दा धेरै पदाधिकारी नेपाल इन्जिनियरिङ परिषदबाट हटाइएका छन् परिषदका अध्यक्ष डाक्टर पदम बहादुर शाही उपाध्यक्ष इन्जिनियर डाक्टर विकास अधिकारी र रजिस्ट्रार इन्जिनियर ध्रुव राज भट्टराई सहित 10 सदस्यहरू पदमुक्त भएका छन् यसै गरी सड़क बोर्ड नेपालका 4 सदस्यलाई पनि पदमुक्त गरिएको छ पदमुक्त हुनेमा वसन्त अधिकारी माधव प्रसाद थिमिलसिन्हा इन्जिनियर राजेन्द्र कुमार बिसी र बेनु प्रसाद शिवाकोटी रहेका छन् त्यस्तै नेपाल रेलवे बोर्डबाट रेलवे प्रशासक राम मिश्र सहित सदस्यहरू स्वीकृति शर्मा र मुस्ताक अन्सारीलाई जिम्मेवारीबाट हटाइएको छ र सिराहामा सोमबार साँझ आएको तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ मृचैया नगरपालिका 11 सीतापुर टोलकी करिब 75 कारी देवी महराको घरको छतबाट छतमा रहेको रेलिङ भत्किएर खस्दा मृत्यु भएको हो प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इट्टाको रेलिङ मृचैया नगरपालिका 11 सीताको छ मृचैया नगरपालिका 11 सीतापुर टोलकी करिब 75 कारी देवी महराको घरको छतबाट छतमा रहेको रेलिङ भत्किएर खस्दा मृत्यु भएको हो प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इट्टाको रेलिङ गाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नमस्कार

सबैभन्दा पहिले मुख्य खबर। अध्यादेश बारे प्रधानमन्त्री शाहको प्रतिक्रिया, कुनै पार्टी विरुद्धको लडाई नभई प्रणाली बचाउने प्रयास रहेको भनाई। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समितिका लागि मतदान चल्दै 73 पदमा 137 जना उम्मेद्वार बीच प्रतिस्पर्धा। आज पनि तराईका केही जिल्लामा हावाहुरी चल्न सक्ने सम्भावना, सावधानी अपनाउन आग्रह। भारतको पश्चिम बंगालमा भाजपालाई 2/3 बहुमत, 50 वर्षपछि भारतका कुनै पनि राज्यमा रहेन वामपन्थी सरकार। र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खलामा अहिले नेपाल र ओमान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले अध्यादेश कुनै पार्टी विरुद्धको लडाई नभई प्रणाली बचाउने प्रयास भएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास रहेको उल्लेख गर्नुभएको छ। शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्न प्रयास थालिएको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारी तन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णत निषेध गरिएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शिक्षालय र कर्मचारी तन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नभएको तर्कसहित चाहेमा आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने पनि दावी गर्नुभएको छ। अब नियुक्ति सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि क्षमता र दक्षता बन्नुपर्नेमा उहाँको जोड छ। नागरिकको चाहना अनुसार अध्यादेश मार्फत विकृति हटाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभएको छ। परिवर्तन निर्णय र त्यसको कार्यान्वयनबाट आउने भएकाले ढुक्क हुन र सरकारले नागरिकै हितमा काम गर्ने उहाँको प्रतिबद्धता छ। नेपाल उद्योग वाणिज्य महासंघको हिजोदेखि सुरु भएको साधारण सभा अन्तर्गत आज मतदान भइरहेको छ। काठमाडौँको कमलादीमा रहेको प्रज्ञा भवनमा नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान सुरु भएको हो। साधारण सभाबाट अहिले वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वत अध्यक्ष बन्नुहुनेछ। बाँकी पदाधिकारीका लागि मतदान भइरहेको हो। 4 उपाध्यक्ष र सदस्यसहित 73 पदमा 137 जना उम्मेद्वार बीच प्रतिस्पर्धा हुँदैछ। अञ्जन श्रेष्ठ र हेमराज ढकाल नेतृत्वको समूहबीच प्रतिस्पर्धा छ। दुवै पक्षले उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेद्वारलाई अघि सारेका छन्। मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार मतदान दिउँसो 4 बजेसम्म चल्नेछ। 2000 भन्दा धेरै प्रतिनिधिले मतदान गर्नेछन्। मतदानको नतिजा भोलि घोषणा हुनेछ। आज पनि तराईका केही जिल्लामा हावाहुरी चल्न सक्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति लुम्बिनी र मधेस प्रदेशका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना छ। दिउँसो बाँके, बर्दाङ, रूपन्देही, कपिल वस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने अनुमान छ। यसै गरी आज राति कपिल वस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हावाहुरी चलेको बेला घर बाहिर हिँडुल नगर्न, घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न, घर बाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न, साथै बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ। यसअघि हिजो दिउँसो र बेलुका कतै कतै हावाहुरी चलेको थियो। प्री मनसुनमा मेघगर्जन, चट्याङ, हावाहुरी जस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ। देशकै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने पर्सा वीरगन्ज भन्सारको सेवा प्रवाह 1 हप्तादेखि प्रभावित भएको छ। भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी कार्यान्वयन गर्न खोज्दा 1 हप्तादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफुल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँच पास हुन सकेको छैन। गएको वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास
विश्वास प्रक्रियामा सहभागी भएका छैनन्, जसका कारण भारतको रक्सौलतर्फ मालवाहक गाडी रोकिने क्रम बढ्दो छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले दैनिक 200 भन्दा धेरै मालवाहक गाडी थपिने भएकाले पनि औसतमा 1400 हाराहारीका जाँच प्रक्रिया रोकिएको बताउनुभयो। आयातकर्ता भन्सार जाँच पास गर्ने फारम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सहभागी नहुँदा भन्सार जाँच पास रोकिएको उहाँले बताउनुभयो। आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य एमआरपी लागू गर्ने निर्णयमा आयातकर्ता तथा निर्यातकर्ताले विरोध जनाउँदै आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,800 रुपियाँले घट्यो, स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अध्यादेश कुनै पार्टी विरुद्धको लडाई नभई प्रणाली बचाउने प्रयास रहेको प्रधानमन्त्री शाहको भनाई। आज पनि तराईका केही जिल्लामा हावाहुरी चल्न सक्ने सम्भावना, सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,800 रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। भाव घटेर सुन आज तोलाको 2,91,000 रुपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,94,800 रुपियाँ थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 150 रुपियाँले घटेको छ। चाँदी आज तोलामा 4,880 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेको सिआइबीले जनाएको छ। सिआइबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरिएको जनाएको छ। जोशीलाई काठमाडौँ महानगरपालिका वडा नम्बर 2 खुर्सानी टारबाट हिजो सिआइबीले पक्राउ गरेको हो। अहिले स्मार्ट टेलिकम बन्द छ। स्मार्ट टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो, तर सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ। अब विदेशको खबर। भारतको पश्चिम बङ्गालमा विधानसभाको मतगणनामा भारतीय जनता पार्टी भाजपाले ऐतिहासिक जितसहित विपक्षीको गढ तोडेको छ। पछिल्लो मत परिणामले बङ्गाल राज्यमा सत्ता समीकरणमा परिवर्तन आउने भएको छ। त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भाजपाले पहिलो पटक सरकार गठन गर्ने अवसर बनाएको छ। 294 सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपाले 206 सिट जितेको छ। यो दुई तिहाई भन्दा धेरै हो। तृणमूल काङ्ग्रेस 80 सिटमा खुम्चिँदा कम्युनिस्ट पार्टीले 2 सिट मात्र जितेको छ। 294 सिट मध्ये बहुमतका लागि 148 सिट आवश्यक पर्छ। पश्चिम बङ्गालमा अहिलेसम्म शासन गर्न नसकेको भाजपाले मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस सरकारलाई विस्थापित गर्ने गरी मत परिणाम आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मुख्यमन्त्री बनर्जी नै आफ्नो भवानीपुर सिटबाट भाजपा नेता सुबेन्दु अधिकारीसँग 15,000 भन्दा बढी मतले पराजित हुनुभएको छ। सन् 2011 निरन्तर सत्तामा रहँदै आएकी बनर्जी मोदीको प्रमुख आलोचकका रूपमा चिनिनुहुन्छ र उहाँको राजनीतिक प्रभाव बङ्गाल राज्यमा बलियो मानिन्थ्यो। विपक्षी दलहरूले चुनावको निष्पक्षतामाथि प्रश्न समेत उठाएका छन्। मोदीले पश्चिम बङ्गालको नतिजालाई ऐतिहासिक उपलब्धि भन्नुभएको छ। दक्षिण भारतमा पनि राजनीतिक परिवर्तन देखिएको छ। तमिलनाडुमा चलचित्र क्षेत्रका लोकप्रिय कलाकार जोसेफ विजयको उदय भएको छ। उहाँले स्थापना गरेको तमिलगा वेट्टी कजगम पार्टीले सत्तारूढ डिएमकेलाई पछि पारेको छ। यसै गरी केरलामा भारतीय राष्ट्रिय काङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सत्तारूढ कम्युनिस्ट सरकारलाई पराजित गर्दै वामपन्थी शासनको अन्त्य गरेको छ। 50 वर्षपछि भारतका कुनै पनि राज्यमा वामपन्थी सरकार नरहने भएको छ। उत्तर पूर्वी राज्य आसाममा भाजपाले निरन्तर तेस्रो कार्यकालका लागि सत्ता कायम राख्न सफल भएको छ। अब खेल सम्बन्धी खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत अहिले नेपाल र ओमान बीचको खेल चलिरहेको छ। त्रिवी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ। नेपालले ताजा अवस्थामा 41 ओभरमा 4 विकेट गुमाएर 191 रन बनाएको छ। अशिफ शेख 97 बलमा 94 रनमा विनोद भण्डारी आफ्नो पहिलो बलमा र अर्जुन कुमार 87 बलमा 48 रनमा र कप्तान रोहित पौडेल 16 बलमा 9 रनमा आउट भए। घरेलु मैदानमा भइरहेको श्रृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो। युएईलाई नेपालले दुईवटै खेलमा हराएको थियो। 8 टोली रहेको लिग टूमा नेपाल 23 खेलमा 16 अङ्कसहित 7 युएई 24 खेलमा 14 अङ्कसहित 8 र ओमान 27 खेलमा 31 अङ्कसहित तेस्रो स्थानमा छ। नेपालले लिग दुईकै खेलमा यही वैशाख 29 तालिकाका शीर्ष दुई टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अध्यादेशबारे प्रधानमन्त्री शाहको प्रतिक्रिया, कुनै पार्टी विरुद्धको लडाईँ नभई प्रणाली बचाउने प्रयास भइरहेको भनाई। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्य समितिका लागि मतदान चल्दै 73 पदमा 137 उम्मेद्वार बीच प्रतिस्पर्धा। आज पनि तराईका केही जिल्लामा हावाहुरी चल्न सक्ने सम्भावना, सावधानी अपनाउन आग्रह। भारतको पश्चिम बङ्गालमा भाजपालाई 2/3 बहुमत, 50 वर्षपछि भारतका कुनै पनि राज्यमा रहेन वामपन्थी सरकार। र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा अहिले नेपाल र ओमान बीचको खेल चल्दै

दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

आर्थिक वर्ष 2082-83 को वडा स्तरीय सार्वजनिक सुरुवाई कार्यक्रम अन्तर्गत आज हामी माडी नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको सार्वजनिक सुनुवाईको सञ्चालनको क्रममा रहेका छौं र यस कार्यक्रमलाई सहजीकरण स्वदेश एफएम 93.2 मेगाहर्जले गरेको हो भने यस कार्यक्रमको आयोजक माडी नगरपालिका 8 नम्बर वडा कार्यालय रहेको छ र हामीले वडा नम्बर 1 देखि वडा नम्बर 9 लगायत हनुमान झुला सम्मको सार्वजनिक सुनुवाई सञ्चालन गरेका छौं र भने आज हामी 8 नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालनको क्रममा रहेका छौं र म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु आसन ग्रहणबाट यस सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनुका लागि म माडी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष श्रद्धेय श्री वीरेन्द्र भण्डारी ज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म यसै वडाका वडा सदस्य श्रद्धेय श्री ज्ञानुमाया गायक ज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म यसै वडाका वडा सदस्य श्रद्धेय श्री जित बहादुर शाही ज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म यसै वडाका वडा सदस्य श्रद्धेय श्री सन्दीप श्रेष्ठ ज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म यसै वडाका वडा सदस्य श्रद्धेय श्री अनिता आचार्य ज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म यसै वडाका वडा सचिव लीला राणा तथा कार्यवाहक वडा सचिव श्रद्धेय श्री राधा अधिकारी ज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म यसै वडाका वडा प्राविधिक श्रद्धेय श्री जीवन पुन ज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामी आसन ग्रहणको क्रमलाई राजनैतिक दलतर्फ अगाडि बढाउन चाहन्छौँ। आसन ग्रहण गरिदिनुका लागि म राष्ट्रिय स्वतन्त्र पार्टी वडा 8 का सभापति श्रद्धेय श्री रामचन्द्र आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि नेपाली कङ्ग्रेस वडा नम्बर 8 का सभापति तथा प्रतिनिधिज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म नेकपा एमाले वडा 8 का अध्यक्ष श्रद्धेय श्री प्रेम खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रतिनिधिज्यूलाई म आसन ग्रहणका लागि अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म नेपाली कम्युनिस्ट पार्टीबाट श्रद्धेय श्री प्रेम सुनारज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै श्रम संस्कृति पार्टी नेपाल वडा 8 का प्रतिनिधिज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नम्बर 8 का अध्यक्ष श्रद्धेय श्री राजकुमार परियारज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। साथै यस वडा नम्बर 8 मा रहेका अन्य राजनैतिक दलका अध्यक्ष सभापति तथा प्रतिनिधिज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। हामी आसन ग्रहणको क्रमलाई सङ्घ संस्थातर्फ अगाडि बढाउन चाहन्छौँ। आसन ग्रहणका लागि म पूर्व गाविस अध्यक्ष श्रद्धेय श्री पूर्ण भद्र पनेरुज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म जनजीवन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रद्धेय श्री खेमराज गौतमज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथै जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिज्यूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि म कान्तिपुर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि अयोध्यापुरी स्वास्थ्य चौकीका इन्चार्ज श्रद्धेय श्री टेकमणि महतोज्यूलाई हार्दिक अनुरोध गर्दछु तथा प्रतिनिधिज्यूलाई म आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। आसन ग्रहणकै लागि टम्टा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै लागि बैकुण्ठे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष
श्रद्धेय श्री मोहन अधिकारी ज्यूलाई म हार्दिक अनुरोध गर्दछु तथा प्रतिनिधि ज्यू हुनुहुन्छ भने पनि म उहाँलाई पनि अनुरोध गर्न चाहन्छु। त्यस्तै बैकुण्ठ धाम व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि ज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यस्तै बैकुण्ठे युवा क्लबका अध्यक्ष काजीमान परियार ज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु तथा प्रतिनिधि ज्यूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै होमस्टेका अध्यक्ष मोहन पुण ज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यस्तै कान्तिपुर होमस्टेका अध्यक्ष सिद्धिलाल गायक ज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। र यसै ओडामा रहेका विभिन्न टोल विकास समिति तथा टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै ओडाभित्र रहेका विभिन्न सहकारी संस्था आमा समूह आमा कृषि समूहका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर, हाम्रो आसन ग्रहणको क्रम लगभग यही सकिएको छ। हाम्रा

0: ती महानुभावहरू पाल्नु भएको खण्डमा हामी आसन ग्रहणको क्रमलाई फेरि पनि जोड्नेछौँ र कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। स्वागत मन्तव्यबाट स्वागत मन्तव्य राखिदिनुका लागि म यस माडी नगरपालिका वडा नम्बर 8 का वडा सदस्य श्रद्धेय श्री जित बहादुर शाहीज्यूलाई हार्दिक अनुरोध गर्दछु।
1: हस्त धन्यवाद। आजको यस 82-83 को सार्वजनिक सुनवाई कार्यक्रम में पाल्नुहुने संपूर्ण महानुभावहरुलाई स्वागत गर्दै आज इस कार्यक्रम का वडाध्यक्ष सरदेव वडाध्यक्ष इस वडा नंबर वार्ड का वडाध्यक्ष श्री वीरेन्द्र बहादुर भण्डारीज्यू अनि यसै साथै इस वडा का वडा सदस्य मित्रहरुज्यू साथै विभिन्न दलबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि साथीहरू साथै अन्य उपस्थित यस वडाका समुदायहरूका महानुभावहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस कार्यक्रममा पाल्नुहुने अन्य सुरक्षाकर्मी पत्रकार साथीहरूमा विशेष वडाको तर्फबाट धन्यवाद दिँदै यस कार्यक्रममा पाल्नुहुने र यस वडामा भए गरेका गतिविधिहरूलाई तपाईँले निगरानीका साथ अगाडि बढाएर असम साथ सहयोग गर्नुभएकोमा विशेष आभार प्रकट गर्न चाहन्छु भने अब यस आबमा भएका काम कारवाहीहरूको लागि के कसरी भइरहेको छन् यसमा सचेत रूपमा चाहिँ अगाडि बढ्नको लागि हजुरहरूले दिनुहुने विभिन्न सुझाव र सल्लाहहरूलाई हामी आत्मसात गर्दै यहाँ उठेका प्रश्नहरूको उत्तरहरू पनि हामीहरूको तर्फबाट दिनेछौँ भन्दै पुनः आउनु भने जनसमुदाय बिच स्वागत गर्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु वडा सदस्य श्रद्धेय श्री जितबहादुर शाहीज्यूलाई। उहाँले स्वागत मन्तव्य राखिसक्नु भएको छ र कार्यक्रममा अबको क्रममा वडा प्रतिवेदन प्रस्तुत गरिदिनुका लागि म यसै वडाका कार्यवाहक वडा सचिव श्रद्धेय श्री राधा अधिकारीज्यूलाई अनुरोध गर्दछु।
2: हस्त धन्यवाद। यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्कार। आर्थिक वर्ष 2082-83 वडा स्तरीय सार्वजनिक सुनवाई वडा नम्बर 8 को सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्षता आसन ग्रहण गरेर बस्नुभएका यसै वडाका वडा अध्यक्ष श्री वीरेन्द्र बहादुर भण्डारीज्यू, वडा सदस्य श्री ज्ञानुमाया गायकज्यू, वडा सदस्य श्री जित बहादुर साईज्यू, वडा सदस्य श्री सन्दीप कुमार श्रेष्ठज्यू, वडा सदस्य अनिता आचार्यज्यू, यसै गरी अतिथिकै रूपमा आसन ग्रहण गरेर बस्नुभएका मैले छोटो गरेर मैले गर्दैछु। यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरेर बस्नुभएका सम्पूर्ण राजनीतिक दलका पार्टी प्रतिनिधिज्यूहरू, यसै गरी अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षज्यू, पूर्व गाविस अध्यक्ष श्री पूर्णभद्र पौडेलज्यू, श्री जनजीवन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू एवं प्रज्यू, यस्तै गरी कान्तिपुर आविका विवेश अध्यक्ष एवं प्रज्यू, यसै दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयका विवेशका अध्यक्ष एवं प्रज्यू, टमटा सुरक्षा निकायका प्रमुख वा प्रतिनिधिज्यू, वनका अध्यक्ष श्री मोहनबहादुर भण्डार अधिकारीज्यू, विभिन्न सहकारी संस्थाका अध्यक्ष वा प्रतिनिधिज्यू, पत्रकारज्यूहरू, वैकुण्ठ पर्यटकीय स्थलका अध्यक्ष श्री राजकुमार परियारज्यू, विभिन्न टोलबाट यसै माडी नगरपालिका वडा नम्बर 8 रहेका 15 टोल सुधार समितिका अध्यक्ष सचिव एवं प्रतिनिधिज्यूहरू, यसै गरी यस कार्यक्रममा सार्वजनिक सुनवाई कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सुसम्पन्न गर्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण वडाका वडावासी आदरणीय आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सम्पूर्णलाई म वडा सचिवको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। र मैले यसै आर्थिक वर्ष 2082-83 श्रावण 1 गतेदेखि 2083 साल वैशाख हिजो 21 गतेसम्मको

विवरण प्रस्तुति गर्नको लागि अनुमति चाहन्छु। वडा अध्यक्ष ज्यूको आदेश अनुसार म प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु। सबैभन्दा पहिला त मैले घटना दर्ता यो 2082 यो वैशाख पहिलो हप्ता सार्वजनिक सुनवाई कार्यक्रम गर्नुभन्दा अगाडि हामीले चाहिँ घटना दर्ता सप्ताह पनि हामीले पहिलो हप्ता नै पर्छ। त्यसो भएको हुँदा मैले घटना दर्ता यस वडामा भएका घटना दर्ताको विवरण पेश गर्न चाहन्छु। घटना दर्तामा जम्मा जन्म दर्ता 34 भएका छन्। त्यसमा महिला 15, पुरुष 19, मृत्यु 22, महिला 7, 15 पुरुष, सम्बन्ध विच्छेद 3 सम्बन्ध विच्छेद भएको छ। विवाह दर्ता 23 विवाह दर्ता गरेका छौँ र बसाइँ सराई यस वडामा जम्मा यस आर्थिक वर्षको 27 घर परिवारको बसाइँ सराई हामीहरूले दर्ता गरेका छौँ। गएका सङ्ख्या चाहिँ 14 घर परिवार यहाँ माडी नगरपालिका वडा नम्बर 8 अन्यत्र जानुभएको छ भने 13 घर परिवार वडा नम्बर 8 बसाइँ सरी आउनुभएको छ। यसै गरी यसै आर्थिक वर्ष श्रावण 1 हिजोसम्मको हाम्रो दर्ता सङ्ख्या 460 दर्ता भएका छन्। चिठी निवेदन दर्ता हाम्रो 460 भएका छन् भने चलानी 1186 हाम्रा चलानी चिठी पत्रहरू भएका छन्। सिफारिसहरू माडी नगरपालिका वडा नम्बर 8 रहेको भवन सङ्ख्या 2 रहेको छ। 8 वडा कार्यालयको भवन जुन पहिलाको पुरानो टिनको छाना भएको जस्ता पादा भएको एउटा र 4 भवन भएको यो हामी जुन अहिले हामी कार्यरत छौँ र कर्मचारी सङ्ख्या हामी 4 छौँ अहिले हालमा र जनप्रतिनिधिज्यूहरू 5 हुनुहुन्छ। यसै गरी सामाजिक सुरक्षातर्फ माडी नगरपालिका वडा नम्बर 8 सामाजिक सुरक्षा भत्ता खाने टोटल सङ्ख्या 503 रेकर्ड हामीसँग छ। यसमा 70 माथिका ज्येष्ठ नागरिक जम्मा 256, 142 र 114 गरी जम्मा 256, ज्येष्ठ नागरिक दलित 60 माथिका जम्मा 54, 26 र 28, यसै गरी ज्येष्ठ नागरिक एकल भनेर भनिन्छ 60 माथिका एकल महिला 31 हुनुहुन्छ। यसै गरी विधवा महिला भनेर भनिन्छ त्यसमा चाहिँ 69 हुनुहुन्छ 60 उमेर कम समूहको। अति अशक्त अपाङ्ग पूर्ण अपाङ्ग भनेर 8 हुनुहुन्छ। हामीले यहाँ हिजोसम्म दर्ता भएकालाई पनि हामीले घटाएर राखेका छौँ। 8 हुनुहुन्छ, महिला 3, पुरुष 5, अनि अशक्त अपाङ्ग भनेर 19, महिला 9, पुरुष 10 हुनुहुन्छ। जो ख वर्गको अपाङ्ग भनिन्छ ख वर्गको 8 हुनुहुन्छ। दलित बालबालिकाहरू 66 हुनुहुन्छ, 27 महिला र 39 पुरुष गरेर जम्मा 503 टोटल सङ्ख्या छ भने 327 महिला र 196 पुरुषको सङ्ख्या रहेको छ। यसमा अब हामीहरूले चाहिँ टोटल यो वर्षको अहिलेसम्मको हिजोसम्मको आम्दानी 11,34,275 चाहिँ यस वडाले विभिन्न दस्तुर अब घटना दर्ताको दस्तुरहरू भयो, सिफारिस दस्तुर, मालपोत, भूमिकर गरेर टोटल दस्तुर चाहिँ यति 11,34,275 निस्केको छ। हिजो 2 चाहिँ हाम्रो नेट पनि गएको भएर अहिले पनि भर्खरै मात्रै नेट आयो, यसको टोटल चाहिँ निकाल्न सकिनँ। टोटल चाहिँ हाम्रो मैले हिजो स्वती सरलाई मागेर यतिसम्म टोटल रकम सुनाइदिनु भनेर अनि चाहिँ यति 11,34,275 रुपियाँ चाहिँ टोटल हाम्रो आम्दानी यसवटाले आम्दानी सङ्कलन गरेको छ। अनि यस चालु आवामै मैले थोरै योजनातर्फ के गरौँ राखौँ योजनातर्फ पनि यहाँहरूलाई केही कुराहरू जानकारी गराउन चाहन्छु र टोटल हामीले योजनाहरू हाम्रो 31 योजना छन्। त्यो टुक्रिएका योजनाको विषयमा पनि अब के योजना टुक्रिए भन्ने पनि यहाँहरूले चाहनुहुन्छ, जिज्ञासा राख्नुहुन्छ भने म यहाँ प्रस्तुत गर्न चाहन्छु। नै भने टोटल योजनाहरू 31 छन्। 16 योजनाको हामीले काम गरिसकेका छौँ, ती के हुन् भन्नुहुन्छ भने पनि यहाँ छ म भन्छु। र 15 योजना अब हामीले काम गर्न बाँकी छ, समय चाहिँ एकदमै थोरै छ। सबैभन्दा पहिला पोलबत्ती महसुल हामीले त्यो काम गरिसक्यौँ। वैकुण्ठधाम पूजा व्यवस्थापन 4 काम गरिसकेका छौँ। दक्षिण अयोध्यापुरी आवि 2 काम भइसकेको छ। कान्तिपुर आवि 2 काम भइसकेको छ। जनजीवन मावि 7 काम भइसकेको छ। माडी क्याम्पस 3 छात्रवृत्तिको काम भइसकेको छ। इन्द्रबस्ती जाने बाटोमा कचोए 5 काम हामीहरूले गरिसकेका छौँ।
चौकी।

क्रिया घर पछाडि तटबन्ध 50,000 को काम थियो, त्यो पनि काम सम्पन्न भइसकेको छ। न्यायाधीश चोक पछाडिको नाला तटबन्धन भन्ने छ, त्यो 1,00,000 को पनि हामीहरूले काम गरिसकेका छौँ। वैकुण्ठ जाने पक्की बाटोमा प्रतीक्षालय निर्माण भनेर त्यो जुन छ त्यो देख्नु भएको, त्यो पनि काम हाम्रो सुरुमै भइसकेको छ। बेलाउती डाँडा सडक मर्मत समार भनेर छ, त्यो 2,00,000 पनि काम भइसकेको छ। जीवनपुर मलामी घर विस्तार, त्यो पनि काम भइसकेको छ। बौद्ध विहार सिडी निर्माणको पनि यो लगभग एउटा बजेट भनिन सर। न्याय चौकी डाँडा क्रियाघर पछाडिको तटबन्धन 50 भनेछु सर, भनेछु। न्यायाधीश चोकको 1,00,000, बौद्ध वैकुण्ठ जाने पक्की बाटोमा प्रतीक्षालय 1,50,000, बेलाउती डाँडा सडक मर्मत समारको लागि 2,00,000, जीवनपुर मलामी घर विस्तार 1,00,000, बौद्ध विहार सिडी निर्माण 2,00,000 हो। यसको रेलिङ मात्रै बाँकी छ, अरू लगभग सकिएको छ। त्यहाँ विद्युतको कारणले रेलिङ हुन बाँकी हो, लगभग हाम्रो तर्फबाट सकेका छौँ। सचिना खाँडको घर पछाडिको तटबन्धन पनि पछि विनियोजन गर्नुभएको हो, संशोधित बजेट हो यो, 1,00,000 पनि लगभग काम भइसकेकै छ। कार्यालय मर व्यवस्थापन भनेर यो पनि पहिलाको बजेट हो, यहाँ हामीले पछि पुसमा समायोजन गरिदिनु भएको, यो पनि हामीले पार्टिसनको काम रङरोगनको काम सकेका छौँ। र वडा स्तरीय खेलकुद भनेर 1,50,000 हो, यसको पनि सामग्री आएर भरपाई गरेर बुझाइसकेछौँ। बिल लिएर अहिले हाम्रो काजीमान भाइले चाहिँ लिएर गइसक्नु भएको छ, गरेर 16 योजनाहरू हामीले काम गरिसकेका छौँ। अब बाँकी योजना भनेको हाम्रो काम गर्न बाँकी तरकारी खेती प्रवर्धन भनेर 1,00,000 रुपियाँ छ, यसको काम गर्न बाँकी छ। अनि शिवद्वार होमस्टे भनेर 1,00,000 छ। विपद व्यवस्थापनको केही रकम हामीले टुक्र्याएका छौँ, केही रकम बाँकी छ। इन्द्रबस्ती हुँदै तमाङ टोल सडक मर्मत तथा स्तर उन्नति भनेको छ, यो 5,00,000 को हामीले काम गर्न बाँकी छ। यो किनभने बाटोको कामहरू नगरको गाडी घोडाले गर्ने भएको हुनाले, मेसिनरी औजार उपकरण नगरबाट आउने भएको हुनाले यहाँबाट हामीले पत्र पठाइसकेका छौँ, समय अनुकूल मिलाएर उता नगरबाट आएर काम हुने हो। जीवनपुर सडक मर्मत तथा स्तर उन्नति, यो पनि 2,00,000 को काम छ, यो पनि बाँकी छ। रखाल टोल जाने बाटोमा कलभर्ट तथा संरक्षण कलभर्ट संरक्षणको लागि 1,00,000 रुपियाँ छ। हुलाकी सडकदेखि दक्षिणतर्फ सडक मर्मत सुधार 3,00,000 रुपियाँ छ। वैकुण्ठ भूमिगत खानेपानी तथा सरसफाई 12 गरे भन्ने छ, यसमा 1,00,000 रुपियाँ हो। जटायु पार्क संरक्षण भनेर 50,000 छ। अनि 10 नम्बरमा डिप बोरिङ तथा अन्य पूर्वाधार मर्मत भनेर चाहिँ 2,00,000 रुपियाँ हामीहरूले छुट्याउनु भएको छ। पोल बत्ती विस्तार 12 गरेमा 1,00,000 रुपियाँ छ। राई टोल नाला निर्माण भनेर 1,50,000 छ, यो पनि पछि अस्ति पुसमा हिँदे अधिवेशनमा छुट्याउनु भएको बजेट हो। अनि माताचोक न्यौपाने टोलमा सिन्चाइ पाइप खरिद भनेर 44,000 रुपियाँ छ, यो पनि हामीले काम गर्दैछौँ। अनि विपद शीर्षकबाट नै कार्यालय व्यवस्थापन भनेर हामीले फेरि यो 1,00,000 रुपियाँ पछि थप गरियो। पहिला कार्यालय व्यवस्थापनमा सुरुमा नै हाम्रो 2,00,000 छुटिएको थियो, त्यो जेएनजी आन्दोलन के भनेर त्यो 25,00,000 रुपियाँ हाम्रो वडाबाट छुट्याउँदा काटियो, र पछि फेरि अब 1,00,000 छुट्याउनु भएको छ। 1,00,000 रुपियाँले यहाँ एसी राख्ने भन्ने कुरा भएको छ। अनि यसै गरी ऐद्यापुरी स्वास्थ्य चौकी पछाडि टुनामुना खोलामा तटबन्धन गर्नको लागि पनि 1,50,000 छुट्याउनु भएको छ, यो पनि संशोधित बजेट हो। गरेर हाम्रो जम्मा 31 योजनाहरू हुन्, 16 योजना काम गरिसक्यौँ, लगभग अब भुक्तानीमा छन्। र 15 योजना यहाँहरू जति सक्दो छिटो उपभोक्ता समिति गठन गरेर गर्न पर्ने कामहरूलाई ढिला नगरिदिनु होला, टाइम एकदमै छोटो छ। हामी कर्मचारी हो, तपाईँ हजुरहरूकै सेवाको लागि हामी साँझ बिहान नभनिकन काम गर्न तयार छौँ। तर यहाँहरूलाई मैले विनम्र अनुरोध के गर्न चाहन्छु भने, म हिजो 60 सालभन्दा अगाडिबाट 58 सालबाट लगभग यहाँ काम गरेर सबै काम गरिरहँदाखेरि यहाँहरूले एकदम मिठो स्वरमा ल यो गर्दैछु के गरौँ कसरी गरौँ भनेर कृपया मलाई चाहिँ त्यो भनिदिनु होला। म पनि त्यस्तो जरक फरक गर्ने मेरो स्वभाव छैन, तैपनि यहाँहरूले त्यही अनुसारको एउटा म्यासेज दिनु भने हामी हजुरहरूको सेवाको लागि धरपर। हिजो अस्ति बिदाको दिनमा पनि अध्यक्षज्यू यहाँ हुनुहुन्छ, पूर्णपत्र सर यहाँ हुनुहुन्छ, वडा सदस्यज्यूहरू यहीँ हुनुहुन्छ, म हामी नजिकै कर्मचारी छौँ। कार्यालयले आवश्यक पऱ्यो भने जति बेला म मामाको छोराको वर्तमान थियो, म त्यो कार्यालयबाट खोलेर कपडा यहाँ आएर बसेर परदेशको 29-40 योजना उहाँहरूले बनाएर हिजो अस्ति पनि उहाँहरू हामी रात दिन 3 दिनको बिदामा नै हामी खटेकै छौँ। हिजो पनि अब 2-3 बजेबाट चाहिँ नेट गयो टोल सुधारलाई, त मैले हिजो कृपया मलाई अहिलेसम्मको खुसीको खबर सबै टोल सुधार समितिलाई जतिलाई फोन लगाए एउटा शिवकलाले फोन उठाउनु भनेर 3 पटक गर्दा, नत्र अरू सबैले फोन कन्ट्याक्ट एकैपटकमा गरेर मलाई धेरै सहयोग गर्नुभयो। यसको लागि म एकदम हृदयदेखिबाट नै आभार गर्न चाहन्छु, एकदम खुसी टक्राउन चाहन्छु। यहाँहरूको सेवाको लागि हामी हरपल तयार छौँ, र कृपया जुटाउने कागजात

0: पनि यो प्रतिवेदनको विषयमा केही छ भने पनि राखिदिनु होला भन्दै म अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद यहाँ सबैलाई।
1: धन्यवाद छ आदरणीय राधा म्यामलाई, ओडाको प्रतिवेदन प्रस्तुत गरिसक्नु भएको छ र कार्यक्रममा म सार्वजनिक सुनवाई सञ्चालनको खण्ड सञ्चालन गरिदिनुका लागि म सहकर्मी देवनारायण शाहज्यूलाई अनुरोध गर्दै म केही समयका लागि ओझेल पढ्न चाहन्छु।
2: धन्यवाद सहकर्मी स्वदेशकर्मी दिप्ती। अब हामी यो सार्वजनिक सुनवाईको पहिलो खण्डमा छौँ जसमा वडा परिवारले अघिल्लो सार्वजनिक सुनवाईमा गरेका प्रतिबद्धताहरू कति पुरा भयो भन्ने कुराको अभिव्यक्ति गर्छ र आम नागरिकहरूले सवालहरू गर्नुहुन्छ, जवाब दिनुहुन्छ। यो दोस्रो खण्ड सञ्चालन गर्दै गर्दा कार्यक्रमका सभाध्यक्ष एवं वडाध्यक्षज्यू, वडा सदस्यज्यूहरू, वडा सचिवज्यू, पूर्व यस क्षेत्रका जनप्रतिनिधिज्यू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, यहाँ कार्यरत कर्मचारी, विभिन्न टोल विकास संस्थाका पदाधिकारी, विभिन्न शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सञ्चार र अन्य सरकारवाला निकायका यहाँहरू सबै प्रतिनिधिज्यूहरू र आम वडावासी नागरिकहरूमा यो कार्यक्रमको सहजीकरण गर्ने निकाय स्वदेश एफएम परिवारको तर्फबाट म यहाँहरू सबैमा अभिवादन व्यक्त गर्छु। नेपालमा यस अगाडि शुक्लफाँटा भन्ने एउटा नगरपालिका थियो जसले एक वर्ष नगरको अनि वडाहरूको सुनवाई गर्यो र त्यो निरन्तर भएन। तर माडीमा भने हामीले पछिल्लो चार वर्षदेखि हरेक वर्ष नगर तहमा र हरेक वडा तहमा, यतिसम्म कि प्रस्तावित वडा भनिएको वडा नम्बर 10 हनुमान झुलासम्ममा हरेक वर्ष वडा स्तरको सार्वजनिक सुनवाई र नगरको सार्वजनिक सुनवाई गर्दै आएका छौँ। अब यो हाम्रो अन्तिम सुनवाई हो वडा स्तरको यो वर्षको निम्ति। यस पछाडि अबको एक दिनको ग्याप पछाडि बिहिबारको दिनमा नगर कार्यपालिका तहको सुनवाई बसन्तपुरमा सञ्चालन हुने जानकारी गराउँछु। यसरी नेपालभरिमै सुशासनको पाटोमा, जवाफदेहिताको पाटोमा माडी नगरपालिकाले र हालका वडा कार्यालयहरूले, नगर कार्यपालिका र वडा परिवारले, वडा अध्यक्ष जयसहित वडा परिवारले जुन खालको खुलापन र जुन खालको पारदर्शितामा उदाहरण पेस गर्नुभएको छ, अरू थुप्रै इन्डिकेटरहरू छन् तर एउटा इन्डिकेटर जुन वडाको सुशासनको पाटो हो त्यो चाहिँ सुशासन अन्तर्गत सार्वजनिक सुनवाई, त्यो कुरा यी वडाहरूले पछिल्लो चार वर्षदेखि पुरा गर्दै आएका छन् र त्यसका निम्ति नेपालकै नमुना नगरपालिका रहेको छ यो सुशासनको पाटोमा। नगरदेखि वडासम्म सार्वजनिक सुनवाई सञ्चालन हुने नेपालमा नेपालकै एकमात्र नगरपालिका माडी र यसका वडाहरू रहेको हिसाबले म बधाई पनि व्यक्त गर्छु र यो सहजीकरणमा एउटा इतिहास बनाउने जोडिने अवसर मिल्यो, हामी गौरवान्वित पनि छौँ। अब यसरी नै अघिल्लो सुनवाईमा आम नागरिकहरूले प्रश्न गर्नुभएको थियो, वडाले जवाफ दिएको थियो। त्यतिखेर वडाले नागरिकले माग गरेका, नागरिकले गुनासो गरेका कुरामा गरेको सुनवाईका क्रममा दिएका जवाफहरू कति पुरा भयो त, वडा अध्यक्षले कति पुरा गर्नुभयो, अघिल्लो सुनवाईमा बोलेका कुरा कति पुरा भए भन्ने कुराहरूको जवाबसहित अहिले वडा कार्यालयले दिइरहेको सर्भिसको बारेमा एकदमै संक्षेपमा 5-7 मिनटको टाइमभित्र एकदमै संक्षेपमा वडा परिवारलाई जानकारी गराइदिन र नागरिकहरूलाई जानकारी गराइदिन अनुरोध गर्छु। वडा अध्यक्षज्यू। अघिल्लो सुनवाईमा के बोल्नु भएको थियो, कति पुरा गर्नुभयो र अहिले के गर्दै हुनुहुन्छ?
3: यहाँ उपस्थित जनप्रतिनिधिज्यूहरू, राजनीति दलका साथीहरू र विभिन्न संस्थाबाट आउनुभएका प्रतिनिधिज्यूहरू, पूर्व गाविस अध्यक्षज्यू, टुल्सरका अध्यक्षज्यूहरू, यहाँ सम्पूर्णलाई मेरो नमस्कार। अब यहाँ पत्रकारजीले एउटा अप्ठ्यारो प्रश्न सोध्नुभयो, गत सालका कुराहरू के पुरा गर्नुभयो भन्ने कुरा गर्नुभयो। अब यो गत सालका कुराहरू भन्दा पनि मैले भेलाबाटै, हामीले बजेट चाहिँ छुट्याएको हो, भेलाबाट बजेट छुट्याउँदा आएका कुराहरू अघि हाम्रो सचिवजीले भन्नुभयो र हामीलाई बिचमा यो जेन्डी आन्दोलन भयो, जेन्डी आन्दोलनमा धेरै योजनाहरू टुक्रिआएर 25

0: लाख रुपियाँ बाटो पिच गर्ने भन्ने जेनजी भाइ बहिनीहरूले भन्नुभयो, निकुञ्जमा बाटो पिच गर्ने पर्छ भन्नुभयो। त्यसले गर्दा केही योजनाहरू कटिएका छन्। मैले अघि पनि यहाँ सुने हाम्रो सचिवजीले भन्नुभयो कान्तिपुरमा एउटा पनि योजना रहन्छ, तर कान्तिपुर योजना परेको जेनजी आन्दोलनमा तुवर थाई टुक्रिएर गएको हो। अब स्वास्थ्य बिमाको लागि हामीले 5 लाख छुट्याएको थियौँ, कान्तिपुरको होमस्टे 2,25,000, नारी दिवसलाई 1 लाख, ब्युटी पार्लर 1 लाख, शिवदार होमस्टे सञ्चालकको 1,50,000, सार्वजनिक सुनाइ, यो सार्वजनिक सुनाइको पनि हामीले जेनजी आन्दोलनमा समावेश गरिरहेको छ 25,000, विपद व्यवस्थापनबाट 2,50,000, कार्यालय मर्मतबाट 2 लाख, कान्तिपुर होमस्टे को यो सामग्री खरिदमा थियो 1 लाख, विपन्न घरको छाना भने हामीले 5 लाख रुपियाँ छुट्याइएको थियो, र विपन्न शौचालय भने छुट्याइयो थियो 2 लाख, र कार्की टाँडामा कचोयो भने 1 लाख, सानो कचोयो जस्तो कार्की टाँडा जाँदाखेरि एउटा 1 लाखको छुट्याइएको 1,50,000 छुट्याइएको थियो। यी सबै जोडेर 25 लाख हामीले पिच बाटोको लागि पठाइयो, नगरपालिका मार्फत निकुञ्जमा पिच बाटोको लागि पठाइएको थियो, काटेर हामीले पठाइयो। त्यसरी गत साल हामीले यी छुट्याएको बजेट हामीलाई बाध्य भएर काट्नु पर्यो। त्यो पिच बाटो पनि हामीलाई हाम्रै लागि हो, अति आवश्यक विषय हो। अब त्यसमा काम हुँदैछ र काम गर्दाखेरि कानुनी बाधा अडचनले अझ पनि छोडेको छैन, त्यस कारण त्यो काम अझ पनि हुँदैछ, तर बाधा अडचन पनि छँदैछ। यी सबै कुराहरू छन् र यसरी वडाबाट 25 लाख छुट्याएको हुनाले सबै ठाउँ सबै क्षेत्र समेटिएको क्षेत्र पनि समेट्न नसकिएको हो। र यही जानकारी गराउँदै यहाँहरूको सभ्य सरल भाषामा सोधेका प्रश्नको जवाब दिन म तयार छु। हस्त धन्यवाद, फेरि भेटौँला।
1: हस् धन्यवाद यहाँलाई। र अब हामी आम नागरिकतर्फ फर्किन्छौँ। यहाँहरूका सवालहरू, गुनासाहरू, जिज्ञासाहरू जे छन् अब यहाँहरूले बोल्नुहुनेछ र हाम्रो सहकर्मी साथीले यहाँहरूलाई माइक्रोफोन दिनुहुनेछ। क्रमशः आम नागरिकहरू जसले प्रश्न राख्न चाहनुहुन्छ यहाँहरूले कृपया हात उठाइदिनु होला। जसले कुनै दलहरूले एकछिन पछाडि एउटा क्रममै बोल्नु होला, तर आम नागरिकहरूले भने कुनै सवाल, प्रश्न, जिज्ञासा, गुनासो जे छ यहाँहरूको भएको गुनासोको निम्ति हात उठाइदिनु होला। सम्बोधन यहाँहरूले गर्नुपर्ने छैन, यहाँहरूले आफ्नो नाम र आफ्नो ठेगाना भनेर सिधै यहाँहरूले प्रश्न, जिज्ञासा, सुझाव राख्न सक्नुहुनेछ। हस् एकजना हुनुहुन्छ, अरूकै साथी, अरूकै वडावासी महानुभाव, एकजना युवाको हात उठेको छ। हजुर, दलबाट एकछिनमा पछाडि सेकेन्ड राउन्डमा बोल्नुहुनेछ। अरू कोही महानुभाव, महिला दिदीबहिनीहरू, अनि अब यहाँ रहेका विभिन्न सङ्घ संस्था, टोल विकास संस्था, शिक्षा, सुरक्षा, स्वास्थ्य र अन्य निकायहरूका प्रतिनिधिज्यूहरूले पनि यही सुरुकै लटमा बोल्नु होला। हामी 2 राउन्डमा यो कार्यक्रम सम्पन्न गर्छौँ, 1.5 घन्टामै कार्यक्रम सम्पन्न गर्छौँ। दलहरू दोस्रोचोटि बोल्नुहुन्छ। एकजना युवाको हात उठेको छ, अरू कोही महानुभावहरू हुनुहुन्छ? हस् हुन्छ, म सहयोगी सहकर्मी साथीलाई माइक्रोफोन दिन हस्तान्तरण गर्छु। अरू कोही हुनुहुन्छ भने त्यहीँबाटै माइक्रोफोन लिएर बोल्नु होला। क्रमशः परिचय यहाँले राख्नुपर्नेछ तर सम्बोधन गर्नुपर्ने छैन।
2: नमस्कार, म रामकुमार प्रजा। नमस्कार, म रामकुमार प्रजा, यसै 8 नम्बर वडा म झोलुङ्गे फुलको गाउँमा बसोबास गर्दछु। यस वर्षमा वडा अध्यक्षज्यूले पुल बत्तीको लागि बजेट छुट्याइदिनु भएको रहेछ, त्यसको लागि धन्यवाद व्यक्त गर्दछु। र त्यहाँका जनताहरू अझै पनि अँध्यारोमा छ, चेपाङ बस्तीहरू त्यहाँ रहेको छ लगभग 20-25 घर, अझै 8-10 घरमा बिजुली बत्ती छैन। किनकि उनीहरूको लागि जीविकोपार्जनको लागि एकदम गाह्रो छ र उनीहरूको आर्थिक स्थिति कमजोर छ। जबकि जनताको घरमा नै बत्ती छैन भने त्यो पोलमा बत्ती राखेर नि त्यो औचित्य हुँदैन। र त्यहाँ 8-10 घर चेपाङ बस्तीहरू रहेको छ र उनीहरूको शौचालय पनि छैन, अझसम्म खुल्ला दिसा पिसाब गरिरहेको छ। त्यसको लागि नि योजना बनाइदिन अनुरोध गर्दछु। र वडा नम्बर 9 अनर खोलादेखि र वैन्डे चौरसम्मको कोइलाखानी हुँदै गरेको बाटो अझसम्म स्तर उन्नति हुन सकेको छैन। त्यसमा तपाईँहरूको कार्यकाल लगभग 3-4 वर्ष हुन लागिसक्यो, अझसम्म 1 रुपियाँ पनि बजेट पार्नु भएको छैन। त्यहाँ के हामी 8 नम्बरको बासी ऐनहरू अनि त्यसको लागि बजेट छुट्याइदिनु र योजना बनाइदिन अनुरोध गर्दछु। र स्पेसल्ली त्यहाँको जनताको त्यो बत्तीको लागि चाहिँ तपाईँले योजना बनाइदिन हुन अनुरोध गर्दछु म। धन्यवाद।
3: सबैलाई नमस्कार, मेरो नाम हिमा पुरी हो, इन्द्रबस्ती वडा नम्बर 8 इन्द्रबस्तीमा बस्छु। तर अब जनावर पनि त्यस्तै लाग्ने, वस्तुहरू पालेर पनि हामीलाई राम्रोसँग उ नहुने, झाडीहरू त्यस्तै, त्यो झाडीहरूको लागि केही बोलिदिन पऱ्यो, भनिदिन पऱ्यो वडाबाट। अनि त्यहाँपछि त्यो अब पोल बत्तीको लागि पनि अब झाडीमा हामीले कसैले पनि हामी बस्दैनौँ, हाम्रो ऊ छैन भन्नुहुन्छ। त्यसको लागि पनि अब घर छैन भन्नुहुन्छ। अब हामी धेरै पनि छैनौँ इन्द्रबस्तीमा, हामी अब सबै पारी पारी तरिसक्नु भयो। अब त्यो पनि अलिकति वडाबाट बजेट छुट्याएर केही गरिदिनु, सहयोग गरिदिनु होला भन्न चाहन्छु। र यो अब धेरै जनावर लागेको हुनाले हामीले खेती पनि खान पाउँदैनौँ, वस्तुहरू पालेर पनि अब बाघ लाउने, गैँडा लाउने त्यस्तो भयो। त्यसको लागि पनि अलिकति केही गरिदिनु हुन अनुरोध गर्छु। अनि अब बाटोको लागि पनि, हाम्रो बाटो त कहिल्यै पालै आउँदैन, सबभन्दा भन्नुपर्दा त हाम्रो त कहिल्यै पालै आउँदैन। अब हामी सुकुम्बासी जस्तै, अब एउटा घर भन्ने मात्रै हो हाम्रो, अरू केही छैन। तर पनि हामीले खै कुनै कुराको विकासै पाइएन, 3-4 वर्ष बितिसक्यो। अब भनियो भने अब नराम्रो भइन्छ, अब बोल्न मन लाग्छ होइन, तर अलिकति चासो लिएर गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: नमस्कार, सबैलाई नमस्कार। मेरो नाम शम्भु दर्जी, घर वडा नम्बर 8 डाँडा कान्तिपुर। हाम्रो वडा कार्यालयबाट भएका सेवा सुविधाहरू वडा सचिव लगायत सम्पूर्ण टिमहरूले भनिसक्नु भएको छ। यसको लागि हजुरहरूले गर्नुभएको अहत प्रयासलाई हामी धन्यवाद दिँदै, बाँकी रहेका गर्नुपर्ने कामहरू अघिल्लो वर्षमा पनि हामीले भनिरहेका थियौँ कि हजुरहरूलाई हामीले लेखेर पनि टिप्पणी पनि गरेर दिएका थियौँ। बेलौती डाँडामा 2 लाखको बजेट परेर त्यो ठाउँमा हालेको ग्राभेल हेर्न जाँदाखेरि वडा सचिव झन्डै पल्टिनु भएन, किनकि त्यो ग्राभेल हालेर मात्रै भएन, त्यसलाई पेल दिनु भएको भए पनि हुन्थ्यो, र त्यो ग्राभेल चाहिँ राम्रो हामीले चाहिँ देखिएन। यो हुँदैन भन्दा भन्दै पनि नगरपालिकाले अलिकति हाम्रो टोल सुधारको केही समन्वय पनि नगरिकन उहीँबाट उहाँहरू आफ्नै तरिकाले काम गर्ने र आफ्नै तरिकाले चाहिँ त्यो बजेटलाई भ्याउने काम गर्नुभयो, यसप्रति हामी चिन्तित छौँ। र बाँकी रहेको कुराहरू लगभग 150 मिटर जति चाहिँ त्यहाँ ग्राभेल हाल्न बाँकी छ, त्यसमा पनि वडा कार्यालयको हाम्रो ध्यान जाओस्। र अर्को कुरो, चौकी डाँडाबाट कान्तिपुर जोड्ने थोरै बाटो हामीले आजभन्दा 10-11 वर्ष अगाडिबाटै खोलेका थियौँ, अलिकति मेन मूल नाका खोल्न नपाएको हुनाले हामी त्यो बाटो धरातलमा परेको छ। त्यसलाई पनि हाम्रो वडाको ध्यान जाओस् र अब पोल बत्तीका कुराहरू अघिल्लो वर्षमा गर्दा गर्दै नपुगेका कुराहरू छ, अलिकति केही ठाउँमा पोल बत्ती पुगिरहेको छैन। आशा गरौँ अहिलेको बजेटमा हजुरहरूले त्यसलाई जोड दिनुहुन्छ भन्ने कुरा विश्वास गर्दै मेरा भनाइहरू यहीँ राख्छु। हस्त नमस्कार।
5: नमस्कार, मेरो नाम सुमन भट्टराई तिमिल सिन्हा, म अध्यापुरी महिला साना किसान कृषि सहकारीको उपाध्यक्ष। अब महिलाहरूको नै हाम्रो साना किसान भएको कारण महिलाहरूलाई केही अब सबै 8 नम्बर वडाकै महिलाहरू हुनुहुन्छ हाम्रो सहकारीमा, र कृषि सहकारी भएको हुनाले कृषिको लागि र महिला उद्यमी कार्यक्रमको लागि केही बजेटहरू वडाबाट पनि छुट्यो भने हामीलाई पनि सहज हुन्थ्यो र हामीले पनि महिलाहरूको लागि केही कामहरू गर्ने थियौँ, त्यही भन्न चाहन्छु। हस्त नमस्कार।
6: नमस्कार, म प्रहरी हल्दार नित्यानन्द गिरी, प्रहरी चौकी टामटाबाट। हाम्रो चौकीको कम्पाउन्ड छैन, त्यसमा हामी असुरक्षित छौँ, त्यसको लागि केही वडा कार्यालयबाट पहल भइदिन्छ कि भन्ने अनुरोध गर्दछु। नमस्कार।
7: नमस्कार, मेरो नाम विष्णु कुमार थापा, म चाहिँ मितेरी समूह समूहको सचिव भएको हुनाले हाम्रो बेलौती डाँडाको समस्या भनेको अहिले स्कुलका विद्यार्थीहरूलाई कान्तिपुर स्कुल र बाह्रघरीका विद्यार्थीहरूलाई कान्तिपुर स्कुल आउनको लागि बाटो एकदम अप्ठ्यारो छ। अरू भन्दा पनि हावापानी यस्तो बर्खाको बेलामा बाटो तल झर्नको लागि एकदम अप्ठ्यारो भएको हुनाले त्यो सालगारीबाट अलिकति बाटो छुट्टाइदिएर तल झर्ने बाटोसम्म यसो व्यवस्था गरिदिनु पऱ्यो। गेरापल पनि आयो भनेर बजेट आयो, तर त्यो बजेट अनुसारको काम भएको छैन। गेरापल पनि जम्मै माटो र ढुङ्गा मात्रै थपियो, त्यहाँ चिप्लिएर लड्ने नै खाले भयो। गाडीहरू अब अटो सटो हिँड्दा पनि पल्टिने तरिकाले त्यो हालिदिनु भयो, अनि त्यो मिचेर पनि सफा त्यो तरिकाले अलिकति बनाइदिनु भएन। त्यसैले त्यो अबको चोटि चाहिँ बनाउँदा अलि राम्रोसित बनाइदिनु पऱ्यो त्यो। अनि एकचोटि त्यो विद्यार्थीको लागि चाहिँ बाटो चाहिँ एकदम सुधार गरिदिनु पऱ्यो। विद्यार्थीहरूलाई एकदमै गाह्रो भएको छ नि स्कुल जानलाई, आफ्नै बच्चाहरूलाई लान, आफूले नै पानी आएको बेलामा लिन जान ल्याउन एकदमै गाह्रो भएको छ। त्यसैले त्यो बाटो सुधार चाहिँ गरिदिनु पऱ्यो। अनि हाम्रो घर लाइनमा पनि बत्तीको लाइन गएको छैन, त्यो पोल बत्ती अँध्यारो छ, बाघको डर हुनाले बाख्रा कुखुराहरू ओसारिराखेको छ। त्यसैले त्यसको सुरक्षा पनि गरिदिनु पऱ्यो भन्ने म अनुरोध गर्दछु।
1: अरू कोही महानुभाव यो पहिलो चरणमा सवाल राख्न चाहनुहुन्छ? हस्, अब हामी एकछिनमा अर्को राउन्डमा राजनीतिक दलमा लाग्छौँ। यो पहिलो चरणमा आम जनताको तर्फबाट रामकुमार प्रजा, उहाँले आफ्नो बाह्रघरी टोलमा बाटोदेखि लिएर अरू थुप्रै विषयहरूको उठान गर्नुभयो। त्यसै गरी हिमापुरी इन्द्रबस्ती, उहाँले जनावर लागेकोदेखि लिएर आफ्नो गाउँ बस्तीमा बस्ती पातलिँदै गएको, पोलबत्ती नभएको लगायतका पशुपालन गर्नु पनि गाह्रो भएको, जनावरले खाइदिएको गुनासो गर्नुभयो। शम्भुदरजी, उहाँले ओडालाई ओडाले गरिरहेको कामको लागि धन्यवाद व्यक्त गर्दै, मुख्यत बेलौती डाँडा क्षेत्रमा 2 लाखको बजेटबाट ग्राभेल बनेको तर त्यो राम्रो भएन, रोलिङ भएन भन्ने गुनासो गर्नुभयो। एकदमै जेन्युन गुनासो छ यो चाहिँ। त्यसै गरी ओडाका भित्री बाटो अनि पोल बत्तीहरूमा ध्यान दिन उहाँको अनुरोध थियो। सुमन भट्टराई तिमल सिन्हाजी हो, जो साना किसान कृषि सहकारीका लागि उहाँको उपाध्यक्ष हुनुहुन्छ। उहाँले आफूहरूले पनि महिलाहरूकै फाँटमा काम गर्ने भएको र सहकारीसँग पनि सिनर्जी गर्दै केही बजेटहरू भएदेखि भन्ने खालको अपेक्षा व्यक्त गर्नुभयो. नित्यानन्द गिरी हुनुहुन्छ प्रहरी चौकी टम्टा. उहाँले आफूहरू नै असुरक्षित भएको कुरा गर्दै प्रहरी चौकी पेरिफेरीमा कम्पाउन्डको अनुरोध गर्नुभयो भने विष्णुकुमारी थापाजी हुनुहुन्छ, उहाँ मितेरी समूहको सचिव पनि हुनुहुँदो रहेछ. उहाँले पनि बेलौती डाँडाको इस्यु उठान गर्नुभयो. कान्तिपुर तथा बाह्रघरे लगायतका क्षेत्रका विद्यार्थीहरूलाई स्कुल आउन जान गाह्रो भएकोले सालगारी क्षेत्रबाट गाउँ जाने बाटो लाई सुधार गर्न उहाँको माग थियो. बच्चा विद्यार्थीहरूलाई निकै गाह्रो भएको र पोल बत्ती पनि माग गर्नुभएको थियो. जो वडावासीहरूबाट यिनै अघिल्ला सुनवाईमा भन्दा निकै कम गुनासोहरू छन्, तर पोल बत्तीको र बाटोको गुनासोहरू ज्यादा छ. यसलाई ध्यान दिँदै वडा अध्यक्षज्यूले अब वडा कार्यालयबाट के प्रतिबद्धता व्यक्त गर्नुहुन्छ कृपया ध्यान दिनुहोला. अब आउने कुनै अर्को सुनवाईमा हामीले यिनै कुराहरूलाई कति पुरा गर्नुभयो भनेर फेरि यहाँलाई यो प्रश्न सोध्ने नै छौँ र यो फलोअप पनि गर्नेछौँ. यसपटक हामीले यहाँहरूलाई जानकारी गराउँ, हामीले सार्वजनिक सुनवाईमा व्यक्त गरिएका प्रतिबद्धताहरूलाई तिन तिन महिनामा कति पुरा भयो भनेर फलोअप न्युज दिने एउटा निर्णय गरेका छौँ. होइन, त्यसले गर्दा तिनवटा न्युजहरू आउनेछ. गुनासो आयो, त्यसलाई फलोअप कति भयो भन्ने कुरा पनि हामीले फलोअप मिडियाको पाटोबाट पनि गर्ने जानकारी गराउँदै अब यी आम जनताका यी प्रश्नहरूलाई उत्तरित गर्दै गर्छु.
0: यहाँहरू सबैले प्रश्न सोध्नुभयो, सबैलाई धन्यवाद. अझै प्रश्नहरूको मैले आशा राखेको छु है. प्रश्न जति सोध्नुहोस् त्यति म खुसी हुन्छु, किनभने दही मथेर घि हुन्छ. तपाईँहरूले प्रश्न सोद्धा मैले उत्तर दिँदै जाँदा कहीँ कतै मेरा कमी कमजोरी होलान्, हामी जनप्रतिनिधिबाट कहीँ कतै केही कुरा छुटेको होला, त्यस कारणले त्यसको चाहिँ हामीले पुरा गर्ने र काम गर्ने अवसर पनि प्रदान पाउँछौँ. र रामकुमार प्रजाज्यूले भन्नुभएको छ, भाइले भन्नुभएको छ बिजुली बत्ती छैन भन्नुभएको छ. त्यहाँ 1,00,000 रुपियाँ बिजुली बत्तीको लागि पोल बत्तीलाई छुट्याइएको छ. र यो बिजुली बत्ती छैन भनेर मिटर बक्सलाई पनि हामीले छुट्याएको. मिटर बक्सलाई चाहिँ यो वितरणमुखी कार्यक्रम गर्न नपाइने, स्वास्थ्य बिमा गर्न नपाइने भनेर त्यो चाहिँ हामीले चाहिँ सरकारबाटै नीति निर्देशन आएको हुनाले रोकिएको हो. अब यो टोयलेट पनि हामीले यो निकुञ्जमा जेएनजी को पालामा विपन्न घर टोयलेट भनेर छुट्याइएको थियो. बजेट 2,00,000 रुपियाँ छुट्याइएको थियो. त्यो बजेट हामीले निकुञ्जको पिच बाटोमा मिसाउनु पर्ने बाध्यता भयो, त्यसले गर्दा त्यो छुटेको हो. र तपाईँको पोल बत्तीको चाहिँ बजेट छुटिसकेको छ. तपाईँहरू समिति बनेर आउनुहोस्, बजेट लिएर आउनु, भोलिदेखि काम गर्नुहोस्. र रामकुमार र भाइलाई एउटा कुरा भन्छु, तपाईँहरूको पानीको साह्रै समस्या थियो. आजभन्दा 2 महिना पहिला मैले इनार खनेर पानीको व्यवस्था पनि गरेको थिएँ हामी जनप्रतिनिधिले. र अहिलेको जनप्रतिनिधिले पानी इनार खनेर हामीले पानी खान पाइयो भनेर भनिदिनु भयो क्या, अझ राम्रो हुन्थ्यो, त्यो पनि राम्रै हुन्थ्यो. गरेको कुरा पनि भनिदिनुहोस् है साथी हो. हिमापुरी बहिनीले भन्नुभयो, उहाँले जहिले पनि भेट्नुहुन्छ, उहाँले आफ्ना समस्याहरू एकदम खुलेर राख्नुहुन्छ र सामाजिक समस्याहरू, टोलका समस्याहरू एकदमै खुलेर राख्छ, भेटघाट गुना पनि राख्नुहुन्छ. त्यसले गर्दा उहाँलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु. चुप्प लाएर बसेर केही पनि पाइनेवाला छैन, हेर्नुहोस् खुलेर बोल्नै पर्छ. तपाईँहरू जनप्रतिनिधि खुलेर आफ्नो समस्या राख्नै पर्छ. उहाँले पोल बत्तीको लागि तपाईँहरू अहिले के छ भने सायद त्यो पोल बत्ती पनि म ओडा देश बसी नै सुरु भएको होला त्यहाँ, र हामी जनप्रतिनिधिले सल्लाह गरेर नै बजेट राखेको हो. अहिले पोल बत्तीको नियम के छ भने टोल सुधारले जनताबाट बत्तीको चाहिँ पैसा उठाउने, मर्मतको पैसा नगरबाट आउने, नगरबाट कर्मचारी आउँछ र नगरको कर्मचारीले बनाउने, यो नियम राखिएको छ. त्यसले गर्दा मैले योभन्दा पहिला नै तिलपुरी सरको बुहारीलाई मैले त्यो पोल बत्ती बनाउनेको कर्मचारीको नाम पनि दिएथेँ, अस्ति हरिलाई पनि दिएथेँ है, हरिसित पनि छ. र तपाईँहरू अलिकति के हो भने हामीले टोल सुधार समिति गठन गर्ने भनियो, उताबाट पत्र आएछ नगरबाट, छिटोभन्दा छिटो टोल सुधार गठन गर्ने, पुनर्निर्माण गर्ने भन्ने कुरा आएछ. तर यहाँ चाहिँ टोल सुधारको गठन गर्न अलिक ढिलाइ भएको हो. सबै ठाउँ खबर पुगिहाल्छ तर आम जनताबाटै ढिला भइरहेको छ। त्यसले गर्दा तपाईँहरूले जो अहिले पनि हरिगिरी हुनुहुन्छ होइन, हरिगिरी हुनुहुन्छ, तपाईँहरूले त्यो चाहिँ बत्ती कहाँ कहाँ छैन बत्तीको व्यवस्था तपाईँहरूले गर्नुहोस् र वडामा आउनुहोस्, त्यो पोल जडान गर्ने व्यक्ति हामीले तुरुन्त बोलाएर तपाईँहरूकहाँ पठाइदिइहाल्छ, त्यही दिनै पठाइदिन्छौँ। र अर्को कुरा जनावर लाग्यो भनेको, जनावर लाग्ने एकदम समस्या छ, यो चाहिँ हामीलाई नभने कसलाई भन्ने, तपाईँहरूले हामीलाई यो कुरा राख्ने। तर यसको जवाफ दिनलाई मैले जवाब मैले पक्कै नै दिनुपर्छ। र यसको जनावर जङ्गली जनावरको विषयमा मभन्दा बढी जिम्मेवार बफरजङको अध्यक्ष हुन्छ। बफरजङको अध्यक्षज्यूलाई मैले फोन गरेको, उहाँ चाहिँ भरतपुर जानुभएको छ। मैले रामबहादुर अधिकारीज्यूलाई पठाउनु पठाएको छु भन्नुभएको छ, उहाँ आइपुग्नु भएको छैन। त्यहाँदेखि यो बफरजङले जङ्गली जनावरबाट पीडित व्यक्तिहरू बाली नानी क्षति गरेका विषयवस्तुलाई मैले ध्यान दिन एकदमैबाट अनुरोध गर्छु। र उहाँ अध्यक्षज्यूले पठाएको प्रतिनिधि यहाँ आइसक्नु भएको छैन, उहाँ अध्यक्षज्यू शिवजी गायकलाई पनि म पुनः अनुरोध गर्दछु। अनि बाटो बनेन भन्नुभयो हिमापुरीजीले, बाटो चाहिँ तपाईँकोमा ग्रेभल पोर्सल हालेकै हो, रोलिङ पनि गरेकै हो, तर पिच बाटो चाहिँ ओडाले सक्दैन है साथी, यो चाहिँ भ्रम नपाउनुहोस्। सक्दैन भनेर ओडा चुप्लाएर बस्न मिल्दैन। पिच बाटाहरू जीवनपुर इन्द्रबस्ती कान्तिपुर एकका विभिन्न पिच बाटाहरू म पूर्व गाविस अध्यक्ष अनि जनदेवनी स्कुलका अध्यक्ष ज्यूहरू हामीहरू गरे हिजो मन्त्रालयमा प्रदेशका मन्त्रालयमा पेस गरेका छौँ। र जहाँसम्म चाहिँ यो इन्द्रबस्ती जाने बाटोमा हिजै मलाई फोन आएको थियो, केही रकम थपिएछ भन्ने कुरो आएछ, त्यो छ। र अर्को कुरा, गत साल यो तिलपेश्वरको घर अगाडिको यो पिच बनाएको छ, त्यो प्रदेशकै बजेट हो। र अहिले चाहिँ बाबुरामको घरदेखि खोलासम्म हुन्छ, चोकबाट खोलासम्म हुन्छ, त्यो नगरको बजेट हो। तर दुर्भाग्यको कुरा के छ भने एउटा 40 रुपियाँ किलो पर्ने अलकत्रा अहिले 100 भन्दा 120 कति नागिया छ, त्यसले गर्दा अहिले बाटो पिच गर्न पनि यो राष्ट्रव्यापी समस्या छ। यो इरान र अमेरिकाको युद्धले गर्दा सामानहरू धेरै महँगो भएको छ, ठेदारहरू काम गर्न नसक्ने अवस्थामा पुगेको छ, त्यसले गर्दा छ। तर हामीले योजना पार्ने कुरामा हामीले मन्त्रालयमा हरेक साल हालेछौँ, हिजो पनि मन्त्रालयलाई बुझाएर आएकै हो। अनि शम्भु परिवारज्यूले भने बिलौदी डाँडामा ग्राभल रोलिङ भने एकदम ठिक हो, ग्राभल हालेको हो, 2 लाख बजेट पनि हो। र ग्राभल हालेर रोलिङ गर्दा गर्दै मेसिनै बिग्रियो, मेसिनै बिग्रिएर मेसिन उहाँ उता पठाइयो। अरू पनि ग्राभल गर्नु छ, मेसिन माग्दा माग्दा हैरान परेपछि मेसिन पाए होइन, त्यो मेसिनले चाहिँ उहाँ कर्सरमा ग्राभल पुगेन भने उता बोक्न थालेछ। मैले चाहिँ यो विषयमा धेरै पटक प्रशासकीय अधिक र मेयर साहबलाई मैले भनेकै छु, यहाँबाट हामीले गर्नुपर्ने काम सबै पुरा भएको छ, उताबाटै मेसिन नपाएर यो रोकिहाल्छ। अब यो विषय जटिल र देखाल्छु, मैले नगरपालिकाले व्यवसाय गर्ने होइन, नगरपालिकाले सेवा गर्ने हो व्यवसाय होइन। अब नगरपालिकाको मेसिनको आश गरेर यहाँ बजेट फ्रिज हुन थालियो, जनताको गाली खान थालियो, जनताले दुःख पाए, यो कुरो चाहिँ अब चाहिँ सही हुँदैन है मैले भनेर कार्यपालिकामा उठाएकै छु। बजेट वडाबाट छुट्यायो, नगरपालिका मेसिन ल्याउनै पर्ने, 9 वटा वडामा नपुग्ने कर्सर उद्योगलाई पनि माल पुर्याउनु पर्ने, अनि बाहिरको ल्याउनु नपाइने, यो चाहिँ नगरपालिकाको जटिल समस्या छ। मैले आजको सार्वजनिक सुनाई मार्फत हाम्रो मेयर साहब र प्रशासकीय अधिकारीले राम्रोसँग सुनिदिनु होला, नगरपालिकाले व्यवसाय गर्ने होइन, नगरवडाको बजेटबाट यहाँ उपभोक्ता समितिबाट काम गरिन्छ, यो ग्रेभलमा जनतालाई दुःख दिने र वडा अध्यक्ष वडा सदस्यहरूलाई गाली खुवाउने काम नगर्नु होला भनेर मैले चाहिँ यहीँबाट भने। किनभने यहीँबाट भन्दा पनि पक्कै साँझ हेर्नुहुन्छ होला आफ्नो मनमा के भयो भनेर, त्यसै यो सुनेर यो निराकरण गरिदिनु हुन अनुरोध गर्दछु। समूह परिवारको भने यो 150 मिटर ग्राभल बाँकी छ, मैले अघि नै भने मेसिन बिग्रिएर हो। कान्तिपुर चौकी डाँडामा जाने बाटो, बाटो चौकी डाँडा जाने बाटो कुन बाटो होला यो कान्तिपुरबाट चौकी डाँडा जाने यो वर्ष हरेक साल वर्षाले भत्काइराखेको छ र हरेक साल जेसिपी ल्याएर नगरपालिका साधन ल्याएर बनाइराखिएको छ अहिले पनि साधन हवेलीमा बनाइन्छ र सम्भ परियारजीले यो पनि भनिदिनु भएको हुन्थ्यो तपाईँको कार्यकालमा सिँचाइ भएर बेलाउती डाँडा जस्तोमा धान रोप्न पाइएछ भने भनिदिनु भएको अझ राम्रो हुन्थ्यो है साना किसान महिला उद्यमी कार्यक्रमहरू एकदम राम्रो कुरा हो अहिले यो राष्ट्रव्यापी के हो भने बाटो बनाएर मात्र विकास हुँदो रहेछ विकास हुनलाई जनतालाई जीविकोपार्जनसित जोड्नु पर्दो रहेछ जीविकोपार्जनको योजनाहरू भएको छैन यो जीविकोपार्जनका योजनाहरूको विषयमा मैले कार्यपालिकामा कुरा राख्नेछु र यो कसले हेर्छ यो महिला भन्ने महिला विषयमा नगरपालिका कसले हेर्छ चन्द्र म्याडमले हेर्नुहुन्छ कि ल यो सात नम्बरको वडा अध्यक्षज्यूले हेर्नुहुन्छ यो विषयमा उहाँसित म राम्रोसँग कुरा गर्छु हजुर चौकी कम्पाउन्ड भन्नुभयो उहाँले चौकी कम्पाउन्ड यो अब त नौ नम्बर वडामा छ यो चौकी कम्पाउन्ड गर्दाखेरि अलि राम्रै बजेट लाग्छ किनभने जङ्गली जनावरको डरले उहाँले चौकी कम्पाउन्डको माग गर्नुभएको साह्रै राम्रो विषय हो यसलाई चाहिँ नौ र आठको वडा अध्यक्ष मिलेर हामीले कार्यपालिका बैठकमा कुरा राखौँला बिजुलीमाया बहिनीले भन्नु स्कुल विद्यार्थीलाई बाटो अप्ठ्यारो छ ग्राभल भएन पोलबत्ती भएन पोलबत्ती त सायद आएको होला बेलाउँदी डाँडामा तपाईँको छुट्या छ ल समु भाइ आगामी साल त यो साउनमा सम्झाउनु होला उहाँहरूको टोलमा बजेट हालिन्छ पोलबत्तीको लागि र अन्य उपस्थित जनसमुदायहरूले साथीहरूले रानी दलका साथीहरूले सङ्घ संस्था प्रतिनिधिजीहरूले पनि अझ प्रश्न राखिदिन अनुरोध गर्दछु हस्त धन्यवाद
1: हस् धन्यवाद वडा अध्यक्षज्यू प्रश्नहरूलाई उत्तरित गर्नुभएकोमा अब हामी दलतर्फ लाग्छौँ तर त्योभन्दा अगाडि फेरि पनि कोही नागरिक स्तरबाट कोही महानुभाव यदि होइन मैले त सोध्न चाहेको थिएँ अघि सोध्न अवसर मिलेन यसपटक सोध्छु भन्ने छ भने फेरि पनि यहाँहरूको निम्ति अवसर छ कसैले केही सोध्न चाहनुहुन्छ भने कृपया सोध्न सक्नुहुन्छ हात उठाइदिनु होला अन्यथा म स्वाभाविक रूपमा अब राजनीतिक दलतर्फ लाग्न चाहन्छु हस् यहाँहरूका फेरि पनि अब राजनीतिक दलहरूले सोध्ने प्रयत्न प्रश्नहरू पनि आम नागरिकहरूकै प्रश्न नै हो म दल स्तरबाट आम नागरिकका प्रश्नहरू गर्ने क्रम सुरु गर्दैछु सबैभन्दा पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यस चितवन क्षेत्र नम्बर आठका अध्यक्ष रहनुभएका वैकुण्ठे पर्यटन समितिका पनि अध्यक्ष हुनुहुन्छ मेरो आनन्दी मित्र यहाँलाई मुख्यत तपाईँले लामो बोल्नुहुन्छ मेरो अनुभव त्यो हो संक्षेपमा बोल्नु होला बुँदागत बोल्नु होला र आफ्ना पार्टीबाट वडालाई दिनुपर्ने वडाको वडाध्यक्ष पनि यहाँकै दलको हुनुहुन्छ त्यसले गर्दा आफ्नो दलकै वडाध्यक्ष भएको सन्दर्भमा यहाँको पार्टीले गरेको सहयोगको भूमिका के रह्यो भन्ने कुरा पनि जोड्दै आफ्ना कुरा राखिदिनु अनुरोध गर्छु राजकुमार परियारजी
8: धेरै धेरै धन्यवाद देव सर आर्थिक वर्ष 2082-83 वडा स्तरीय सार्वजनिक सुनाई कार्यक्रमका सभा अध्यक्षगण गरिरहनु भएका मारी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष आदरणीय वीरेन्द्र बहादुर भण्डारीज्यू वडा सदस्य ज्ञानुमाय गायकज्यू वडा सदस्य सम्पूर्ण वडा सदस्यज्यूहरू र राजनीतिक दलका व्यक्तिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आदरणीय व्यक्तिज्यूहरू र पत्रकार मित्र र प्रहरी चौकीबाट पाल्नुभएका प्रहरी इन्चार्जज्यू र यहाँ उपस्थित रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा सम्पूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सम्पूर्णमा नमस्कार टक्र्याउन चाहन्छु हस् नमस्कार आज यो आर्थिक वर्ष 82-83 को सार्वजनिक सुनाई कार्यक्रम एउटा खुसीको कुरा पनि हो। वर्षभरि गरेका गतिविधिको बारेमा आज जनता सामु यो राख्ने अवसर दिनुभयो। यसको आयोजना गर्नुभएकोमा माडी नगरपालिका वडा नम्बर 8 कार्यालयलाई विशेष गरी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भनी यसलाई कार्यक्रमलाई सहजीकरण गर्नुभएकोमा स्वदेश एफएम परिवारलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै कुराहरू यहाँ उठिसकेका छन्, म उठेका कुराहरूलाई दोहोऱ्याउन चाहन्न र मैले केही टिपेका कुराहरू पनि दोहोरिसकेको छ, म त्यसलाई समय लिन चाहन्न। म थोरै केही कुराहरू मात्रै जोड्न चाहन्छु। यो बाटोको विषयमा थोरै बोल्न मन लाग्यो। अहिले पनि इन्द्रबस्ती बाटोमा ग्राभेल गर्नको लागि बजेट छ भनेर अघि नै वडाजीले भनिसक्नुभयो। यसमा मेरो केही कुराहरू छ, विगतका अनुभवहरूलाई मैले थोरै सम्झेको छु र त्यहाँ केही दुःख पाएका कुराहरू पनि म आज यहाँ राख्न चाहन्छु। अब वडा नम्बर 8 को बजेट हुन्छ र तपाईँको यो काम गर्दै गर्दा नगरपालिकाको मिसनहरू पूर्ण पर्ने अवस्था छ। यहाँ कस्तो छ भने अब आज हेर्नुहोस्, अघिल्लो वर्ष अब यो आर्थिक वर्ष सकिन लागिसक्यो, अहिले सा काम भएको छैन। अब जेठको 20-25 गते र असारको पहिलो हप्तातिर आएर काम हुन्छ, त्यो बाटो जम्न नै पाउँदैन अनि पानीले बगाएर लान्छ, अनि त्यहाँको जनताले त्यो हिँड्न नपाउनु पर्ने अवस्था। यो मिसिन साधन स्रोत अरूले गर्न नपाउने र नगरपालिकाले नै गर्नुपर्ने हो। गर्न पनि ठिक छ, नगरपालिकाले गरोस्, विकास गर्नको लागि ठिक छ, राम्रो कुरा, तर यसलाई समयमा गर्दा कति राम्रो हुन्थ्यो होला। आज यो ग्राभेल भइसकेको भए आज बाटोमा त्यो गाडी घोडा हिँड्दै गर्दा बाटो जम्थ्यो होला नि त, त्यहाँको जनताले त उच्च स्तरीय ग्राभेल बाटोमा हिँड्न पाउँथ्यो होला नि त। कयौँ बाटोहरू पिच भइसकेका छन्, तर त्यो इन्द्रबस्तीमा पनि त्यस्तै छ। म त्यहाँ इन्द्रबस्ती मात्रै जोडिनँ, यो कान्तिपुरको बाटो पनि विगतको अनुभव, कान्तिपुर हुँदै यहाँ जुन मारेकै धार्मिक तथा पर्यटकीय स्थल वैकुण्ठेश्वर धाम पनि छ, त्यो वैकुण्ठेश्वर मारेकै सबैभन्दा ठुलो मेला लाग्ने ठाउँ हो र धार्मिक हिसाबले र पर्यटकीय हिसाबले दैनिक रूपमा सयौँको सङ्ख्यामा मान्छेहरू आवाजात गर्नुहुन्छ भने सार्वजनिक दिन र शनिबार शुक्रबार चाहिँ तपाईँको 1000-जनाभन्दा माथि आवाजात गर्ने ठाउँ छ र त्यहाँ ठुलो मेला लाग्दै गर्दा एउटा मात्रै बाटो हुँदै गर्दा त्यो कान्तिपुर पनि बहिनी जाने बाटो हो, त्यहाँ त्यो बाटोलाई पनि पहल गरेर पिचसम्म गर्न सक्यो भने त्यहाँ आउने भक्तजनहरू धार्मिक व्यक्तिहरू सहज रूपले चाहिँ आवाजात गर्न सक्थे। यो वर्षमा ठुलो गुनासो चाहिँ त्यहाँ मैले सुनेको थिएँ। त्यसै गरी जीवनपुरमा पनि केही बाटोहरू उच्च स्तरीय ग्राभेल भएको छ र थोरै अझै केही बाँकी ग्राभेल बाटो पनि छ, त्यसलाई पनि सम्बोधन आगामी वर्षमा होस्। र बाह्र घरेमा पनि त्यहाँ दुईवटा बाटाहरू छन्, त्यो बाटालाई पनि उच्च स्तरीय ग्राभेल गर्नको लागि यस आर्थिक वर्षमा सम्बोधन होस् भन्नको लागि पनि वडा कार्यालयसँग माग गर्न चाहन्छु। अनि यो खानेपानी कुरामा पनि मैले थोरै जोड्न चाहे, अहिले यहाँ हाम्रो 8 नम्बरमा दुईवटा ठुलो खानेपानीको योजना छ, झन्डै 6-7 करोडका योजनाहरूले पानी सहज रूपमा शुद्ध पानी खाइरहेका छौँ हामी सबैले। तर खाँदै गर्दा यो 12 गरे भन्ने गाउँमा चाहिँ अझै पनि त्यो खोलाको पानी, त्यो पानी मैले भोगेको छु कि, त्यो दूषित पानी म पिएर 35-32 वर्ष भएको र आज अहिले 36 वर्ष भयो, 2-3 वर्ष भयो अहिले हामीले शुद्ध पानी खानु पाएको। र त्यो 12 घरेमा पनि अहिले पनि थोरै बजेट रहेछ, वैकुण्ठे भूमिगत भन्ने शीर्षकमा साथ यही हाम्रो लोनाजीले नै बनाएको हाम्रो यो वैकुण्ठे भूमिगत जुन खानेपानीको संस्थालाई सम्बोधन गर्नुभएको रहेछ, त्यो 1 लाख रुपियाँ छुटाउनु भएको रहेछ, त्यसलाई पनि वडाको जुन आफ्नो जति छ त्यो अनुसार गर्नु, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यो 12 घरेलाई पानी खुवाउनको लागि यसै योजनाबाट सम्भव छ, तर त्यसको लागि केही पैसाहरू लाग्छ, केही कुराहरू त्यहाँ हामीले प्राविधिक हिसाबले नै एकचोटि नापजाप पनि हेरिसकेको र कम्तीमा नि 15-16 लाख-20 लाख रुपियाँ लाउने अवस्था रहेछ। यसलाई पनि कहीँ न कहीँ स्थानीय सरकार होस्, त्यो संस्था होस् र माडी नगरपालिकाको ध्यान दियो भने पक्कै पनि 12 घरे क्षेत्रलाई शुद्ध पानी पिउन सकिन्थ्यो कि भन्ने मेरो चाहिँ यो सोच छ। र लगभग अन्त चाहिँ वडा नम्बर 8 सायद पानीको समस्या पक्कै नहोला। र अनि अर्को विषयमा जान्छु म, यो शिक्षा क्षेत्रमा जान्छु। शिक्षा क्षेत्रमा माडी नगरपालिका वडा नम्बर 8 परिवारलाई विशेष गरी धेरै धेरै धन्यवाद। किन धन्यवाद भने माडीमै यो सायद यो नेपालमै धेरै ठाउँमा छैन होला, जो तपाईँको जेहेन्दार विद्यार्थी र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई 11-12 र ब्याचलर पढ्नको लागि निःशुल्क व्यवस्था गर्नुभएको छ। त्यसको लागि वडा परिवार, वडा अध्यक्षज्यू लगायत सम्पूर्ण सदस्यहरूलाई विशेष गरी धेरै धेरै धन्यवाद। यस्ता कार्यक्रमहरू आगामी वर्षमा पनि सम्बोधन हुँदै जाओस् भन्ने पनि मेरो भन्ने आशा राख्दछु। र स्वास्थ्य बिमा कार्यक्रम लागू भइरहेको थियो, त्यहाँ विपन्न परिवारले स्वास्थ्य गर्थे, एउटा स्वास्थ्य जस्तो एकदमै संवेदनशील हो, आज भोलि त्यो अघिल्लो वर्ष 3 वर्ष लगातार स्वास्थ्य बिमा गर्नुभएको थियो, त्यसले एकदमै राम्रो काम भएको थियो, त्यसको लागि फेरि धन्यवाद। र यो वर्ष चाहिँ अब यो परिस्थिति अनुसार जेन जे आन्दोलन पछि काटियो भनेर भन्नुभयो। यो यस्तो छ कि तपाईँको अहिले के छ भने यो 3500 रुपियाँ तिरेर गर्न नसक्ने परिवारहरू पनि छन्, हाम्रै ठाउँमा छन्, उनीहरूले त्यो नगर्दाखेरि आज हस्टेलमा गएर फर्केर गर्दै गर्दा हामी जस्ता मान्छेहरूलाई फोन गर्छन्, हाम्रो बिमा सक्यो छैन भन्छ, त्यो 3500 तिरेर नगर्दा पाउने 1,00,000 बराबरको सुविधा उहाँले नपाएर उपचार गर्न पनि फर्केर आएको अवस्था छ। तपाईँ हाम्रो एउटा नम्बर 8 अझै पनि दलित चेपाङ पिछडेका वर्गहरू चाहिँ अझै पनि छन् जहाँ कि 200 रुपियाँ नभएर मेडिकल गरेर उपचार गरेर सिटामोल खान नपाउने पनि अवस्था छ। यस्तो अवस्था भएको ठाउँ यो वडामा आगामी वर्ष यो स्वास्थ्य बिमा कार्यक्रम लागू गरिदिनु भयो भने एकदमै जनताको हितमा हुने थियो भन्ने पनि सुझाव दिन चाहन्छु। अनि यो पुलबत्तीको कुरा अघिल्लो वर्ष पनि मैले उठाएको थियो। यो जङ्गली छेउछाउमा जुन मानिसहरूले गाईबस्तु पशु चौपाए खसीहरू पाल्नुहुन्थ्यो र त्यसैबाट जीविकोपार्जन गर्ने र पशुपालन बेचबिचकान गरेर पनि बच्चाहरूलाई पढाउने काम एकदमै भइरहेको थियो र अघिल्लो वर्ष पनि मैले यो कुरा राखेको थिएँ। यो छेउछाउमै बत्ती गएको छ र त्यसले केही फरक पारेको छ, उज्यालो हुँदाखेरि नआएको छ, त्यो काम गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र बाँकी रहेका ठाउँहरू अझै पनि छन्, थोरै 12 घरेमा बाँकी छ। यहाँ इन्द्रबस्तीको कुरा पनि आयो, त्यो ठाउँमा अलिकति जङ्गलको छेउछाउमा अलिकति हेलोजिङ लाइट चाहिँ व्यवस्थापन गरिदिनु भयो भने त्यसले थोरै फरक चाहिँ पार्छ र एउटा जीविकोपार्जन चलिरहेको जुन यो खसी बोकालाई चाहिँ बाघको आक्रमणबाट मृत्यु हुन पर्थेन कि भन्ने मेरो सुझाव छ। अब धेरै बाटाहरूको कुरा फेरि जोडे, बाटाहरूको कुरामा हिजो मात्रै तपाईँ प्रदेश गरेर आएको भन्नुभएको छ, पक्कै पनि अब धेरै बाटाहरू छैनन्। सिद्धारको बाटो पनि पिच हुने अवस्थामा छ, यहाँदेखि बैकुण्ठसम्म पिच भइरहेको छ, खरकटाको छँदैछ होइन। अब 2-3 बाटा 12 घरे, कान्तिपुर, इन्द्रबस्ती र जीवनपुर धेरै छैन अब 8 नम्बरमा बाटोहरू। यो बाटोलाई हिजो मात्रै गरेर आएको भन्नुभएको छ, पक्कै पनि तपाईँले त्यो त्यहाँ चाहिँ दर्ता गरेर पक्कै पनि त्यहाँ माग गरेर आउनुभएको होला। यसलाई निरन्तरता दिएर बजेट ल्याउनको लागि पहल गर्नुहोला र भन्न चाहन्छु। यति भन्दै यी कुराहरू यहीँ राख्दै म थोरै अब बैकुण्ठे धामको अध्यक्षको नाताले नि म थोरै कुरा जोड्न चाहन्छु। बैकुण्ठे माडीकै एउटा धार्मिक त पर्यटक हिसाबले एकदमै महत्त्वपूर्ण ठाउँ हो, त्यो तपाईँहरू सबैलाई थाहै छ। अब त्यो बैकुण्ठे धाममा मेरो कार्यकाल 3 वर्ष पुरा भयो, म थोरै विगतलाई कोट्याउन चाहन्छु। म त्यो विगत अगाडि पनि सदस्य हुँदै काम गरेको थियो। बैकुण्ठे धाम विगत 3 वर्ष अगाडि 1 वर्षमा 1 दिन झाडी फाड्ने र मेला लाउने र सधैँ वर्षको लागि ओझेलमा परेको त्यो बैकुण्ठे धाम आज म लगायत मेरो टिम, जस्तै विकास गायक मदत्त काफले लगायतका मेरो टिम साथीहरूले चाहिँ त्यहाँ अहरात र खटेर दुःख गरेर आज तपाईँको बैकुण्ठेमा प्रचार प्रसार थिएन, रेशमलाल सापकोटा जस्तो आदरणीय व्यक्तित्वहरूले मलाई त्यहाँ निशुल्क रूपमा उहाँले सहयोग गर्नुभएको छ र आज तपाईँको नेसनल टेलिभिजनमा पनि त्यो थाहा थिएन भने आज देश विदेशमा सुद्ध चर्चा पाउन सफल भयो। त्यो प्रचार प्रसार त्यहाँ गरेर आज दैनिक रूपमा मान्छेहरू सयौँको हजारौँको सङ्ख्यामा आउन थालेका छन् र हामीले त्यहाँ चाहिँ तपाईँको आफ्नो यो समितिले चाहिँ हामीले त्यहाँ चाहिँ अब यहाँ थोरै शुल्क लिउँ, सरसफाइ गर्नुपर्छ, धेरै कामहरू विकासमा कामहरू गर्नुपर्छ भनेर शुल्क लिने काम हाम्रो पूजा व्यवस्थापन समितिले त्यो काम निरन्तरता गरेर एकजना कर्मचारी राखेर सुरुवातमा त हामीले त्यो कर्मचारीलाई तलब खुवाउन पनि पुग्थेन, त्यो दुःख सुख कसरी गऱ्यौँ यो मनलाई नै थाहा छ, यो समितिलाई नै थाहा छ। त्यसरी काम गर्दै हामी अगाडि बढिरहेको थियौँ। अहिले तपाईँको चाहिँ त्यहाँ चाहिँ अब नगरपालिकाबाटै नगरपालिका रसिदबाटै काटेर त्यहाँ चाहिँ आमदानी लिने काम भइरहेको छ र म थोरै यो मेलालाई जोड्न चाहन्छु। अघिल्लो वर्ष हामीले मेला लायो, ठ्याक्कै मेलाको 2 दिन अगाडि चाहिँ हाम्रो त्यहाँ पार्किङ शुल्क समितिले लिन्थ्यौँ र युवा क्लबहरू सबैलाई दिन्थ्यौँ र त्यहाँबाट पनि हामीलाई थोरै आमदानी आउँथ्यो। अहिले चाहिँ हामीलाई थोरै समयमा चाहिँ नगरपालिकाबाट अहिले हामीले काट्छौँ, हामी अब हामी लिन्छौँ यहाँको भनिसकेपछि हामी मिटिङमा पनि गएँ, यहाँको युवाहरू पनि गएँ, वडा अध्यक्ष सबैजना जानुभयो, उहाँहरूले चाहिँ हामी नै काट्छौँ भन्नुभयो। ठिक छ, तपाईँहरू नै काट्नुहोस् अनि काट्नुहोस्, तर हाम्रो त यहाँ खर्चको व्यवस्थापन गर्नु पनि छ, यत्रो मेला लाग्छ होइन, 4-5 लाख खर्च भइरहेको छ, यो के गर्ने भन्दाखेरि हामी खर्च पनि हामी बेहोर्छौँ र हामी आम्दानी पनि लान्छौँ भनेर भन्नुभयो। ठिक छ भनेर त्यहाँ रायसोको सरहरू आउनुभयो होइन, उपमेयर साहब सबैजना आउनुभयो, चौरमा बसेका यहाँ सबै साथीहरू, पुष्प गायक लगायतका साथीहरू सबैलाई थाहा छ। आज म थोरै कुरा के जोड्न चाहेँ भने बैकुण्ठे धामको मेला सकिएको पनि आज यत्रो वर्ष भयो, यत्रो महिना भइसक्यो, अझै पनि त्यहाँबाट पाउने पुरा रकम चाहिँ मैले नपाएको अवस्था छ। जस्तै साउन्ड सिस्टमको पैसाहरू, पूजा व्यवस्थापनको पैसाहरू, केही खानाका पैसाहरू अहिलेसम्म मैले तिर्न सकेको अवस्था छैन, किनभने तपाईँको त्यो त्यति बेला चाहिँ हामीलाई सबै खर्च बेहोर्छ भन्नुभयो। आज चाहिँ तपाईँको एउटा व्यक्तिलाई चाहिँ त्यो खाल्टामा हाल्ने काम भइरहेको छ। आम्दानी चाहिँ अहिले पनि हामीले लगभग महिनामा 30,000, कहिले 39,000, कहिले 20,000, 15,000 हामीले पैसा नगरपालिकालाई पठाइरहेका छौँ। दान पिटेकाको पैसा होस्, त्यहाँ रसिद काटेका पैसा होस्, सबै गरेर हामीले पठाइरहेका छौँ। सुरुवातमा त्यो बैकुण्ठे धाम कुन अवस्थामा थियो र आज कस्तो अवस्थामा आयो, त्यो देन त पक्कै पनि यो समिति र यो समुदायले गरेको होला नि त पक्कै पनि। आज यो समुदाय र समिति नहुँदै गर्दा नगरपालिकाले मात्रै सक्छ होला त? म नगरपालिकामा 5 चोटि गइसकेँ त्यो पैसा माग्नको लागि, मेयर साहबले ल हुन्छ भाइ भन्नुभएको थियो, पछि फेरि परम गर्छ, यो त हुँदै हुँदैन भन्नुहुन्छ, कसरी नहुने? मेला लगाएको बेलामा चाहिँ हामी खर्च पनि, बेहोर चाहिँ आम्दानी पनि लान्छौँ भन्नुभयो. आम्दानी चाहिँ अहिले हामीले पठाइरहेछौँ तर हाम्रो खर्च चाहिँ रोकिदिइरहनु भएको छ. क्या यो गम्भीर रूपमा मेरो आपत्ति छ. यो त्यो छलफल गर्दै गर्दा धेरै आदरणीय व्यक्तित्वहरू त्यहाँ हुनुहुन्छ. आज यो नगरपालिकाले चाहिँ यो खोइ के पेले हो कि अब के हो कस्तो समिति नै नचाहिने, त्यहाँको जनसमुदाय नचाहिने हो के हो, जुन धार्मिक हिसाबले यो अहिले पछिल्लो समयमा चर्चा भएको त पक्कै पनि त्यहाँको स्थानीय समुदायहरू र समितिको ठुलो योगदान त पक्कै पनि हो नि. त्यहाँ त छ होला नि त्यो आज वार्षिक दैनिक रूपमा त्यहाँको जुन रकम आम्दानी सुरुवात त कसले गरे होला नि, त्यो हामीले गरेका छैनौँ होला. त्यहाँ रगत र पसिना बगाएर हामीले काम गरेका छौँ. जस्तै त्यहाँभन्दा माथि रहेको धनलक्ष्मी छाँगा समेत पनि आज बाह्य पर्यटकको लागि यति राम्रो ठाउँ बनेको छ. प्रायः जस्तो मान्छेहरू त्यहाँ विदेशीहरू अस्ति पनि आएर जानुभयो, बसिरहनुहुन्छ त्यो ठाउँमा. एकचोटि कल्पना गरौँ न, त्यो ठाउँमा गएर बाटो बनाएर आउँदा, त्यहाँ हिँड्दा जाँदा, त्यहाँ सिमेन्टेड पानी लाँदा कस्तो दुःख थियो होला. आज हाम्रो यो टिमले चाहिँ, त्यो त हाम्रो गहना हो नि, माडीको एउटा धार्मिकले प्रसिद्ध ठाउँ वैकुण्ठ धाम त हो नि. त्यसलाई हामीले माडीमा पर्यटकहरू भित्राउन सक्यो भने, यहाँ धार्मिक व्यक्ति त भित्राउन सक्यो भने, भोलि यस क्षेत्रमा बसेका, वडा नम्बर आठको बसेका, बाटाघाटामा किनारमा बसेका मान्छेहरूलाई एउटा फुल बेचेर पनि जीविकोपार्जन सुधार गर्न सकिन्छ भनेर त्यो हिसाबले यो उमेरमा पनि म सामाजिक काममा त्यसरी लागेको हो. आज फाल्टामा हाल्ने काम भइरहेको छ नगरपालिकाले चाहिँ. यो समितिद्वारा घोर आपत्ति छ, जुन कि यो फाइल चाहिँ अहिले पनि 1,00,000 फाइल मैले मेयर साहबको तोक लगाएर पठाएको, तर हाकिम साहबले सिधै हुँदैन भनेर भन्नुभएको छ. यो चाहिँ अब यो कुरा चाहिँ ओडाजीले पनि यो कुरा चाहिँ कार्यपालिकाको बैठकमा उठाउनु होला. अब आम्दानी चाहिँ तपाईँको उहाँले आम्दानी कटाएर 4,00,000 रुपियाँ त ओडाले हालिदिनु भएको थियो. त्यो 4,00,000 भएको भए पनि लगभग हुन्थ्यो ठ्याक्कै. त्यसमा पनि आम्दानी कटाएर 3,30,000 मात्रै पैसा दिनुभयो. त्यही भएर हामी चाहिँ अहिले त्यो ऋण चाहिँ हामीले टाउका बोकिरहेछौँ. एकजना अझ साउन्ड सिस्टमको दाइले त अब नगरपालिकामा मुद्दा हाल्छु भन्नुभएको थियो, हो त्यहीँ हाल्नुहोस्, मैले त्यहीँबाट पाएन त्यहीँ हाल्नुहोस् भने, त्यस्तो अवस्था छ. अन्य कुराहरू धेरै ठिक छ. अब ओडाले गर्नुपर्ने कुराहरू पनि अब विकास निर्माण कामहरूलाई एउटा समावेशी ढङ्गले सबैलाई समेट्ने हिसाबले गरिदिनु होला. धेरै विकास निर्माणको कामहरू प्रदेशबाट सङ्घबाट ल्याउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद. वैकुण्ठ धाममा 3 वर्ष अगाडि केही नहुँदै गर्दा हजुरकै देन, हजुरकै पहलमा चाहिँ जुन भौतिक निर्माणका धेरै कामहरू भएका छन् एकचोटि देखेछ. 3 वर्ष अगाडिको र आजको अवस्था हेरौँ न एकचोटि. पक्कै पनि त्यो सङ्ग्रह प्रदेशमा नौडुम नगरेको भए, ताकेत नगरेको भए आज त्यत्रो काम हुन्थ्यो होला र. एउटा सिस्टममा सुरुवातमा त लियो नि. यति भन्दै मेरो आफ्नो भनाइ अरे है अन्त्य गर्न चाहन्छु. हस्, धन्यवाद.
1: हस्, धन्यवाद राप्रभा प्रतिनिधि राजकुमारजी. यहाँका गुनासोहरू जायज छन् र सम्बन्धित निकायले यसलाई उत्तरित गरोस्, हामीले पनि यसलाई उठान गर्नेछौँ. र अब कार्यक्रममा सहभागी रहनुभएका श्रम संस्कृति पार्टी वडा नम्बर 8 का अध्यक्ष या प्रतिनिधिज्यूलाई आफ्नो सन्देशको निम्ति अनुरोध गर्छु. त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीबाट कार्यक्रममा सहभागी रहनुभएका यस वडा कमिटीका अध्यक्ष हुनुहुन्छ प्रेम सुनार, यहाँलाई आफ्नो प्रश्न जिज्ञासा यहाँ बनाइराखिदिन अनुरोध गर्छु. प्रेम सुनार,
9: आज यस सार्वजनिक सुनाईका अध्यक्ष महोदय साथै अन्य सदस्यज्यूहरू एवं हाम्रा उपअध्यक्षज्यू साथै पत्रकार लगायत हाम्रो प्रहरी चौकीका इन्चार्जज्यू र सम्पूर्ण हाम्रा पार्टी प्रतिनिधि सङ्घ संस्था सम्पूर्णबाट पाल्नुहुने सबैमा मेरो अभिवादन. मेरो नाम हो प्रेम सुनार. अब म एउटा पार्टीको प्रतिनिधि पनि हो र टोल सुधारको अध्यक्ष पनि भएको कारणले अहिलेसम्म त्यो विघटन गर्न सकिएको छैन र मैले भन्ने जस्तो कुरा त सबै कुरो भनिसकियो. मलाई एउटा जिज्ञासा मैले चाहिँ नि हाम्रो ओडादज्यूसित राख्नुपर्ने जिज्ञासा के चाहिँ भने, अब त्यो जिज्ञासा राख्न म चाहेँ. अब उहाँले वर्षैपछि पोलबत्तीको पैसा रकम छुट्याउनु हुन्छ त्यो जानकारी थाहा छ. त्यो पैसाबाट के काम हुन्छ त्यो हामीलाई थाहा भएन, किनभने हामी अध्यक्ष र सचिव हुन सकिएन त्यतिखेर. आफ्नो विविध कारणले अगाडि बढ्न नसकेको कारणले, आफ्नै आर्थिक अवस्था अथवा कुनै बिमारी पर्नाले अगाडि बढ्न नसकेको र त्यसलाई अब त्यो 2,00,000 बमोजिमको काममा हामीले खासै त्यो उपभोग गर्न पाएको छैन. उहाँले एकपल्ट एउटा प्रस्ताव बडा राम्रो राख्नुभएको थियो, प्रत्येक टोल सुधारलाई 10,000 रुपियाँ दिने भन्ने चाहिँ. यो भइदिएको भए हामी कुनै बिग्रेको भत्केको पनि आफ्नै टोलले बनाइहालिन्थ्यो, अब त्यो हुन सकेन। र अर्को कुरा, अब यहाँ हाम्रो चाहिँ नि यही पोल बत्तीको 50 मिटर तार काटिएर लगेको छ, कसले लो यो तार चाहिँ नि त्यो व्यक्तिलाई अब समाउन त त्यस्तै हो, त्यो पनि पुरा होस्, त्यो क्षतिपूर्ति चाहिँ ओडाले नै गरिदिनु होला भन्ने आशा गर्दै। र मैले एउटा चाहिँ के चाहिँ विचार गरेँ भने, अब हाम्रा वडा सदस्य जितबहादुर साईको त्यो टोलमा चाहिँ पोल बत्ती हुने, हाम्रो यहाँनिरको त्यो यो 3 मिटर बाटो भनेर हामीलाई पोल बत्ती दिँदैन, यो पछि कानुन परिवर्तन भएको हो कि के कसो हो, यो बाटोमा पोल बत्ती आएन भनेर यो जीवनपुरको डाइरेक्ट यो हाम्रो वडाबाट जाने बाटोमा उहाँहरू दुई पक्ष मिल्दै मिल्दैनन्, कहिले पनि यो बाटो 6 मिटर गर्न सकिएन, कृष्ण सरकै पालादेखि आएको यो अवरोध हो, अब सरले पनि फेरि पहल गरेर सक्नुहुन्छ भने गरिदिनुहोस्, नभए मैले यसको विषयमा वैकल्पिक बाटो भनेर म आफैले 6 मिटर बाटो पनि दिएँ, दिँदाखेरि अनि अब त्यसमा कुनै पनि बजेट पर्न सकेको नि छैन, र त्यताडि घुमाएर फेरि त्यहीँ जोड्ने भन्ने मेरो एउटा विचारधारा थियो, र फेरि कसैले भन्छन् तेरो लागि मात्रै हो भनेर हाम्रै समुदाय भन्छन् मेरो लागि मात्र हो भने के भएर मलाई ट्र्याक्टर लान भइहाल्यो, अब मलाई पोल पनि चाहिएन बत्ती पनि चाहिएन, नत्र भने समुदायले खास गरेर या त ओडाले त्यो जग्गालाई क्षतिपूर्ति खरिदेर हुन्छ कि या नगरले खरिदेर हुन्छ कि, यहाँनिर यो अलिकति रोकिएको यो आजबाट होइन, यसको बजेट चाहिँ पहिला हाम्रो गाविस हुँदादेखिको बजेट परेको, गाउँ पञ्चायत हुँदादेखिको, जसमा कि यहाँको अलिकति प्रतिनिधि गरिन्थ्यो हाम्रो चक्रपाणी भट्टराईजी हुनुहुन्थ्यो, उहाँले अलिकति नक्सा देखाएर गरेको बाटो यो ठ्याक्कै हात्ती छिरेर पुछार अड्के जस्तो भाह, यसलाई चाहिँ अलिकति पहल कदमी चालिदिनु होला भन्ने मैले पूर्ण आशा गर्दछु। र अरू कुरो सबै छ, विकास निर्माणमा उहाँलाई धन्यवाद दिनुपर्ने एउटै कारण म के चाहिँ छ भने, यो हाम्रो चाहिँ नि भालुनालामा त्यो पुल चाहिँ नि यो बैगुन्ठे पर्यटनले चाहिँ नि बनाएको एउटा कचुवाईलाई मलाई समेत लिएर गएर त्यो जम्मै कचुवाई फालेर अब अलिकति कलबोट निर्माण गर्नुभएको उहाँलाई म एकदम धेरै धेरै धन्यवाद गर्छु। यस्तै गरी अगाडि फेरि काम पनि, यो एउटा बाटो रोकिएको बाटोलाई यसलाई चाहिँ तपाईँले सुचारू गरिदिनु भयो भने तपाईँलाई हामी धेरै धेरै धन्यवाद टक्राउँछौँ, अहिलेसम्म पनि टक्राइराखेका छौँ र फेरि पनि टक्राउँछौँ। र एउटा कुरो, यो 50 मिटर तार छिनेको यसलाई र एकै फेर पनि प्रयोग गर्न पाइएन कि, तपाईँले त्यो पहिलाको जस्तै यो सचिव अध्यक्ष नबनाउनुहोस्, प्रत्येक टोल सुधारमा 10,000 दिनुहोस्, हामी सबै कुरा त्यसमा थपेर जाने। अब हेर्नु न हामीलाई यस, अब खोइ कहाँ तैँले के गरिस् भन्छन्, हामीसँग पैसा छैन, यही फेर उठाएको पैसै पुगेन, नपुगेर यो बाटो यो बत्ती त्यस्तै हिजो पनि आएर बिचरा त्यही यो प्राधिकरणको मान्छे आएर यहाँ त बोल्दैन है भने बोल्दैन, कहिले पनि हाम्रो ओडाले चाहिँ पैसा राखिरहनु भएको, हाम्रै बजेट त हिजो 4,000 कति चाहिँ पैसा अझै बजेट बाले पो कटिन्छ, यस कारणले गर्दाखेरि यसमा अलिक पहलिकदम हजुरको यो अब कुनै पनि सचिव अध्यक्षलाई नदिइकन प्रत्येक टोल सुधारको हात हातमा 10,000 रुपियाँ दिने व्यवस्थापन गरिदिनु भयो भने बल्ल हामी यो टोल सुधारको बत्तीहरू राम्रोसित सुचारू गर्न सकिन्छ कि भन्ने म यो आशा राखेको क्या, नत्र भनेर अब जो सचिव र अध्यक्ष भयो उहाँहरूले कता लैदिनुहुन्छ, अब त्यहाँदेखि त अरू त के अरे बाल्न नपाउनु त नबाले नबाले, यस कारणले यसमा पनि अलिकति पोल बत्तीहरूको व्यवस्था पनि, अनि जितबहादुर साईको त्यत्रो लामो दुरीमा चाहिँ 3 मिटरमा पोल बत्ती हुने, हाम्रो अलिकति मात्र छ, त्यहाँसम्म आइरहेको छ, यो बिचको भाग चाहिँ अलिकति गँडा हात्ती हिँड्ने ठाउँ पनि भएको हुँदा त्यसमा अलिकति लगानी गर्न अलिकति कोही कोही कुरो त मिचेर पनि काम गर्न मिल्छ भने अब यसलाई यसो मध्यनजर गरिदिनु होला भन्ने पूर्ण आशा गर्दै, अहिलेसम्मको कामहरू जे जति गर्नुभएको वडा अध्यक्षले सराहनीय नै गर्नुभएको छ, म त हुन त उहाँभन्दा विपक्षी पार्टीकै मान्छे हो, फेरि तपाईँ गरेको कुरालाई गरेको भन्न मैले चाहेँ र अझै पनि गर्नु होला भन्ने आशा राख्दै मेरो यसो दुई शब्द यहीँ अन्त्य गर्छु। हस् त ल, धन्यवाद।
1: हस् धन्यवाद यहाँलाई। अब कार्यक्रममा सहभागी रहनुभएका नेकपा एमालेका प्रतिनिधिज्यूलाई आफ्नो प्रश्न जिज्ञासा गुनासो राखिदिन अनुरोध गर्छु। त्यसै गरी कार्यक्रममा सहभागी रहनुभएका नेपाली काङ्ग्रेस प्रतिनिधिज्यूलाई आफ्नो सन्देश मन्तव्यको निम्ति अनुरोध गर्छु। र कार्यक्रममा सहभागी रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका यस वडाका सभापति रामचन्द्र आचार्य, उहाँलाई आफ्नो पार्टीको तर्फबाट प्रश्न जिज्ञासा राखिदिन अनुरोध गर्छु। कार्यक्रममा सहभागी रहनुभएका यस 8 नम्बर वडा हिजो अध्यापरी गाउँ विकास समिति अन्तर्गतको एउटा क्षेत्र थियो र यस क्षेत्रका पूर्व जनप्रतिनिधि तत्कालीन गाविस अध्यक्ष र यहाँ यो क्षेत्रको विकास निर्माणमा पनि महत्त्वपूर्ण योगदान रहनुभएका व्यक्तित्व पनि हुनुहुन्छ पूर्णभद्र पनेरू। म उहाँलाई संक्षेपमा आफ्नो प्रश्न जिज्ञासा भनाइराखिदिन अनुरोध गर्छु, त्यस पश्चात हामी कार्यक्रम मुहिजारो गर्नेछौँ।
10: हस्त, धन्यवाद देवनन्दनजी, धन्यवाद छ स्वदेशी एफएम परिवारलाई, स्वदेशी एफएमलाई। आर्थिक वर्ष 82-83 वडा स्तरीय सार्वजनिक सुनवाई कार्यक्रमका आदरणीय सभापति अध्यक्ष महोदय, वडाका वडा सदस्यज्यूहरू, वडा सचिवज्यू, पार्टी प्रतिनिधिज्यूहरू, यहाँ उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू र सम्पूर्ण यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म मेरो तर्फबाट यहाँलाई न्यानो अभिवादन। मैले हामी यो 22 सालमा हामी यहाँ आएका हौँ। 22 सालमा आएदेखिबाट त्यो 22 सालको स्थिति र अहिलेको स्थिति हेर्दाखेरि आकाश पाताल छ। त्यो बेलामा हिँडेर नारायणगढबाट हिँडेर यहाँ आउनु पर्थ्यो, अझ पाहाडबाट मान्छेहरू बसेर आउँदाखेरि पाहाडबाट हिँडेर यहाँ आउनु पर्थ्यो, दुई तिन दिन लाएर आउनु पर्थ्यो। अहिले त तपाईँको चाहिँ 6 घन्टामा चाहिँ के अरे स्याङ्जा अथवा पोखरा चाहिँ अथवा कुनै पनि ठाउँमा जान सक्छ, काठमाडौँ जान सक्छ। यो परिवर्तन होइन। अनि तपाईँले मैले चाहिँ बिहान मर्निङ वाकमा हिँड्ने गर्छु, म लगभग बिहान चाहिँ 2 किलोमिटर के अरे 2 घन्टा र बेलुका 1 घन्टा गरेर 3 घन्टामा चाहिँ दिनमा हिँड्छु र मैले चाहिँ सबै ठाउँको मैले चाहिँ अध्ययन गरेको छु, बाटाघाटाहरूको अवलोकन गरेको छु। तपाईँको चाहिँ म कहिलेकाहीँ यो टावर यहाँको टावरमा बसेर चाहिँ यहाँको दृश्य अवलोकन गर्छु, फोटो खिच्छु, उसमा हाल्छु, फेसबुकमा हाल्छु। अनि तपाईँको कहिले चाहिँ त्यहाँ बैकुण्ठी जान्छु, त्यहाँ बैकुण्ठीको चाहिँ तपाईँको चाहिँ विकास, म अध्यक्ष हुँदाखेरि तपाईँको म अध्यक्ष भएर जब म अध्यक्ष भएर लगभग 10 वर्ष अघि मैले अध्यक्ष भएर काम चलाएको हुँ, त्यहाँ बहुत दुःखको साथ हामीले काम गर्नु पर्थ्यो। नगरपालिका के गाविसले केही काम हामीलाई पैसा चाहिँ दिँदैन थियो, गाविसमा पनि पैसा कमाउँथ्यो। त्यस्तो अवस्थाको बैकुण्ठे अहिले सिँढी समेत चाहिँ भएर माथि जान सक्छ, मूर्तिहरू स्थापित भएका छन्, तपाईँको त्यहाँ चाहिँ तपाईँको चाहिँ एउटा सिस्टममा चल्न थालेको छ, टिकट सिस्टम चलेको छ। अब म के भन्न चाहन्छु भने अहिलेको जुन बजेटमा पनि वडाध्यक्षज्यूले त्यहाँ ताल संरक्षण भनेर केही बजेट चाहिँ मतलब चाहिँ उहाँ मन्त्रालयमा चाहिँ पर्यटन मन्त्रालयमा पेस गर्नुभएको छ, म पनि सहयोग उहाँ सहयोग म पनि गएको थिएँ। अनि मलाई लाग्छ विकास भएको छ, परिवर्तन भएको छ, तर मान्छे विस्थापित भएको छन् है। मैले मलाई एउटा के कल्पना म गर्छु भने माडीमा हेर्नु होला, अब 5 वर्षपछि फेरि चाहिँ पारीका मान्छेहरू यहाँ 1 बिघा जग्गा बेचेर 1 कट्ठा अथवा 10 जोर जग्गा किनेर घर बनाउनेहरू फेरि फिर्ता भएर माडी आउनेछन्। मैले सुन्दैछु यहाँ चाहिँ तपाईँको चाहिँ के अरे अब प्राविधिक शिक्षाले त बनिसक्यो, अब यहाँ चाहिँ डक्टरहरू पढ्ने सिएमसी जस्तै मतलब चाहिँ त्यस्तो किसिमको पनि यहाँ बढ्न लागेको छ भन्ने सुनेको छु। अनि तपाईँको यो मैले यहाँ चाहिँ एउटा रिसोर्ट एउटा अस्ति भाइ एकजना भाइ भेट भएको थिएँ भने गएको जाँदाखेरि त्यो भाइले भन्दै थिए म आमा एउटा रिसोर्ट म बनाउँदैछु यो खरगट्टाको टावरभन्दा उतापट्टि त्यो उसमा चाहिँ घारीमा मेरो जग्गा छ भनेर भन्दै थिएँ त्यो थाहा भयो भाइ. अब तपाईँको होमस्टे देखिहाल्नु भयो अब हाम्रो पहलमा हामीले होमस्टे बनायौँ अहिले कति मान्छेहरू आएका छन् अब एसी समेतको कोठामा बस्न पाएका छन् होइन यी सबै कुराहरूले गर्दाखेरि मैले के भन्छु भने अब राजनीति त गर्ने हो तर राजनीति गर्ने भन्दैमा विकास गर्ने

0: कार्यालयहरूमा गयौँ, कार्यालयमा गएर हामी चाहिँ योजनाहरू पेस गरेर आएका छौँ। अब हामी 15-20 योजना पेस गरेर आएका छौँ, 4-5 योजना चाहिँ पक्का सफल हुन्छन्। त्यो त्यति 5-4 योजनामा पैसा पऱ्यो भने पनि यहाँ हाम्रो 8-9 मुहार फेर्नेछ भने म पूर्ण विश्वस्त छु। यति भन्दै आफ्ना 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त, धन्यवाद।
1: धेरै धन्यवाद पूर्णभद्र सर। हिजोको माडी र आजको माडीको एउटा तुलनात्मक चित्रण पनि यहाँले गर्नुभयो र अबको 5 वर्षपछि फेरि अहिले पलायन भएकाहरू माडी फर्किने परिस्थिति बन्छ भन्ने यहाँको भनाइलाई मैले यहाँ सम्झन चाहेँ। अब ओडावासीहरूको प्रश्नको उत्तरित गरिसके पछाडि राजनीतिक दलहरूबाट प्राप्त भएका प्रश्नहरूलाई वा जिज्ञासाहरूलाई र सुझावहरूलाई उत्तरित गर्न म वडा अध्यक्षज्यूलाई अनुरोध गर्छु र यो कार्यक्रमको अन्त्यमा पनि हामी आइपुगेका छौँ। उत्तरित गर्दै कार्यक्रमलाई अन्त्य पनि यहाँले गर्नुहुनेछ। त्योभन्दा अगाडि यो सुनवाई कार्यक्रम सञ्चालनका निम्ति वडा कार्यालयले जुन पहल लियो, यद्यपि यसको कार्यादेश अहिले बाँकी छ, माडीका अरू 8 वडाहरूको कार्यादेश भएर हामीले सुनवाई गरेका हौँ, यसको भने कार्यादेश आउनै बाँकी छ, वडाले त्यसको निर्णय गरेर पठाउनै बाँकी होला, यसको काम यहाँहरूले गरिदिनु हुने अनुरोध पनि गर्छु र यो कामको निम्ति यहाँलाई धन्यवाद व्यक्त गर्दै स्टुडियोबाट सहयोग गर्ने साथी र यहाँ फिल्डमा खटिएर क्यामेरामा सहयोग गर्ने शक्ति र त्यसै गरी कार्यक्रम सञ्चालक दीप्ति अनि म देवनारायण शाह, हामी यहाँहरू सबै सहभागिताको निम्ति आउनुभएका यहाँहरू सबै सबैलाई एकपटक धेरै धेरै धन्यवाद व्यक्त गर्दै वडा परिवारलाई पनि धन्यवाद व्यक्त गर्दै र कार्यक्रममा उत्तरित गर्दै कार्यक्रम समापन पनि गरिदिन म वडा अध्यक्ष तथा यस कार्यक्रमका सभाध्यक्ष वीरेन्द्र भण्डारीज्यूलाई अनुरोध गर्छु र म बिदा हुन्छु। नमस्कार।
2: यहाँहरू सबैलाई धन्यवाद। आफ्ना जिज्ञासा प्रश्नहरू राख्नुभयो र अझ राख्नुहुन्छ कि भन्ने आशा राख्दै हेर्नुहोस्। यो जमाना ल
3: होइन भयो एक वर्ष के अरे वडाबाट के अरे टोलबाट पैसा उठाएर भन्नुहुन्छ। अब 35 घर थियो हाम्रो गाउँमा समथिङ, त्यो 15 घरमा झऱ्यो र एकजना मान्छेले के अरे 2,025 उठाउनु पऱ्यो, त्यो त हामीलाई गाह्रो हुँदैन र पोलबत्तीको लागि। घरधुरी अब भनौँ न एउटा कुराले, अब 35 घरधुरी थियो भने अहिले अब 15 घरधुरीमा झऱ्यो भनेपछि झाडी छ दुनियाँभर, त्यो झाडी पनि तपाईँहरूले खेती गर्नुपर्छ भन्ने ऊ गर्न सक्नु न। अब यो यस्तो झाडी नराखिदिनु न, बाघ भालु राख्छ, बाघले खाए खान्छ भन्छन् अलि धनी हुने मान्छेले, हामीले के गर्ने? झाडी भकाएको घरै छैन, तिनीहरू धनी छन्, पारी पारी छन् र हामीले यस्तो झाडी बनाउन नदिनु न भन्दाखेरि बाघले खाए खान्छ भनिदिन्छन्। त्यो के राम्रो हो, ठिक हो? अब त्यो खेतीपाती नै नगरेर झाडी पाल्नुहुन्छ भने अब हाम्रो बस्ती नै उठाइदिए बरु राम्रो हुन्थ्यो होला, जङ्गलै पालेर बरु होइन जनावरै पालिदिनुहोस्, त्यताबाट अब राम्रो हुन्थ्यो होला बरु। ल
2: यहाँहरूलाई धेरै धेरै धन्यवाद र प्रश्न अझ मैले बढी आशा गरेको थिएँ। जो जतिले सोध्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद, जतिले सुन्न चाहनुभयो अनुशासित रूपले बस्दिनुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँ अझ पनि राजनीतिक दलका साथीहरूले प्रश्न गर्नुभएको छ, त्यसमा नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका साथीहरूले बोल्नुभयो, अरू साथीहरू यहाँ बस्दा बस्दै उठिदिनु भयो। यो अलिकति अस्वाभाविक भयो कि जस्तो लागेछ। यसरी उहाँहरूलाई अतिथि आसन ग्रहण गरेर राखिराख्दा उहाँहरूले आफ्नो केही कुराहरू नराखिकन आफै उठिदिनु भयो, यो चाहिँ अलि अस्वाभाविक हो। ए चाहिँ उहाँको पार्टीलाई पनि हामी नोक्सान गर्छ, हामी माडीवासी जनताहरू उहाँहरूलाई विश्वास गर्ने जनताहरू उहाँहरूप्रति आदर गर्ने जनताहरूले पनि उहाँहरूले विश्वास गर्न छोड्नुहुन्न, यसो नगरिदिनु भएको राम्रो हुन्थ्यो र

यहाँ राप्रपाका नगर अध्यक्षज्यूले भन्नुभयो इन्द्रबस्तीको बाटो ग्राभल, पार्टी अध्यक्षले भन्नुभयो इन्द्रबस्तीको बाटो ग्राभल बाटो भएन, नपाएको मेसिन बाटो भएन, यो एउटा दुःखको त अघि नै भने नगरपालिकाले व्यवसाय गरिएन, यो नगरपालिकाको साधनबाट योजनाको काम सम्पन्न हुन सकेन, यो एउटा दुर्भाग्य हो। यो कुरो मैले दुई पटक कार्यपालिकाको बैठकमा राखेको छु, तर त्यहाँ पनि म एक्लै भएर दुःख पाएको छु कि, सत्य बोल्दाखेरि एक्लै भइन्छ, तर एक्लै भयो भने बोल्न चाहिँ पर्दछ, किनभने यो उपभोक्ता समिति मार्फत गरेको भए यो उहिले मसिनमै सिद्धिन्थ्यो कामहरू, तर नगरपालिकाका साधन स्रोत छ, अत्तो स्रोत ल्याउनु पर्ने अति छ। म फेरि पुनः मेयर साहबलाई फेरि बैठकमा अनुरोध गर्छु, तपाईँहरूले यो व्यवसाय गर्ने काम बन्द गर्नुहोस्, तपाईँहरूका साधन बिग्रेको बिग्रिहेर्छ। अझ दुःख लाग्दो कुरो भनौँ, मैले यो सबैको अगाडि भनिदिन्छु, व्यक्तिगत ट्र्याक्टरले 25-30 ट्रिप बोक्छ भने नगरपालिकाको ट्र्याक्टरले 15-16 ट्रिप भन्न बोल्दैन दिनमा, यस्ता दुःख लाग्दा कुराहरू छन्। त्यसकारण यो चाहिँ अलि नगरपालिकाको ठिक भएको छैन, म पक्कै नै मेयर साहबले आज साँझ वडा अध्यक्षले 8 नम्बरको वडा अध्यक्षले धेरै मेरो विरोध गर्छ भन्नुहुन्थ्यो होला, यो पनि सुन्नु होला भन्ने अनुरोध गर्दछु, पक्कै नै हेर्नुहुन्छ होला। र यो बैकुण्ठको उसलाई धेरै पटक घाटा हुने भनेर मैले वडाबाट हामी वडा जनप्रतिनिधि सल्लाह गरेर 4 लाख रुपियाँ हालेकै हो, 4 लाखबाट कति आयो 3,30,000 आएछ। यो सिस्टम कहाँबाट कसरी बिग्रिएको छ, किन प्रशासकले रोक्नु भएको छ, प्रशासकलाई किन रोक्न लगाइएको छ, यो दुःखद कुरा हो, यो विडम्बना कुरा हो। र यो बाटो पिचका कुराहरू आछन्, बाटो पिचका कुराहरू मैले हरेक साल लिएर जान्छु, र हरेक साल चाहिँ बाटो पिचका कुराहरू योजनाहरू मन्त्रालयमा पेस गरेकै छु। हिजो भर्खर पनि मैले 24 योजनाहरू लिएर पेस गरेका छु, कुलो बाटो स्कुल सबै गरेर पेस गरेको छु, स्कुलको त पुरानो भवन भएन, नयाँ भवनको लागि पनि पेस गरेका छु, अब कति पर्छन् हेरौँ, है पूर्णमदजीले भन्नुभयो, अब पक्कै नै केही न केही त पर्छ, ल र पेस गरिसकेमा हामी आशावादी हुनु पनि हुनुपर्छ। र प्रेम सुनारजीले एउटा कुरा भन्नुभयो, पोल बत्ती रकम भएन, भएको छैन भन्नुभयो, सायद हामी जनप्रतिनिधि आएर होला यो दक्षिणपट्टिको बेल्ट पोल बत्ती लाई सुरुवात गरेको, हामी यही जनप्रतिनिधिले आएर सुरुवात गरेको, हामीबाटै सुरु भएको यो पोल बत्तीको लागि, र हामीले पोल बत्तीको पैसा मिटरको पैसा 4 लाख जति हामीले बुझाइसकिएको छ, 4 लाख जति मिटर बक्सको पैसा बुझाइएको छ, र अहिले नगरपालिकाको कार्यपालिकाको पोलिसी नै के भने जनताले पोल बत्ती मर्मत गर्ने, के अरे पोल बत्ती किन्ने र नगरपालिकाले मर्मत गर्ने भनेर निर्णय भएको छ। यसले गर्दा अब पहिला 10-10 हजार छुट्याएको त्यो प्रभावकारी हुन सकेन, त्यसलाई तिलक गायकलाई अध्यक्ष बनाएको, मैले सोधेँ ए अध्यक्षज्यू कता भयो पोल बत्तीको काम, मलाई थाहा छैन तिमी गएर हेर भन्नुहुन्छ, काम राम्रो भन पनि भएन, त्यसले गर्दाखेरि अलि नगरपालिकाले यो त्यो पोलिसी ल्याएको छ र मिटर बक्सको पैसा तिरिराखेको छ। र प्रेम सुनारजीले एउटा कुरो भन्नु, यो 40 मिटरको यो बत्ती छिन्यो, तपाईँले मलाई भोलि भेट्नु होला सम्बन्धित ठाउँमा, म तपाईँ र म सँगै बसेर यहाँ कुरा गरौँ, त्यहाँबाट मिलेछ भने यो समस्या सामना गर्नतिर लाग्छु। र वक्ताहरूमध्येबाट प्रेम सुनारजीले एउटा व्यक्त गर्नुभयो, कचोलाई क्यान्सल गरेर पुल बनाउनु भयो, बक्सवालाबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिनुभयो त्यो यसको लागि, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, यो पुल भनेको 8 नम्बर बासेको हो, सबैलाई धन्यवाद, काम गरियो सफल भयो, यो सबै हामी सबैलाई धन्यवाद।
35 घरबाट 15 जना भए अनि मैले चाहिँ हेमा बहिनीले राखेको प्रश्न यति जायज छ 35 घरबाट 15 जना भए कुनै पनि जग्गावालाको अगाडि व्यक्ति छैन पोल छ भने त्यसलाई पोल बत्ती महसुल बापत हरेक वर्ष 500,000 उठाउनुलाई त्यसको जिम्मेवार म छु त्यो व्यक्तिले केही भनेछ भने त्यसको जिम्मेवार म छु है पढ्न न तपाईँहरूलाई टेरेन भने आउनु होला त्यसको म सिफारिस रोकेर हुन्छ कसरी हुन्छ भनेर हुन्छु र अर्को कुरा जो व्यक्तिले 2 वर्षसम्म खेत बाँझो राख्छ त्यो व्यक्तिमा त्यहाँ खेती गर्न मन लागे पनि गर्नु होला त्यहाँ घाँस पनि तपाईँहरूले काट्नु होला जङ्गल फडानी गरेर जनावर पालेर यहाँ जनतालाई दुःख दिनु पाएन कसैले त्यहाँ फान्नुहोस् फान्नुहोस् घाँस काट्नुहोस् है त्यहाँ कसैले केही भन्यो भने हामीलाई वडा अध्यक्षले आदेश दिएर काटेको भन्नुहोस् किनभने जग्गा बाँझेर आफ्नो जग्गा बाँझेर राखेर जनतालाई दुःख दिन पाइँदैन है यो जनतालाई दुःख दिन पाइँदैन त्यो चाहिँ गर्नुहोस् ढुक्क भएर गर्नुहोस् र यति भन्दै लास्टमा बहिनीले के भन्न खोज्नु भएको छ कि भन्नुहोस् त त्यो मुखले भन्नुहोस् त्यति हो ल तपाईँलाई धन्यवाद बोरिङ पाइप सिँचाइको लागि तपाईँले भएन भन्नुभयो अहिलेसम्म पाइप मागेर नवडामा आउनु भएको छैन अहिलेसम्म तपाईँ पाइप माग्न त्यो बोरिङ पाइप चाहियो भन्न पनि वडामा आउनु भएको छैन सन्दीपजी कति जानुभयो र तपाईँहरू आएर त्यो बेला बेलामा सिँचाइले बेला बेला नगर सिँचाइले अलिअलि पाइपको व्यवस्था यताउति गर्ने र गर्छ रकम छुट्याउँछ तपाईँहरूको दर्ता गरेको कागजसहित बोरिङ दर्ता गरेको कागजसहित आएर यहाँ पेस गर्नुहोला अनि त्यसपछि म कहाँ कुरा गर्ने गर्छु र अर्को कुरा कहिले काहीँ के भन्छ भने यो जग्गाको बनोटले पनि अप्ठ्यारो गर्छ है मैले यो बाटो बनाउँदाखेरि माटो चाहिएको थियो मैले त्यही तपाईँहरूको भट्टराईको ठुलको माटो चाहिँ अलि लिएर जाउँ कि भन्ने कुरा गरेर मैले उहाँलाई लिएर पनि गएको थिएँ तर तपाईँको बाटो लगभग 3-4 मिटर गहिरो बनाउनुपर्छ त्यो 4 मिटर गहिरो बनाउँदा तपाईँको घर चाहिँ 6 मिटर हल्को हुन्छ त्यहाँ आँगनेबाट पहिरो गएर घरै भत्किन्छ घरै जोखिम हुन्छ त्यस कारणले त्यो बाटो रोकिएको अब तपाईँको त्यहाँ ग्रेभल गर भने डाँडाको टुप्पामा दुईतिर त्यो ग्रेभल अड्याउने चिज केही पनि छैन त्यो ग्रेभल पानीले उठिएर बगाइदिन्छ एउटा बाढीले जस्ता जस्तै भनिन्छ तपाईँको भू बनोटै त्यस्तो छ तर तपाईँको भाग्य साथले दियोस् हामी सबैको भाग्यलाई साथ दिएछ भने अलि पिचको योजना पारेछ त्यो योजना पनि त्यही परोस् र हामी सबैले सफल भइन्छ पिचको योजनै पारिएको छ त्यहाँ अहिले पेस गरेर राखिएको छ हामीले देख्छ अनि तपाईँको जटायु पार्क हुनुहुन्छ जटायु पार्कमा 15-20 लाख रुपियाँ ओडाले हाल्न सक्दैन तपाईँको परदेशमा सङ्घमा हालियो 15-20 लाखको बजेट ओडाले हाल्न सक्दैन तपाईँको हरेक साल त्यहाँ हालिएको छ भएको 50,000 राम मन्दिरमा 50,000 काम हुने तपाईँको जटायु पार्क नहुने हुन्छ त्यहाँ 50,000 4 वटा बेन्च बनाएको छ फलामको फ्रेम काठ राखेर 4 वटा बेन्च राखिएको छ 50,000 बनिएको छ भने तपाईँ कहाँ नबन्ने हुन्छ इच्छा शक्ति तपाईँले राख्नुहोस् तपाईँहरू सम्झौता गर्न आउनुहोस् सम्झौता पनि भइसक्यो भएछ भएछैन होला सायद मैले धेरैपटक गराएको छु ल
यो बाटो प्लिज फ्री फ्री पैसा पचास हजार फ्रिज नगराउनुहोस्, तपाईँहरूले काम गर्नुहोस्। तपाईँहरूले काम ढिला गरे बाटो यो सरकारी पैसा फ्रिज हुन्छ, यो जनताको कर तिरेको पैसा हो, त्यो फ्रिज गराउने काम तपाईँले नगर्नुहोस्। हजुर, पोलको लागि मैले सबै टिपाएर पोल बत्तीको के ला पोलको लागि सबै टिपेर विद्युतको कार्यालयमा पेस गरिसकेका छ। मैले फोन गर्दा उहाँले घर यो राम मन्दिरनिर झरिसकेका छ, ठेकदार नआइपुगेर भनेर भन्नुभएको छ नारायण सरले। सायद त्यही होला, यदि ठेकदार आएर काम सुरु गर्यो भने आउँछ। ल, यहाँहरू सबै उपस्थित भइदिनु भयो, आफ्ना कुरा राख्नुभयो र सञ्चार मिडिया मार्फत सबै माडीवासी देशव्यापी रूपमा विदेशमा बस्नेले पनि आज यहाँ कुरा के भयो भन्ने सुन्ने अवसर प्रदान गरिदिनु भयो। त्यसको लागि यहाँ उपस्थित सबैलाई धन्यवाद, रानी दलका साथीहरूलाई धन्यवाद र हाम्रो स्वदेश एफएमलाई पनि धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन्छु र कार्यक्रम पनि अन्त्य भएको घोषणा गर्दछु। नमस्कार।

0: वर्षको तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456454613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 5507 70 061 र 98 5507 70 053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 5506 2440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी. 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले निर्णय गर्न सक्ने प्रावधान. सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश. स्थानान्तरण गरिएका नागरिकको अवस्थाबारे वास्तविक विवरण माग. भरे राति पूर्वी तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना. अनावश्यक हिडुल नगर्न महाशाखाको आग्रह. यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनहरूलाई विपद प्राधिकरणको निर्देशन. चीनको हुनान प्रान्तको एक पटका कारखानामा विस्फोट. 21 जनाको ज्यान गयो. 61 जना घाइते. र आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खलामा ओमान नेपालले दिएको 257 रनको लक्ष्य पछ्याउँदै. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ. यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो. सरकारले सिफारिस गरेका 8 अध्यादेशहरू मध्ये राष्ट्रपतिले जारी 8 वटै अध्यादेश राष्ट्रपतिले जारी गरिसक्नु भएको छ. सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो. अध्यादेशमा 6 सदस्यीय संवैधानिक परिषदमा 4 जनाले गणपूरक संख्या पुग्ने र 3 जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखिएको छ. संवैधानिक परिषदका केवल 3 सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सृजना गर्ने भन्दै यसको आलोचना पनि भइरहेको छ. यससँगै राष्ट्रपतिले सरकारले पठाएका जम्मा 8 वटै अध्यादेश जारी गर्नुभएको छ. जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुनेछन्. सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउँदा अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश दिएको छ. न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउँदा गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो. नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भए लागू गरिएको शासकीय सुधार सम्बन्धी 100 बुदी दस्तावेजको बुदा नम्बर 91 उल्लेख भए बमोजिम तथा नेपालको संविधान आवासको हक सम्बन्धी ऐन 2075 अदालतको आदेशमा निर्देशन अन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि प्रक्रियाहरू के कसरी अवलम्बन गरिएको हो त्यस सम्बन्धी निर्णयसहितको कागजातहरू आदेश मार्फत माग गरिएको छ. साथै अदालतले खाली गराएको बस्तीबाट हटाएका बहिर्गमन भएका परिवारको पुनर्वास दैनिक खानपिन ज्येष्ठ नागरिक बिरामी अपाङ्गता भएका व्यक्तिहरूको औषधोपचार सरसफाई एवं बालबालिकाहरूको शिक्षा सम्बन्धी वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानवाधिकारको अवस्था के कस्तो रहेको छ त्यो सम्बन्धमा गरिएको प्रबन्धको यथार्थ वस्तुपरक विवरण पनि माग गरेको छ. वर्तमान सरकारले काठमाडौँ उपत्यका सहित देशैभर अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियान तीव्र पार्दै लगेको छ. आज तराईका केही जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अहिले पश्चिम तराईका बाँके दाङ रूपन्देही कपिलवस्तु लगायत आसपासका क्षेत्रमा सामान्य हावाहुरी चलेको महाशाखाले जनाएको छ. आज बेलुकीदेखि कपिलवस्तु रूपन्देही बारा पर्सा रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ. हावाहुरी चलेको समयमा घर बाहिर हिँडुल नगर्न घरको झ्यालढोका राम्रोसँग बन्द गर्न घर बाहिर आगो नबाल्न घरभित्र पनि आगो बाल्दा सावधान सावधानी अपनाउन, कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तार मुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन महाशाखाले आग्रह गरेको छ। प्री मनसुनको यो बेला जुनसुकै समयमा मेघगर्जन, चट्याङ, हावाहुरी जस्ता गतिविधि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा गाडी आवागमन बन्द गरी यात्रु तथा गाडीहरूको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका ठाउँमा गाडी आवागमन बन्दको अवज्ञा गर्ने गाडी चालक एवं गाडी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। हिजो बेलुकी काभ्रेको रोसी खोलाको वहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित ठाउँमा रोक्दा रोक्दै 5 गाडी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्न पुगेका थिए। यसरी फँसेका 89 यात्रुको सकुशल उद्धार गरिएको थियो। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी हुने पूर्व सूचना, पूर्व चेतावनी र जानकारी पालना गर्न पनि अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
0: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
5: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
0: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
5: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्व दम दिवस, दम भएका सबैलाई एन्टी इन्फ्लामेटरी इन हलेरमा पहुँच अहिलेको प्रमुख आवश्यकता भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसकै अवसरमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार नेपालमा झण्डै 6-8% मानिस दम रोगबाट प्रभावित हुने गरेको पाइएको छ। उहाँका अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो मात्रामा छ। दमले बालबालिका, किशोर किशोरी, वयस्क तथा वृद्ध सहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उहाँको भनाइ छ। विश्व स्वास्थ्य संगठन WHOका अनुसार विश्वभर झण्डै 26-30 करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ। दमले शारीरिक गतिविधिमा सीमितता आउने, निन्द्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखा पर्दछन्। मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, जोमसम र लमानथाङ गाउँपालिकाको जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिने कार्यक्रम सुरु भएका हुन्। कालीगण्डकी करिडोर, बेनी जोमसम कोर्ला सडक तथा शाखा सडक लगायत पूर्वाधार निर्माणले त्यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन्। यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्धन गर्दै त्यहाँ जाने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय क्याप, जोमसोम र लोमानथाङले त्यहाँ 5 पालिकामा पदमार्ग मर्मत तथा स्तरोन्नतिको काम गरिरहेको छ। अब विदेशको खबर। चीनको हुनान प्रान्तमा रहेको एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 61 जना घाइते भएका छन्। हिजो दिउँसो भएको घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। विस्फोट नजिकै रहेका दुईवटा उच्च जोखिमयुक्त बारूद भण्डारणका कारण थप दुर्घटनाको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ। अहिलेसम्म विस्फोटको कारण खुलेको छैन। घटनापछि चिनिया राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धारमा सम्पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ। उहाँले घटनाको कारण चाँडो पत्ता लगाई जिम्मेवारमाथि कडा कारवाही गर्न र औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाउन पनि आग्रह गर्नुभएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत ओमान नेपालले दिएको 257 रनको लक्ष्य पछ्याइरहेको छ। ताजा अवस्थामा ओमानले 23 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 95 रन बनाएको छ। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल 49 ओभर 5 बलमा 256 रन बनाएर अलआउट भयो। नेपालका आसिफ शेखले 94, अर्जुन कुमारले 48 र आरिफ शेखले 43 रन बनाए। ओमानका नदिम खानले 3 विकेट लिए। घरेलु मैदानमा भइरहेको श्रृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो। 8 टोली रहेको लिग टूमा नेपाल 23 खेलमा 16 अङ्कसहित 7 औँ, UAE 24 खेलमा 14 अङ्कसहित 8 औँ र ओमान 27 खेलमा 31 अङ्कसहित 3रो स्थानमा छ। नेपालले लिग टूकै खेलमा यी वैशाख 29 गते तालिकाका शीर्ष 2 टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी। 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले निर्णय गर्न सक्ने प्रावधान। सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश। स्थानान्तरण गरिएका नागरिकको अवस्थाबारे वास्तविक विवरण माग। भरे राति पूर्वी तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना। अनावश्यक हिँडुल नगर्न महाशाखाको आग्रह। यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनलाई विपद प्राधिकरणको निर्देशन। चीनको हुनान प्रान्तको एक पटाका कारखानामा विस्फोट, 21 जनाको ज्यान गयो, 61 जना घाइते। र आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा ओमान नेपालले दिएको 257 रनको लक्ष्य पछ्याउँदै।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: साली नदीको शिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भेटभाडबाट टाढा,
11: सहरबाट नजिकै।
10: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
13: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-5552-5224-353।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। गौशाला धर्मशाला पशुपति क्षेत्र विकासको अन्तर्गत रहने काठमाडौँ जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ। फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गर्नुपर्ने भएको छ। झन्डी 25 वर्षदेखि समितिको कब्जामा रहेको साबिक पशुपति पञ्चायत वडा नम्बर 2 किता नम्बर 83 चार रोपनी 15 आना 2 दाम र किता नम्बर 85 चार रोपनी 10 आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर जिल्ला अदालत काठमाडौँले गरेको थियो। यसैलाई उच्च अदालत पाटनले सदर गरेको अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीको इजलासले हिजो फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा समितिको मोहियानी हक नलाग्ने फैसला गरेको हो। सुकुम्बासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य उपचारदेखि पठन पाठन सञ्चालनमा ल्याइएको छ। हिजोदेखि स्वास्थ्य शिविर सञ्चालन गरी उपचार र औषधि वितरण सुरु गरेको हो। शिविरमा भक्तपुर अस्पतालका डाक्टर, नर्स, प्राविधिक टोली, तेलगङ्गा आँखा अस्पतालका आँखारोग विशेषज्ञ सहितको टोलीले शिविर सञ्चालन गरी 158 जनाको स्वास्थ्य परीक्षण गरेको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो। यसैबीच बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले सङ्घीय स्वास्थ्य मन्त्रालयसँग छलफल गरिँदै प्रदेश सरकारले शिविरमा रहेसम्म बिरामीको सेवामा सबै जिम्मेवारी लिने पनि बताउनु भएको छ। स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जोशीले बेइमानपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ काम गरी ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले पक्राउ गरिएको हो। उनलाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा पक्राउ गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट 2070 वैशाख 2 गते दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएको थियो। र वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 9 बस्ने, सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिका 1 31 वर्षीय शक्ति राई, बुढा नीलकण्ठ नगरपालिका 11 बस्ने, सिन्धुपाल्चोको 5 पोखरी गाउँपालिका 1 घर भएका 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 वर्षीय रोशन तामाङ रहेका छन्। पक्राउ परेका मध्ये शक्ति न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट 1,95,000 रुपियाँ, विमलाले अझरबैजान पठाइदिन्छु भन्दै 2 जना पीडितहरूबाट 13,60,000 रुपियाँ र रोशनले क्यानाडा पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 24,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उच्च अदालत पाटनद्वारा गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोष अन्तर्गत नै रहने फैसला सदर। 25 वर्षदेखि मारवाडी सेवा समितिले व्यवसाय गर्दै आएको जग्गा खाली गर्नुपर्ने। भक्तपुरको सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षणदेखि बाल बालिकाको पठन पाठन सुरु। शिविरमा रहँदासम्म बिरामीको उपचारको जिम्मा प्रदेश सरकारले लिने। र स्मार्ट टेलिकम प्रालिका निर्देशक सर्वेश जोशी ठगी तथा आपराधिक कसुरमा पक्राउ। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन
0: स्वदेश FM 93.3।

हे के भनम खै हे।

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: गाउँदिन म।

राम्रो मान्छे।

एउटै ऐनमा त्यस ठाउँमा भूमि प्रशासन कार्यालय लेखिएको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो। त्यस्तै मालपोत अधिकृतलाई भूमि प्रशासन अधिकृत भनिने गरी ऐन संशोधन गरिएको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गतेका लागि बैठक आह्वानको सिफारिस भएको हो। दुवै सदनको बैठक दिउँसो 2 बजे बस्नेछ। सरकारले पठाएको 8 अध्यादेश राष्ट्रपतिले जारी गरे लगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो। यसअघि वैशाख 17 गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो। काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश मुना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिनुभएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई थरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्नु भन्ने परमादेश दिएको थियो। त्यसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोले उनीसँग 5 लाख रुपियाँ धरौटी समेत लिएको थियो। तर बिमा सम्बन्धी ऐन 2079 अनुसन्धानको सम्बन्धमा सर्वोच्चले जिकिर नउठेको भनेको थियो। त्यही कुरालाई टेकेर सीआईबीले उनलाई म्याद थप गर्न खोजेको हो, जसअनुसार जिल्ला अदालतले अस्वीकार गरेको छ। काभ्रे जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गको खुरकोट भकुण्डवेसी सड़क खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन रोकेको छ। मंगलबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरू बीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। त्यस्तै उक्त अवधि पश्चात पनि वर्षा रोशी खोलामा आउन सक्ने बाढ़ी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सड़क आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: नया वर्ष को अवसर में गोदरेज का विभिन्न होम अप्लायंस को खरीद में आकर्षक ऑफर। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड में 2 केजी एरियल, ट्विन टॉप में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एयर कंडीशनर में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सजिलो ईएमआई मार्फत सजिले खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सरकारले उचित विकल्प र व्यवस्थापन बिना आफूहरूलाई हटाउन खोजेको भन्दै रूपन्देहीका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। मंगलबार भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष समिति रूपन्देहीले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले 24 वैशाख बिहिबार बुटोलमा विरोध र्याली स्वरूप प्रदर्शन गर्न लागि जानकारी दिनुभयो। उहाँका अनुसार बुटोलको राजमार्ग चौराहामा हजारौंको संख्यामा भूमिहीन सुकुम्बासी भेला भएर मिलनचोक अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोर सभा गर्ने कार्यक्रम छ। आसिफ शेखको 94 रन र गुलशन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत काठमाडौँमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई 81 रनले पराजित गरेको छ। गुलशनले 5 विकेट लिएपछि किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमान 39.5 ओभरमा 175 रनमै अलआउट भयो। त्यसअघि शेख दाजुभाइ आसिफ र आरिफ ब्याटिङमा चम्किँदा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 49.5 ओभरमा सबै विकेट गुमाएर 256 रन बनाएको थियो। यस सिरिजमा नेपालले 4-3 खेल जित्दै 6 अङ्क जोड्न सफल भयो। 24 खेलबाट 18 अङ्क जोडेको नेपाल 8 टोली सहभागी लिग टूमा 7 स्थानमा यथावत छ। यस सिरिजमा नेपालले यसअघि युएलाई 36 रन र 6 रनले पराजित गरेको थियो भने ओमानसँग 102 रनले पराजित भएको थियो। आजको जितपछि नेपालले ओमान विरूद्ध अघिल्लो हारको बदला समेत लिएको छ। अब नेपालले अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टूको अर्को श्रृङ्खला यही वैशाख 29 गतेदेखि घरेलु मैदानमै खेल्नेछ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरेङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: पर्सनल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएर कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो त?

0: 142. हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5498।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 80 र 98 550 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, 6 सदस्यीय परिषदमा 3 जनाले निर्णय गर्न सक्ने प्रावधान, संसद अधिवेशन वैशाख 28 गतेका लागि आह्वान गर्ने सरकारको निर्णय।
0: सहकारी बचतकर्ताको रकम जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने सरकारको तयारी, रकम फिर्ता गर्न चक्रिय कोष स्थापना, 100 दिनभित्रै बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्ने दावी।
2: अब कति रकम बाँकी छ त्यो रकम प्लस नेपाल सरकारबाट प्राप्त रकमलाई चाहिँ हामीले कोषमा जम्मा गरेर प्राथमिकता निर्धारण गरेर हामीले 100 दिनभित्रै प्रारम्भ गर्छौँ।
1: आज राति तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना, बिपी राजमार्गको भकुण्डेबेसी खुर्कोट सडक खण्डमा राति गाडी चलाउन रोक।
0: अमेरिका र इरान बीच बढ्दो तनावले हर्मुज क्षेत्रमा सैनिक गतिविधि तीव्र, इरानले प्रहार गरेको मिसाइल रोकेको युएईको दावी।
1: र आइसिसी विश्वकप क्रिकेट लिग टूमा नेपालले ओमानलाई 81 रनले हरायो। आइपिएल क्रिकेटमा आज दिल्ली र चेन्नई खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्नुभएको हो। यसअघि राष्ट्रपतिले अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो। सरकारले हिजो दोस्रो पटक जस्ताको तस्तै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई पठाएको थियो। जारी अध्यादेशमा 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाले नै निर्णय गर्न सक्ने प्रावधान रहेको छ। संवैधानिक परिषदका केवल 3 सदस्यबाट निर्णय हुन सक्ने अवस्था सृजना गर्ने भन्दै त्यसको आलोचना पनि भइरहेको छ। यो सँगै राष्ट्रपतिले सरकारले पठाएका 8 वटै अध्यादेश जारी गर्नुभएको छ। जारी भएका अध्यादेश अब बस्ने संघीय संसदमा बैठकमा पेश हुनेछन्। यसअघि राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ।
1: यसैबीच सरकारले सँगै संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले सिफारिस गरेका 8 वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेपछि सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो। गएको फागुन फागुन 21 गते चुनाव सम्पन्न भएपछिको संघीय संसदको यो दोस्रो अधिवेशन हो। यो अधिवेशनबाट बजेट अधिवेशनका रूपमा यो अधिवेशन बजेट अधिवेशनका रूपमा रहनेछ। संविधानमा नै सरकारको नीति तथा कार्यक्रम जेठ 1 गते र आर्थिक वर्षको बजेट जेठ 15 गते ल्याउनु पर्ने प्रावधान छ।
0: सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको भाउ घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले इन्डियन ऑयल कर्पोरेसन आईओसीले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको बताउनु भएको हो। आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले सरकारले बाध्य भएर वस्तुहरूको मूल्य बढाउनु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन्, तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटा व्यापार गरिरहेको दावी गर्नुभएको छ।
1: सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 बुधामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो। नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भए लागू गरिएको शासकीय सुधार सम्बन्धी 100 बुधे दस्तावेजको बुधा नम्बर 91 उल्लेख भए बमोजिम तथा नेपालको संविधान आवासको हक सम्बन्धी 75 अदालतको आदेशमा जारी निर्देशन अन्तर्गत अवलम्बन गर्नुपर्ने बाध्यात्मक विधि प्रक्रियाहरू के कसरी अवलम्बन गरिएको हो त्यस सम्बन्धी निर्णयसहितको कागजातहरू आदेश मार्फत माग गरिएको छ। यसैबीच सुकुम्बासीका अस्थायी शिविरमा स्वास्थ्य उपचारदेखि पठन पाठन सञ्चालनसम्मका क्रियाकलाप सुरु भएका छन्। सरकार र विभिन्न निकायबीचको समन्वयमा उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र औषधि वितरण सुरु भएको हो।
0: गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहने काठमाडौँ जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ। फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाको जग्गा खाली गर्नुपर्ने भएको छ। झन्डै 25 वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नम्बर 2 को किता नम्बर 83 को 4 रोपनी 15 आना 2 धाम र किता नम्बर 85 को 4 रोपनी 10 आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर जिल्ला अदालत काठमाडौँले गरेको हो। यसैलाई उच्च अदालत पाटनले सदर गरेको अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिनुभयो।
1: जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। जिल्ला अदालतको यो आदेशसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उहाँलाई हिरासत मुक्त गरी अनुसन्धान अघि बढाउनु पर्नेछ। न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो। यसअघि हिजो सोमबार मात्रै सर्वोच्च अदालतले धरोटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो।
0: नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियामाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ। बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सभापतित्वमा प्रदेश सुशासन केन्द्र जावलाखेलमा आज बसेको प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धिकरणका विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि आयोजना छनौट गर्दा प्रदेश सभा सदस्यहरूको माग भौगोलिकताको अवस्थालाई आधार बनाएर छनौट गर्ने निर्णय भएको प्रदेश संसदीय दलका सचिव मीन कृष्ण महर्जनले जानकारी दिनुभयो।
1: पछिल्लो एक महिनामा 62,265 जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। एक अध्ययन अनुसार नेपालमा अहिलेसम्म 1,30,00,000 बढी श्रमिक छन्। यद्यपि यो श्रमिकका शारीरिक, मानसिक, सामाजिक सुरक्षा भने अझै व्यवस्थित हुन सकेको छैन। राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा युवा बेरोजगारी दर 12.7% छ। त्यसमा पनि 15 वर्षदेखि 25 वर्ष उमेर समूहका युवा बेरोजगार बढी छन्। तथ्याङ्क अनुसार श्रम बजारमा 37.5% मात्रै सहभागी छन्।
0: नेपालमा झन्डै 6-8% मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ। विश्व दम दिवसको अवसरमा इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसनले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो छ। दमले बालबालिका, किशोर किशोरी, वयस्क तथा वृद्धसहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उहाँको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका अनुसार विश्वभर झन्डै 26-30 करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान छ। दमले शारीरिक गतिविधिमा सीमितता आउने, निन्द्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखा पर्छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सहकारी बचतकर्ताको रकम फिर्ता प्रक्रिया बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
11: विश्वमा नै उत्कृष्ट मानिएको नेपाली मह ढुक्क भई नियमित रूपमा सेवन गरौँ, स्वस्थ रहौँ।
12: मह एक पूर्ण खाद्य वस्तु हो। महको नियमित सेवनले रुघा खोकी, कब्जियत, मोटोपना, ग्यास्ट्रिक, हात जोड्नी दुख्ने जस्ता थुप्रै समस्याहरूको समाधानमा फाइदा पुर्याउँछ।
11: मौरीको चरण स्रोत र प्रजाति अनुसार महको स्वाद, बासना र रङमा विविधता पाइन्छ। महलाई अनावश्यक रूपमा तताउनु हुँदैन र मह जम्दैमा नक्कली भन्न मिल्दैन। नेपालमै उत्पादित मह खोजी सेवन गरी स्वदेशी उत्पादनलाई प्रवर्धन गरौँ।
13: नेपाल सरकार व्यावसायिक कीट विकास केन्द्र।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, 6 सदस्यीय परिषदमा 3 जनाले निर्णय गर्न सक्ने प्रावधान, संसद अधिवेशन वैशाख 28 गतेको लागि आह्वान गर्न सरकार गर्न सिफारिस गर्ने सरकारको निर्णय, पेट्रोलियम पदार्थ लगायतका इन्धनको भाव घटाउन नसकिने सरकारको भनाई, उद्योगी शेखर गोलछालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थपेन लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला बाँकी खबर। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने भएको छ। वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ता र सहकारीको विवरण सङ्कलन गरेर बचत फिर्ताको तयारी गरेको हो। समितिको अध्ययन अनुसार झण्डै 76,000 बचतकर्ताको 46 अर्ब रुपियाँ फिर्ता गर्नुपर्नेछ। यसमध्ये झण्डै 18,000 साना बचतकर्ता छन्। 5,00,000 भन्दा कम रकमलाई साना र बढीलाई ठूला बचतकर्ता वर्गीकरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि पर्याप्त तयारी भइसकेको र छिटै काम सुरु हुने बताउनुभयो।
0: लामो समयदेखि सहकारीमा फँसेको बचत रकम फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले चक्रीय कोष मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागू गरेको छ। समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 राजपत्रमा प्रकाशन भएसँगै यो कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो। नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउनेछन्। यो कोष मार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता कसरी पाउँछन् भनेर साथी सम्झना महर्जनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई सोध्नु भएको छ।
2: सर्वप्रथम त यो कोष खडा गर्ने कुरा छ। कोष खडा गर्ने स्वीकृति प्राप्त भइसकेपछि यसमा चाहिँ अब सकेसम्म हामीले चाहिँ सम्बन्धित जुन समस्याग्रस्त सहकारी छ उहाँहरूकै सम्पत्ति लिलाम गरेर होस् अथवा उहाँहरूले चाहिँ कर्जा असुल गरेर होस् रकम त्यसमा जम्मा गर्छौँ, अथवा नेपाल सरकारबाट प्राप्त रकम हामीले सुरुवातमा चाहिँ अब सबै समस्याग्रस्त सहकारी सहकारीबाट उहाँहरूकै सम्पत्तिबाट चाहिँ नि तत्काल चाहिँ नि रकम प्राप्त हुन सक्ने अवस्था भएन भने नेपाल सरकारबाट पनि रकम हामी बजेट माग गर्छौँ। त्यसै गरी अब सम्पूर्ण सहकारी संस्थाले चाहिँ शोध भर्ना बाबत फिर्ता रकम हुन सक्छ र अन्य स्रोतबाट प्राप्त रकमहरूलाई चाहिँ हामीले कोषमा राख्छौँ। समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको मागदाबी सङ्कलन गर्ने काम हुन्छ। योभन्दा पहिला पनि मागदाबी सङ्कलन गर्ने काम भइसकेको अवस्था छ। त्यो विवरणका आधारमा जुन समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गर्नुपर्ने हो त्यही बचत सहकारीबाट प्राप्त रकमका आधारमा चाहिँ हामीले अथवा बचत कुनै पनि फिर्ता नभएको अवस्था रहेछ भने प्राथमिकीकरण गरी कोषमा उपलब्ध रकमका आधारमा प्राथमिकीकरण गरी बचत फिर्ताको काम अगाडि बढाइन्छ।
9: अहिले उहाँहरूले चाहिँ कहाँ कसरी आफ्नो पैसा ठगिएको पैसा नपाएको अवस्थाको सूचना जानकारी दिने अथवा सूचीमा सूचीकरण गर्ने त
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दाबीका लागि सूचना प्रकाशन गर्दछ र सो सूचना बमोजिम चाहिँ उहाँहरूले आफ्नो माग दाबी पेश गर्नुपर्ने हुन्छ।
9: कहाँ माग दाबी गर्ने हो त बचतकर्ताले?
2: बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको जुन कार्यालय सूचना जारी गर्छ पहिला हाम्रो इमेल मार्फतमै माग दाबी गर्ने गरी सूचना प्रकाशन भएको थियो। यदि कसैको चाहिँ माग दाबी गर्न छुट भएको अवस्था रहेछ भने अब समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयको वेबसाइटमा राख्ने र जारी गर्नुहुन्छ अथवा भइसकेको हुनुपर्छ।
9: अब छुटेकाहरूले फेरि पनि सम्पर्क राख्नको लागि एकपटक सरकारले फेरि त्यस्तो खालको आह्वान गर्छ या गर्दैन?
2: सूचना माग दाबी सूचना भइसकेको हुनाले अधिकांश चाहिँ हाम्रो बचत

0: कर्ताहरूले यसअघि नै सम्पर्क गरिसक्नु भएको होला।
1: अब पहिलो प्राथमिकता चाहिँ कस्ता व्यक्ति हुनेछन्?
0: पहिलो प्राथमिकता अब हामी यो कार्यविधिमा चाहिँ नि खास गरी ज्येष्ठ नागरिकहरू, अब 60 वर्ष नागरिकका एकल महिलाहरू, दलित तथा आदिवासी जनजाति समुदाय, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने चाहिँ जुन हाम्रो यो कार्यविधिमा व्यवस्था भएको छ। स्वास्थ्यको स्थिति जसलाई चाहिँ तत्काल रकम आवश्यक छ त्यस्तो व्यक्तिहरूलाई चाहिँ प्राथमिकता राख्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ।
1: बचतकर्ताहरूलाई के भन्नुहुन्छ?
0: शासकीय सुधारको 100 कार्यसूचीमा एउटा महत्वपूर्ण बुदाको रूपमा राखिएको छ। बचतकर्ताहरूको बचत तिर्तीलाई चाहिँ 100 दिनमा भित्र प्रारम्भ गर्ने भन्ने छ। त्यसै आधारमा हामीले कोष खडा गरिसकेका छौँ। रकमको लागि चाहिँ समस्याग्रस्त सहकारीबाट अहिलेसम्म भएको प्राप्त भएको रकम, केही त विगतमा पनि दामासायमा वितरण भइराखेको अवस्था थियो, अब कति रकम बाँकी छ त्यो रकम प्लस नेपाल सरकारबाट प्राप्त रकमलाई चाहिँ हामीले कोषमा जम्मा गरेर प्राथमिकता निर्धारण गरेर हामीले 100 दिनभित्रै प्रारम्भ गर्छौँ। यस्ता समस्याग्रस्त सहकारीका ऋणीहरूले पनि चाहिँ समयमै आफ्नो ऋण फिर्ता गरिदिनुहुन्छ। यो कोषमा चाहिँ त्यो ऋण फिर्ता भयो भने हाम्रो कोषमा पनि रकम पर्याप्त हुन्छ र त्यसका आधारमा हामीले नेपाल सरकारको सकेसम्म चाँडोभन्दा चाँडो चाहिँ यो रकम फिर्ता होस् भन्नेतर्फ सरकारले काम अगाडि बढाइरहेको हुनाले अब सबैले आशावादी भएर बस्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ।
2: उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। आज तराईका केही जिल्लामा हावाहुरीको सम्भावना छ। अहिले पश्चिम तराईका बाँके, दाङ, रूपन्देही, कपिलवस्तु लगायत आसपासका क्षेत्रमा सामान्य हावाहुरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भरे राति कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ। हावाहुरी चलेको बेला घर बाहिर हिडुल नगर्न, घरको झ्यालो राम्रोसँग बन्द गर्न, घर बाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, कमजोर संरचना, अग्ला रुख खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन महाशाखाको आग्रह छ। प्री मनसुनको यो बेला जुनसुकै बेला पनि मेघगर्जन, चट्याङ, हावाहुरी जस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा गाडी आवागमन बन्द गरी यात्रु तथा गाडीहरूको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका ठाउँमा गाडी आवागमन बन्दको अवज्ञा गर्ने गाडी चालक र गाडी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको हो।
3: यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रेले बिपी राजमार्ग अन्तर्गतको खुरकोट भकुण्डेबेसी सडक खण्ड बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रातिको समयमा गाडी आवागमनमा पूर्ण रूपमा रोक लगाएको हो। वर्षा, बाढी र मौसमको अवस्था अनुसार आवश्यक परे अल्पकालीन अवधिका लागि पनि सडक आवागमन रोक्न सकिने प्रशासनले उल्लेख गरेको छ। मौसमको अवस्था हेरेर आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले निकालेको विज्ञप्तिमा भनिएको छ। बिपी राजमार्गको कटुन्जे बेसी काभ्रे नेपाल थोक सिन्धुली सडक खण्डमा यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। गैराती रोसी खोलामा 81 बाढी आउँदा बीच सडकमा माइक्रो बसमा चढेका 89 यात्रुहरू फँसेका थिए। ती गाडी र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो। यो सडक खण्ड अहिले पनि मर्मतको क्रममा रहेको छ।
2: यस्तै वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। गैराती इलाम, रोङ गाउँपालिका 6, सलकपुरको भित्री कच्ची सडक खण्ड, काभ्रेको नवबुद्ध गाउँपालिका चौकी डाँडा र रोसी गाउँपालिका 7 घुमाउने 400 बेसीको बिपी राजमार्ग सडक पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

0: हाम्रा सेवाहरू
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हप्ताको दोस्रो कारोबार दिन सेयर बजार आज सामान्य अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 8.78 अङ्कले बढेर 2712.86 बिन्दुमा पुगेको छ। सेयर बजार लगातार 4 कारोबार दिनसम्म घटेर आज बढेको हो। आज माइक्रो फाइनेन्स बाहेक सबै समूहको सूचक घटेकामा उत्पादन तथा प्रशोधन समूहको सूचक 2.5% धेरैले घटेको छ। आज 240 कम्पनीको सेयर घटेकामा 27 कम्पनीको बढेको छ। रसुवागढी हाइड्रो पावर र स्वरोजगार लघुवित्तको सेयर भने घटबड भएको छैन। आज 335 कम्पनीको 77,34,012 किता सेयर 62,025 खरिद बिक्री हुँदा 3,43,90,68,392.77 कारोबार भएको छ। जीवन बिमा 0.10, उत्पादन तथा प्रशोधन 0.63, म्युचुअल फन्ड 0.44 र अन्य समूह 0.08% बढेको छ भने सबै समूहहरूको उपसूचक घटेको छ। विकास बैङ्क 0.04, वित्त 0.12, होटल तथा पर्यटन 0.5, लघुवित्त 0.21 र निर्जीवन बिमा समूह 0.12% घटेको छ।
3: नेपाल निर्माण व्यवसाय महासङ्घले निर्माण उद्योगको इतिहासमै अहिले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको जनाएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घले राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण देशभर धेरै सो आयोजना ठप्प प्राय रहेको उल्लेख गरेको हो। महासङ्घका अनुसार 7 प्रदेश 17 जिल्ला सङ्घ तथा अन्य सदस्यसहित झन्डै 32,000 निर्माण व्यवसाय आबद्ध रहेको यस क्षेत्र अहिले गम्भीर आर्थिक दबावमा रहेको छ। चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये अहिलेसम्म झन्डै 27% मात्र खर्च हुनाले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको महासङ्घको भनाइ छ।
4: प्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गएको साउनदेखि चैतभित्र 251,188 विदेशी पर्यटक गएका छन्। सबैभन्दा बढी चैतमा 65,242 पर्यटकले यो क्षेत्रको भ्रमण गरेका छन्। सबैभन्दा कम साउनमा 11,824 पर्यटक गएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। भदौमा 16,276, असोजमा 30,547, कार्तिकमा 35,954, मङ्सिरमा 14,941, पुसमा 29,980, माघमा 16,612 र फागुनमा 29,812 पर्यटक भित्रिएका छन्।
3: सगरमाथा आदर्श शिविरदेखि दोस्रो शिविरतर्फ जाने बाटो निर्माणको क्रममा भेटिएको शव डिएनए परीक्षणका लागि काठमाडौँ ल्याएको छ। पर्यटन विभागले विज्ञप्ति निकालेर यही वैशाख 15 गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ। विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा हेलिकप्टर मार्फत लुक्लाउँदै काठमाडौँ ल्याएको जानकारी दिनुभयो। महानिर्देशक लामिछानेले पहिचान खुल्न नसकेको शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। विभागले विगतमा सगरमाथा क्षेत्रमा आरोहणका क्रममा विपत्ता भएका स्वदेशी तथा विदेशी आरोही तथा सहयोगी कामदारका बारेमा कुनै जानकारी भएमा विभागमा उपलब्ध गराउन पर्वतारोहण सञ्चालक सङ्घ र ट्रेकिङ एजेन्सीलाई आग्रह गरेको छ।
4: मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकियाब, जोमसम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका छन्। कालीगण्डकी करिडोर, बेनी जोमसम कोर्ला सडक तथा शाखा सडक लगायतका पूर्वाधार निर्माणले त्यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका थिए। यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्धन गर्दै त्यहाँ जाने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एकियाब, जोमसम र लोमान्थाकले त्यहाँका 5 पालिकामा पदमार्ग मर्मत तथा स्तरोन्नतिको काम गरिरहेको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। मध्यपूर्वमा इरान र अमेरिका बीचको बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स युएईमा मिसाइल तथा ड्रोन आक्रमणको प्रयास भएको छ। इरानबाट प्रहार भएको ब्यालिस्टिक र क्रुज मिसाइलहरू सफलतापूर्वक अवरोध गरेको युएईले जनाएको छ। यस घटनासँगै खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ। कतारी सञ्चार माध्यम अल जजिराका अनुसार युएईको पूर्वी तटमा रहेको एक महत्त्वपूर्ण तेल पूर्वाधारमा ड्रोन आक्रमण हुँदा आग लागि भएको थियो। यो घटनामा 3 भारतीय नागरिक घाइते भएका खबरमा उल्लेख छ। यद्यपि इरानले यो आक्रमण आफूले योजनाबद्ध रूपमा नगरेको दावी गर्दै घटनाका लागि अमेरिकी सैन्य हस्तक्षेप जिम्मेवार रहेको आरोप लगाएको छ। इरानी अधिकारीहरूले अमेरिकी उपस्थितिले क्षेत्रीय अस्थिरता बढाएको बताएका छन्। यसैबीच अमेरिकी पक्षले आफ्नो सैन्य सम्पत्तिमाथि आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। दुवै पक्षबीच आरोप प्रत्यारोप बढ्दै जाँदा तनाव थप चर्किएको छ। रणनीतिक रूपमा अत्यन्त संवेदनशील हर्मुज जलमार्ग क्षेत्रमा सैनिक गतिविधि तीव्र बनेको छ। अमेरिकाले जहाजहरूको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ भने इरानले यसलाई आफ्नो सार्वभौमिकतामाथि चुनौती मानेको छ। द्वन्द चर्किँदा विश्व बजारमा तेलको भाव बढेको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 माथि पुगेपछि ऊर्जा आयातमा निर्भर देशहरूमा आर्थिक दबाव बढेको छ। विशेषज्ञहरूका अनुसार युएईको तेल पूर्वाधारमा भएको आक्रमणले खाडी क्षेत्रको ऊर्जा आपूर्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले ओमानलाई 81 रनले हराएको छ। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको ओमान 39 ओभर 5 बलमा 175 रनमा अल आउट भयो। ओमानका विनायक शुक्लाले 36 र हमाद मिर्जाले 34 रन बनाए। नेपालका गुलशन झाले 5 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल 49 ओभर 5 बलमा 256 रन बनाएर 56 रन बनाएर अल आउट भयो। नेपालका आसिफ शेखले 94, अर्जुन कुमारले 48 र आरिफ शेखले 43 रन बनाए। ओमानका नदिम खानले 3 विकेट लिए। घरेलु मैदानमा भइरहेको श्रृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो। 8 टोली रहेको लिग टूमा नेपाल 24 खेलमा 18 अङ्कसहित 7, युएई 24 खेलमा 14 अङ्कसहित 8 र ओमान 28 खेलमा 31 अङ्कसहित 3 स्थानमा छ। नेपालले लिग टूकै खेलमा यही वैशाख 29 तालिकाका शीर्ष 2 टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ।
3: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। अङ्क तालिकामा चेन्नई 9 खेलमा 8 अङ्कसहित 6 र समान खेलमा समान 8 अङ्क नै रहेको दिल्ली 7 स्थानमा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी। 6 सदस्यीय परिषदमा 3 निर्णय गर्न सक्ने प्रावधान। संसद अधिवेशन वैशाख 28 गतेका लागि आह्वान गर्ने सरकारको निर्णय।
3: सहकारी बचतकर्ताको रकम जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने सरकारको भनाई। रकम फिर्ता गर्न चक्रिएको स्थापना। 100 दिनभित्रै बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्ने।
4: आज राति तराईका विभिन्न ठाउँमा तीव्र हावाहुरीको सम्भावना। बिपी राजमार्गको भकुण्डे बेसी खुरकोट सडक खण्डमा राति गाडी चलाउन रोक।
3: अमेरिका र इरान बीच बढ्दो तनावले हर्मुज क्षेत्रमा सैनिक गतिविधि तीव्र। इरानले प्रहार गरेको मिसाइल आक्रमण रोकेको युएईको दावी।
4: र आइसिसी विश्वकप क्रिकेट लिग टूमा नेपालले ओमानलाई 81 रनले हरायो। आइपिएल क्रिकेटमा आज दिल्ली र चेन्नई खेल्दै
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ
1: न पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईंको समुदायको अनि तपाईंको सरोकारको
2: खबर तपाईंको अधिकार अनि तपाईंको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: चितवन मेडिकल कलेजले मकवानपुरको हेटौडामा नयाँ अस्पताल निर्माण गर्ने अवैध लागू सहित कैलाली र चितवनबाट पाँचजना पक्राउ। चितवनमा आयोजित चितवन अटो सो 2026 सफलतापूर्वक सम्पन्न। पत्रकार तथा लेखक बसन्त पराजुलीको उपन्यास बखानलाई कवि डाँडा कृति पुरस्कार प्रदान गरिने। सरकारले सहकारी बचतकर्ताको रकम जेठ पहिलो हप्ता फिर्ता गर्ने। सरकारले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने तयारी। र कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ। शोभा पाठकलाई आक्रमण गर्ने 10 जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरी प्रतिवेदन। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवन मेडिकल कलेजले मकवानपुरको हेटौडामा नयाँ अस्पताल निर्माण गर्ने भएको छ। हेटौडा उपमहानगरपालिका 4 मा बन्ने नयाँ अस्पताल भवनको मंगलबार एक समारोह बीच शिलान्यास गरिएको छ। हेटौडा उपमहानगरपालिका 4 हुप्रा चौरमा निर्माण गरिने उक्त भवनको सीएमसी हेटौडाका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवपुटाले शिलान्यास गरेका हुन्। कैलालीको बर्दगोरिया गाउँपालिका 1 बैनिया बजारमा अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ 150 मिलिग्राम सहित सोही गाउँपालिका 1 बस्ने 25 वर्षीय सागर करेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। चितवनमा आयोजित चितवन अटो सो 2026 सफलतापूर्वक सम्पन्न भएको छ। चितवन अटो सो 2026 चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख 17 गतिदेखि सुरु भएको मेला 5 दिनपछि सोमबार समापन गरिएको हो। आयोजकका अनुसार अटो सो अवधिभर 1 अर्ब रुपियाँ भन्दा बढीको कारोबार भएको छ। पत्रकार तथा लेखक बसन्त पराजुलीको उपन्यास बखाललाई कवि डाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ। कवि डाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति बखानका लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभयो। उक्त पुरस्कारको राशि 15,000 रुपियाँ, सम्मान पत्र तथा दोसल्ला रहेको छ। बखान उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखान सिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो। बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय भएको छ। मंगलबार हेटौडामा बसेको प्रदेश मन्त्री परिषद बैठकले हाल कायम 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए। मन्त्रालयको संख्या घटाउने निर्णय साउन 1 गतेबाट कार्यान्वयन हुनेछ। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम आउँदो जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने भएको छ। गएको वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताको झण्डै 46,000 रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाखभन्दा कम बचत रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको भाव घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले इन्डियन आयल कर्पोरेसन आईओसीले तोकेको मूल्य अनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको बताउनु भएको हो। आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले सरकारले बाध्य भएर वस्तुहरूको मूल्य बढाउनु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। सरकारले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ। अध्यादेश मार्फत पदाधिकारी पदमुक्त भएपछि सरकारले नियुक्ति पत्रको प्रक्रिया अघि बढाएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री एवं कुलपति बालेन शाहले सिफारिस समिति गठन गर्ने तयारी गरेका छन्। शोभा पाठकलाई आक्रमण गर्ने 10 जना विरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार आज मंगलबार अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। उनका अनुसार 10 जनालाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सिफारिश गरिएको छ। सुदन गुरुङलाई पुनः गृहमन्त्री बनाउनु पर्ने माग गर्दै पाठक माइती घरमा धरना बसेकी थिइन्। सोही ठाउँमा गएर नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत सहितको समूहले आक्रमण गरेको थियो। कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँका 43 वर्षीय निरबहादुर कार्की र सर्लाईका 39 वर्षीय विजय कुमार यादव छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्कीले क्रोसिया पठाउने भन्दै 8 जनालाई ठगी गरेको आरोप छ। यादवले कतार पठाउने भन्दै 2,20,000 ठगी गरेको आरोप छ। पक्राउ परेका दुवैजनालाई वैदेशिक रोजगार विभाग ताहसल पठाइएको छ। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 78% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुख्य रूप पुनः एकपटक। चितवन मेडिकल कलेजले मकनपुरको हेटौडामा नयाँ अस्पताल निर्माण गर्ने। अवैध लागू औषध सहित कैलाली र चितवनबाट 5 जना पक्राउ। चितवनमा आयोजित चितवन अटो सो 2026 सफलतापूर्वक सम्पन्न। पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास बखाललाई कविडाँडा कृति पुरस्कार प्रदान गरिने। सरकारले सहकारी बचतकर्ताको रकम जेठ पहिलो हप्ता फिर्ता गर्ने। सरकारले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने तयारी। र कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ। शोभा पाठकलाई आक्रमण गर्ने 10 जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरीको प्रतिवेदन। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4934 5880 र 98 5576 2640
3: राष्ट्रपतिबाट जारी शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु र विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित

0: टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14 #7 हैश डायल गरी वा नेपाल टेलीकॉम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलीकॉम राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकियले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको

0: कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो भन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता झन बलियो भन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाई नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ। यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम गर्न थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी धनीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ। सोमबार साँझ काभ्रेको रोसी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थानमा रोक्दा रोक्दै 5 वटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फँसेका सबै 89 यात्रुको सकुशल उद्धार गरिएको छ। सडकमा जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। बदलिदो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3,131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गिनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवान, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको विभागले जनाएको छ। स्थानीय स्तरमा जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणको प्रयासहरू सफल बनाउने उद्देश्यले दाङमा हालै सम्पन्न जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलनले समुदाय स्तरमा अनुकूलनका योजनाहरू विस्तार गर्नुपर्नेमा जोड दिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जलवायु अनुकूलनका योजनाहरू अघि बढाउने बारे साझा धारणा निर्माण

0: गरिएको छ। जुन धारणा जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरमा पुर्याउन जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास स्थानीयकरण वित्त र न्याय भन्ने मूल नाराका साथ भएको सातौं राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको हो। क्लाइमेट डेभलपमेन्ट डायलग लगायतका विभिन्न 12 सामाजिक संघ संस्थाहरूको सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका थिए। जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड दिएको थियो। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार:
1: जलाशय बनाउनु हो भने किसानलाई सिँचाइ पनि हुन्छ, पशु पक्षीले रमाउने ठाउँ पनि हुन्छ र जलको असर जुन तल गइराखेको छ त्यसलाई पनि पुर्याउँछ।
0: सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा छलफल गर्दै नेपालमा प्राप्त नीति भए तापनि कार्यान्वयन पछि रहेकाले संघीय प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको थियो। प्रकृति रिसोर्सेस सेन्टरका सन्त कुमार महर्जन:
2: जलवायु वित्त वा जलवायु बजेट चाहिँ अलिकति घट्दै गइरहेको पो हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। यसको विषयमा पनि हामीले छलफल गरेर यसलाई पनि कसरी सुधार गर्न सक्दछौ यो कुरा पनि हामीले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।
0: तीनै तहका सरकारले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने सहभागीहरूले बताएका छन्। टेवा संस्थाका प्रतिनिधि पोखरेल:
3: बजेट प्रणालीको शुरूवातले नेपालको न्यून कार्बन र जलवायु मैत्री विकासको विकास प्रति प्रतिबद्धता झन स्पष्ट पारेको छ, तर नीति र कार्यान्वयन अभ्यास बीचको खाडल अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ।
0: दाङ सम्मेलनले जलवायु परिवर्तनको चुनौती सँग जुझ्न नीति निर्माण मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन र समुदायसम्म पुग्ने व्यवहारिक योजनाको खाँचो औल्याउँदै तीनै तहका सरकार र सरकारवाला बीच समन्वय सुदृढ गर्नुपर्ने स्पष्ट सन्देश दिए को
4: छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारहरूको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्थापन लगायतका न्यूनतम मानव अधिकारको अवस्था के कस्तो भइरहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरिएको छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बिमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 पक्राउ गरेको थियो। रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढी प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा कोशी करिडोर, च्याम्ताङ घुम्पा सडक आयोजना, कर्णाली सडक आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सडक आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिएको छ। यसै गरी काठमाडौँ तराई मधेस द्रुत मार्ग सडक आयोजनाको 34%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बङ्करदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। बैठकमा प्रधान सेनापति अशोक राज सिग्देलले करिडोर निर्माणमा ट्र्याक खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमता अनुसार काम गर्न नसकिएको बताउनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बन्जी जम्पिङ, स्विङ, क्यानोइङ, स्काई डाइभिङ, जिप लाइन, जिप स्कोट, त्यसै गरी जेट स्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बिहान 5 बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लानचोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुण्डे बेसी खुरकोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचाका करिब 55 घर परिवारले सामान्य चोटपटक लाग्दा हुने स्वास्थ्य समस्याहरूमा घरेलु उपचार विधि अप्नाउँदै आएका छन्। खैचा गाउँका पटुवार जातिले पुस्तौंदेखि स्थानीय स्तरमै पाइने जडीबुटीको प्रयोग मार्फत स्वास्थ्य उपचार पद्धतिलाई प्राथमिकता दिने गरेका हुन्। बालिका माध्यमको रिपोर्ट।
5: ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचा निवासी उमेरले 65 वर्ष पुग्नु भएकी ज्ञानमाया पुटुवार स्थानीय जडीबुटीको प्रयोग र यसको उपचार विधिको अनुभव ज्ञानका कारण गाउँलेहरू बीच निकै चर्चित हुनुहुन्छ। 55 भन्दा बढी घर परिवारको बसोबास रहेको खैचा गाउँका जो कोहीलाई चोटपटक लागेमा हात खुट्टा मर्किए वा ज्वरो रुगाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या परेमा उपचारका लागि दगुर्दै ज्ञानमाया कहाँ पुग्ने गर्दछन्। बाल्यकालदेखि नै परिवारमा अभिभावकले प्रयोग गर्ने गरेको घरेलु जडीबुटीका उपचार विधि बारे ज्ञान आर्जन गर्नुभएकी ज्ञानमायाले हालसम्म स्वास्थ्य उपचारका लागि आफूले औषधि मूलो गर्न अस्पताल धाउनु परेको अनुभव छैन। हालसम्म कति गाउँलेको उपचार भयो भन्ने संख्यामै भने सम्झन नसक्ने ज्ञानमायाले आफू जवानै हुँदा श्रीमानको मर्किएको खुट्टाको उपचार गरेको यसरी सम्झनुहुन्छ।
6: मेरो श्रीमान त पहिला गोदरी जंगल गएर आएको बुगमतीमा तार खान्जानी भनेर गएको थियो, अनि त्यहाँ गाडीमा बसेर गएको होला। त्यहाँबाट हाम फालिएको रे फाल्दाखेरि खुट्टा भाँचे थियो। बुहारीको नन्दले ठुल्यामा ठुलबाट खुट्टा मर्केर त्यहाँ रोइराख्यो भने अनि हेर्नु जाँदाखेरि हो रहेछ। अनि मैले बोकेर लिएर भनेको बुढो मानेन, लाजले स्कुलको विद्यार्थी बच्चाहरू हाँसे अनि खिसार्दै घरमा आइपुग्यो। औषधि लगाइदिएको अनि भोलिपल्ट बिहान त्यस्तै औषधि पिनेर लगाइदियो। 3 हप्तासम्म लगायो अनि ठिक भयो त्यो पनि, अनि दुखे पनि भनेन, अनि खेत खन्नु पनि सक्छ दुख्दैन भने।
5: हात गोडा मर्किएमा वा शरीरको दुखाई कम गर्न घरेलु मालिस तेल बनाउन काम गर्दै आउनु भएकी विष्णुमाया पुटुवारले भने पहिलेको समयमा झै सहजै जडीबुटी पाउन छाडेको गुनासो गर्नुभयो।
6: दोदर आयो, दोदर सबै बिउ कान्लो सान्लो फटकाएर दोदर लगायो, पोलटिन गर्यो, अनि त्यही भएर मासियो, अनि त्यही खोज्नलाई गाह्रो छ, समय लाग्छ।
5: स्थानीय पुटुवार समाज पुस्तौंदेखि अपनाउँदै आएको घरेलु उपचार विधि सम्बन्धी ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्नेमा सचेत देखिन्छन्। स्थानीय स्तरमै उपलब्ध हुने जडीबुटी हराउन थालेपछि यसको वृक्षरोपण र संरक्षणमा समेत स्थानीय अगुवाहरू लाग्न थालेका छन्। स्थानीय शिक्षिका सपना साख्य।
7: यहाँको मान्छेहरू चाहिँ सानो चोटपटक लाग्दाखेरि चाहिँ घरेलु उपचार नै गर्नुहुन्छ। हाम्रो पहलटु भन्ने कार्यक्रम सञ्चालन गर्यो, रैथाने जडीबुटीहरूको चाहिँ उत्थान गर्नुको लागि स्थानीय स्तरमा पाइने चाहिँ हामी अनुसन्धान गर्दाखेरि चाहिँ करिब करिब 25-26 टाइपको चाहिँ पायौँ। अनि हस्तान्तरण भन्ने प्रोग्राम थियो कि त्यो प्रोग्रामले गर्दाखेरि चाहिँ महिला दिदी बहिनीहरूलाई थप सहयोग पुगेको छ। सबैले चाहिँ आफ्नो घरमा चाहिँ जडीबुटीहरू एउटा न एउटा भए पनि रोक्न थालिसकेको।
5: जटिल स्वास्थ्य समस्याहरूको चमत्कारिक उपचार प्रणालीको विकासले स्वास्थ्य उपचारमा सहज बनाएकै छ। तर सामान्य स्वास्थ्य जटिलतामा समेत जथाभावी एन्टिबायोटिक लिने जस्ता हानिकारक व्यवहारबाट टाढा रहेका पुटुवार जातिको घरेलु उपचार पद्धति तथा यस विधिको संरक्षण र सम्वर्धन गर्न आवश्यक देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
4: आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटन यार्सा गुम्बाका लागि सङ्कलनका लागि खुला गरिने भएको छ। आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा सङ्कलनका लागि खुल्ला गर्ने निर्णय भएको सेफोक्सुन्डो राष्ट्र निकुञ्जका निमित्त कार्यालय प्रमुख ज्ञान सेनले जानकारी दिनुभयो। यार्सा गुम्बा सङ्कलनका लागि सेफोक्सुन्डो राष्ट्र निकुञ्ज क्षेत्र र डिभिजन वन क्षेत्रको भागमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला हुने उहाँले जानकारी दिनुभयो। यार्सा गुम्बा सङ्कलनका लागि जेठ 5, 6, र 7 गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाइसक्नुपर्ने र 16 वर्ष मुनिका बालबालिकालाई निषेध गरिने निकुञ्जले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने 3 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका नवबस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका एक घर भएका 31 वर्षीय शक्ति राई, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 11 बस्ने सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका एक घर भएकी 39 वर्षीय बिमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बस्ने 31 वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। किसानहरूलाई समयमै मौसम तथा जलवायु सम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्याई समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागि प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। स्याङ्जाको वालिङ नगरपालिका र भिरकोट नगरपालिकाका 13,000 घर परिवार 3 दिनदेखि विद्युत सेवाबाट वञ्चित भएका छन्। गत शनिबार राति वालिङ 1 कालीमाटे स्थित सब स्टेसनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि उपभोक्ताहरू विद्युत सेवाबाट वञ्चित भएका हुन्। ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि मर्मत गर्न झन्डै 25 दिन समय लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी ग्ल्याङका प्रमुख डोल खरेलले जानकारी दिनुभयो। चीनको हुनान प्रान्तमा पटाका कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनका साथै 61 जना घाइते भएका छन्। हुआसिङ कारखानामा भएको सो विस्फोटनपछि उद्धारकर्ताहरूले 3 किलोमिटर वरपरसम्मका मानिसहरूलाई हटाएका थिए। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढी उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 7 डुङ्गामा आक्रमण गरेको बताउनु भएको छ। होर्मुज जलमार्गमा केही महिनादेखि फँसिरहेका जहाजहरूलाई मुक्त गर्ने अमेरिकी सैन्य अभियान अन्तर्गत इरानी डुङ्गाहरूलाई आक्रमण गरिएको हो। सो क्षेत्रमा आक्रमण र गोली हानाहान भएको संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले पनि पुष्टि गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका 3 ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पुँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषलाई अब धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितो पत्र इकाइमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बिमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बिमा कम्पनी वा धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसाय महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्योलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालू आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटितेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनु भयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो 4 दिन कारोबार निरन्तर घटेको नेपाल सेयर बजारको परिसूचक निफ्टी मंगलबार सामान्य अङ्कले सुधार भएको छ। मंगलबार निफ्टी परिसूचक 8.78 अङ्कले बढेर 2712.86 बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता सेयरहरू 3,43,90,68,000 रुपियाँमा किनबेच भएका छन्।
4: अब खेल समाचार अझै बमबाट।
10: नेपालले विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्यु क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरुद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेट पछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो युगफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान 1 विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लिग टूमा 18 अङ्कका साथ नेपाल 7 स्थानमा यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22 29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 बजे खेल्नेछ। त्यसअघि बिहान 11 बजे उद्घाटन खेलमा समूह एका इरान र बङ्गलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बङ्गलादेश बाहेक कजाकिस्तान र श्रीलङ्का छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुनेछन्।
4: अब मौसम। आज राति कोशी र मध्य प्रदेशको केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना हुनुका साथै बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा हिमालतिर हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.3, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.2, न्यूनतम 13, वर्षा 8.8 मिलिमिटर। पोखराको अधिकतम 26.8, न्यूनतम 14.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.7, न्यूनतम 14.3, वर्षा 13.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 29.2, न्यूनतम 15.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेसागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको फराकिलो जित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3, इनार बरुवा माडी, चितवन। आयोजक श्री अर्चना बाबा धाम, ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी, चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
12: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
13: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
12: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
14: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
15: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
14: सम्पर्क 98119 32811 र 98653773687।

0: रहेर रहेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त होइन? यिनीहरूलाई सुधार्नको लागि कहीँ केही खुल्या छैन
1: माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ।
1: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला
3: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिले आह्वान गरे अनुसार संसदका दुवै सदनको अधिवेशन अब सुचारू हुने। सरकार समस्याग्रस्त सहकारीको बारेमा छलफलमा व्यस्त। फसेका बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने तयारी।
1: हाम्रो सरकार चाहिँ अहिले सहकारीको समस्या समाधान गर्न प्रतिबद्ध छ। जति सक्दो चाँडो हामीले जसरी आज भनौँ जेठको पहिलो साताबाट हामीले चाहिँ बचत रकम फिर्ता गर्ने हामीले चाहिँ एउटा प्रारम्भ गर्ने एउटा सुरुवात गर्ने भनेर भनिसक्यौँ आजबाट होइन।
0: विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न सिफारिस समिति गठन गर्ने तयारी। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकनका लागि नयाँ कार्यदल गठन। पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कठिन रहेको सरकारको भनाई। साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिन सरकारको निर्देशन। हाइड्रोका कारण यस वर्षको वर्षामा पनि बाढी पहिरोको जोखिम भोग्नु पर्ला भन्ने त्रासमा इलामका नागरिक।
2: अब हामीले चाहिँ त्यो हाइड्रोहरूलाई सम्पर्क गरेर अब के भएको त्यो अब बर्खाको समय चाहिँ सुरुवात भइसकेको छ। अब यो सुरुवात पूर्व पोहोर पनि अब हामी चाहिँ विपदबाट ग्रसितै भएको अब जिल्लै हो।
0: र नेपालद्वारा घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै ओमानलाई पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकार सफल हुँदा देश सफल हुन्छ। शासन प्रशासनले पनि जस पाउँछ र विकास हुन्छ। सुशासन शक्ति र अधिकार प्राप्त व्यक्तिको मनमा बसेको हुन्छ। सभ्य र असल नागरिकको साथमा हुन्छ। असल सरकार, असल कर्मचारी तन्त्र र असल नागरिकको युग नै सुशासन हो। सरकारले आफ्नो व्यवहारलाई जति पारदर्शी, नैतिकवान र जवाफदेही बनाउँछ त्यति नै कर्मचारी तन्त्र र नागरिक पनि असल बन्दै जानेछन् र सुशासन त्यसैबाट बन्नेछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अन्ततः लागू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनः जारी गरेसँगै यो अध्यादेश राजपत्रमा प्रकाशित भएको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले यही अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनु भएको थियो। तर सरकारले पुनः सिफारिश गरेपछि अध्यादेश जारी गरिएको हो। संवैधानिक परिषद नेपालका प्रमुख संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिश गर्ने निकाय हो। यस्तो अवस्थामा यसको कार्यविधिमा गरिने परिवर्तनले नियुक्ति प्रक्रियामा सीधा प्रभाव पार्नेछ। नयाँ संशोधनले परिषद बैठक बस्ने प्रक्रिया, निर्णय गर्ने तरिका तथा सदस्यहरूको भूमिकामा केही सहजता ल्याउने अपेक्षा गरिएको छ। अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद सक्रिय भएर विभिन्न रिक्त पदहरूमा सिफारिश गर्ने बाटो खुल्नेछ। यद्यपि यसको प्रक्रिया र प्रभावबारे राजनीतिक दलहरूबीच थप बहस हुने सम्भावना पनि उत्तिकै रहेको कानूनविदहरूको भनाई छ। अध्यादेश जारी भएसँगै जग्गा प्रशासन सम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम भने परिवर्तन भएको छ। केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले मालपोत कार्यालयको नाम परिवर्तन गरी भूमि प्रशासन कार्यालय राख्ने व्यवस्था गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले अधिवेशन आह्वान गरिएको जानकारी दिनुभएको हो। आजै बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिश गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
5: आज एउटा मात्र महत्वपूर्ण निर्णय छ। यही महिना वैशाखको 28 गते दिनको 2 बजे संघीय संसदको दुवै सदन आह्वान गर्नको लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने आज एउटा मात्र निर्णय छ, त्यति नै हो।
4: तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अधिवेशन आह्वान प्रति असन्तुष्टि जनाएको छ। सबै अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन बोलाउनु संवैधानिक मर्यादा विपरीत रहेको भन्दै आपत्ति जनाएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताउनुभयो।
6: संसद अब बोलाइएको अवस्था, यो संसद बोलाएको हिसाबले पनि तपाईँले थाहा पाउन सक्नुहुन्छ, यतिका धेरै अध्यादेशहरू पारित भइसके पछाडि हिजो चाहिँ 15 गते बोलाइएको चाहिँ संसद 17 गते स्थगित गर्ने र स्थगितले चाहिँ स्थगित गर्दै गर्दा राज्यले संसदलाई संसद सचिवालयलाई दोष दिने, संसद सचिवालयले राज्यलाई दोष दिने र अन्ततः गते यतिका धेरै अध्यादेशहरू पारित भइसके पछाडि 28 गते फेरि हठात संसदको चाहिँ अधिवेशन चाहिँ बोलाइनुले पनि राज्यको सरकारको बदनियत कुनियत चाहिँ देखिन्छ।
4: सरकारले आगामी जेठको पहिलो सातादेखि समस्याग्रस्त सहकारीमा फसेका बचतकर्ताका बचत रकम फिर्ता गर्ने तयारी गरेको जनाएको छ। आज समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै बचत फिर्ता प्रक्रिया सुरु गर्न लागिएको जानकारी दिएको हो। वैशाख 9 गतेदेखि काम थालेको समितिले अहिले सहकारी र बचतकर्ताको विवरण संकलन गरिरहेको जनाएको छ। समितिका अनुसार करिब 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्नेछ। ती मध्ये धेरै जसो साना बचतकर्ता रहेका छन्। 5 लाख रूपियाँ भन्दा कम बचत हुनेलाई साना र 100 भन्दा बढी हुनेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल बचतकर्ता मध्ये करिब 18,000 मात्रै ठूला बचतकर्ता रहेका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अब रकम फिर्ता गर्ने काम शुरू हुने बताउँदै साना बचतकर्तालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।
1: हाम्रो सरकार अहिले सहकारीको समस्या समाधान गर्न प्रतिबद्ध छ। जति सक्दो चाँडो हामीले जसरी आज भनौँ जेठको पहिलो साताबाट हामीले चाहिँ बचत रकम फिर्ता गर्ने हामीले चाहिँ एउटा प्रारम्भ गर्ने एउटा सुरुवात गर्ने भनेर भनिसक्यौँ आजबाट होइन। हाम्रो जेठ पहिलो हप्ताबाट हामीले धेरै होमवर्क पनि गरिसकेका छौँ, यसमा हामी सुरु नै गर्छौँ र थप यसमा चाहिँ कस्तो हुन्छ, यसका कसरी मोडालिटी कसरी तय गर्यौँ हामीले होइन, अब फर्दर हामी कसरी अगाडि बढ्छौँ। सरले भने जस्तो ठुला ऋणी र फरार भएको अवस्थामा हामी के गर्छौँ त?
4: समितिले पहिले बचत फिर्ता त्यसपछि कर्जा असुली नीति अपनाउने जनाएको छ। साथै छुट भएका बचतकर्तालाई पुनः निवेदनको मौका आगामी साउनको पहिलो हप्ता दिइने समितिले जनाएको छ। सरकारले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ। अध्यादेश मार्फत पदाधिकारी पद मुक्त भएपछि सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो। सबै विश्वविद्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा 3 सदस्यीय सिफारिस समिति गठन गर्न लागिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिफारिस समिति गठनको प्रक्रिया समेत अगाडि बढाइसकिएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यान आकर्षण गराएको छ। बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै सरकारको विकल्प खोजेर भए पनि मूल्य समायोजन गर्न माग गरेका थिए। बैठकमा सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण न्यून आय भएका नागरिक समस्यामा परेको बताउनुभयो। सांसद प्रकाश पाठकले छिमेकी मुलुकहरूको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा महँगो रहेको बताउनुभयो। यस्तै सांसद सोम प्रसाद शर्माले पनि पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाएर नागरिकको क्रय शक्ति जोगाउन सरकारलाई सुझाव दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजार र विगतको ऋणले समस्या रहेको बताउनुभयो। तर रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदा आयल निगमले प्रति लिटरमा पेट्रोलमा 100 रुपियाँ भन्दा बढी घाटा खाएर बेच्नु परेको समेत उहाँको भनाइ छ।
7: पेट्रोल र बाध्य भएर यो कदम चाल्न परेको छ। यो पछिल्लो समय नयाँ सरकार गठन भइसकेपछि अलिकति यसमा चाहिँ हामीले नियमित रूपमा त्यसलाई चाहिँ मूल्यलाई तलमाथि गर्ने कामहरू भएको छ। तर पूर्ण रूपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ। त्यसले गर्दा सरकारले लसै बियरिङ गरेर पनि तल अलिकति मूल्य राख्दाखेरि स्वचालित मूल्य प्रणालीहरूलाई चाहिँ तल आएको छ। र त्यो भित्रको व्यवस्थाहरू अब बाहिर चाहिँ आएका विषयहरू अनुसार अब लस भइसकेपछि मुनाफा वितरण गर्न त पाइँदैन। त्यसैले बोनस खाने भन्ने विषय चाहिँ त्यो बोनस अहिले त नाफा निरन्तर रूपमा 3 वर्षभन्दा बढी नाफा भएपछि मात्रै बोनस खाने हो। त्यसैले त्यो अर्कै हिसाबले आएको हुन सक्छ। मैले अनुरोध गरेँ।
4: बागमती प्रदेशमा मन्त्रालयको संख्या घट्ने भएको छ। प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले प्रदेशमा कायम रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्न निर्णय गरेको हो। आगामी साउन 1 गतेबाट लागू हुने गरी प्रदेशको 6 मन्त्रालयहरूलाई मर्ज गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। हिमालमा जथाभावी साहसिक खेल सञ्चालन हुन थालेपछि सरकारले कडाई गरेको छ। अब यस्तो खेल सञ्चालन गर्न चाहने कम्पनीहरूले अनिवार्य रूपमा सरकारी इजाजत लिनुपर्ने भएको छ। आज पर्यटन विभागले जारी गरेको सूचना अनुसार बन्जी जम्पिङ, क्यानोनिङ, स्काई डाइभिङ, जीप लाइन, जेट स्की, मोटरबोट जस्ता साहसिक तथा मनोरञ्जनात्मक खेलहरू सञ्चालन गर्दा कानूनी मापदण्ड पूरा गर्नै पर्नेछ। विभागका अनुसार अब सम्बन्धित कम्पनीहरूले 30 दिनभित्र इजाजतका लागि निवेदन दिनुपर्नेछ। साझा खबरमा अब खेल खबर। नेपालले घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै ओमानलाई पराजित गरेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आज किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई 81 रनले हराउँदै महत्वपूर्ण 6 हात पारेको हो। 257 रनको लक्ष्य पछ्याएको ओमानको टोली 175 रनमै समेटिएको थियो।
0: सुशीला श्रेष्ठ। कोसेली घरले स्थानीय उत्पादनको बजार विस्तार, पर्यटक पनि एकै ठाउँमा सामान पाएर खुसी।
8: हाम्रो यहीँ उत्पादन हुने रैथाने बालीदेखि लिएर हाम्रो हिमाली क्षेत्रमा पाइने चौरीको छुर्पी, भेडाका उनहरूबाट उत्पादित राडीहरू, बक्खुहरू त्यही नै पायो।
0: सिन्धुपाल्चोकको 5 पोखरी क्षेत्र घुम्न जाने पर्यटकमा खुसी। स्थानीय उत्पादन खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य। रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल क्लबले धनकुटाको राजा रानीमा जारी 13 संस्करणको रारा रनिङ गोल्ड कपको उपाधि जितेको छ। आज धनकुटामा भएको फाइनल खेलमा आयोजक राराले 5-4 गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेडलाई 13 संस्करणको रारा रनिङ गोल्ड कपको उपाधि हात पार्नको लागि सफल भएको हो। यो सँगै बिर्तामोड युनाइटेडले 7 लाख रुपियाँ हात पारेको छ भने आयोजक राराले उपविजेता बन्दै 3 लाख रुपियाँ हात पारेको रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको 5 पोखरी क्षेत्र घुम्न जाने पर्यटकका लागि अब स्थानीय उत्पादन खोज्दै भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ। 5 पोखरी थाङपाल गाउँपालिकाको खाल्डे बजारमा स्थापना गरिएको कोसेली घरले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटकलाई पनि एकै ठाउँमा उपहार उपलब्ध गराउन थालेको छ।
10: सिन्धुपाल्चोकको 5 पोखरी क्षेत्रको पदयात्राबाट फर्केका आशिष खनालले यसपटक सम्झनाको स्वरूप चौरीको घिउ, छुर्पी र बेसार किन्नुभयो। पहिला पर्यटकीय क्षेत्रबाट फर्किँदा परिवार र आफन्तका लागि उपहार खोज्न अलग्गै समय खर्चिनु पर्ने बाध्यता थियो, तर अब त्यो झन्झट हटेको उहाँको भनाइ छ।
8: यहाँनिर चाहिँ हाम्रो यहीँ उत्पादन हुने रैथाने बालीदेखि लिएर हाम्रो हिमाली क्षेत्रमा पाइने चौरीको छुर्पी, भेडाका उनहरूबाट उत्पादित राडीहरू, बक्खुहरू त्यही नै पायो।
10: सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको कोसेली घरले पर्यटक र स्थानीय दुवैलाई सजिलो बनाएको हो। यो केन्द्रले स्थानीय उत्पादनलाई एकीकृत बजार उपलब्ध गराउँदै पर्यटकलाई मौलिक उपहार एकै ठाउँमा दिने व्यवस्था गरेको छ। अर्का सेवाग्राही सरस्वती अधिकारी।
11: भटास किनी अनि चियापत्ती किन्यो, फापरको पिठो, झुसे तिल आफूलाई मन परे सबै किन्यो, सबै अग्रणी राम्रै रहेछ। अब यस्तो सबै राम्रो अब पहाडकै चिज रहेछ, राम्रै लागेर।
10: धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्नेहरू स्वास्थ्य वर्धक, रोग प्रतिरोधात्मक क्षमता बढाउने रैथाने खाद्य सामग्रीको खोजीमा हुन्छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै गाउँपालिकाले कोसेरी घर सञ्चालनमा ल्याएको हो। यहाँ 60 भन्दा बढी खाद्य तथा गैर खाद्य स्थानीय रैथाने सामग्री उपलब्ध छन्। पुर्ख्यौली पेसाका रूपमा राडी पाखी बुन्दै आउनु भयो कि कमला भुजेल।
12: हामी राडी भलैचा हरेक यहाँ बुन्छौँ, पहिला काठमाडौँमा लगेर बेच्न पर्थ्यो, अहिले चाहिँ हाम्रै गाउँपालिका कोसेरी घरमा ल्याएर बिक्री गर्नको लागि राम्रो भएको छ।
10: भेडाको रौँबाट बनेका राडी पाखी, हातैले बुनेका स्यामा फरिया, बाँसका सामग्रीदेखि तोरीको तेल, चौरीको घिउ, छुर्पी, शुद्ध मह, बाँस कर्कको चिया, भोटाङको अर्गानिक कोदो, आलु लगायतका उत्पादन पहिले गाउँमै सीमित हुन्थ्यो भने अहिले विभिन्न जिल्ला र मुलुकमा पुग्न थालेको छ। पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष तासी लामा।
13: पर्यटनहरू जति पाँच पोखरी जान्छन्, जति माथि पेमाछल जान्छन्, जति मास्त्र पर्यटनहरू जान्छन्, हिमालयहरू जान्छन्, त्यो फर्केर जाँदा हाम्रो किसानहरूको उत्पादन बिक्री एउटा रह्यो, अर्को कुरा अन्तर्राष्ट्रिय तहसम्म बजारीकरण गर्ने हाम्रो ब्रान्डिङहरू चाहिँ विभिन्न तहमा पुगोस् भन्ने बहुआयामिक उद्देश्यका साथ यो निर्माण गरेका हौ।
10: कोसेली घरको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसले गाउँको उत्पादनलाई गाउँमै मूल्य दिएको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्दै यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने विश्वास सरकारवालाहरूको छ। दीपक खत्री, CIN रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
14: गोविन्द सञ्जेल, माई जोगमाई गाउँपालिका वार्ड नम्बर 5 इलामबाट। त्यो माई खोलामा रहेको सामनिङ हाइड्रो पावर र अर्को माई खोला हाइड्रो पावर इलाम नगरपालिकातिर आफ्नो संरचना बनाएर यता माई जोगमाई गाउँपालिकातिर चाहिँ त्यस्तो बाँधहरू नबाँधिकन नगर इलाम नगरपालिकातिर मात्रै बाँध बाँधेर यता माई जोगमाई गाउँपालिकातिर पशुको त्यो भेलबाडीले गर्दाखेरि माई जोगमाई गाउँपालिका नम्बर वाडाको तल्लो क्षेत्र चाहिँ एकदम जोखिमपूर्ण स्थितिमा भए पनि यो हाइड्रो पावरलाई जानकारी गराउँदा पनि व्यवस्था गरेको कारणले फेरि बर्खा लाग्न थालिसकेको छ। अब फेरि अर्को यो बर्खा पनि ठुलो समस्या ल्याउने देखेको कारणले गर्दाखेरि सम्बन्धित निकायलाई सम्पर्क गरेर समाधान गर्नको निम्ति
15: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत।
2: म अध्यक्षज्यू, उपाध्यक्षज्यूलाई पनि कुरा राख्छु। अब हामीले चाहिँ त्यो हाइड्रोहरूलाई सम्पर्क गरेर अब के भएको त्यो अब बर्खाको समय चाहिँ सुरुवात भइसकेको छ। अब यो सुरुवात पूर्व पोहोर पनि अब हामी चाहिँ विपदबाट ग्रसितै भएको अब जिल्लै हो। जिल्लाभित्र पनि हाम्रो पालिका चाहिँ बढी नै अलिक क्षति भएको पालिका हो। अब त्यो सम्बन्धमा सम्बन्धित पक्षहरूलाई चाहिँ हामी यहाँ सम्पर्क गरेर त्यसमा के गर्न सकिन्छ हामी पुरा गर्छौँ।
16: म रवि राई बोलिरहेको छु। मेरो जिज्ञासा यस प्रकारको छ, मेरो चाहिँ डिम्याट खाता सबु क्यापिटलको छ, तर मैले अन्य ब्याङ्कहरूबाट सेयरहरू भर्ने गरेको छु र अब मेरो सेयर कति छ भन्ने कुरामा अब त मैले थाहा पाउनको लागि कुन ब्याङ्कसँग सम्पर्क गर्यो भने प्रभु क्यापिटलमा गएर बुझ्नु भन्छ, प्रभु क्यापिटललाई बुझ्यो भने के भन्नुहुन्छ, खास मैले मेरो सेयर कहाँ छ कति छ भन्ने कुरा चाहिँ बुझ्नको लागि कहाँ सम्पर्क गर्नुपर्छ होला।
15: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ प्रभु ब्याङ्कबाट मन्जेराज पाण्डे।
17: अब केही कुरा जस्तो हामी सबै हेर्ने भनेको त प्रभु क्यापिटलले नै हो, सेयरको सबै हुन्छ नि, सबै डिटेल्सहरू सबै कुरा इन्फर्मेसन क्यापिटलमा हुन्छ। अब सामान्य जानकारी मात्र खोज्नु भएको हो डिमाट सम्बन्धी, जस्तो डिमाटहरू गर्ने हुन्छ नि, त्यो सबै कुरा हेर्नको लागि चाहिँ प्रभुको एउटा छुट्टै सेयरको टिम छ, एकचोटि प्रभु ब्याङ्कको सेयर टिममा यहाँले कुरा गरेर होइन, अनि त्यहाँबाट केही कुरा जानकारी लिएर त्यस पछाडि प्रभु क्यापिटलमा कुरा गर्दा पनि हुन्छ जस्तो लाग्छ मलाई।
15: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा जारी रहँदा खेतबारीमा रहेका बालीलाई कसरी जोगाउने?
2: यो गहुँ ढल्ने, गहुँ चाहिँ कालो हुने यस्ता समस्याहरू देखा परेको छ भने त्यस्तै तरकारी बालुहरूमा जहाँ चाहिँ लो ल्यान्ड छ, अब नाले अलिकति कम उचाइका खेतहरू छन्, त्यहाँ चाहिँ जहाँ चाहिँ पानीको निकासको अवस्था छैन भने त्यस्तो अवस्थामा तरकारी बालीहरू पनि बिरिने अवस्थामा चाहिँ पाउनुहुन्छ।
0: बाली पाक्ने बेलामा असिना पानीले गरेको क्षतिबाट कम गर्ने उपाय सहितको विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
18: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृङ्खला हेलो मौसम।
20: अहिले किसानका खेतबारीमा रहेका बालीलाई कसरी बचाउने? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा पछिल्लो समय भइरहेको वर्षा र वर्षाबाट बालीलाई जोगाउने विषयमा हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौँ।
21: तराईतिर हेर्नुभयो भने खास गरेर तरकारी बालीहरू छन् खेतमा, त्यस्तै चाहिँ पहाडतिर पनि तरकारी बालीहरू र मकै छन्। तराईतिर अर्को हेर्नुभयो भने तपाईँले चाहिँ मकै अहिले हार्भेस्टिङ अवस्थामा भित्राउने अवस्थामा पुगिसकेको अवस्था छ। त्यसका सँगसँगै उच्च पहाडमा चाहिँ अझै पनि गहुँ र मध्य पहाडमा पनि खेतमा चाहिँ गहुँ चाहिँ पाउन सक्नुहुन्छ यो अवस्थामा। यसका साथसाथै यो मध्य पहाडका जिल्लाहरूमा आलु खन्ने अवस्थाको रहेको चाहिँ पाउनुहुन्छ तपाईँले। यो अब यो केही विगतको यो एक दुई हप्तादेखि हेर्नुभयो भने यो मौसम घरि पानी पर्ने, हावाहुरी आउने, यसले गर्दा चाहिँ बालीहरूमा पनि असर चाहिँ परेको देखिन्छ। जस्तो कि खास गरेर मध्य पहाडमा गहुँ भित्राउने बेला छ, यस्तो अवस्था

0: सँग मकै अघि हजुरले भने जस्तो चाहिँ गहुँ भित्राउने समय पनि हुनुहुन आँट्यो लगायतकै विभिन्न बालीहरूलाई मौसमको प्रकोपबाट चाहिँ हामीले कसरी बचाउन सक्छौँ अहिले जस्तो कि अब सुरु गर्ने बाली पनि हुन सक्छन् तिनीहरूको चाहिँ हेरचाह कसरी गर्ने अहिले पछिल्लो समय मौसममा पानी परिरहेको छ हावाहुरी छ त्यो हिसाबले पनि कतिपयले हतार हतार बालीहरू काटेर भित्राउन खोज्नुहुन्छ त्यो गर्दाखेरि पनि खेतमा कुहिन सक्छ या त खेतमै रहन सक्ने अवस्था भयो भने चाहिँ हामी यो अवस्थामा चाहिँ कसरी सजग बन्न सक्छौँ
1: एउटा कुराहरू चाहिँ के किसानहरूले ध्यान दिनुपर्छ कि जुन बालीहरू भित्राउने अवस्थामा छ खास गरेर चाहिँ मध्य पहाडको आलु मध्य पहाडको गहुँ त्यस्तै तराईमा चाहिँ मकै यस्ता बालीहरू यदि भित्राउने अवस्थामा हुनुहुन्छ भने अहिलेको मौसम अनुसार खेतमा त्यस्ता बालीहरूलाई यो कटानी गरेर छोड्नु चाहिँ भएन किनभने यो प्री मनसुनको समय छ लोकल सिस्टमले पनि पानी पर्न सक्छ त्यो भएर यदि हार्भेस्टिङ गर्नु छ भने कटान गर्ने भित्राउने तर सँगसँगै यसका अलावा पनि त्यो भित्राउँदै गर्दाखेरि चाहिँ चिस्यान बढी भएको हुन्छ बालीहरूमा त्यसलाई सुकाउने व्यवस्था चाहिँ गर्नुपर्छ अब ओभानो भएको ठाउँ हुनसक्छ अथवा घरभित्रै अथवा सेडभित्र पनि अलिकति हावा आउने ठाउँमा चाहिँ सुक्ने चाहिँ वातावरण चाहिँ बनाउनु पर्छ यो गहुँ भयो मकै भयो त्यस्तै आलु भित्राउने किसानहरूले यस्ता कुराहरू चाहिँ ध्यान दिनुपर्छ अब त्यसका सँगसँगै पनि अहिले नगदे बालीको रूपमा हेर्नुभयो भने हजुरले चाहिँ यो केरा खेती त्यस्तोमा यस्तो ठाउँमा असिना पर्ने सँगसँगै चाहिँ हावाहुरीले केरा को बोटहरू भाँच्ने अवस्था छ भने यो पासो दिने भन्नाले टेको दिने पासो भन्दा पनि यो टेको दिने व्यवस्था चाहिँ गर्नुपर्छ त्यसले गर्दा चाहिँ हावाहुरीले त्यस्ता तयार भइराखेको चाहिँ केरालाई चाहिँ अलिकति हुन सक्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ यी कुराहरू चाहिँ अलिकति किसानहरूले नियमित रूपमा आफै पनि प्र्याक्टिस गर्नुभएको रहेछ तर यो प्री मनसुनको समयमा यो मनसुन सुरु हुनुभन्दा अगाडि चाहिँ बाली चाहिँ भित्राउँदाखेरि खेतमा छोड्नु भएन यो कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ चाहिँ मुख्य गरी चाहिँ
0: अब यदि किसानहरूसँग अहिले खेतमा कुनै बाली छ र त्यसलाई मल लाउनु पर्ने अवस्था छ या पानी दिनुपर्ने अवस्था छ या अरू कुनै गोडमेल गर्नुपर्ने अवस्था छ भने अहिलेको अवस्थामा कसरी गर्न सकेला
1: होइन एकदम यो राम्रो जस्तो कि यो मध्य पहाडमा जहाँ चाहिँ मकै लाउनु भएको छ किसानहरूले यदि खेतमा चिस्यान भयो भने गोडमेल गर्न पनि सजिलो छ यसका सँगसँगै चाहिँ अब तराईतिर जानुभयो भने उखु लगाउनु भएका किसानहरूलाई पनि अलिकति यो गोडमेल गर्न त गाह्रो छ तर खासमा यो हामीले यो मलहरू दिने चाहिँ त्यसको लागि चिस्यान चाहिन्छ खेतमा त्यसको हिसाबले हेर्नुभयो भने यो पानीले चाहिँ फाइदै चाहिँ गरेको हुन्छ त्यो भएर यो मध्य पहाडमा लगाइएको मकै सँगसँगै तराईमा लगाइएको उखुको लागि चाहिँ यो पानीले चाहिँ अलिकति चाहिँ मद्दत नै पुर्याएको चाहिँ देखिन्छ त्यो भएर यो अहिले मल व्यवस्थापन गर्ने किसानहरूले चाहिँ यदि खेतको चाहिँ किसान अनुगमन गर्दै मल प्रयोग गर्नुभयो भने चाहिँ फाइदै हुन्छ यसका सँगसँगै अहिले चाहिँ ठाउँ ठाउँमा चैते धान लगाउनुभएका किसानहरूले पनि यदि मल दिन सक्नुहुन्छ गोडमेल गर्न चाहिँ सजिलो हुन्छ किनभने यो समयमा चाहिँ पानीको स्कार्सिटी नै हुने हो तर यो पानीले चाहिँ खास गरेर चैते धान भयो मकै भयो उखु भयो यस्ता बालीहरूलाई चाहिँ अलिकति किसानहरूले चाहिँ फाइदा नै पुर्याएको चाहिँ देखिन्छ
0: जस्तो पछिल्लो समय तराईका केही ठाउँहरूमा हावाहुरी पनि चल्यो त्यो बेलामा मकै लगाएका किसानहरूका कतिपयका मकैहरू हावाका कारण ढले पनि र अब त्यस्ता ढलेका मकैहरूबाट उत्पादन लिनलाई किसानले के गर्न सकेला
1: होइन सबभन्दा गाह्रो मैले अघि पनि भने यो भित्राउन लागेको मकैलाई चाहिँ जोगाउन निकै नै कठिन काम देखिन्छ किनभने सुकाउने पनि ठाउँ चाहिँको अभाव छ र बढी चिस्यान भएको चाहिँ मकै भित्राउँदाखेरि चाहिँ अलिकति मकै बिग्रिने सम्भावना पनि बढी छ त्यो भएर खास गरेर अब यदि मौसम सफा हुने बित्तिकै अथवा अहिलेको समय भनेको नियमित रूपमा चाहिँ पानी पर्या हुँदैन र पानी रुक्ने बित्तिकै चाहिँ त्यस्ता मकै हार्भेस्ट गरेर चाहिँ सुकाउने चाहिँ कामलाई चाहिँ बढी फोकस चाहिँ गर्नुपर्ने हुन्छ मकैतिरलाई हेर्नुभयो
0: कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौँ नमस्कार
2: संवैधानिक निकायहरूमा पदपूर्ति प्रक्रिया सहज बनाउने उद्देश्यले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश आजैबाट लागू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

सरकारले आगामी जेठको पहिलो सातादेखि समस्याग्रस्त सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न सिफारिस समिति गठन गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यान आकर्षण गराएको छ र नेपालले घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै ओमानलाई पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 98550770161 र 98550770153।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656493440, 493580 र 98550220440।
5: It's 8 o'clock, अहिले 8 बजेको छ।
6: संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीको दबावमा राष्ट्रपति गल्न बाध्य, संसदमा प्रतिवाद गर्ने प्रतिपक्षको तयारी।
7: साथको 28 गते दिनको 2 बजे संघीय संसदको दुवै सदन आह्वान गर्नको लागि सम्माननीय राष्ट्रपतिजी समक्ष सिफारिस गर्ने आज एउटा मात्र निर्णय छ।
8: अध्यादेश जारी गर्न सक्नेछ भन्ने व्यवस्था भएको हुनाले आफ्नो संवैधानिक स्वविवेकीय पावरहरू युज गरेर राष्ट्रपतिजीले आज त्यो अध्यादेशलाई जारी गर्नुभयो।
9: जनताको भावना र संवेदनशीलतामाथि कुल्चिएर जसरी जाने खालको चाहिँ एउटा खालको प्रवृत्ति अध्यादेश मार्फत राज्यले प्रस्तुत गरेको छ, सरकारले प्रस्तुत गरेको छ।
6: सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने, पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन नसकिने सरकारको प्रस्तुति। अदालतको आदेशमा व्यवसायी शेखर गोल्छा रिहा, संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाईपूर्वक बन्द गराउन विपद प्राधिकरणको आग्रह। बिपी राजमार्गको खुर्कुट भकुण्डे बेसी सडक खण्ड साँझ 5 देखि बिहान 5 बजेसम्म बन्द। साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

That's right. यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तला हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ वैशाख 17 गते आह्वान भएको संसद विशेष कारण स्थगित गरेर भट्टाभट अध्यादेश जारी गर्नुभएका राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा वैशाख 28 गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो बैठक वैशाख 28 गते सोमबारका दिन दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ सरकारले आज गरेको सिफारिस राष्ट्रपति पौडेलले आज नै सदर गरिदिनु भएको छ सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख 28 गते दिउँसो 2 बजे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय आज बसेको मन्त्री परिषद बैठकले गरेको जानकारी दिनुभएको थियो
4: आज एउटा मात्र महत्त्वपूर्ण निर्णय छ यही महिना वैशाखको 28 गते दिनको 2 बजे संघीय संसदको दुवै सदन आह्वान गर्नको लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने आज एउटा मात्र निर्णय छ त्यति नै हो धन्यवाद सबैलाई
3: सरकारले आह्वान भइसकेको संसद अधिवेशन स्थगन गर्न लगाएर भट्टाभट अध्यादेश सिफारिस गरेको थियो राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा 8 अध्यादेश जारी गर्नुभएको छ राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचारलाई फिर्ता गर्नुभएको थियो तर मन्त्री परिषद बैठकले फेरि संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेपछि आज राष्ट्रपति पौडेलले उक्त अध्यादेश पनि जारी गर्नुभएको हो बालेन्द्र शाह नेतृत्वको रासोपाको एकल सरकारले 8 अध्यादेश ल्याएको थियो संवैधानिक परिषद अध्यादेश केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश सहकारी पहिलो संशोधन अध्यादेश जारी भएको हो राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा संवैधानिक परिषदको बैठकमा 4 सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुमारले जानकारी दिनुभएको छ
5: होइन परिवर्तन त के हुनु थियो र खालि अलिकति जस्टिफाई गर्नुभएको छ उहाँहरूले यो यस्तो हो भनेर आफ्नै खालको रिजन दिनुभएको छ सरकारले दिया छ अब त्यसको आधारमा त्यसमा चित्त बुझ्ने नबुझ्ने भन्दा पनि संवैधानिक स्पिरिट एकदमै निरन्तर रहोस् जीवन्त रहोस् भन्ने अभिप्राय लिएर पहिलाको जुन खालको स्ट्यान्ड थियो राष्ट्रपतिजीको त्यही खालको निरन्तरता हो त्यो अब त्यसमा चाहिँ तपाईँको खास गरिकन 6 मध्ये 3 नै निर्णय गर्न पाउने र 3 प्रधानमन्त्रीजी जतातिर हुनुहुन्छ अथवा त्यहाँ संवैधानिक परिषदको अध्यक्षले जसलाई सपोर्ट गर्नुहुन्छ त्यही नै आधिकारिक निर्णय भन्ने छ त्यसले 3-3 कुरा भयो त्यस कारणले त्यो बहुमत भएन बहुमत हुनुपर्छ भन्ने भनाइ हो राष्ट्रपतिज्यूको अब त्यो कुरालाई चाहिँ अब फेरि दोहोऱ्याएर पुनः विचार गर्दा फेरि त्यही नै विचार गरेर खालि ठहर खण्डमा त्यही नै छ तर अब ठहर खण्डमा पुग्नको निम्ति प्रस्तुत गरिएका तर्कहरू सरकारको तर्फबाट प्रेस भएका तर्कहरू धेरै छन् त्यस कारणले अब त्यसैलाई अब अध्यादेश जारी गर्न सक्नेछ भन्ने व्यवस्था भएको हुनाले आफ्नो संवैधानिक स्वविवेकीय पावरहरू युज गरेर राष्ट्रपतिले आज त्यो अध्यादेशलाई जारी गर्नुभयो
3: प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद 6 हुन्छ परिषदमा प्रधानमन्त्री प्रतिनिधि सभाका सभामुख उपसभामुख राष्ट्रिय सभा अध्यक्ष प्रधान न्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता रहनुहुन्छ परिषद अध्यादेश जारी भएसँगै सर्वोच्च अदालतमा रिक्त प्रधान न्यायाधीश नियुक्तिको बाटो खोलेको छ। परिषदको बैठकमा अध्यक्ष र कम्तीमा तीन सदस्य उपस्थित हुँदा बैठक गणपूरक मानिने व्यवस्था छ। परिषदको निर्णय अध्यक्ष र दुई सदस्यको सहमतिमा बहुमत मानिने, मत बराबर हुँदा अध्यक्षको मत निर्णायक हुने व्यवस्था छ। यही व्यवस्थामा राष्ट्रपति पौडेलको चासो थियो। बहुमती अभ्यासलाई कुल्चने गरी सिफारिस भएको अध्यादेश पुनर्विचार गर्न एकपटक फिर्ता गरे पनि दोस्रो पटक हुबहु नै सिफारिस भएपछि राष्ट्रपति पौडेलले जारी गर्ने नगर्ने अन्डोल सिर्जना भएको थियो। तर द्वितीय बहुमतको सरकारले अध्यादेश जारी नगरे महाअभियोग लगाएर हटाउनेसम्मको दबाव दिएको चर्चा छ, जसका कारण राष्ट्रपति पौडेल पद जोगाउनकै लागि अध्यादेश जारी गर्न बाध्य भएको विश्लेषण गरिएको छ। यस घटनाक्रमले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश जारी गराउन राष्ट्रपतिमाथि दबाव सृजना गरेको भन्ने धारणा बलियो बनेको छ। अध्यादेशमा राष्ट्रपति पौडेलले बहुमतीय प्रणाली कमजोर हुन सक्ने भन्ने उठाएको चासोप्रति प्रधानमन्त्री बालेन्द्र शाहले कानूनी र प्रक्रियागत आधार प्रस्तुत गर्दै स्पष्टीकरण पठाउनु भएको थियो। प्रधानमन्त्रीको स्पष्टीकरण र संविधानको मर्म अनुसार अध्यादेश जारी गरिएको राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनुभएको छ।
5: बैठक बस्दाखेरि चारजना अन्तिममा पुग्नु पर्ने भयो। चारजनाको कोरमको निम्ति बस्दाखेरि तीनजना प्रधानमन्त्री समेत तीनजना भयो भने यसै पनि त्यसैलाई आधिकारिक मान्ने भन्ने भनाइ आयो। त्यसमध्ये छजना नै बस्नु भयो र तीन तीनजना भयो भने जोर जोर भयो नि त, होइन? त्यस कारणले छजना बस्नु भयो र तीन तीनजना भयो भने प्रधानमन्त्रीजीले दुईजना कला समर्थन गर्नुहुन्छ, त्यही निर्णय आधिकारिक मानिने भइयो। 50-50 भए पनि अध्यक्ष सम्मिलित तीनजनाको निर्णय नै कन्क्लुजनमा एउटै कुरा हो। अब त तर्क गर्दाखेरि जसले पनि जसरी पनि गर्न सक्ने भयो नि।
3: अध्यादेशको औचित्य, त्यसमा गरिएका संशोधन र निर्णय प्रक्रियाको व्यवस्था स्पष्ट पार्दै राष्ट्रपतिले उठाएका प्रश्नमा केन्द्रित रहेर प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्टीकरण दिनुभएको थियो। बालेन्द्र सरकारले सिफारिस कार्यान्वयन नगरे पदबाटै हटाउने तहसम्मको राजनैतिक सन्देश दिएको र त्यसले राष्ट्रपतिलाई दबावमा पारेको देखिएको छ। सरकार विगतका कानूनी व्यवस्था संशोधन गरेर आफू अनुकूल बनाउने रणनीतिमा रहेको आरोप समेत लागेको छ। स्वतन्त्र सांसद महावीर पुनले समेत कानून बनाएर ठेगान लगाउनु पर्ने धारणा राख्नु भएको छ।
6: मैले जति पनि गोद्ने भन्छु त्यो गोद्ने भन्ने कुरो कानुनले गोद्ने हो, त्यसलाई चाहिँ नियम पुर्याएर सबैलाई चाहिँ त्यसलाई चाहिँ कारवाही गर्ने हो, त्यो गोद्ने भनेको हो। एउटा गोद्ने भनेर मैले मुटकीले गोडा भनेर त भनेको छैन नि, आह्वान गरेको भएपछि जाने नि, अब मलाई पनि थाहा छैन कि अहिले भर्खर आउँदैछु।
3: राष्ट्रपतिलाई संवैधानिक परिषद अध्यादेश जारी गर्न बाध्य पारिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्मेले संसद रोकेर जनताको भावना कुल्चेर अध्यादेश जारी गर्नुले सरकारको नियतप्रति गम्भीर प्रश्न उठाउने काम भएको बताउनु भएको छ।
7: जनताको भावना र संवेदनशीलतामाथि कुल्चिएर जसरी जाने खालको चाहिँ एउटा खालको प्रवृत्ति अध्यादेश मार्फत राज्यले प्रस्तुत गरेको छ, सरकारले प्रस्तुत गरेको छ, यसका विषयमा संसद अब बोलाइएको अवस्था, यो संसद बोलाएकै हिसाबले पनि तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ। यतिका धेरै अध्यादेशहरू पारित भइसके पछाडि 28 गते फेरि हठात संसदको चाहिँ अधिवेशन चाहिँ बोलाइनुले पनि राज्यको सरकारको बदनियत कुनियत चाहिँ देखिन्छ। यसका विषयमा हामीहरू संसदमा संशोधन प्रस्तावदेखि लिएर अन्य धेरै संसदीय प्रक्रिया अनुसार हामीहरू आफूलाई प्रस्तुत गराउनेछौँ र यो ढङ्गबाट आएको सरकारको जुन चालको नियत छ यसले चाहिँ मुलुकलाई ठिक ठाउँमा लगेको जस्तो अनुभूति हामीले गरिराखेका छैनौँ।
3: संसदमा झन्नै द्वितीय बहुमत रहेको सरकारले दम्भ प्रस्तुत गरेको भन्दै प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएको उहाँले बताउनुभयो। उहाँले सरकारका गलत कामको प्रतिवाद संसदमा गर्ने बताउनुभयो। वैशाख 28 गते सुरु हुने संसद अधिवेशनमा सरकारका कदम विरुद्ध सशक्त प्रतिवाद गर्ने तयारी प्रतिपक्षी दलहरूले गरेका छन्।
7: प्रतिपक्षको विपक्षमा रहनुभएका राजनीतिक पार्टी र साथीहरूसँग हामीहरू छलफल र बहसमै छौँ र चाहिँ केही राजनीतिक पार्टी र साथीहरूसँग हामी मुद्दाको हिसाबमा एक ठाउँमा आउने कोसिस पनि हामीहरू त्यो पहल जारी छ र कहीँ न कहीँ सेन्टिमेन्ट एक ठाउँमा आउँदै गरेको अवस्था छ र हामीहरू चाहिँ यो संसद चल्दै गर्दाखेरि मुद्दाको हिसाबमा हामीहरू एक ठाउँमा आउँछौँ र कलेक्टिभली विपक्षीका आवाजहरू यो चाहिँ संसदमा राज्यले जुन ढङ्गबाट चाहिँ आतंकवादीको सोचको हिसाबले त्यो खालको चाहिँ सोच झल्किने खालको चाहिँ प्रवृत्ति जसरी देखाइराखेको छ त्यसको चाहिँ हामीहरू प्रतिवाद गर्नेछौँ र त्यसको विषयमा त्योभन्दा अझ नास्ति रूप लिएर चाहिँ हामीले विरोध गर्नुपर्ने भयो होइन त्यही खालको अवस्था पनि हामीहरू सबै विपक्षी दलका चाहिँ नेता साथीहरू चाहिँ बसिकन हामी त्यस ढुङ्गामा हामी पुग्छौँ।
3: ढिलो गरी आह्वान भएको संसद अधिवेशनमा प्री बजेट छलफल यो पटक पनि कर्मकाण्डी जस्तै हुने देखिएको छ। अब सुरु हुने बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ र जेठ 15 गते बजेट भाषण हुनेछ। संख्यात्मक रूपमा कमजोर भए पनि प्रतिपक्षी दलहरूले सरकारको निर्णय विरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत दिएका छन् भने सरकारले कसरी समन्वय गर्छ भन्ने प्रश्न आगामी दिनमा थप स्पष्ट हुने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
8: सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ। मालपोत ऐन तथा जग्गा नाप जाँच ऐनमा रहेको मालपोत कार्यालय भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा भूमि प्रशासन कार्यालय लेखिएको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो। मालपोत अधिकृतलाई भूमि प्रशासन अधिकृत भनिने गरी ऐन संशोधन गरिएको छ। सुकुम्बासीमाथि राज्यको व्यवहारप्रति काँग्रेसले चासो देखाएको छ। नेपाली काँग्रेसको संसद समन्वय बोर्ड बैठकले सरकारका पछिल्ला कदम विरूद्ध चर्को विरोध गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बोर्डको पहिलो बैठकले गत भदौ 23 र 24 गते भएको विद्रोहबाट बनेको सरकारले सुकुम्बासीलाई आत्महत्या गर्न उक्साएको निष्कर्ष निकालेको छ। राज्यले व्यवस्थापनको पाटोलाई ख्याल नगरी वास्तविक सुकुम्बासीलाई हजुवाको भरमा उठाएर मानवीय मूल्य उल्लंघन गरेको काँग्रेसको आरोप छ। समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट शुरू हुने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो, जस अनुसार जेठको पहिलो साताबाट माग दावी कर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आरम्भ हुने उल्लेख छ। माग दावी छूट भएका बचतकर्तालाई माग दावी गर्नका लागि आगामी साउनको पहिलो साता समय खुला गरिने समितिले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले इण्डियन आयल कर्पोरेशनले तोकेको मूल्य अनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताउनु भएको हो। काभ्रे जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गको खुर्कोट भकुण्डे बेसी सड़क खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन रोकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरूको बीचको छलफलपछि जिल्ला सुरक्षा समिति बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्षौंदेखि जरा गाडेर बसेका विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्नुभएको हो। यता प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै खुला पत्र लेख्नु भएको छ। संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको पत्रमा साम्पाङले सीमा सुरक्षा सुकुम्बासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्न उठाउनु भएको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म 3111 पुगेको छ। बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख 12 गतेदेखि संयुक्त रूपमा रङ्गशालामा बसेर प्रभावित परिवारको तथ्याङ्क संकलन गरिरहेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइरालाबीच छलफल भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलो पटक दुई नेताबीच भेटवार्ता भएको हो। उहाँहरूका बीचमा विशालनगर स्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको छ। काठमाडौँ जिल्ला अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्ने म्याद थप्न आज अस्वीकार गरेपछि उहाँ रिहा हुनुभएको छ। बयान सकिएको हुनाले थुना बाहिरै राखेर अनुसन्धान अगाडि बढाउन भन्दै जिल्ला अदालतले मंगलबार म्याद थप्न अस्वीकार गरेको हो। धितोपत्र सम्बन्धी कसुरमा सोमबार सर्वोच्च अदालतले धरोटी दिन नसकेमा मात्र हिरासतमा राख्न आदेश गरेको थियो। मुलुकै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगंज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ। भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँच पास हुन सकेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स युएमाथि भएको मिसाइल तथा ड्रोन आक्रमणको निन्दा गर्नुभएको छ। उहाँले सबै प्रकारका समस्या र विवादको समाधान शान्तिपूर्ण संवाद तथा कूटनीतिक माध्यमबाट मात्र हुनुपर्नेमा जोड़ दिनुभएको हो। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै युएमाथि भएको हमलाको कड़ा भर्सना गर्नुभएको छ। आक्रमणमा परेर तीनजना भारतीय नागरिक घाइते भएको उल्लेख गर्दै उहाँले सर्वसाधारण नागरिक र नागरिक बस्ने वा काम गर्ने ठाउँलाई निशाना बनाएर हमला गर्नु पूर्ण रूपमा गलत भएको बताउनु भएको छ। आसिफ शेखको 94 रन र गुलशन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत काठमाडौँमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई 81 रनले पराजित गरेको छ। गुलशनले 5 विकेट लिएपछि किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमान 39.5 ओभरमा 175 रनमै अल आउट भएको हो। त्यसअघि शेख दाजुभाइ आसिफ र आरिफ ब्याटिङमा चम्किँदा टसित र पहिले ब्याटिङ गरेको नेपालले 49.5 ओभरमा सबै विकेट गुमाएर 256 रन बनाएको थियो। सिरिजमा नेपाली चार मध्ये 3 खेल जित्दै 6 अङ्क जोड्न सफल भएको छ।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: लोड वॉशिंग मशीन में फ्री 6 केजी एरियल टॉप लोड में फ्री 2 केजी एरियल
1: हेलो
2: हेलो बुढ़ी के खबर
1: ठीक है सर चले के हाँ
2: ल भिडियो अन गर्दा तलाई हेरम
1: भिडियो अनै छ त देख्नु भएन र
2: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
1: माडीको नेट यस्तै त हो नि
2: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरु भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852 0828 40 साथै 24 घण्टा हटलाइन नम्बर 0157900086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई

0: अभाव संग जुद्न साथै अघि बढ्ने गरौ घर गाउँमा छोड।
1: अनलाइनमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
2: अनलाइनमा आजका लागि हामीले अन्नपूर्ण पोस्ट .com/ गोक्य क्षेत्र र अन्तर्राष्ट्रिय ध्यानाकर्षणको प्रश्न शीर्षकको सम्पादकीय विचार लिएका छौं। जलवायु परिवर्तनको समस्या निराकरणमा हाम्रो देशको भूमिका र योगदान कम होला र हाम्रा लागि यो महत्वपूर्ण मुद्दा हो भन्ने बिर्सनु हुँदैन। हिमालहरू केवल हिउँका थुप्रा होइनन्, पृथ्वीमा जे जति प्राणी र वनस्पतिको अस्तित्व छ त्यो हिमालसँग जोडिन्छ। मानिसको त झनै हुने नै भयो किनभने हिमाल नै पृथ्वीमा पानीको मुख्य स्रोत हो। हिमालबाटै बगेर गएका नदीहरूले पहाडलाई सिंचन गर्छन्, तराईका फाटहरूलाई चिसा बनाउँछन् र समुद्र पनि फर्छन्। करोडौं वर्ष पहिले नै सही हिमालबाट बगेका नदीले नै नेपालका टार र तराईको फाट बनाएका हुन्। आज नेपालीको खाने पानी र सिंचाइको स्रोत मात्र नभई ऊर्जाको मुख्य दाता नै हिमाली नदी हो। आज नेपालीको खाने पानी र सिंचाइको स्रोत मात्र नभई ऊर्जाको मुख्य दाता नै हिमाली नदीहरू हुन्। तर हिमाल अचेल हिउँ पग्लिरहेको छ, हिम नदीहरू सुक्दैछन्। सगरमाथा क्षेत्रमा पर्ने र नेपालकै सबैभन्दा लामो हिम नदी मोजुम पास सहितको अवस्था अहिले चर्चामा छ। यही हिमनदी दुधकोशी नदीको स्रोत हो। यो हिमनदी पग्लिएर दुधकोशीमा पानी आउँछ, तर हिउँनै सकिने गरी पग्लिनु र नदीको तल्लो भाग ग्रेगान पूर्ण हुनु खतराको संकेत हो। अर्थात् मोजुम्पाको विषयमा थप अनुसन्धान तत्काल गर्नुपर्नेछ। दुई दशकमा मोजुम्पा हिमनदीमा नाटकीय परिवर्तन आएको छ। हिमनदी पग्लिएर पानीको सतहमा व्यापक फेरबदल आएको छ र जमिनमाथि 2 दर्जनभन्दा बढी नयाँ तालहरू उब्जिएका छन्। मोजुम्पाको जोखिम र खतरा कतिसम्म भने 2 वर्ष अघि नजिकै थामेमा हिम पहिरो चलेको थियो, त्यो नै आफैमा भविष्यमा ठूलो जोखिम निम्त्ने संकेत थियो। तर न नेपाल सरकार न अन्तर्राष्ट्रिय संस्थाहरू यसमा संवेदनशील छन्। उनीहरू कसैको चासो त्यतापट्टि नजानु, जोखिमको प्रतीक्षा गर्नु वा विपद पर्खिनु हो। विश्वव्यापी तापक्रम वृद्धिको असर नै हो हाम्रा हिमालहरू पग्लनु। हिमनदी विस्फोटको खतरा बढ्दैछ। विकसित र धनी राष्ट्रहरूले गरिरहेको व्यापक कार्बन उत्सर्जनको असर नेपालका हिमालमा परेको छ। हामी कार्बन उत्सर्जन खासै गर्दैनौँ, तर असर हामीलाई पर्नु भनेको नखाएको विष लाग्नु हो। नेपालको ध्यान गोक्य क्षेत्र जहाँ मोजुम्पा हिमनदी छ त्यहाँको पर्यटन प्रवर्धनमा सीमित हुनु हुँदैन। त्योभन्दा महत्वपूर्ण र प्राथमिकता दिनुपर्ने भनेको हिमनदी संरक्षणको विषय हो हुनुपर्छ। हामीलाई नखाएको विष लागिरहेछ भने अन्तर्राष्ट्रिय मञ्चहरूमा न्याय माग्नुपर्छ, त्यसका लागि आवाज उठाउनुपर्छ। मोजुम्पा मात्र नभई सम्पूर्ण हिमाल र हिमताल नै विश्व तापमान वृद्धिबाट प्रत्यक्ष प्रभावित छन् र नाङ्गा डाँडामा रूपान्तरण हुने जोखिम बढेको बढै छ। मोजुम्पा हिमनदीसँगै सम्पूर्ण हिमताल र हिमालको आज जुन रोदन छ त्यसको उचित सम्बोधन भएन भने नेपालीको मात्र होइन मानव सभ्यतामै सङ्कट आउन सक्छ भन्ने हामीले विश्व समुदायलाई बुझाउनु पर्छ। जलवायु परिवर्तनको समस्या निराकरणमा हाम्रो देशको भूमिका र योगदान कम होला र हाम्रा लागि यो महत्वपूर्ण मुद्दा हो भन्ने बिर्सनु हुँदैन।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भइपुग्छ, IELTS पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौँ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: बारिस्टा,
3: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आर्मी बैंक सबैका लागि बैंक।
5: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता। स्टार्टअपको अहिले के प्रक्रिया सुरु भएको छ?
6: अहिले हामीले ओभरअल स्टार्टअप इको सिस्टम बिल्ड गर्नलाई विभिन्न किसिमका, यो स्टार्टअपको पर्यावरण भन्छ होइन, बिल्ड गर्नलाई विभिन्न किसिमका क्रियाकलाप गरिरहेछौँ। जस्तो बिजनेस इन्क्युबेसनका प्रोग्रामहरू गरिरहेछौँ, बिजनेस क्लिनिकहरू चलाइरहेछौँ, साथै प्रदेशमा पब्लिक प्राइभेट पार्टनरसिपमा बिजनेस इन्क्युबेसन सेन्टरहरू चलाइरहेछौँ। त्यो सँगसँगै यो एक्सेस टु फाइनान्स सहुलियतपणमा कर्जा दिने भनेर एउटा आवेदन खोलाएका थियौँ, त्यसको चाहिँ प्रारम्भिक सूची चाहिँ अस्ति निस्किएको छ। त्यसमा 1301 स्टार्टअप उद्यमीहरू चाहिँ छनौट हुनुभएको छ, अनि उहाँहरूले चाहिँ यो 3% ब्याज दरमा 5 वर्षको लागि 5 लाख रुपियाँदेखि 20 लाख रुपियाँ बिना धिचोको कर्जा प्राप्त गर्नुहुन्छ। त्यसको लागि चाहिँ हामीले 4 पेजको एउटा डकुमेन्ट बनाएको छौँ, उहाँहरूले हेरेर हामीलाई व्हाट्सएपमा एउटा व्हाट्सएप नम्बर पनि दिएको छ, गोर्खाबाट सूचना छ, हामीले सोसियल मिडिया पेजहरूमै राखेका छौँ, त्यो चाहिँ पठाइदिनुपर्छ।
5: भनेको आवेदन दिइसकेकाहरूका लागि हो त्यो?
6: आवेदन दिइसकेर जो चाहिँ सर्टलिस्टमा प्रारम्भिक सूचीमा पर्नु भने हो उहाँहरूको लागि चाहिँ त्यो छ होइन। अर्को चाहिँ हामीले स्थलगत निरीक्षण, यो पालिकामा भएको उत्तम विकास सहजकर्ताको मार्फतबाट स्थलगत निरीक्षण पनि गराएछौँ, अनि त्यहाँबाट उहाँहरूको गर्ने उद्यमको केही फोटोहरू, त्यसपछि त्यसको चाहिँ प्रक्रियाको भिडियो, 1 मिनटको भिडियो पनि बनाएर आएको छ। अब यो आएको 4 पेजको डकुमेन्ट, फोटो र भिडियोको आधारमा मूल्याङ्कन समिति बसेर मूल्याङ्कन गर्नुहुन्छ, र मूल्याङ्कन गरेपछि ब्याङ्कमा हामीले क्रेडिट अप्रेजरको लागि पठाउँछौँ। ब्याङ्कले क्रेडिट अप्रेजर गरेर पठाएपछि त्यो मार्क्स जोडेर अनि 50% बढी अङ्क प्राप्त गर्ने स्टार्टअप उद्यमीलाई हामीले ब्याङ्कमा कर्जाको लागि सिफारिस गरिदिन्छौँ। त्यो कर्जाको सिफारिस गरेपछि ब्याङ्कले गएर स्थलगत निरीक्षण गर्नुहुन्छ, वा नगरिकन उहाँहरूले चाहिँ कर्जा प्रवाह गर्नुहुन्छ। कर्जा प्रवाह गर्दाखेरि यो माइल स्टोन बेसिसमा गर्नुहुन्छ।
5: सबैले कर्जा पाउने अवस्था कतिको रहन्छ आवेदन दिएका जतिको सबैले पाउँछ
6: क्राइटेरिया मिलाउन त लगभग सबैले पाउँछ अहिले बजेट पनि धेरै छ 1 अरब 26 करोड बजेट छ त्यो भएकोले क्राइटेरिया मिल्यो भने त सबैले पाउनुहुन्छ भन्ने जस्तो लाग्छ अब केही गरी अब क्राइटेरिया मिलेन हो भएन भने मात्रै कमले पाउने हो नभए अब यसो अड्कल गर्दाखेरि मूल्याङ्कन समितिसँग कुरा गर्दाखेरि 250,000 त कमसेकम पाउनुहुन्छ भन्ने छ तर क्राइटेरिया मिल्यो भने सबैले नै पाउनुहुन्छ पैसा अब उहाँहरूले कति माग गर्नुपर्छ कति क्राइटेरिया मिल्छ त्यसको आधारमा
5: अब विगतका वर्षहरूको तुलनामा यो वर्ष आवेदन कम पर्यो कि बढी पर्यो त
6: बढी पर्यो नि धेरै बढी आयो आवेदन धेरै बढी आयो यो सरकारप्रति विश्वसनीयता बढेको एउटा यो कार्यक्रम पनि अब राम्रोसँग भएको 3 वर्षदेखि राम्रोसँग भइरहेको र अहिले आएर हेर्दाखेरि पहिलो वर्ष दोस्रो वर्ष लगानी गरेको पैसा पनि उठिसकेको 12 करोड 55 लाख रुपियाँ फिर्ता आइसकेको सँगसँगै अब जहाँ जसले उद्यम गरेको छ उहाँहरूको व्यवसाय बढेको रोजगारी सृजना भएको पैसा पनि सरकारलाई फिर्ता आइरहेको अवस्थाले गर्दाखेरि एकदम राम्रो वातावरण बनेको छ अब यो सँगसँगै अरू गर्नुपर्ने अब जस्तो बिजनेस डेभलपमेन्ट सर्भिसेसका कामहरू त्यसपछि उद्यमीलाई निट बेसको ट्रेनिङ दिने उहाँहरूलाई बिजनेस नेटवर्किङ गरिदिने लगायतका कामहरू पनि हामीले गरिरहेछौँ त्यसले गर्दाखेरि ओभरअल उद्यमशीलताको वातावरण स्टार्टअपको वातावरण बनाउने प्रयासमा छ अब त्यसमा अब एकदम अब अहिले सरकारकै स्ट्रिटमा कामहरू भइरहेको छ
5: भनेको पहिलाभन्दा त बढी नै छ तर अझै अपेक्षा अनुसार चाहिँ आउन नसकेको हो कि भन्ने पनि लाग्यो होला नि
6: त्यो चाहिँ यस्तो स्टार्टअपलाई स्टार्टअपकै रूपमा दर्ता गर्ने पनि अब कुरा पोहोरदेखि नै चलिरहेको तर विभिन्न खानले नभइरहेको त्यो स्ट्रिम लाइन नहुँदाखेरि क्राइटेरिया नमिलेका पनि अब यो लघु उद्यमहरू हुन्छ नि जुन एसएमई भन्छौँ उहाँहरूले नि अप्लाई गरेको अवस्था देखिन्छ तर उहाँहरूले त क्राइटेरियामा नपर्दाखेरि धेरै छाँटिने भयो अब अर्को वर्ष आउने आर्थिक वर्षमा यसलाई हामीले प्रोसेसलाई नै स्ट्रिम लाइन गरेर रोलिङ बेसिसमा टेक इनेबल्ड र इनोभेटिभ आइडियालाई मात्रै लिने गरेर साउनको पहिलो हप्ता नै सुरु गर्ने र त्यो एक एक हप्ताभित्रमा नै कर्जा सिफारिस गर्दै पठाउने भन्ने किसिमको योजना पनि छ हाम्रो
5: स्टार्टअप कर्जा लिनका लागि यहाँले तोकेको क्राइटेरिया भित्र पर्नका लागि चाहिँ के गर्नुपर्छ
6: अहिले त अब केही इनोभेटिभ आइडिया ल्याएर उद्योगको रूपमा दर्ता भएको दर्ता भई 10 वर्ष ननआएको त्यो 10 वर्षमा 15 करोड भन्दा बढी कारोबार नभएको अहिले बेसिक क्राइटेरिया त्यो छ त्यही अनुसार चाहिँ अगाडि बढिरहेको अवस्था छ
5: अब कति पाउँछन् त उनीहरूले कर्जा चाहिँ
6: यो 5 लाखदेखि 20 लाखसम्मको तोकिएको छ अब त्यो गर्दाखेरि मूल्याङ्कन समितिले उहाँहरूको विगतमा कस्तो कारोबार हो आउने वर्ष कस्तो छ फोरकास्ट त्यसको आधारमा हेरेर गर्ने हो होइन र अब अहिले चाहिँ अब हामीले एक्सेलरेसन र ग्रोथलाई पनि फोकस गरेर केही उद्यमहरू जसले एकदम राम्रो गर्न खोजिरहेको छ उहाँहरूलाई अलिक टिकट साइज बढी बढाएर जस्तो पैसा पनि बढी बढाएर दिने कि भने छलफल भइरहेछ
5: स्टार्टअप जो चाहनुहुन्छ उहाँहरूका लागि चाहिँ यो स्टार्टअप उद्यममा सहभागी हुनका लागि यहाँको अनुरोध के छ
6: होइन अब त अर्को वर्ष साउन 1 गतेबाट नै हामी के अरे सूचना आह्वान गर्ने तयारी गर्दैछौँ त्यो अनुसार उहाँहरूले अब बेसिक क्राइटेरिया जुन छ यो सरकारले दिएको सहुलियतपूर्ण कर्जाको लागि राज्यको पैसा भनेको पनि उद्यमीकै हाम्रो नेपाली जनताको पैसा हो करबाट कर तिरेर आएको पैसा नै सरकारले यो लगानी गर्न खोजिरहेको छ उद्यमशीलता होस् रोजगारी सृजना होस् र केही इनोभेटिभ आइडिया ल्याएर काम गरिरहेका उद्यमीहरू चाहिँ युनिकर्न बनोस् भन्ने हिसाबले अगाडि बढिरहेको छ त्यही भएर उहाँहरूले मिनिमम जुन क्राइटेरिया छ त्यो हेरेर त्यो किसिमको तयारी गरेर आफ्नो इनोभेटिभ आइडियालाई अगाडि बढायो भने अब सरकारले गर्नुपर्ने सहयोगहरू सबै गर्छ
5: चालु आर्थिक वर्षका लागि चाहिँ सक्यो आगामी आर्थिक वर्षका लागि चाहिँ तयारी अवस्थामा रहनु पर्यो त्यसो भाइ अब उहाँहरूले
6: 2 महिना बाकी छ जेठ असार सकेपछि साउनमा त आइहाल्छ
5: अब इनोभेटिभ आइडिया चाहिँ के तयार गर्दा उपयुक्त होला
6: होइन अब यो त आइडिया फरक फरक हुन सक्छ 19 वटा उद्यमका क्षेत्रहरू जोख दिएको छ सरकारले कृषि लगायत आइटीका क्षेत्र प्रविधिका क्षेत्र त्यो पर्यटनको क्षेत्र लगायतका कुनै पनि क्षेत्रमा समस्या छ र त्यसको समाधान चाहिँ इनोभेटिभ आइडिया ल्याएर गर्यो भने त्यो स्टार्टअपभित्र पर्छ त्यसको ग्रोथ पोटेन्सियल पनि हुन्छ यस्तो उन्नतिको सम्भावना हुनुपर्छ त्यस्तो उद्यमलाई चाहिँ स्टार्टअपको रूपमा भनिएको छ राष्ट्रिय स्टार्टअप उद्यम नीति 2081 नि यो भनेको छ वेबसाइटमा हाम्रो त्यो डकुमेन्ट पनि राखिएका छौँ होइन त्यहाँ पनि त्यो क्राइटेरिया रहेछ त्यो क्राइटेरिया हेरेर अनि उहाँ उद्यमीहरूले तयारी गर्नुभयो भने खोल्दाखेरि त्यति बेला अप्लाई गर्न सक्नुहुन्छ र त्यसमा लाभ लिन सक्नुहुन्छ
5: हुन्छ सर धन्यवाद छ यहाँलाई
6: हस् धन्यवाद नमस्कार
4: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन्का साथमा
7: ग्लोबल आर्मी बैंक सबैका लागि बैंक इस होम 518
5: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौँ आजलाई बिदा दिनुहोस् नमस्कार

0: सबैले पाली उपचार पद्धति नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौ। जीवन हिँडाई भोगाई दुःख सुख जीवनको दुईवटा यात्रामा हुने घटना हुन्। यस्तै घटना मध्ये नवलपुर जिल्ला गैंडाकोट 10 पिठौली निवासी बिनीसरा मर्स्याङ्गीको जीवन सामान्य रूपमा घर गोठ काम धन्दा र अरू सामान्य घरयासी काम गर्दै बित्दै थियो। यस्तो सामान्य र हाँसी खुसी चलिरहेको जीवनमा काम गर्दा गर्दै हिँड्दा हिँड्दै उहाँलाई एक्कासी घुँडा दुख्ने हात खुट्टा पोल्ने र हात खुट्टा बाउने समस्याले थला पारी दियो।
1: मेरो बिनीसरा मसरङ्गी दस पिताजी मेरो पहिला यो घुँडाघाँटा दुख्थ्यो हात खुट्टा चल्दैन थियो मेरो उठ्यो दुईपट्टिबाट सामातिर मलाई उठाउँथ्यो भनेपछि खुट्टा मेरो चल्दैन थियो फेरि खुट्टा नचल्ने काम नि पुरै काम नि त्यस्तो भएको थिएँ म पोल्ने पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै यस्तो हुन्थ्यो बौडिने क्या सबै सबै बौडिने अनि फेरि तेल लगायो माड्यो फेरि एकछिन राम्रो हुने फेरि यस्तरी फर्किने जम्मै हात खुट्टा।
0: उपचारका लागि विभिन्न हस्पिटल पुगेर उपचार गर्दा पनि उहाँको स्वास्थ्यमा सुधार हुन सकेन। समस्याले झन झन च्याप्दै गयो। अब त शौचालय समेत जान नसक्ने अवस्थामा पुग्नु भयो कि मर्स्याङ्गीलाई अब मेरो जीवन नै यत्तिकै रहेछ भन्नेमा पुग्नु भयो।
1: मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन बढी भयो मलाई पुरै शरीरको सिटिजन गरे त्यहाँबाट झन् म हुँदै भएन झन् ठपक्क भयो मेरो हात खुट्टा चल्नै छोड्यो झन् नभएपछि अब लुलो हुँदै गयो मेरो हात खुट्टा त म त सक्दै नसक्ने काम नै भए न सुत्नु सक्छ न उठ्नु सक्छ म दुखाएर म टुक्रो बसेर दिशा बस्नु सक्दैन थियो इङ्ग्लिस सिट राखिदिएको छ बाबुले यहाँबाट सामान लग्यो भित्र छोडिदिन्थ्यो उनीहरू बाहिर आउँथ्यो अनि भ्यायो भ्याइसकेपछि अनि धोइ धाइ गरेपछि अनि अब उठाउनु पर्ने अनि जान्थ्यो बुढो जान्थ्यो अनि उठाएर लिएर बा त्यस्तो बाबु अब यत्तिकै रहेछ म त भनेको थिएँ नि अब त मेरो मानव पुरा भएको रहेछ भनेको थिएँ मैले त।
0: एक दिन रेडियो सुन्ने क्रममा रेडियोमा वैदिक आयुर्वेदको प्रचार सुनेर उहाँको छोराले उपचार गर्न वैदिक आयुर्वेद सेवा प्रणाली नारायणगढ पुर्याउनु भयो।
1: अनि लास्टमा मेरो छोराले के गर्यो भने यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो।
0: वैदिक आयुर्वेदिकको चिकित्सकको सल्लाह बमोजिम 15 दिनसम्म पञ्चकर्म अन्तर्गतको विभिन्न कर्म र आयुर्वेदिक औषधि सेवन गर्नु भए कि बिनीसरा मर्स्याङ्गीको स्वास्थ्यमा केही दिनमै चमत्कारिक परिवर्तन भयो।
1: त्यहाँ लगिसकेपछि त्यहाँको दबाई ल्याएर खाएँ मैले डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ तपाईँलाई आमा भनेर भन्नुभयो। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि पहिला तेल लगायो तेल लगाएपछि बल्ल पछि बाफले मजाले सेकेपछि आनन्दै फेरि चल्नु मिल्ने फेरि नदुख्ने खाना पनि दुखेको सेक्दा सेक्दा त्यो पसिना निक्लिँदो रहेछ बेसरी पसिना आउने पुरै पसिना बग्यो त्यसपछि बल्ल मलाई हल्का हुँदै गयो।
0: एम्बुलेन्समा छोराले बोकेर ल्याउनु भएको मर्स्याङ्गी केही दिनमै आफै ठमठमी हिँडेर आउन सक्ने हुनुभयो।
1: 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म अलि आड लिएर कसैले उठाइदियो भने खुट्टा सार्न सक्यो मैले त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
0: यसरी बिनीसरा मर्स्याङ्गीको जीवनमा वैदिक आयुर्वेद सेवा प्रणालीले खुसी फर्काउन सफल भएको छ।
1: अब म बेसरी खुसी म त अहिले त म हिँड्छु डुल्छु खान्छु माथिसम्म पुग्छु तल पुग्छु म नातिकेहरूलाई म स्कुल छोड्न जान्छु अहिले अब त म त बच्यो भनेको छु नि म त।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी

हवस् त मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252-80-555, मोबाइल 98-456-54-392, बुटवल तिलोत्तमा मणिग्राम छ शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98-570-59-934।

0: एबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे लगत्तै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा वैशाख 28 गते संसदको अधिवेशन आह्वान। सो अधिवेशनमा मुख्य के काम हुनेछन्? समस्याग्रस्त सहकारी पीडित बचतकर्ताहरूको रकम जेठदेखि फिर्ता दिइने, अनि इरानसँगको युद्ध विराम भङ्ग नभएको अमेरिकी रक्षा मन्त्रीको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दहालबाट समाचार सुन्नुहोस्। अमेरिकाका एकजना उच्च जेनरलले पछिल्ला इरानी आक्रमणहरू ठूला सैन्य कारवाही पुनः आवश्यक पर्ने भन्दा कम स्तरका रहेको बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटसँगको संयुक्त पत्रकार सम्मेलनमा जेनरल ड्यान केनीले आदेश दिइएको अवस्थामा आफूहरू पुनः कारवाही अघि बढाउन तयार रहेको बताए। वासिङटनले होर्मुज जलमार्ग खुलाउन बल प्रयोग सुरु गरेको भोलिपल्ट हेक्सेटले इरानसँग जारी युद्धविराम भङ्ग नभएको बताएका छन्। होर्मुज जलमार्गमा अमेरिकाले सुरु गरेको प्रोजेक्ट फ्रिडम बारे उनले भने,
1: We prefer this to be a peaceful operation, but our
0: हामी यसलाई शान्तिपूर्ण कारवाही बनाउन चाहन्छौँ। हामी हाम्रा जनता, हाम्रा जहाज र हाम्रा विमानहरूको रक्षाका लागि कुनै संकोच बिना यो अभियान अघि बढाउँछौँ। होर्मुज क्षेत्रमा अमेरिकी कारवाहीको प्रतिक्रियामा इरानले युएईमा क्षेप्यास्त्र प्रहार सुरु गरेको छ। यसअघि इरानका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र उसका सहयोगी देशहरूले युद्ध विराम उल्लङ्घन गरे ऊर्जा र ढुवानीको सङ्कट उत्पन्न हुने चेतावनी दिएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी प्रखर आलोचक मध्येकी ममता बेनर्जीले 15 वर्षदेखि सत्ता चलाउँदै आएको पश्चिम बङ्गालमा सत्ताधारी भारतीय जनता पार्टीले पहिलो पटक चुनाव जितेको छ। यो राज्यमा अब को मुख्यमन्त्री बन्छन् भन्ने निर्णय भाजपाले गर्न बाँकी छ। भाजपा समर्थकहरूले राजधानी कोलकातामा विजय उत्सव मनाइरहेका छन्। 10 करोड भन्दा धेरै जनसङ्ख्या भएको यो राज्य गैर हिन्दी भाषीहरूको बाहुल क्षेत्र हो। चुनाव अगाडि 10 लाख मतदाताहरूको नाम काटिएपछि ममता बेनर्जीले प्रशासनसँग मिलेर चुनावी धाँधली गरेको आरोप भाजपामाथि लगाएकी छन्। चीनको एक विशाल पटाका कारखानामा भएको विस्फोटमा मृत्यु हुनेहरूको संख्या 26 पुगेको छ। दुर्घटनामा थप 1 दर्जन मानिसहरू घाइते भएका छन्। विस्फोटका कारण पूर्ण ध्वस्त भएका कैयौं भवनका भग्नावशेषमा उद्धारकर्ताहरूले मानिसहरूको खोजी जारी राखेका छन्। हुनान प्रान्तमा भएको उक्त दुर्घटनापछि कैद भएका भिडियोमा टाढासम्म देखिने गरी धुवाँको ठूलो मुस्लो उडेको देखिन्छ। चिनिया राष्ट्रपति सी जिनपिङले उक्त घटनाबारे तत्कालै छानबिन गर्न आदेश दिएका छन्। रुमेनियाका सांसदहरूले प्रधानमन्त्री इलिया बोलोजान विरुद्धको अविश्वासको प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएका छन्। देशको सबैभन्दा ठूलो दल सोसल डेमोक्राट पार्टीले गत महिना 4 दलीय गठबन्धन तोडेर विश्वासको मतका लागि दक्षिणपन्थी दलसँग सहकार्य गरेको थियो। राष्ट्रपति निकोसोर ड्यानले अब अर्का प्रधानमन्त्रीलाई गठबन्धन जुटाउने मौका दिनेछन्। र विश्व स्वास्थ्य संगठनले 3 जनाको ज्यान गएको पानी जहाजमा मानिसहरूबाटै हान्टा भाइरस सरेको ठानिएको बताएको छ। उक्त जहाजमा 2 जनामा हान्टा भाइरस पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट अर्को मानिसमा सर्ने सम्भावना निकै दुर्लभ हुने उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपतिले बाँकी रहेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे लगत्तै आजै बसेको मन्त्री परिषदको बैठकले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। अब बस्ने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा बजेट पेश हुनेछन्। एक रिपोर्ट। पुनर्विचार गर्न भनेर पठाए तापनि जस्ताको तस्तै सरकारले पुनः शीतल निवास फर्काइदिएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ अध्यादेश आवश्यक भएको बताएको छ। बाँकी 7 वटा अध्यादेश जारी गरे पनि राष्ट्रपतिले यसलाई चाहिँ पुनर्विचार गर्न भन्दै सरकारलाई नै फिर्ता पठाएका थिए। तर दोहोर्याएर सरकारले उही अध्यादेश पठाइदिएपछि राष्ट्रपतिले आज त्यसलाई जारी गरेका हुन्। संसदको अधिवेशन नचलेको बेला अध्यादेश जारी गर्न सकिने संविधानले तोकेको छ। आज उक्त बाँकी अध्यादेश जारी भए लगत्तै बसेको मन्त्री परिषद बैठकले
2: अधिवेशन डाक्न राष्ट्रपतिलाई सिफारिस गर्ने एकमात्र निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताए।
3: यही महिना वैशाखको 28 गते दिनको 2 बजे संघीय संसदको दुवै सदन आह्वान गर्नको लागि सम्माननीय राष्ट्रपतिजी समक्ष सिफारिस गर्ने आज एउटा निर्णय छ।
2: बजेट अधिवेशन पनि भनेर चिनिने आगामी अधिवेशनका मुख्य काम कारवाही बारे संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने,
4: तथा कार्यक्रम हुन्छ फेरि बजेट डिस्कसन यानि विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता कर प्रस्ताव आएको हुन्छ, त्यसपछि गएर जेठ 15 राष्ट्र व्ययको अनुमान यानि बजेट प्रस्तुत हुन्छ, सँगसँगै आर्थिक विधेयकहरू विनियोजन विधेयकहरू
2: सरकारले हतारमा काम गर्नका निम्ति आवश्यक भन्दै ल्याएका अध्यादेशहरू चाहिँ ती जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ भनेर संविधानमा उल्लेख छ। अब अर्को प्रसंग, सहकारी पीड़ित बचतकर्ताहरूको रकम जेठको पहिलो साताबाट फिर्ता गर्न थालिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीले बताएकी छन्। समस्याग्रस्त सहकारीहरूबाट ऋण लिएर नतिरेकाहरूको नाम सार्वजनिक गरिने पनि उनले बताएकी छन्। देशभरि 76,000 भन्दा धेरै बचतकर्ताको करिब 45 अर्ब रुपियाँ फिर्ता गरिनुपर्ने देखिएको सरकारले बताएको छ। एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले चुनावको वाचापत्रमा साना बचतकर्ताहरूको बचत सरकार गठन भएको 100 दिनमा फिर्ता गर्ने भनेको थियो। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जेठको पहिलो साताबाटै फिर्ताको काम थालिने बताइन्।
5: हाम्रो सरकार चाहिँ अहिले सहकारीको समस्या समाधान गर्न प्रतिबद्ध छ। जति सक्दो चाँडो हामीले जसरी आज भनौँ जेठको पहिलो साताबाट हामीले चाहिँ बचत रकम फिर्ता गर्ने हामीले चाहिँ एउटा प्रारम्भ गर्ने एउटा सुरुवात गर्ने भनेर भनिसक्यौँ आजबाट होइन। हाम्रो जेठ पहिलो हप्ताबाट हामीले धेरै होमवर्क पनि गरिसकेका छौँ यसमा हामी सुरु नै गर्छौँ।
2: आजै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सहकारी संस्थाका संचालक ऋणी सदस्य व्यवस्थापक तथा जमानीहरूलाई कर्जाका सावा ब्याज र हर्जाना भुक्तानी गर्न भनेको छ। अन्यथा धारा 32 सिफारिस आदि सार्वजनिक सेवा बन्द, नाम सार्वजनिकीकरण, कालो सूचीमा नाम समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिवाना समेत हुन सक्ने चेतावनी उसले दिएको छ। फेरि मन्त्री रावल,
5: हामीले चाहिँ यो समस्याग्रस्त सहकारीबाट ऋण लिएकाहरूको हामीले चाहिँ अब आज नाम सार्वजनिक गर्दैछौँ, हामीले वेबसाइटमा राख्छौँ होइन। त्यसपछि हामी सार्वजनिक सेवाहरू उहाँहरूले पाउने उहाँहरूको जस्तो फोहोर उठ्ने होला, बिजुली बत्ती, पानीका कुराहरू होला होइन, यो विषयमा पनि हामी त्यसरी निर्मम भएर जानुपर्छ, नत्र चाहिँ ऋण उठ्नेवाला छ।
2: सरकारले करिब 20 वटा सहकारी संस्थाहरूलाई समस्याग्रस्त भनेर घोषणा गरेको छ।

0: जिल्ला बजेटका व्यवस्था, सरकारको कार्यसूची तथा हालै जारी सहकारी अध्यादेश आदिमा आधारित भएर बचतकर्ताहरूलाई पैसा फिर्ता दिने र ऋणीहरूसँग असुली गर्ने कार्य तीव्र गतिमा गर्न लागेको अधिकारीहरूले बताएका छन्। त्यसका निम्ति हालसम्म असुली हुन सकेको 35 करोड रुपियाँ अनि सरकारले हालेको 25 करोड गरी 60 करोडको कोष बनिसकेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्ली राज आचार्यले बताएका छन्।
1: हामी 25 करोडलाई नछोएर 35 करोडबाट क्रमशः वितरण गर्दै जान्छौँ। संविधान, ऐन कानून र सर्वोच्च अदालतको निर्देशन अनुसार प्राथमिकता दिनुपर्ने कुराहरूलाई दिने क्रममा त्यो कोष प्रयोग हुन सक्छ, कति बेला जति बेला सहकारीको खातामा पैसा छैन।
0: बचत फिर्ताको प्राथमिकीकरणका साथै कुल बचतको 50% भन्दा नबढ्ने गरी पहिलो चरणमा एकपटक सबैले पाउने गरी 50,000 वा सो सरहको रकम दिनलाई समितिले कार्यविधि बनाइरहेको अध्यक्ष आचार्यले बताए। फेरि अर्को प्रसंग, काठमाडौँबाट पूर्व जाने एक महत्वपूर्ण सड़क बीपी राजमार्गको खुर्कोट भकुण्डे बेसी खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजे बीचको अवधिमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको मंगलबार जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकले एक सूचना जारी गरी जनाएको छ। खोलामा बाढी आउँदा दर्जनौं यात्रुहरूलाई उद्धार गर्नु परेपछि उक्त सूचना जारी भएको छ। करिब 1.5 वर्ष अघि असोजमा आएको अविरल वर्षाका कारण प्रभावित बनेको बीपी राजमार्गको खास गरी रोशी खोला आसपासको भागमा बेला बखत समस्या बल्झिरहने गरेको छ। यसै सिलसिलामा साथी प्रदीप बस्यालले सड़क विभागका महानिर्देशक विजय जैशीलाई सम्पर्क गरी त्यहाँ भइरहेको काम बारे सोधेका छन्।
2: हामीले मेन त 25 किलोमिटर जति ड्यामेज भयो सेक्सन मध्येमा, 3 किलोमिटर जति चाहिँ जाइकाले गर्ने हो, जापानको बना रोड हो नि त पहिला, जाइका सपोर्टमा अहिले उहाँहरूले ठेका लगाएर उहाँहरूको ठेदार पनि नेपाल आइसक्नु भएको होइन, त्यो बाहेक अरू त सबै हाम्रो ठेका लगाएर काम भइरहेको, त्यसको प्रगति राम्रै छ होइन। अहिलेसम्म अवस्थामा जति हुनुपर्ने हो उहाँ 15% 20% हाराहारीको प्रगति छ भनौँ न। अहिले हाम्रो उद्देश्य चाहिँ के हो भनेदेखि, यो अहिले हामीले मेन सेक्सनमा काम गरिरहेको होइन त्यो बिरियातिर, अनि हामीले डाइभर्सन रूपबाट खोलालाई प्रयोग गरिरहेको अहिले, पहिला जापानीहरूले पहिला डाँडो हुन्छ डाँडो, तर उनीहरूले पनि तल खोला नखोले पनि प्रयोग गर्थे, त्यसो भएर हामीले किङ सेक्सनमा खोलाबाटै डाइभर्सन बनाइरहेको होइन। अहिले यो मेन इस्यु आएको त्यो डाइभर्सनमा हो, त्यही खोलामा को डाइभर्सनमा हो, त्यो मेन वर्षा त आउँदैछ, त्यो कन्टिन्यू रेनफलमा चाहिँ सडक बन्द नगर्ने गरेर हामीले मेन एलाइनमेन्टलाई तयार गरिरहेको अहिले, त्यसो भएर अब 1 महिना जतिमा उतातिरको मेन एलाइनमेन्टबाट हामी गाडी अहिलेको वर्षलाई पुरै फुल प्रुफ बिटुमिन त हुँदैन होइन, तर हामीले तलबाट स्कोर प्रोटेक्सन गरेर एउटा लेभलमा ल्याइसकेको भनौँ न।
3: त्यो भनेको अहिले डाइभर्सन बगाएको ठाउँ भन्दा फरक हो,
2: त्यो पाहा त्यसको साइडमा जहाँ पहिलाको बाटोको एलाइनमेन्ट थियो त्यहाँ त हामीले नयाँ बाटो बनाइरहेको नि त, अहिले हामी त्यहाँबाट गाडी छोडेको छैन, किन छोडेको छैन भने त्यहाँ काम भइरहेको, त्यसो भएर हामीले अहिले यो खोलाको डाइभर्सन हुँदा अहिले हामीले मौसम विभागसँग समन्वय गरेर त्यो पानी एकदमै ठुलो आउला जस्तो पनि हामी दुईतिर गाडी आउने गरेछौँ, जुन हिजो पनि रोकिएको थियौँ हामीले होइन, हिजो पनि रोकेको थियो त्यो घटना राति घट्यो नि, भन्न त उद्धार त गऱ्यौँ हामीले, तर त्यो भन्दा भन्दै चाहिँ नजा भन्दा भन्दै चाहिँ 5 वटा चाहिँ हायर सेकेन्ड भित्र हालेर त्यत्रो कस्तो भन्दा क्याजुअल्टी भएन नि त सबभन्दा
3: भनेपछि यो बर्खामा चाहिँ जुन मेन बाटोबाटै गाडी कुदाउने हो
2: एकदम एकदम हो, त्यसो भएर अहिले पनि हामी अब यो 1 महिना जति मात्रै यो खोलातिर भएको डाइभर्सन चलाउँछौँ, त्यसपछि त मेन बाटोलाई हामी तयारी गरेर आउँ।
3: यो पुरा काम चाहिँ पुरानै स्वरूपमा चाहिँ कति
2: होइन, पुरानो स्वरूपमा तपाईँको 2.5 वर्षको ठेक्काहरू जस्तो अब 7-8 महिना जति गए भनौँ न, अब 1.5 वर्षको रेन्ज 1 वर्षको 1.5 वर्षको रेन्जबाट रेन्ज सबै सकिन्छ, त्यसको खोला छेउमा उठाउनु पर्ने ठाउँ मध्येमा टोटलको तपाईँको 40-50% सकिए, त्यो त तलै खोलाको बेड लेभलबाट तलैबाट उठाएको नि त बाटो, त त्यसको काम सकिसके अब हाम्रो चाहिँ अहिले अलिकति यो प्रिकन्सन छिटो भएको कारणले त्यो अहिले अलिकति दुःख पाएँ, तर मेन एलाइनमेन्टबाट गाडी छोड्न थालेपछि चाहिँ समस्या हुँदैन।
0: उनी थिए सडक विभागका महानिर्देशक विजय जैशी साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकाका रक्षा मन्त्री पिटर हेक्सेटले अमेरिका र इरान बीचको युद्ध विराम भङ्ग नभएको बताएका छन्। अमेरिका र इरानले हुर्मुज जलमार्गमा आक्रमण जारी राख्दा उनको यो भनाइ आएको हो। अमेरिकाले हुर्मुज जलमार्ग खुलाउन सुरु गरेको प्रोजेक्ट फ्रिडम कारवाही युद्धभन्दा अलग अभियान भएको उनको प्रतिक्रिया छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनु अशोक दाहालबाट।
4: अमेरिकी रक्षा मन्त्रीले अमेरिकाले सुरु गरेको प्रोजेक्ट फ्रिडम व्यापारिक पानी जहाजहरूलाई इरानी आक्रमणबाट जोगाउने अस्थायी अभियान रहेको प्रष्टीकरण दिएका छन्। उनले होर्मुजबाट अमेरिकी पानी जहाजहरू पार भएसँगै यो मार्ग खुला रहेको बताए। इरानका विदेश मन्त्री अब्बास अराक्चीले अमेरिकी प्रोजेक्ट फ्रिडमलाई गतिरोधको संज्ञा दिएका छन्। इरानका सभामुख तथा वार्ता टोली प्रमुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको कदमले युद्ध विराम उल्लङ्घन भएको प्रतिक्रिया दिएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका 7 वटा साना इरानी डुङ्गाहरूमाथि आक्रमण गरेको बताएका थिए। बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फँसेका जहाजहरूलाई निकाल्न त्यसो गरिएको वाशिङटनले बताएको छ। सिपिङ कम्पनी मेर्क्सले अमेरिकी सेनाको सुरक्षा

0: मा उसको एउटा अमेरिकी ध्वजवाहक पानी जहाज सफलतापूर्वक हुर्मुजबाट पार गरेको बीबीसीसँग बताएको छ। इरानले हुर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। उसले हिजो सैन्य र व्यापारिक पानी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण गरेको अमेरिकाले बताएको छ। अमेरिका र इजरायलले गत फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेपछि स्ट्रेट अफ हुर्मुज धेरै हदसम्म अवरुद्ध छ। अप्रिलको सुरुमा अमेरिका र इरानले युद्ध विरामको घोषणा गरे पनि अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको छ। इरानले खाडी देशहरूमा ड्रोन र क्षेप्यास्त्र आक्रमण बन्द गरे पनि हुर्मुज जलमार्गमा प्रवेश गर्ने जहाजहरूलाई निशाना बनाउँदै आएको छ। तेहरानले विश्वको 20% तेल र तरलीकृत प्राकृतिक ग्यासको ढुवानी हुने महत्वपूर्ण जलमार्ग अवरुद्ध गर्दा विश्वभरि इन्धनको मूल्य वृद्धि भएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। सिंगो नेपाल र सारा नेपालीको आवाज।

0: Odessa FM, Trianobe Toplo, 2 MHz.
1: को अधिवेशन वैशाख 28 गतेका लागि आह्वान संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री वालेन्द्र शाहको भनाई समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु र विश्वकप लिग दुई अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिस राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिस गरेको थियो प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरु यसबाट पेशागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेशागत स्वतन्त्रता झन बलियो बन्ने बताउनु भएको हो उहाँले सरकारको यो कदम कुनै पार्टी विरुद्धको लडाईँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ कुल 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिनुभयो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी साधनलाई कार्यवाही गर्न समेत निर्देशन दिएको छ सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076लाई समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो बदनिदो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्य सहित सुरु गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम सुरु भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभयो। तीमध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एक इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारहरूको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरेको छ। जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 गते पक्राउ गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
2: हजुर दर्शन,
3: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
2: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
4: नमस्ते बाबुजू।
3: नमस्ते, आउनु न भित्रै।
4: हुन्छ बाबुजू।
2: अनि दादा त अफिस गइसक्नु भयो होला है?
3: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
2: हस् हस् बाबुजू।
5: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
2: ए त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
2: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापनपछि अब बाँकी समाचार। रक्षा मन्त्रालयले चालू आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढी प्रगति देखिएको छ। मन्त्रालयको प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा कोशी कोरिडोर, च्याम्ताङ घोङपा सडक आयोजना, कर्णाली सडक आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सडक आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिइयो। यसै गरी काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बङ्करदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानूनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो। पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समिति बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुन्डेबेसी खुर्कोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको हुनान प्रान्तमा पटाखा कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनुका साथै 61 जना घाइते भएका छन्। हुआसेङ कारखानामा भएको सो विस्फोटपछि उद्धारकर्ताले 3 किलोमिटर वरपरसम्मका मानिसलाई हटाएको थियो। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढी उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अब आर्थिक समाचार।
7: सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका 3 ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब तीनै कोषले पुँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फन्ड प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषलाई अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र इकाइमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बिमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बिमा कम्पनी वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फन्ड प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटितेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनुभयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया शुरू गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो चार दिन कारोबार निरन्तर घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अङ्कले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अङ्कले बढेर 2712.86 बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 किता शेयरहरू 3,43,90,68,000 रुपियाँमा किनबेच भएका छन्।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: नेपालले विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्युब क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने दिपेन सिंह एरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 1 बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरुद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेट पछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो युगफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह एरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान 1 विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लिग टूमा 18 अङ्कका साथ नेपाल 7 स्थान यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22-29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 बजे खेल्नेछ। त्यसअघि बिहान 11 बजे उद्घाटन खेलमा समूह एका इरान र बङ्गलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बङ्गलादेश बाहेक काजाकिस्तान र श्रीलङ्का छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्डी हलमा हुनेछन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति कोशी र मध्य प्रदेशको केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग दुई अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
8: स्वदेश FM 93.2 MHz।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
5: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
6: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7761 र 98-550-7053
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
8: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
8: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: बारिस्टा
8: बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
9: जडीबुटीको शक्ति नेपाली उपचार पद्धति नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ जीवन हिँडाई भोगाई दुःख सुख जीवनको दुईवटा यात्रामा हुने घटना हुन् यस्तै घटना मध्ये नवलपुर जिल्ला गैंडाकोट 10 पिठौली निवासी बिनीसरा मर्स्याङ्गीको जीवन सामान्य रूपमा घर गोठ काम धन्दा र अरू सामान्य घरयासी काम गर्दै बित्दै थियो यस्तो सामान्य र हाँसी खुसी चलिरहेको जीवनमा काम गर्दा गर्दै हिँड्दा हिँड्दै उहाँलाई 81 घुँडा दुख्ने हात खुट्टा पोल्ने र हात खुट्टा बाउने समस्याले थला पारिदियो
10: मेरो बिनीसरा मसरङ्गी गाडकोट वार्ड नम्बर 10 पिताजी मेरो पहिला यो घुँडा गाँठा दुख्थ्यो हात खुट्टा चल्दैन थियो मेरो उठ्यो दुईपट्टिबाट सामातिर मलाई उठाउँथ्यो भनेपछि खुट्टा मेरो चल्दैन थियो फेरि खुट्टा नचल्ने काम नि पुरै काम नि त्यस्तो भएको थिएँ म पोल्ने पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै यस्तो हुन्थ्यो बगुडिने क्या सबै बगुडिने अनि फेरि तेल लगायो माड्यो फेरि एकछिन राम्रो हुने फेरि यस्तो फर्किने जम्मै हातखुट्टा।
9: उपचारका लागि विभिन्न हस्पिटल पुगेर उपचार गर्दा पनि उहाँको स्वास्थ्यमा सुधार हुन सकेन। समस्याले झन झन च्याप्दै गयो। अब त शौचालय समेत जान नसक्ने अवस्थामा पुग्नु भयो कि मर्स्याङ्गीलाई अब मेरो जीवन नै यत्तिकै रहेछ भन्नेमा पुग्नु भयो।
10: मेडिकल गए, वहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन बढी भयो। मलाई पुरै शरीरको सिटिजन गरे, त्यहाँबाट झन् म हुँदै भएन, झन् ठपक्क भयो, मेरो हातखुट्टा चल्नै छोड्यो। झन् नभएपछि अब लुलो हुँदै गयो, मेरो त हातखुट्टा त म त सक्दै नसक्ने काम नै भए, न सुत्नु सक्छ न उठ्नु सक्छ। म दुखाएर म टुप्रो बसेर दिशा बस्नु सक्दैन थियो। इङ्ग्लिस सिट राखिदिएको छ बाबुले, यहाँबाट समातेर लग्यो, भित्र छोडिदिन्थ्यो, उनीहरू बाहिर आउँथ्यो अनि भ्यायो, भ्याइसकेपछि अनि धुइ धाइ गरेपछि अनि अब उठाउनु पर्ने अनि जान्थ्यो, बुढो जान्थ्यो अनि उठाएर लिएर आउनु। वा त्यस्तो बाबु अब यत्तिकै रहेछ, म त भनेको थिएँ नि, अब त मेरो मानव पुरा भएको रहेछ भनेको थिएँ मैले त।
9: एक दिन रेडियो सुन्ने क्रममा रेडियोमा वैदिक आयुर्वेदको प्रचार सुनेर उहाँको छोराले उपचार गर्न वैदिक आयुर्वेद सेवा प्रणाली नारायणगढ पुर्याउनु भयो।
10: अनि लास्टमा मेरो छोराले के गर्यो भने यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो।
9: वैदिक आयुर्वेदिकको चिकित्सकको सल्लाह बमोजिम 15 दिनसम्म पञ्चकर्म अन्तर्गतको विभिन्न कर्म र आयुर्वेदिक औषधि सेवन गर्नुभएकी बिनिसरा मर्स्याङ्गीको स्वास्थ्यमा केही दिनमै चमत्कारिक परिवर्तन भयो।
10: त्यहाँ लगिसकेपछि त्यहाँको दबाई ल्याएर खाएँ मैले, डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ तपाईँलाई आमा भनेर भन्नुभयो। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि। पहिला तेल लगायो, तेल लगाएपछि बल्ल पछि बाफले मजाले सेकेपछि आनन्दै फेरि चल्नु मिल्ने, फेरि नदुख्ने, खाना पनि दुखेको, सेक्दा सेक्दा त्यो पसिना निक्लिँदो रहेछ, बेसरी पसिना आउने, पसिना बग्यो। त्यसपछि बल्ल मलाई हल्का हुँदै गयो।
9: एम्बुलेन्समा छोराले बोकेर ल्याउनु भएको मर्स्याङ्गी केही दिनमै आफै ठम ठम हिँडेर आउन सक्ने हुनुभयो।
10: 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म अलि आड लिएर कसैले उठाइदियो भने खुट्टा सार्नु सक्यो, मैले त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
9: यसरी बिनिसरा मर्स्याङ्गीको जीवनमा वैदिक आयुर्वेद सेवा प्रणालीले खुसी फर्काउन सफल भएको छ।
10: म बेसरी खुसी, म त अहिले त म हिँड्छु, डुल्छु, खान्छु, माथिसम्म पुग्छु, तल पुग्छु, म नातिकेटलाई म स्कुल छोड्न जान्छु अहिले। अब त म त बचेँ भने छ नि म त।
9: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसी आलेका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855124934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252580555, मोबाइल 9846554392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 9857059934।
11: नेपालीपनको आभास, नेपाली मनको आवाज,
12: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
11: स्वदेश FM 93.2 मेगाहर्ज।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन मेडिकल कलेजले मकवानपुरको हेटौडामा नयाँ अस्पताल निर्माण गर्ने भएको छ। हेटौडा उपमहानगरपालिका चारमा बन्ने नयाँ अस्पताल भवनको मंगलबार एक समारोह बीच शिलान्यास गरिएको छ। हेटौडा उपमहानगरपालिका चार हुप्रा चौरमा निर्माण गरिने उक्त भवनको सीएमसी हेटौडाका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवपुटाले शिलान्यास गरेका हुन्। कैलालीको बर्दगोरिया गाउँपालिका एक बैनिया बजारमा अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ 150 मिलिग्राम सहित सोही गाउँपालिका एक बस्ने 25 वर्षीय सागर करेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। चितवनमा आयोजित चितवन अटो सो 2026 सफलतापूर्वक सम्पन्न भएको छ। चितवन अटो सो 2026 चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख 17 गतिदेखि शुरू भएको मेला 5 दिनपछि सोमबार समापन गरिएको हो। आयोजकका अनुसार अटो सो अवधिभर 1 अर्ब रुपियाँ भन्दा बढीको कारोबार भएको छ। पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास बखाललाई कवि डाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ। कवि डाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति बखानका लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभयो। उक्त पुरस्कारको राशि 15,000 रुपियाँ, सम्मान पत्र तथा दोसल्ला रहेको छ। बखान उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखान सिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो। बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय भएको छ। मंगलबार हेटौडामा बसेको प्रदेश मन्त्री परिषद बैठकले हाल कायम 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।

42,000 रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। ती मध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5,00,000 भन्दा कम बचत रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको भाव घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले इन्डियन आयल कर्पोरेसन आइओसीले तोकेको मूल्य अनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको बताउनु भएको हो। आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले सरकारले बाध्य भएर वस्तुहरूको मूल्य बढाउनु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। सरकारले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ। अध्यादेश मार्फत पदाधिकारी पदमुक्त भएपछि सरकारले नियुक्ति पत्रको प्रक्रिया अघि बढाएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री एवं कुलपति बालेन शाहले सिफारिस समिति गठन गर्ने तयारी गरेका छन्। शोभा पाठकलाई आक्रमण गर्ने 10 विरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार आज मंगलबार अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। उनका अनुसार 10 ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ। सुदन गुरुङलाई पुनः गृहमन्त्री बनाउनु पर्ने माग गर्दै पाठक माइती घरमा धरना बसेकी थिए।

सोही ठाउँमा गएर नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत सहितको समूहले आक्रमण गरेको थियो। कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँका 43 वर्षीय निरबहादुर कार्की र सर्लाईका 39 वर्षीय विजय कुमार यादव छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्कीले क्रोसिया पठाउने भन्दै 8 जनालाई ठगी गरेको आरोप छ। यादवले कतार पठाउने भन्दै 2,20,000 ठगी गरेको आरोप छ। पक्राउ परेका दुवैजनालाई वैदेशिक रोजगार विभाग ताहसल पठाइएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 10 o'clock, अहिले 10 बजेको छ।

0: त धेरै रिसाएछन् खोलेनन् खै
1: खै यति करलान्द नगाउने के गर्थे
2: उहाँ बिरालो छ क्या
3: हे के भनौँ खै हे

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिनु म।

राम्रो मान्छे।

0: निष्पक्ष विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: निष्पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

मलाई स्वास्नी चाहियो बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दै नमास्दै।

Swadesh FM 93.2 MHz.